असार असार मसान्तसम्म एक आर्थिक वर्षका लागि इजाजत पत्र नवीकरण दस्तुर 10,000 रुपियाँ लाग्ने व्यवस्था छ। त्यसपछि असोज मसान्तसम्म प्रत्येक महिनाका लागि थप 10,000 रुपियाँ विलम्ब दस्तुर लाग्ने व्यवस्था छ। असोज मसान्तसम्म पनि नवीकरण नभए म्यान पावर कम्पनी खारेजीमा पर्ने अवस्था छ। यता संयुक्त अरब इमिरेट्स यूएईमा कार्यरत 5 जना नेपाली युवाहरूले 30 मिलियन दिराम करिब 1,23,23 करोडको चिट्ठा प्राप्त गरेका छन्। दि यूएई लटरी मार्फत चिट्ठा प्राप्त गर्नेमा गोर्खाका तैयब खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रूपन्देहीका सुदीप नेउपाने छनृ।

2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विज्ञापन क्षेत्रलाई व्यवस्थित पारदर्शी र उत्तरदायी आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्य सहित सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गरेको छ। सिंहदरबारमा बिहिबार बसेको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको नीतिमा परम्परागत संचार माध्यमसँगै सामाजिक सञ्जाल डिजिटल प्लेटफर्म इन्फ्लुएन्सर मार्केटिङ तथा कृत्रिम बौद्धिकता एआईको प्रयोगबाट हुने विज्ञापनलाई समेत नियमनको दायरामा ल्याउनु पर्ने उल्लेख छ।
2: चालु आर्थिक वर्ष 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो।
1: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा तेस्रो पटक म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।
2: आफ्ना विभिन्न माग पूरा गराउन 11 दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा धरना दिँदै आएका दृष्टिविहीन नागरिकहरू बिहिबार सिंहदरबार घेराउ गर्न निस्किए पनि प्रहरीले बीच बाटोमै रोकेको छ। सरकारमाथि दबाव सिर्जना गर्ने उद्देश्यले उनीहरूले सिंहदरबारसम्म पुगेर शान्तिपूर्ण घेराउ गर्ने तयारी गरेका थिए।
1: वर्षायाममा हुन सक्ने प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्नबालीमा आउन सक्ने संकटबाट जोगिने जनविश्वासका साथ दाङ सहित विभिन्न जिल्लाका थारू समुदायमा परम्परागत डोरिया गुरै पूजा सुरु भएको छ। प्रकृति पूजक समुदायका रूपमा परिचित थारू समुदायले पुस्तौदेखि प्रकृति सँगको सह अस्तित्वलाई जीवनशैलीको रूपमा आत्मसात गर्दै यो सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।
2: थारू समुदायको आदिम कालदेखि चलिआएको प्रथा परम्परा, सामाजिक संरचना र सांस्कृतिक अभ्यासलाई कानूनी संरक्षण प्रदान गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले नयाँ विधेयक तयार गरेको छ। सरकारले स्वीकृत दिएको उक्त विधेयक अब प्रदेश सभामा छलफलका लागि पेश हुने भएको छ।
1: नेपाल टेलिकमद्वारा ग्राहकलाई उपलब्ध गराइने सिम कार्ड लगायत अन्य कागजात, चिठी पत्र, दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्री हुलाक सेवा मार्फत ढुवानी हुने भएको छ। जस अनुसार अब नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिम कार्ड लगायत अन्य सामग्री सेवाग्राहीको घरसम्मै हुलाक मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ।
2: अब शेयर बजारमा बुलिस ट्रेन्डको प्रारम्भिक संकेत देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेको क्यान्डल स्टिक चार्टमा बिहिबार बनेको क्यान्डलले उक्त संकेत देखाएको हो। क्यान्डल स्टिक चार्टमा बिहिबार हरियो ह्यामर आकारको मैनबत्ती आकृति बढेको छ। त्यस अघिको कारोबार दिन ठूलो हरियो शरीर भएको मैनबत्ती आकृति बनेको थियो। त्यस अघिका 8 कारोबार दिन भने रातो मैनबत्ती आकृति बनेका थिए।

Mikäs bonus pauli? मनोरंजन सहित मात्र रु 979 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। हमासले इजरायलमा 7 अक्टोबर 2023मा करिब 1200 जनाको ज्यान जाने गरी घातक आक्रमण गरेको थियो। त्यसको भोलिपल्टै अर्थात 8 अक्टोबरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास विरुद्ध यो युद्ध घोषणा गरे। यसले हमास नियन्त्रित प्यालेस्टाइनको गाजा क्षेत्रमा एउटा नयाँ युद्धको श्रृङ्खला शुरू भयो। बिहिबार गाजामा शुरू भएको युद्ध शुरू भएको 1000 दिन भयो र यसको मूल्य सर्वसाधारणले चुकाइरहेका छन्। यसका कारण गाजामा रहेका 20 लाख भन्दा बढी प्यालेस्टिनीहरूको भाग्य अनिश्चित बनेको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेष बीच बाँच्न बाध्य छन्। विस्थापित हुनेहरूको संख्या पनि ठूलो छ।

0: शुरू भएको छ। यस खेलको विजेताले प्री क्वार्टर फाइनलमा स्पेनको सामना गर्नेछ भने यो खेल क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिच बीचको अन्तिम विश्वकप भिडन्तका रूपमा पनि हेरिएको छ। त्यस्तै बेल्जियम दुई गोलले पछाडि परेर बिहिबार सेनेगललाई अतिरिक्त समयमा तीन दुलले हराएर विश्वकप फुटबल 2026 को अन्तिम 32 जित निकाल्न सफल भएको छ भने आजका खेलमा अस्ट्रेलिया र इजिप्टको खेल 11:45 बजे, अर्जेन्टिना र केप भर्डेको खेल भोलि 3:45 बजे, कोलम्बिया र घाना बीचको खेल भोलि बिहान 7:15 बजे तोकिएको छ।
1: अब कला र मनोरञ्जन सम्बन्धी खबर। चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाई गर्ने 31 नेपाली भाषाका फिल्मको अध्यावधिक सूची सार्वजनिक गरेको छ। बोर्डको 26 वार्षिक उत्सवको अवसरमा मंगलबार सार्वजनिक गरिएको सूचीमा 7 करोड़ रूपियाँ भन्दा बढी ग्रस कमाई गरेका चलचित्रहरू समावेश गरिएको छ।
0: अब विचार तथा विश्लेषण सामाजिक लोकतन्त्रको दायरा शीर्षकमा गेत शर्मा वाग्लेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सैद्धान्तिक वैचारिक दृष्टिले रासोपाले काङ्ग्रेसलाई अनुसरण गर्न खोजेको देखिन्छ। लोकतान्त्रिक कन्स्टिट्युट एनसीमा लोकतन्त्रवादी भएको न्यारेटिभका आधारमा नै रासोपाले आफूलाई स्थापित गर्ने रणनीति अख्तियार गरेको देखिन्छ। सैद्धान्तिक वैचारिक आयामबाट विश्लेषण गर्दा काङ्ग्रेस र रासोपाका बीचमा केही समानता छन् किनभने दुवै लोकतन्त्रवादी पार्टी हुन्। तर दस्तावेजमा उल्लेख गरे पनि रासोपा कति लोकतन्त्रवादी हो कति सामाजिक लोकतन्त्रवादी हो यसको अग्नि परीक्षा बाँकी नै छ।
1: प्रगतिशील उदारवादको बहस शीर्षकमा डाक्टर गिरिप्रसाद पन्थीको विचार गोर्खापत्रमा छापिएको छ। रासोपा नेतृत्वले नैतिकता साथ प्रतिस्पर्धा भन्दा सहकार्य, घोषणा भन्दा परिणाम र शक्ति भन्दा उत्तरदायित्वलाई केन्द्रमा राखेर राजनीतिक अभ्यास, सार्वजनिक नीति र राजनीतिक संस्कृतिमा रूपान्तरण गर्न सकियो भने नेपालमा समावेशी, उत्तरदायी, उत्पादनमुखी र नागरिक केन्द्रित लोकतन्त्रको नयाँ युग प्रारम्भ हुन सक्छ। त्यस अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको लोकतान्त्रिक पुनर्जागरण र नेपालको राजनीतिमा नयाँ मोडको प्रमुख संवाहकका रूपमा इतिहासमा स्थापित हुन सक्नेमा विश्वस्त हुन सकिन्छ।
0: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार किम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
3: भागवती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
3: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
3: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
3: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
4: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-7053, 98550-77061 र 98550-77053।
5: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-93-440, 93-580 र 98550-26-440।
6: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 19 गते शुक्रबार, सन् 2026 जुलाई 3 तारिक असार कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्ति तर्फ उन्मुख भएको विपक्षीको आरोप।
0: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पुँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैङ्कले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा।
1: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह।
4: हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ।
0: भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसङ्घको भनाई, हजारौँ मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितै उद्धार।
1: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसियाको खेल चल्दै।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
11: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
12: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855-63172 र 9452-12206।
11: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान। विजय प्लेट दाना।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456453।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: सिलसिला दुई तिहाई नजिकको जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम चालेको छ। केही प्रक्रियागत कमजोरी बीच सरकारले यस अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थित देखाउने प्रयास गरेको छ। सामान्यतया 100 दिनलाई सरकारको प्रारम्भिक मूल्याङ्कन गर्ने समय मान्ने चलन छ। वैकल्पिक राजनीतिबाट उदाएको रासोपाले 21 फागुनमा भएको संघीय प्रतिनिधि सभा चुनावमा 182 सिटको ऐतिहासिक विजय हासिल गरेपछि चैत 13 वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वकोमा सरकार गठन भएको थियो। सरकारले अघि बढाएको प्रशासनिक सुधार, भ्रष्टाचार छानबिन र खर्च कटौती लगायतका कदममा जनस्तरकै समर्थन छ भने सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न पनि उठेको छ। स्वास्थ्यमा सुधारको प्रयास थालिएको छ तर आइतबार विद्यालय अस्पताल अस्तव्यस्त भएका छन्। शिक्षामा नतिजा प्रकाशन छिटो गरिएको छ तर शैक्षिक सत्र सञ्चालनमा सरकार चुकेको छ। सन्तुलित कूटनीतिक छिमेक र आर्थिक विकासमा सरकारले प्राथमिकता दिएको छ। चुनावमा अप्रत्याशित पराजय भोगेर एकैसाथ विपक्षी बेन्चमा पुगेका परम्परागत राजनीतिक दलसहित संसदमा प्रतिनिधित्व गर्ने अरू दलले सरकारको 100 दिने कार्यकालको कठोर आलोचना गरेका छन्। यद्यपि राजनीतिक विश्लेषकहरूले भने सरकारको कार्य सम्पादनको मिश्रित मूल्याङ्कन गर्दै पर्याप्त तयारी, सहमति र स्पष्ट कार्यादेश बिनै संविधान संशोधनको बहसले देशमा नयाँ राजनीतिक द्वन्द्व चर्कन सक्ने चेतावनी दिएका छन्। विपक्षी दलका नेताहरूले सरकारले आफ्ना नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको, राजनीतिक दलहरू बीचको संवाद समन्वय र सहकार्यको स्थापित परम्परा तोडेको तथा प्रधानमन्त्रीले संसदसँग अस्वाभाविक दूरी कायम गरेको आरोप लगाएका छन्। सरकारको कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने उनीहरूको आरोप छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिरायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षी दलको आरोप रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना धारणा के हो भनेर प्रश्न पार्नुपर्ने माग मधेसवादी दलहरूका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले रासोपाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा राखेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमति हुन सके पनि प्रदेशसभा खारेजीले संघीयता नै कमजोर बनाउने जसपा नेपाल, जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाइ छ। आजको कान्तिपुरमा खबर छ।
3: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका केही सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा पुगेर अनुसन्धान जारी रहेका फाइल देखाउन दबाब दिएका छन्। सांसदले अनुसन्धानको फाइल हेर्न खोजेपछि उत्पन्न भएको विवाद कार्यालयभित्रको घटनामा सीमित रहेर यसले संसदीय अनुगमनको सीमा कहाँसम्म हुन्छ भन्ने प्रश्न उठाएको छ। करिब 1.5 घन्टासम्म दुवै पक्षबीच कानुनी व्यवस्था, संसदीय अधिकार र अनुसन्धानको गोपनीयताका बारेमा लामो प्रश्नोत्तर भयो। सांसदले अनुसन्धानको फाइल देखाउन दबाब दिएको भिडियो सार्वजनिक भएको पछि घटना थप चर्चामा आएको छ। अख्तियार इटरीका प्रमुख यज्ञ पुरीले अनुसन्धान पुरा नभएसम्म आरोपीको नामदेखि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कागजात सार्वजनिक गर्न नमिल्ने कानुनी व्यवस्था रहेको भन्दै सांसदहरूलाई त्यही कानुन देखाएर सम्झाइएको बताउनु भयो। उहाँका अनुसार अनुसन्धान प्रक्रिया पारदर्शिता भन्दा पनि निष्पक्षताका लागि निश्चित समयसम्म गोप्य राख्नुपर्ने संवेदनशील प्रक्रिया हो। अन्नपूर्ण पोस्टमा खबर छ।
4: विद्यालय तहका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिए राष्ट्रिय सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल ऐन 2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिँदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। सबैलाई सैन्य तालिम र परिचालन प्रस्ताव आजको नागरिक दैनिकमा खबर छ।
3: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4,59,05,00,00,000 रुपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3,04,44,00,000,000 तथा त्यही दिन फर्कने गरी हुने भ्रमणमा 90,98,00,00,000,000,000 बराबर खर्च हुने गरेको अनुमान गरेको छ। यस्तै बाह्य भ्रमणमा बिताउने गरी हुने भ्रमणमा 47,97,00,00,000 र त्यही दिन फर्किने भ्रमणमा 15,67,00,00,000 रुपियाँ खर्च भएको देखिन्छ। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्चको 31.78% खर्च भएको छ। सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3,00,000 नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा उल्लेख छ। आन्तरिक पर्यटन सर्वेक्षणले 52.4% घर परिवारले एक वर्षको अवधिमा कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ। नेपालको कुल ग्राहक उत्पादनमा आन्तरिक पर्यटनबाट 1,44,49,00,000,000 रुपियाँ बराबरको योगदान भएको सर्वेक्षणले देखाएको छ। पर्यटक घर परिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ। काया कैरनमा धान खेतीमा देखिएका चुनौती र भइरहेका कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
6: NMB Capitalको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capitalको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: बेटर अप्लायन्सेस का एसी

0: प्रक्रियामा प्रश्न प्रदेशसभा खारेजीको प्रस्ताव विरुद्ध एकजुट हुँदै मधेसवादी दल सबैलाई सैन्य तालिम र परिचालनको प्रस्ताव 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार सुरु भएपछि खर्च बढाउन सुरु गरेको छ। चालु वर्षको बजेटमा पुँजीगत शीर्षकमा 4.7 अर्ब रुपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा सुरुका 15 दिन 1 गतेदेखि 15 गतेसम्म पुँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढेको छ। साउनदेखि जेठसम्मका 11 महिनाको सुरुमा 15 दिनमा औसत 5.45 अर्ब रुपियाँका दरले पुँजीगत बजेट खर्च भएको छ तर असारका 15 दिनमा भने यस्तो खर्च 10.71 अर्ब रुपियाँ पुगेको छ। यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झन्डै दोब्बरले बढी हो। आजको कारोबार दैनिकमा खबर छ। यस्तै नेपाल राष्ट्र बैङ्कले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुलिन थालेको छ। गएको चैतसम्मको कुल खराब कर्जामध्ये कृषि र मत्स्य पालनको हिस्सा मात्र झन्डै 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा झन्डै 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कारवाही भोग्नुपर्ने र बैङ्क तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लिने अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकारहरू बताउँछन् कान्तिपुर दैनिकमा खबर छ।
0: देशका धेरै ठाउँमा रातभर पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिखेर भने काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लाग्न थालिसकेको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सडक जलमग्न भएका थिए।
1: बर्खे धानबाली देशभर झन्डै 13,82,000 हेक्टरमा रोपाई हुन्छ। वार्षिक 2.2 अर्बको धान उत्पादन हुने र जिडिपीमा यसको योगदान झन्डै 4% छ। तर यसपालि मध्य असार बितिसक्दा पनि तराई मधेसका प्राय फाँट बाँझै छन्। मङ्गलबार यता परेको पानीले केही राहत भए पनि रोपाईको काम धमाधम हुन सकिरहेको छैन। किसान अहिले पनि मल बिउ र सिँचाइ समस्या भोग्न बाध्य छन्। यस्तै मौसम अनुकूल नहुँदा रोप्नेदेखि भित्राउने बेलासम्म अनेकौँ चुनौती भोग्नुपर्ने अवस्था छ। यस्तो बेला किसानले के गर्ने अनि कृषि विभागले के गरिरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
2: अहिले धान रोपाइँको अवस्था हेर्दाखेरि पछिल्लो प्रदेशहरूबाट प्राप्त विवरण अनुसार करिब 16% हारामा रोपाइँ भएको छ। यो चाहिँ गत वर्षको हाराहारीमै छ, 1-2% तलमाथि छ। अलिक एक मध्य प्रदेशमा यो वर्ष अलिकति कम भएको छ गत वर्षको तुलनामा। यद्यपि गत वर्ष पनि त्यहाँ सुक्खाको कारणले गर्दाखेरि निकै पछिसम्म पनि 7-8% रोपाइँ हुन सकेन अन्तिमसम्म पनि। यसपटक पनि अलिकति कम भएको छ।
3: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल देशको अन्न भण्डार मानिने मध्य प्रदेश सहित अहिले मध्य असारसम्मको रोपाई अवस्थाबारे जानकारी दिनुहुँदै तराई मधेसमा साउन पहिलो हप्तासम्म रोपाई गर्न सकिन्छ तर मध्य पहाड र अन्य क्षेत्रमा यति बेला धेरै रोपाई भइसक्नु पर्ने थियो, त्यसका लागि मौसम अनुकूल भएन। यस वर्ष गएको असार 5 पूर्वमा भित्रिएको मनसुन देशभर फैलिन नै झन्डै 12 दिन लाग्यो। मनसुन गएको मङ्गलबार मात्रै सुदूरपश्चिमसम्म पुग्यो तर त्यो पनि कमजोर अवस्थामै रह्यो। बितेका 3 दिन देशका धेरै जसो ठाउँमा पानी पर्दा केही राहत भयो, तैपनि किसानले अपेक्षा अनुसार रोपाईको काम गर्न सकिरहेका छैनन्। पुग्दो पानी छैन, मल अनि आवश्यक प्रविधिको अभाव छ, तर सरकारको लक्ष्य धानमा आत्मनिर्भरतामा पुग्नेछ। पहिलो चुनौती त यस वर्ष पोहोरको झन्डै 57,00,000 मेट्रिक टन बराबरको उत्पादनलाई घट्न नदिनु नै रहेको छ। कृषि विभाग सहित जिम्मेवार निकायले यो बेला के गरिरहेका छन् त? महानिर्देशक सञ्जेल।
2: केही मनसुनमा भर पर्नु पर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन् तर बाँकीहरू हाम्रो केही साना सिँचाइ, केही हाम्रो भूमिगत सिँचाइ डिप ट्युबवेलहरूको सालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ तिनै तहको सरकारको समन्वयमा। अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रडक्सन भन्छौँ, यी सबै आयाममा कामहरू गरेका

0: बिमालाई प्रवर्धन गर्ने, भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेका छन्।
1: यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नाराका साथ गएको असार 15 गते राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव केन्द्रित विभिन्न कार्यक्रम पनि भए। कार्यक्रममा किसानको मुख्य गुनासो नै सिंचाई, मल र प्रविधि अभावको थियो। त्यति मात्रै होइन, अहिले मुख्य बाली धानको खेती जलवायु परिवर्तनको चपेट परेको छ। रोप्ने बेला सुक्खा खडेरी अनि बालीको उत्पादन लिने बेला अनपेक्षित वर्षाले विगतमा पनि क्षति गरेको किसानले पीडा भोगेका छन्। यस्तो संकटको अवस्थामा धान खेतीमा आबद्ध किसानलाई सम्भावित क्षतिको परिपूरणका लागि बाली बिमामा तत्कालै जोडिन कृषि विभागको आग्रह छ। फेरि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल,
0: उल्लेख्य मात्रामा धान बालीमा बिमा हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण भएको छ। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायु भुक्तानी पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिने गरेको छ।
2: धान खेतीमा देखिएका चुनौती र जिम्मेवार निकायले गरिरहेको कामबारे कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। अब अदालतमा पनि कृत्रिम बुद्धिमत्ता एआई प्रयोग हुने भएको छ। सर्वोच्चको फुलकोटले हिजो न्यायपालिकाको सूचना तथा सञ्चार प्रविधि नीति 2083 पारित गर्दै एआई प्रयोगको बाटो खुलाएको हो। मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढाउने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने गरी भने एआईको प्रयोग गर्न नपाइने उल्लेख छ। न्यायिक काम कारवाहीमा आन्तरिक वा बाह्य निकायहरूबाट विकास गरिएका एआई सम्बन्धी प्रणालीको प्रयोग गर्दा त्यसको विश्वसनीयता, पारदर्शिता, पूर्वाग्रहहीनता र कार्यसञ्चालनको ढाँचा लगायतका पक्ष विश्लेषण गरी उपयुक्तताका आधारमा प्रयोग गर्ने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख छ। मुद्दा व्यवस्थापनमा प्रणालीमा मुद्दा सम्बन्धी विवरण तथा कागजात प्रविष्ट गर्दा एआई प्रणालीका लागि मेसिनले खोजी गर्न सक्ने ढाँचामा डाटाबेस तयार गरिने भएको छ। सर्वोच्च अदालत सहित देशभरका अदालतका आदेश तथा फैसला एआईबाट सहजै खोजी गर्न सकिने र पढ्न सकिने बनाइने पनि नीतिमा उल्लेख रहेको खबर कान्तिपुरमा छ।
2: अब विदेशको खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गइरहेको छ। राष्ट्रसङ्घीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबार विहीन भएका र उद्धार तथा राहत र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढिरहेको बताएका छन्। राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी युएनएचसिआरका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा धेरै घाइते भएका छन्। उद्धार कर्मीहरूले अहिलेसम्म 6,400 भन्दा बढी मानिसलाई जीवित उद्धार गरेका छन्। भूकम्पको झन्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै छ। संयुक्त राष्ट्रसङ्घीय बाल कोष युनिसेफले 3 महिनाको लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने युएनएचसिआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ।
8: अब खेल खबर। अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम 16 स्थान बनाउन सफल भएको छ। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जित हात पारेको हो। गैराती भएको खेलमा मिकेल ओयाजाबालले 2 गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्यो। पेड्रो पारोले 1 गोल गरे। स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा 6 स्थानमा उक्लेका छन्। फ्रान्सका कप्तान केलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान 6 गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इङ्ल्यान्डका कप्तान ह्यारी केनले 5-5 गोल गरेका छन्। स्पेनले अब अन्तिम 16 पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। यस्तै गैरातीको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। यसैबीच फिफा विश्वकपमा अहिले क्यानाडाको टोरन्टो रङ्गशालामा पोर्चुगल र क्रोएसिया बीचको अन्तिम 16 प्रवेशका लागि खेल चलिरहेको छ। खेलको 79 मिनट जाँदा दुवै टोलीले 1-1 गोल गरेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिज आमने सामने भएकाले यो खेललाई चासोका साथ हेरिएको छ। दुवै खेलाडीका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि खेलको महत्त्व अझ बढेको छ। यस्तै आजै नेपाली समयअनुसार बिहान 8:45 क्यानाडाको भ्यानकुभरमा रहेको बिसी प्लेस रङ्गशालामा स्विजरल्यान्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले अन्तिम 16 कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ। खेलकै
2: आया कैरनमा अब केही खबर संक्षेपमा। अब तेज डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10,00,000 रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। कर्णाली राजमार्गको दैलेख सडक खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसिएको यात्रुवाहक बस गाडी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाडीको खोजबिन गरिरहेको खबर आजका पत्रिकाहरूले छापेका छन्।
8: आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली आर्थिक अपराध विरुद्धको प्राधिकरण गठन गर्ने भएको छ। आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर 1 वर्षभित्र अख्तियार जस्तै छुट्टी प्राधिकरण गठन गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
2: सरकारले भूमिहीन सुकुम्बासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र लाल पूर्जा वितरणको काम सुरु गरेको छ।
8: संयुक्त राष्ट्रसङ्घ अन्तर्गत दूरसञ्चार क्षेत्रको छाता संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ आइटियुले सार्वजनिक गरेको आइसिटी विकास सूचकाङ्क 2026 नेपालले 68.1 अङ्क प्राप्त गरेको छ।
2: नेपाली काङ्ग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन सभापति शेरबहादुर देउवा निकट नेताहरूको बैठक आज बोलाउनु भएको छ।
8: चालु आर्थिक वर्ष 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो।
2: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्नुपर्ने माग सहितको रिट खारेज गरेको छ।
8: सन् 2026 जुन महिनामा 91,363 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जुनमा हवाई मार्गबाट गएको वर्षको जुनको तुलनामा 19.5% बढी पर्यटक नेपाल आएका हुन्।
2: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 तथा शिक्षा नियमावली 2059 विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको न्यूनतम 10% कोटा छात्रवृत्तिको लागि छुट्याउनु पर्ने प्रावधान छ। यही प्रावधान अनुसार संस्थागत तर्फका विद्यालयहरूले आफ्नै अनुकूलतामा कोटालाई प्रयोग गर्दै आएका थिए। विद्यालय आफैले तोकिएको छात्रवृत्तिको कोटा वितरण गर्दा थेग्नै नसक्ने भन्सुन चल्छ। धेरैजसो संस्थागत विद्यालयहरूमा आफू निकटहरूलाई मात्र छात्रवृत्तिको सहुलियत दिने गरिएको छ। लक्षित वर्गका विद्यार्थीहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ। पहुँच पुर्याउन नसक्नेहरू सधैँ पछाडि परेका छन्। लक्षित समय यो सुविधा पुग्दै पुग्दैन, तर रूपन्देहीको तिलोक्तमा नगरपालिकाले वर्षौंदेखिको यो जालो तोडेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। काया कैरनमा अब पालो उखानको
8: हतारका काम पछुतोमा जाम।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
8: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रभाव र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप,
2: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पुँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा,
8: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह,
2: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, 1000 मानिस घरबार विहीन, 6000 भन्दा धेरैको जीवितै उद्धार,
8: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसिया बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छपा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ। पानी पर्ने बित्तिकै काठमाडौँका सडक जलमग्न हुने र गाडी चलाउने शास्ति हुने गरेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ, सडक जलमग्न छ, एकजना ट्राफिक प्रहरी र अर्का टाउकोमा हेलमेट मात्रै लगाइरहेका मान्छे कम्मरभन्दा माथिसम्म पानी आउने ठाउँमा आधी ज्यान मात्रै देखिने गरी उभिरहेका छन्। अनि हेलमेट लगाइरहेका मान्छे ट्राफिक प्रहरीसँग भन्दैछन्, रोकिरा होइन भने चलाइरा, बाइक हरायो क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
9: सामाजिक सञ्जालमा हालिदिनुहोस् त, अनि त्यही कुरा सही स्थापित हुन्छ। त्यो भएको त्यही हो, अरू केही पनि होइन। त्यो चाहिँ के भने सयौंचोटि रिपिट, त्यही कुरा चाहिँ समय सयौंचोटि रिपिट हुँदा जनमानसमा त्यही धारणा स्थापित हुन्छ। र यो चाहिँ के भने उनले जे जे भन्दै गए त्यो चाहिँ हजारौँ कप व्यस्त हुँदै गए त्यति बेलाको अवस्थामा। त अहिले त अब कसैले विश्वास गर्दैन हो, त्यति बेला कपी पेस्ट गरेर साँच्चै हो कि भन्ने पऱ्यो। त्यो जनविश्वास त्यसैमा गर्न, त्यो धारणालाई हटाउन त्यति समय लाग्यो, त्यो अहिलेसम्म चाहिँ त्यति समय लाग्यो। त्यही हुनाले त्यहाँ चाहिँ के हो भने त्यो खेम भण्डारीजीको चाहिँ त्यो साला नछुटेको अवस्थाको चाहिँ त्यो यो चाहिँ नछुटेको बेलाको चाहिँ ऊ चाहिँ हो। दोस्रो कुरो के भन्दा त्यहाँ चाहिँ आन्दोलनमा अलिकति राजनीतिकरण भएर त्यहाँ चाहिँ भनौँ न एउटा व्यक्तिको चाहिँ ज्यान गएको छ। बालिकाको
10: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
11: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
10: कहाँ गएर के सिप सिकौ भन त।
11: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
12: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98510-61-356
13: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress लगायत का तालिम हरू धमाधम संचालन भई रहेको छ। साथ ही Job Guarantee सहित 6 महीने Cook तालिम संचालन मा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
14: आजको नेपाली बसबाट खेम बम भई उपस्थित भइसकेको छु। आजको नेपाली बस पनि देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो patro.com र नेपाली network.com मार्फत पनि तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि एकसाथ प्रसारण भइरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त हत्या प्रकरणको 8 वर्ष पुरा भएको छ। अब साउन 10 गते 8 वर्ष पुरा हुँदैछ, तर निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन, अपराधी पत्ता लाग्न सकेको छैन। तत्कालीन बेला राजनैतिक ट्विस्ट गराएर त्यसलाई टर्न इन ट्विस्ट तर्फ लगेका भन्ने खालका आरोपहरू पनि लागेका छन्। साउन 1 गतेबाट कञ्चनपुरको भीमदत्त नगरपालिकाको करवृद्धि सम्बन्धी थालिएको आन्दोलन, 10 गते निर्मलाको हत्या भइसके पछाडि 11 गते सब भेटिँदाखेरि तुक्त आन्दोलन, फेरि निर्मला पन्त अन्ततर्फ डाइभर्ट भएको र त्यसले चाहिँ घटनालाई झिझोलेको भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका थिए। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ यो प्रकरणलाई, अब कहिलेसम्म यसलाई शान्त पार्ने, यो प्रकरणमा मुछिएका व्यक्तिहरू, आरोपीहरू, अपराधीहरू कहिले कानुनको कडकडामा उभिने, कहिले निर्मलाले न्याय पाउने, निर्मलाले साँच्चै न्याय पाउँछिन् त अहिलेको अवस्थामा, अहिलेको सरकारले पनि यसलाई छानबिन गर्नका निम्ति एसएसपी कृष्ण पङ्गेनेको नेतृत्वमा एउटा समिति गठन गरिसकेको छ। यो समितिले दुधको दुध पानीको पानी छुट्याउँछ त, ल्याउँछ त अपराधीलाई कानुनी कडकडामा। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता र विशेष गरी नेपाली बहसको आजको प्रमुख केन्द्रमा निर्मलाको प्रकरण रहेको छ। कञ्चनपुरकी भीमदत्त नगरपालिकाकी निर्मला पन्त आज 8 वर्षसम्म पनि न्यायको खोजीमा छिन्। उनको आत्माले अझै पनि शान्ति पाएको छैन आदरणीय श्रोता, र अहिलेको अवस्थामा चाहिँ उनलाई न्याय दिनुपर्छ। अहिलेको सरकारले महत्त्वपूर्ण ढङ्गले छानबिन प्रक्रियालाई अगाडि बढाउनु पर्दछ, र तत्कालीन बेला के भएको थियो, तत्कालीन एसपी दिल्लीराज विष्ट नेतृत्वले कसरी छानबिन गरेको थियो, कसरी पछि घटना टर्न एन्ड ट्विस्ट कसरी भयो, आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौँ। आदरणीय श्रोता, देशको समग्र विषयलाई हामी कुरा गर्न चाहन्छौँ। गणतन्त्रका गतिविधिमा 25 वर्षको सजाय प्रस्ताव गरिएको छ। बहुदलवादलाई निस्तेज पार्न खोजिएको विपक्षको आरोप पनि छ। सरकारले नेपालको संविधान र गणतन्त्र विरुद्धको कार्यलाई राज्य विरुद्धको कसुरका रूपमा परिभाषित गर्न प्रस्ताव गरेका विषयहरू पनि आएका छन्। आजको बहसको केन्द्रमा हामी राख्नेछौँ, र विशेष गरी अहिलेको अवस्थामा प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धिकरण विधेयक पारित भएको छ। आफू विरुद्ध सम्पत्ति शुद्धिकरणको हतियार चलाउन खोजिएको अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको दावी पनि छ। अर्थमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक समेत संसदबाट पारित गरिएको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता। महाधिवेशनको समानान्तर तयारीमा इतर समूह भेटघाट र छलफलका लागि चुनदेवीमा कार्यालय खोलिएको छ। नेपाली कङ्ग्रेसको विवाद पनि अहिले मिल्न सकिरहेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो महाधिवेशन चितौन कोटानीमा सम्पन्न गर्दै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिक्क भएर अगाडि आयो त, राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै अहिलेको अवस्थामा आफ्नो महाधिवेशनबाट एकताको सन्देश दिन सक्यो त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
9: बगाएका जिम्मेवार प्रहरी अधिकृतबाट राज्यले चाहिँ झुट्टा मनगणनतिर कपोल प्रतिवेदनहरूको आधारमा, बजारु हल्लाको आधारमा चाहिँ आफ्नै प्रहरी कर्मचारीमाथि मुद्दा चलाएको नौलो तथ्य देखियो भनेर चाहिँ त्यहाँ चाहिँ त्यस्तो एउटा मार्मिक फैसला गरेको छ जिल्ला अदालतले। हो, त्यसपछि चाहिँ के भयो भने फेरि एसपीको छोरा के अरे मेयरको भतिजा अनि त्यसपछि उसको के अरे गृहमन्त्रीको छोरा भनेर चाहिँ जब यिनले चाहिँ पटक बिचबिचमा इन्डाइरेक्ट डाइरेक्ट त चाहिँ भन्नुभयो होइन, इन्डाइरेक्ट भन्दै जानुभयो। अनि त्यसपछि चाहिँ त्यहाँ हामीले चाहिँ मुद्दा दियौँ त्यो छोरा किरणराज विष्टले चाहिँ अनि खेम भण्डारी विरुद्ध चाहिँ गालीबेजी तथा प्रतिष्ठाको कसुरमा चाहिँ मुद्दा जिल्ला सामान्य जिल्ला कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दिएको अवस्था हो, र त्यहाँ चाहिँ सामान्य जिल्ला अदालतबाट लामो उसमा चाहिँ बुझिसकेपछि धेरै कुराहरू चाहिँ सम्पूर्ण चाहिँ कुराहरू क्लियर भइसकेपछि लामो बहस भएपछि अनि त्यसपछि त्यो कञ्चनपुर जिल्ला अदालतले खेम भण्डारीलाई चाहिँ क्रममा फैलाएर चाहिँ त्यहाँ चरित्र हत्या गरेर प्रष्ट कुरो चाहिँ चरित्र हत्या गरेको र अनि चाहिँ प्रमाण प्रतिष्ठामा चाहिँ गम्भीर आघात पुगेको भनेर अनि चाहिँ 1 महिना कैद र अनि चाहिँ 10,000 रुपियाँ जरिवाना र 1,00,000 रुपियाँ क्षतिपूर्ति भराउने चाहिँ फैसला भएको छ। र त्यसपछि हामी उच्चमा पनि उच्चमा गयौँ, उच्च सम्मानित उच्च अदालत दिपाल महेन्द्रनगर इजलासमा चाहिँ हामी पुनरावेदनमा गयौँ, र पुनरावेदनमा पनि त्यो चाहिँ त्यो जिल्ला अदालतको फैसलालाई यथावत राख्दै त्यसमा चाहिँ डिजिटल माध्यमबाट भ्रम फैलाएकोले 7 दिन सब कैद र अनि चाहिँ जिल्ला उसमा चाहिँ 2100 रुपियाँ थप जरिमाना को फैसला भयो, र यसले गर्दा खेम भण्डारीको जिल्ला र उच्चको गरेर दुइटै गरेर 1 महिना 37 दिन चाहिँ कैद अनि त्यसपछि चाहिँ 12,100 रुपियाँ जरिमाना र 1,00,000 क्षतिपूर्तिको चाहिँ फैसला भएको छ। दुवै सम्बन्धित दुवै अदालतबाट चाहिँ भएको छ र अब चाहिँ त्यो फैसला कार्यान्वयन गर्ने क्रममा हिजो चाहिँ खेम भण्डारी पक्राउ पर्नु भएको हो र त्यो उसमा चाहिँ निर्मला पन्त प्रकरणमा चाहिँ भ्रम अफवाह फैलाई गम्भीर चरित्र हत्या र मान औ चाहिँ प्रतिष्ठामा चाहिँ गम्भीर क्षति पुर्याएको भनेर चाहिँ हिजो चाहिँ जुन फैसला भएको छ त्यो फैसलालाई सजाय कार्यान्वयन गराउनको लागि हिजो चाहिँ पक्राउ हुनु भएको छ र सम्भवतः त्यो चाहिँ उसमा चाहिँ त्योभन्दा पहिले पनि भनौँ न मुद्दामा सजाय पाएको हुँदाले पटकेको उसमा चाहिँ कारागार चलान भएको भन्ने कुरो खबर पाएको छ।
14: अब एउटा कुरा चाहिँ विष्टजी होइन अब त अनुसन्धान सही ट्र्याकमा आउन लागेको हो कि के हो बजारमा चाहिँ होइन अब निर्मला पन्त प्रकरणले अब न्याय पाउनुपर्छ निर्मलाले न्याय पाउनुपर्छ यो अन्याय धेरै भयो निर्मला एउटा प्रतिनिधि पात्र हुन् त्यसले धेरै निर्मलाले चाहिँ यो देशमा अन्याय भएको छ उनीहरूमाथि होइन यसको कानुनको चाहिँ कडकडामा अपराधी उभिनुपर्छ त्यसै गरी बालिकाहरूमाथि नाबालिकमाथि महिलाहरूमाथि गरिने यस्ता खालका अपराधहरू जघन्य अपराधहरूमा चाहिँ प्रहरी प्रशासन पनि निर्मम बन्नुपर्छ भन्ने खालको विषय पनि सँगसँगै जोडेर आएको छ। तत्कालीन बेला तपाईँहरूले चाहिँ दिलीप सिंह विष्टमाथि अनुसन्धान पनि गर्नुभयो होइन त्यहाँ चाहिँ छानबिन गर्नुभयो त्यसपछि मलाई लाग्छ सिआइबीको टोली लगायतले पनि पछि दिलीप सिंह विष्टमाथि छानबिन गरेको एउटा अवस्था थियो। उहाँले खेम भण्डारीले तपाईँलाई मोबाइलमा मेसेजै पठाउनु भयो हिजमै साला भनेर पठाउनु भयो भन्ने कुरा पनि आयो त्यसपछि दबाबका प्रभावका विषयहरू पनि जोडिए। अब अहिले चाहिँ उनीमाथि नै अनुसन्धान गर्दाखेरि अब के आधारमा चाहिँ प्रमाण देख्नुहुन्छ तपाईँलाई के लाग्दैछ दिलीप सिंह विष्टजी नै त्यसमा संलग्न हो भन्ने आधारहरू के देख्नुहुन्छ तपाईँ?
9: अब हेर्नुहोस् है पहिलो कुरो चाहिँ के छ भने अब दिलीप सिंह विष्ट पहिलो पटक समातिएको होइन त्यो पाँचौँ नम्बरमा चाहिँ हो त्योभन्दा पहिले हामीले चाहिँ चारजनालाई चाहिँ अनुसन्धान गरेर चाहिँ छोडिसकेको अवस्था हो र पाँचौँ नम्बरमा चाहिँ उहाँ चाहिँ त्यो घटनास्थलबाटै समातिएको हो घटनास्थलमा साँझ अबेर अँध्यारो अँध्यारो हुने बेलामा चाहिँ त्यो समातिएको हो चाहिँ त्यहाँबाट। अब पहिलो कुरो त त्यहाँ के छ भने दिलीप सिंह विष्ट उनको साला हो भन्ने हामीलाई थाहा पनि थिएन होइन अब त्यो अनुसार घटनास्थलमा फेला परेर भाग्ने त्यो को हो भनेर सिभिल टोलीले हाम्रो सिभिलमा खटिएको टोलीले सोध्दै सोधपुछ गर्ने क्रममा भाग्नुभयो भागेपछि समातेर सोधपुछ
14: मानसिक सन्तुलन गुमाएको व्यक्ति भन्ने पनि छ नि त होइन
9: होइन अब त्यहाँ चाहिँ समाति अब त्यहाँ सुन्नुहोस् न अब मानसिक अवस्था सन्तुलन भन्ने कुरो आउँदैछ। अब पहिलो कुरो दिलीप सिंह विष्ट को हुन् भन्ने कुरो पहिले चाहिँ बुझ्नु पर्यो। दिलीप सिंह विष्ट चाहिँ अब त्यहाँ त्यति बेला स्कुलमा पढ्दाखेरि त्यहाँ नेपाली सेनाको उनको भनाइअनुसार चाहिँ दिलीप सिंह विष्टकै भनाइअनुसार चाहिँ नेपाली सेनाको 10 महिना चाहिँ राष्ट्रिय सेवा दलको तालिम प्राप्त चाहिँ व्यक्ति हुन्थे स्कुलमा पढ्दाखेरि पहिलो कुरो। अब दोस्रो दोस्रो कुरो चाहिँ के हो भने यिनको पृष्ठभूमि चाहिँ 2063 सालमा चाहिँ आफ्नै भिनाजुको हत्या गरेर सम्मानित जिल्ला अदालत कञ्चनपुर जिल्ला अदालतबाट चाहिँ सर्वस्व सहित जन्मकैद भएको चाहिँ व्यक्ति हो नि त। पछि चाहिँ अब त्यो मानसिक अवस्थाको कुरो तपाईँले गर्नुभयो अब त्यति बेला पनि मेरो यहाँ मानसिक अवस्था ठिक नभएको र मानसिक अवस्थाको कारणले मैले त हत्या गरेको चाहिँ अन्जानमा चाहिँ भएको हुँदाखेरि अनि चाहिँ मलाई चाहिँ यो मुद्दा चाहिँ बदर हुनुपर्छ भनेर तत्कालीन पुनरावेदन सम्मानित पुनरावेदन अदालतमा चाहिँ पुनरावेदन गरेको अवस्था हो र पुनरावेदन अदालतमा चाहिँ के भयो भने त्यति बेलाको फैसलामा चाहिँ मानसिक अवस्थाको प्रयोग आफू अनुकूल आफ्नो चाहिँ ऊ चाहिँ भनौँ अनुकूल हुने गरी प्रयोग गरेको हुनाले मानसिक अवस्था चाहिँ खराब नदेखिएको र आफू अनुकूल आफ्नो चाहिँ स्वार्थ अनुकूल प्रयोग हुने देखिएको हुनाले त्यही जिल्ला अदालतकै फैसला सर्वसहितको जन्म को फैसला चाहिँ सदर हुने ठहर छ भनेर चाहिँ अदालतको फैसला भएको देखिन्छ। भनेपछि त्यो एउटा चाहिँ पहिलो कुरो चाहिँ मानसिक अवस्थाको अहिले मात्र कुरो आएको होइन त्यति बेला पनि मानसिक अवस्थाको चाहिँ प्रयोग भएको हो एक। अब त्यो भयो पूर्व पृष्ठ हो भने त्यति बेला त्यसपछि 8 वर्षसम्म चाहिँ उसमा कारागारमा बसेर अनि 8 वर्षपछि त्यो आम माफीमा चाहिँ परेर चाहिँ छुट्नु भएको अवस्था हो पहिलो चाहिँ पृष्ठभूमि बुझ्दाखेरि। अब दोस्रो कुरो चाहिँ अब चाहिँ दिलीप सिंह विष्ट चाहिँ अब हामीले गरेको अनुसन्धान जे देखेको छौँ त्यो सबै चाहिँ हामीले त्यो बाहिर आएकै छ। अब त्यसमा उहाँले भिडियोमा बोलेका कुरा तपाईँ स्पष्ट हेर्नुहोस् त्यहाँ चाहिँ साइकोलोजी बुझ्न सकिन्छ उहाँले चाहिँ अब त्यहाँ चाहिँ के छ भने भिडियो लेख उनले तपाईँ आफै लेख्नुहोस् भनेको छ त्यहाँ चाहिँ भिडियो गराउनु भएको छ कागजमा उहाँले घटनाको ब्यौरा आफ्नै ह्यान्ड राइटिङमा लेख्नु भएको छ त्यहाँ अनि त्यो ह्यान्ड राइटिङमा लेखिरहेको भिडियो पनि त्यहाँ छ त्यहाँ चाहिँ होइन, अनि त्यहाँ बोलेको हेर्नुहोस् धारावाहिक किसिमले भनौँ न अब्स्ट्रक्सन भयो कतै रोकआउट भएर चाहिँ गरेको छ कि अथवा चाहिँ धारावाहिक रूपमा चाहिँ स्वतन्त्र रूपले गरिएको छ भन्ने कुरो प्रष्ट हुन्छ, अनि त्यति बेला उहाँले आफैले स्वीकार गर्नुभएको छ होइन। अनि स्वीकार गरेको उसमा चाहिँ त्यहाँ चाहिँ दुई चारवटा कुराहरू चाहिँ ध्यान मनाउन योग्य छन् क्या त्यहाँ त्यो उसमा चाहिँ हेर्नुहोस्। पहिलो कुरो चाहिँ के छ भने अनि त्यो पहिलो कुरो सोधपुछ गर्दा चाहिँ सोधपुछ गर्दा उहाँ चाहिँ प्रश्न आफै साबित हुनुभएको छ कतै के उनलाई चाहिँ भनौँ न यातना दिएर अथवा ऊ गरेर के छ स्वतन्त्र रूपले चाहिँ धारावाहिक रूपमा चाहिँ भन्नुभएको छ त्यो जुन भिडियोबाट तपाईँहरूले देख्नुभएको छ। अनि दोस्रो कुरो त उहाँले चाहिँ भन्नुभएको छ मैले निर्मला चाहिँ त्यही टाइममा जुन टाइममा चाहिँ दुई तिन बजीको समयमा चाहिँ यो बाटो जाँदै थिएँ म यो बाटो आउँदै थिएँ अनि यसरी चाहिँ साइकल बनाइदिएँ भने त्यो म साइकल चाहिँ ट्रेन निस्केको थियो अनि त्यो त्यो ठाउँमा चाहिँ ट्रेन निस्केको र अनि ट्रेन चाहिँ मैले काठको टुक्राले मिलाइदिएँ र अनि मलाई त्यो पाप जागेर मैले चाहिँ साइकल तल खोल्सोमा फालिदिएँ अनि त्यसलाई चाहिँ समातेर चाहिँ लिएर गएँ भने एउटा कुरा चाहिँ समातेर लिन सक्ने थियो कि भने एउटा त नेपाली सेनाको चाहिँ भनौँ न त्यो राष्ट्रिय सेवा दल विद्यार्थी उसमा चाहिँ दिने राष्ट्रिय एउटा तालिम हुन्छ त्यो तालिम गरेको व्यक्ति हो अब त्यसमा चाहिँ भोकल कोड मैले भाँचेर ऊ गरेको छु भनेर त्यो तालिममा चाहिँ गुरुबाले सिकाएको भनेर चाहिँ उनले भिडियोमा बोलेकै छ गुरुबाले यसरी चाहिँ यस्तो हुन्छ भनेको हुनाले चाहिँ अनि त्यो त्यसरी मैले भोकल कोड भाँचेको आखिर चाहिँ पोस्टमार्टम गर्दा त्यो भोकल कोड भाँचिएकै देखिन्छ होइन। अनि दोस्रो कुरो चाहिँ के छ अर्को कुरो चाहिँ के छ भने अब त्यो लैजाँदाखेरि अब त्यो वेट पनि धेरै भएको बच्चा चाहिँ होइन हो अब त्यो उसमा खोल्सोमा त लगिसक्यो त्यो आवाज पनि धेरै सुनिँदैन टाढासम्म किनभने वरिपरि सबै रुखहरू झाडीहरू चाहिँ भएको हुनाले धेरै टाढासम्म आवाज पनि सुनिने अवस्था हुँदैन। दोस्रो अहिले अब बेउ गर्नेले किन आवाज कराएको सुने अर्को कुरो सुनेन अनि यो त्यति बेलाको भौतिक त्यहाँ चाहिँ कस्तो हो भने त्यो एउटा त क्रिमिनल ठाउँ पनि कस्तो भने चाहिँ त्यहाँ चाहिँ पटक पटक चाहिँ अपराध भइरहने ती हरेक किसिमका मान्छेहरू जस्तै अब त्यहाँ चाहिँ भनौँ हरेक किसिमका मान्छेहरू जाने जस्तै लागु औषधका मान्छेहरू त्यहाँ अन्य चाहिँ उसमा चाहिँ मान्छेहरू त्यहाँ त्यहाँ गइराख्ने भएको हुनाले त्यो पहिलेदेखि नै सानोतिनो अपराध छ छिटफुट अपराध भइरहेकै ठाउँ हो। र दोस्रो अब अर्को कुरो त्यसमा त के छ भने उनले गरेको कुरोमा अब साइकल लग्यो उतातिर उखुबारीतिर लगे अनि चाहिँ उखुबारीतिर लगे उखुबारी मैले यसरी गरेँ यसरी थाहा पाउँछन् कि भनेर कराएपछि अनि थाहा पाउँछन् कि भनेर मैले चाहिँ भोकल कोड भाँचेर ऊ गरिदिएँ भने त्यो भोकल कोड भाँचेको कुरो चाहिँ उसँग मिल्छ। र अर्को त्यसपछि 20 रुपियाँ थियो भने खल्तीमा हो त्यो 20 रुपियाँ त कसैलाई थाहा छैन नि त कसलाई थाहा छ 3 जनालाई मात्रै थाहा छ त्यो कुरो त्यो एउटा चाहिँ निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई थाहा छ दोस्रो कुरो चाहिँ त्यो जसको घरमा त्यो भनौँ न त्यो कान्छो बहिनी बमको कान्छो बहिनी छ त्यो कान्छो बहिनीको चाहिँ बहिनीलाई थाहा
15: छ भन्ने कुरा उनले अपराध स्वीकार गरेका थिए होइन त्यो बेला चाहिँ
9: अनि त्यसपछि उसलाई दिलीप विष्टलाई मात्रै थाहा छ हो त्यो 20 रुपियाँ थियो त आखिर त्यो 20 रुपियाँ थियो भनेर उसले कहाँबाट भने त ल भन्नु सबैले हो त्यो 20 रुपियाँ आखिर रहेछ त सबैलाई त्यहाँ तिनै पक्षलाई थाहा छ त्यो भने चाहिँ त्यो पुलिसलाई थाहा हुन्छ र त्यो 20 रुपियाँ थियो भनेर हो अरूलाई थाहा हुन्छ त्यो 20 रुपियाँ थियो भने त्यो 20 रुपियाँ थियो 20 रुपियाँको मैले चाहिँ त्यहाँ उसमा फेला परेर मैले गुटका चाहिँ के अरे फलानु पसलमा गएँ त्यहाँ गुटका खाएँ गुटका खाएर चुरोट पनि खाएँ अनि त्यहाँबाट चाहिँ फलानु बाटो हुँदै भने त्यो बाटो त्यही यो बाटो हुँदै अनि चाहिँ म फलानुको उसमा पसलमा गएर हात मिलाएँ अनि त्यहाँबाट चाहिँ राति चाहिँ साँझ घर पुगेँ भनेर भनिएको छ त्यहाँ हो। अब त्यो कुरो चाहिँ घटनास्थलसँग जे जे भनेको थियो त्यो घटनास्थलसँग मेल खान्छ त्यो अर्को एउटा कुरा के छ भने मुख्य कुरो चाहिँ कुर्ता सुरुवाल फाटेको छ फलानु ठाउँमा कुर्ता सुरुवाल फाटेको छ भनेर तिनले उसमा भनेका छन् त्यो त कसैले प्रहरीले पनि थाहा छ त्यो थाहा छ जम्मा 2 जनालाई मात्र थाहा छ एउटा चाहिँ त्यहाँ निर्मलाको आमा दुर्गादेवी पन्तलाई र अर्को चाहिँ त्यो चाहिँ दिलीप सिंह विष्टलाई उसले उसको कुर्ता फाटेको छ भने त आखिर चाहिँ दुर्गादेवी पन्तले चाहिँ भनेको छैन होला दिलीप सिंह विष्टलाई चाहिँ अब उसले कसरी थाहा पायो त कुर्ता पनि फाटेको थियो सुरुवाल पनि फाटेको थियो भनेर कसरी थाहा पायो त उसले भिडियोमा तपाईँले देख्न सक्नुहुन्छ उनले चाहिँ दिलीप सिंह विष्टले बोलेकै छ भनेपछि एउटा कुरा के छ भने घटनास्थलमा चाहिँ अब तपाईँको चाहिँ पुरै रेप गरेको भिडियो त फेला पर्दैन अब प्रमाण भने त यिनै हेर्नु अब पानीले बगेको छ अब जम्मै अरू फिजिकल प्रमाणहरू त रातभरि पानी परिरहेछ त्यहाँ पुरा चाहिँ त्यो भेल पानीको भेल बगिरहेछ त्यो भेल बगेको उसमा झार पात पतिङ्गर जम्मै कुराहरू के लिएर चाहिँ जम्मै चाहिँ त्यतातिर चाहिँ आइरहेका हुन्छ उसको बारेमा। अब तपाईँले त्यो प्रमाण भेटाउनु त बहुत गाह्रो हुन्छ, त्यहाँ उसमा त कुनै पनि प्रमाणहरू चाहिँ भेटिने अवस्था रहँदैन बगिरहेको पानीमा।
15: यसको बारेमा हामी निरन्तर रूपमा फेरि पनि बहस गर्छौँ है, निरन्तर रूपमा हामी जान्छौँ यसको बारेमा, किनभने अब चाहिँ निशा पाउनुपर्छ निर्मलाले होइन, न्याय हुनुपर्छ उनीमाथि, अबको सरकारले पनि यसमा एक्सन लिनुपर्छ। हामी यसको बारेमा पनि अझै वृहत रूपमा छलफल गर्नेछौँ। यहाँले समय दिनुभयो, त्यहाँको वास्तविकताको बारेमा चाहिँ जानकारी पनि गराइदिनु भयो, म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
9: धन्यवाद केममजी, यहाँलाई यहाँको रेडियो लोकप्रिय रेडियो बस नेपाली बस कार्यक्रमलाई पनि हार्दिक धन्यवाद।
15: नमस्कार, उहाँ हुनुहुन्थ्यो तत्कालीन कञ्चनपुरका एसपी र रिटायर हुँदा एसएसपीबाट रिटायर हुनुभयो दिलराज बिष्ट, आदरणीय श्रोता नेपाली बसमा। छोटो विश्राम लिन्छौँ, विश्रामपछि हामी पुनः उपस्थित हुनेछौँ।
10: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
11: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
10: कहाँ गएर के सिप सिकौ भन त। अब
11: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
12: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-494-94-5-10-61-356-356
13: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress Lagayat ka talim haru dhamadham sanchalan bhai raheko chha. Sathi Job Guarantee Sahit 6 mahine Cook Talim sanchalan ma raheko chha. गरी खाने शिक्षा हामी सबैको इच्छा।
16: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
17: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
16: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
18: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
19: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
16: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
20: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
21: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
18: सफल ब्लक एन्ड फर्निचर उद्योग, पुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
19: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
16: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
22: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
19: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
16: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
19: प्रोप्राइटर नरेश महतो, गीता महतो,
23: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता एकेमणि देउपानी हुनुहुन्छ। नेपाली सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा मायालाई स्वागत गर्न चाहन्छु। नमस्कार।
1: नमस्कार
0: नेपाली सर। अब बिहान बिहानै हामी निराशाका कुरा गर्दैनौँ, देश बनाउने कुरा गर्छौँ, किनभने अब जनताले चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै ठुलो विश्वास पनि गरेको छ, भरोसा गरेको छ, होइन? नचाहँदा नचाहँदै पनि केही विषयहरू अब उठाउनै पर्ने हुन्छ, किनभने पासपोर्ट ठेक्का प्रकरणमा तत्कालीन जर्मन कम्पनीलाई ठेक्का तोडेर दुईटा कम्पनीलाई दिएको ठेक्का फेरि अब फ्रान्सेली कम्पनीलाई दिनुपर्छ भनेर बालियनको सचिवालय व्यापक रूपमा सक्रिय भएको, जसले जर्मन नेपालको सम्बन्धमा नै एउटा कुठाराघात हुने बिग्रिने स्थिति आइसके पछाडि चाहिँ रवि लामिछानेजीको हस्तक्षेपमा परराष्ट्र मन्त्रीले तत्काललाई निरन्तरता दिनुभयो भन्ने आयो। यो प्रकरणमा तपाईँको बुझाइ के छ?
1: अनि यो कानुन बमोजिम चाहिँ कसलाई छाप्न दिँदाखेरि वैध हुन्छ, कसलाई छाप्न दिँदा पारदर्शी हुन्छ, कसलाई छाप्न दिँदाखेरि चाहिँ सस्तो पर्छ, यी सबै कुराहरू विचार गरेर प्रधानमन्त्रीको कार्यालयले गर्ने निर्णयहरू हुन्। पार्टीभित्र सभापतिज्यूले चासो लिएका विषय हुन्, यसलाई धेरै ठुलो इस्यु बनाउनु हुँदैन।
0: कस्तो धेरै ठुलो इस्यु हुँदैन? पासपोर्ट छपाउने कुरामा, ठेक्का दिने कुरामा, देश देश बिचको जी टू जीको सब अवस्था छ, होइन? देश बिचको चाहिँ सम्बन्धको कुराहरू छ, आधैमा ठेक्कै तोड्दाखेरि चाहिँ अर्बौँ रुपियाँ चाहिँ राज्यले तिर्नुपर्ने स्थिति आउँछ, यो त गम्भीर विषय हो नि त एकेमणिजी।
1: होइन होइन, ठेक्का दिँदाखेरिको वैधता के थियो यी कुराहरूलाई पनि हेरेर नै पिएमओ अफिसले त्यो तर्फ चाहिँ छलफलमा अगाडि ल्याएको विषय हो र त्यसका लागि एकतर्फी एउटा मात्रै होइन,
0: एक वर्ष मात्रै भएको छ जर्मनले लिएको, होइन? चार वर्ष अझै बाँकी छ, होइन? दबर तत्कालीन बेला कसले कसले गल्ती गरे उनीहरूलाई कानुन दायरामा ल्याएर कडगरामा पो उभ्याउनु पर्यो त, फेरि व्यवहारै दिने गरी देशलाई चाहिँ अप्ठ्यारै पार्ने गरी त्यसरी त जानु भएन नि त, एउटा प्रश्न आयो नि त अहिले। होइन,
1: देशलाई अप्ठ्यारो पर्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्णय हुँदैन र कुनै पनि देशको कुटनैतिक सम्बन्ध तलमाथि हुने गरी हुँदैन। ती सम्झौता ठेक्का बन्दोबस्तीका कुरा र देशसँगको कुटनैतिक सम्बन्धका कुरा यी कुरालाई फरक रूपमा हेर्नुपर्छ। राजधानी जस्तो जटिल विषयमा राज्यले पनि त आफ्नो स्ट्यान्ड लिन त सक्यो नि।
0: अब अहिलेको अवस्थामा चाहिँ जस्तै सरकार अब एउटा भ्रष्टाचार निर्मूल गर्छौँ, सुशासन कायम गर्छौँ, भ्रष्टाचारलाई कानुनी कडगरामा उभ्याउँछौँ, सम्पत्ति शुद्धिकरणमा निर्मम भएर अगाडि बढ्छौँ भनेर भन्दै गर्दाखेरि जति पनि पक्राउ परेका छन् सम्पत्ति शुद्धिकरणका नाममा वा चाहिँ अन्य कुनै गिरोहहरू पक्राउ परेका छन् उनीहरू कानुनको कसीमा दुधको दुध पानीको पानी भएर निस्कन्छन्, होइन? कहीँ पनि दबाब र प्रभावमा सरकार छैन, होइन? आजको दिनमा जनतालाई बताइदिनुहोस्।
1: दबाब प्रभावमा त हुनै हुँदैन नि। हेर्नुहोस्, अदालत, न्याय, न्याय सम्पादन, अनुसन्धान, अभियोजन जस्ता कुरामा पनि राज्यले दबाब प्रभाव प्रलोभन तर्फ लाग्यो भने त राज्य भन्ने नै रहँदैन नि। राज्य भने त के हो भने सिङ्गो अभिभावक हो, उसले उसका धेरै इन्स्टिट्युसनहरू छन् जसले चाहिँ आफ्नो आफ्नो ड्युटी पुरा गर्छन्। त्यो ड्युटी पुरा गर्दै गर्दाखेरि कसैको हकुत आर्जन रहेछ, अस्वाभाविक आमदामी रहेछ, उसको गैर कानुनी आमदामी रहेछ भने ती मनी लाउन्ड्रिङका इस्युहरू आफै ती संस्थाहरूले हेर्ने कुरा हो, सरकारले त्यसमा हेर्ने गर्ने प्रभाव दबाब त्यो हुँदैन। हेर्नुहोस्, त्यो त कल्पनाभन्दा बाहिरको कुरा हो।
0: होइन, अब देश सुशासनतर्फ जान्छ, होइन?
1: जानै पर्छ।
0: अहिलेको अवस्थामा अब तपाईँले भर्खरै मात्र राष्ट्रिय महाधिवेशन, पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेर पनि आउनु भएको छ, यसले के सन्देश दियो? रवि लामिछानेजीलाई चाहिँ सुपर पावरमा ल्यायो, होइन? शक्तिशाली बनाएर अगाडि बढायो, होइन? अहिले महाधिवेशनले
1: रवि लामिछानेजी हिजो जहाँ हुनुहुन्थ्यो आज पनि त्यही हुनुहुन्छ र भोलि पनि रहनुहुन्छ। इमान र प्रतिष्ठामा कायम रहेका व्यक्तिहरूको एउटा महाधिवेशनले तल र माथि भन्ने कुरा हुँदैन। हेर्नुहोस्, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन व्यक्ति लक्षित भन्दा पनि यो देशको दूरागामी असर पर्ने चिजहरूलाई कसरी फरक कोणबाट हेर्न सकिन्छ र देशलाई समृद्धिको दिशामा लान सकिन्छ भन्ने सन्दर्भमा राजनीतिक घोषणापत्र तयार गर्ने र योग्य सक्षम व्यक्तिहरूलाई पार्टी पदाधिकारीमा चयन गर्ने मात्रै थियो। यहाँ अब कुनै गुट उपगुट व्यक्ति यी दस्ता यताउताको कुरो नभएकाले यसले सभापतिज्यूलाई शक्तिशाली र शक्तिविहीन भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मदाता रवि लामिछानेज्यू यसै हिजो पनि उहाँ पार्टीको संरक्षक अभिभावक र जिम्मेवार व्यक्तित्व हो, आज पनि हो र भोलि पनि रहनुहुन्छ।
0: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएर आयो कि तितर भित्र भएर आयो चितवनबाट? हामीले हेर्दाखेरि त
1: राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिका भएर अब यहाँ नयाँ पुरानो यताको उताको भन्ने बाँकी नरहिकन सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टी एक ढिका भयो,
0: तितर भित्र भएर आयो, होइन? चितवनबाट मनमुटाव धेरै भयो, होइन?
1: हेर्नुहोस् मतभेद पनि भएको छैन, तितर भित्र पनि भएको छैन, वरपर पनि भएको छैन, तलमाथि पनि भएको छैन। ल
0: किन छैन, धेरै रुष्टताहरू प्रकट भएका छन् त्यहाँ चाहिँ होइन, मतदानमा, मतपेटिकामा, भोटिङ मेसिनमा व्यापक चाहिँ अनि आलोचना आइरहेको छ नि त, धेरै नेताहरूले भनिरहनु भएको छ अहिले।
1: यसो सुन्नु न, कुनै इन्डिभिजुअल व्यक्तिको कुरामा नजाउँ, निर्वाचन लडेको म पनि हो, निर्वाचनमा पराजित भएको म पनि हो, निर्वाचन जित्दाखेरि चाहिँ सब ठिकठाक छ भन्ने अनि निर्वाचनमा पराजित भइयो भने सबै बेठिक भयो भनेर व्याख्या गर्न थाल्यो भने हामी कहाँ पुग्छौँ है। त्यसो भएकाले अब भोटिङ मेसिन सिस्टमका कुरामा आज गर्ने हो नि, कि त निर्वाचनै नलडिकन यो निर्वाचनको वैधता छैन भन्नु पर्थ्यो, निर्वाचन लड्ने जितेको वैध थियो भन्ने, हारेपछि यसको चाहिँ मेसिनमा पनि प्रश्न, मान्छेमा पनि प्रश्न, उपस्थितिमा पनि प्रश्न, दिन धेरै लागेका नि प्रश्न गर्न थालियो भने त दोहोरो चरित्र हुन्छ कि।
0: भनेपछि भव्य सभ्यताका साथ सम्पन्न भयो, त्यहाँ कुनै पनि इरर भएन सिटौनमा?
1: इरर भन्दा पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोचोटि महाधिवेशन गरे, पहिलोचोटि गर्दाखेरि जति हेक्का पुर्याउनुपर्ने चिजमा हेक्का पुगेन होला, चाहिँ जति छिटो गर्नुपर्ने त्यो छिटो भएन होला, तिन दिनका लागि गरेको महाधिवेशन छ दिन लाग्यो होला, यी भनेको यी टेक्निकल्ली हामी चाहिँ नयाँ भएर पूर्ण जानकार नभएका कारणले यी दिनहरू धेरै दिन लागे, त्यस कारणले गर्दाखेरि मतदाताहरूले बस् चितवनको गर्मीमा बस्न सक्ने अवस्था भएन, घर फर्कनु पर्ने परिस्थिति भयो। दोस्रो चरणको निर्वाचनमा अब चितवनको आसपास र वरिपरि भएका साथीहरूले विजय हुन सक्ने सम्भावना बढ्यो, अब अन्त अन्त चाहिँ पश्चिम र पूर्वतर्फका साथीहरू त सबै गइसकेकाले पराजित हुने अवस्था त रह्यो होला, तर यी रहेको कुराका कारणले गर्दाखेरि निर्वाचनकै वैधता छैन, यो चाहिँ अब हुनै हुँदैन थियो, यो चाहिँ सबै धाँधली भयो, यो भयो, ऊ भयो, भोटिङ मेसिन बिग्रियो, यत्र उत्र यतातर्फ गयो भने त हामी कहाँ भन्ने ठाउँमा पुग्छौँ, र हार्या पनि रासपाले हो, जित्या पनि रासपाले हो, एउटाका ठाउँमा अर्को जाँदाखेरि के बिग्रियो, र पार्टी बनाउने हो, मुलुक बनाउने हो, पदाधिकारी आयो भने केन्द्रीय सदस्य छ, केन्द्रीय सदस्य आयो भने पार्टी सदस्य छ, सांसद छ, आखिर काम त छँदैछ नि, जहाँ भएर पनि एक ठाउँमा बसेर यो देशको भलोको लागि काम गर्ने हो नि, दसवटा ठाउँमा चुनाव जितेर मात्रै चाहिँ काम गर्न सकिन्छ भन्ने त होइन।
0: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन किसिमको अभिभारा छ, जुन किसिमको चाहिँ जनताले म्यान्डेट दिएका छन्, पाँच वर्षसम्म फेल हुने त छुट्टै छैन होइन, यहाँले पनि भन्नुभएको छ, धेरैले हामीले भनिरहेको छौँ, जनताले पनि भनिरहनु भएको छ, अब चाहिँ उहाँहरूलाई चाहिँ फेल हुने छुट छैन, काम चाहिँ राम्रै गर्नुपर्छ, तर शासकीय सुधारका 100 दिनहरू त त्यति मिठा त छैनन् नि त होइन, त्यति राम्रा त बितिरहेको छैन।
1: सुन्नुहोस्, यसले के दिइरहेछ सन्देश भन्दा, यो देशमा व्यवस्थाका केही आयामहरू
0: होइन, सुशासनका गफहरू जति थिए नि, अब त हनुमान पिरियड पनि पार भइसक्यो, अनि एउटालाई भ्रष्टाचारको आरोप लाग्छ, अकुत सम्पत्ति कमाएको आरोप लाग्छ, एउटा समिति बन्छ, धोइपकाली गर्छ, फेरि त्यही फर्काइदिन्छ होइन, अनि त्यो हदबन्दी भन्दा बढी भएको जग्गा चाहिँ रातारात कता कता हो, के हो, गाई पारिहालिन्छ होइन, यस्ता यस्ता विषयहरू त आइरहेछन् नि त।
1: यसो हो, यसलाई हामीले धोइपखाली यसो राज्यको
0: प्रतिवेदन सार्वजनिक हुँदैन, प्रतिवेदन सार्वजनिक हुँदैन, एक हातले चाहिँ प्रतिवेदन बुझ्छ प्रधानमन्त्रीले, अर्को हातले चाहिँ उता शपथ ग्रहण हुन्छ, यो के खेल हो भने नि।
1: सुन्नु न, राज्यको इन्स्टिट्युसनले गरेका कुरालाई नै हामी विश्वास गर्न छोड्ने हो भने त हामी सबै राज्य नै फेल भयो भन्नुपर्ने।
0: विश्वास त गरिन्छ, विश्वास त गरिन्छ, तर टाइम फ्रेम हुन्छ, पढ्ने हुन्छ, अध्ययन फ्रेम हुन्छ होइन, एकै दिनमा त अलिकति कस्तो कस्तो देखियो नि त एक मान्छे
1: होइन। विश्वास गर्ने भइसके पश्चात राज्यका यी चाहिँ निकायहरूलाई हामीले विश्वास गर्नुपर्छ, भरोसा गर्नुपर्छ, यिनीहरूले निर्दोष भन्यो भने हामी निर्दोष हुने हो, यिनीहरूले दोषी भन्यो भने योग लाग्ने हो, अदालतले थुन भन्यो भने थुना बस्ने हो, छोडिदिए भन्यो भने बाहिर निस्किने हो, सफाइ पाइस भन्यो भने यो निष्कलङ्क रहेछ भन्ने हो, दोषी करार गर्यो भने यो अपराधमा संलग्न रहेछ भन्ने हो, चल्या यो देश मात्रै होइन संसार त्यसरी नै हो, संसार जसरी चलेको छ त्यसरी नै राष्ट्रिय स्वतन्त्र पार्टी चल्ला चाहिँ धोई पखाली हुने, संसारको ट्रेनभन्दा बाहिर गएर दबाब प्रभाव प्रलोभनमा अपराध गरेका व्यक्ति पनि बाहिर सिँगै हिँड्नुपर्ने, अपराध नगरेका व्यक्ति पनि लगेर थुन्ने चलनलाई चाहिँ अब वैध हो भन्ने हो भने त फेरि हाम्रो छलफल कहाँ पुग्छ भन्दा कोही छलफलका नामको छलफल र आरोप प्रत्यारोपमा पुग्छ। अबको बेला आरोप प्रत्यारोपको होइन, अबको बेला छलफलको बेला होइन, अब एक्सन ओरिएन्टेड काम गर्नुपर्छ। हामीले यो देशको समृद्धि हामीले हाम्रै समयमा गर्नुपर्छ। यो पाँच वर्षको पिरियडमा यो हामीले 100 दिनमा के सिक्यौँ भन्दा, अब सुशासनको सन्दर्भमा जरा गाडेको ठाउँ निकै पेचिलो छ। हेर्नुहोस्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 10-15-20 वर्षदेखि चाहिँ अनुसन्धानका नाममा फाइलहरू बसेका बसिरहेछन्। यी तथ्यहरू सार्वजनिक हुँदैछन्। 10, 15, 20, 30 वर्षसम्म एउटै फाइल अनुसन्धान गर्दैछु भनेर बस्नका लागि ती संवैधानिक निकायहरूलाई अप्ठ्यारो लाग्ने कि नलाग्ने, उनीहरूले प्राप्त गरेको अख्तियारी त्यो हो कि होइन, यस विषयमा पनि सुशासनको सन्दर्भमा अब छलफलको कोर्स अगाडि बढ्नुपर्छ र मात्रै एउटा निष्कर्ष र निचोटमा पुग्न सकिन्छ।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। एकैबेणी नेपालीजी नमस्कार, शुभकामना।
1: धन्यवाद।
0: वा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, केन्द्रीय सदस्य एवं अधिवक्ता आएकी बनिने भने आज श्रोता, आजका लागि नेपाली बसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5969-5357-0163 र 0958-5357-0153।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-4394-4493-580 र 98-5506-4440।
4: It's 7 o'clock. अहिले 7 बजेको छ।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। इन्धनको मूल्य बढेको भने ट्याक्टर व्यवसायीहरूको माग दाबी अनुसार नै भाडा बढाइदिएको माडी नगरपालिकाले इन्धनको भाव घटेसँगै भाडा घटाउँछ वा घटाउँदैन चासो बढेको छ। गत असार 9 गते एक सूचना प्रकाशन गरी नगरपालिकाको साबिकको मूल्यमा 33% बढोत्तरी गरेको थियो। ट्याक्टर व्यवसायीहरूले इन्धनको मूल्य बढेको भन्दै भाडा बढाउन दिएको दबाव अनुसार नगर उपप्रमुख प्रसाद महतो नेतृत्वको भाडा दर निर्धारण कार्यदलले सुनिर्णय गरेको हो। तर सरकारले हालै डिजेल र पेट्रोलमा प्रति लिटर 20 एवं मट्टी तेलमा प्रति लिटर 30 रुपियाँ मूल्य घटाई समय गरेको अवस्था छ। हाल किसानहरू धान रोपाईको सर्वाधिक चटारोमा रहने समय हो। मुख्यत खेत जोत्ने समय पनि यही समय नै हो। यस्तोमा नगरपालिकाले समय छँदै र किसानहरूले रोपाई नसक्दै भाडा घटाउने निर्णय गर्छ वा कृषि यन्त्र व्यवसायीहरूको स्वार्थ अनुसार धान रोपाई सकिँदासम्म कुरेर ढिला गर्छ हेर्न बाँकी नै छ। हाल नगरपालिकाले कल्ठी र हाइरोले जोत्दा तथा थ्रेसर प्रयोग गर्दा प्रति घण्टा 2,400 रुपियाँ कायम गरिएको छ, जुन साबिकको दरभन्दा करिब 33% बढी हो। यस्तै रोटाभेटरले जोत्दा 2,700 रुपियाँ पुर्याएको छ, जुन साबिकको मूल्यभन्दा करिब 29% बढी हो। कृषि यन्त्रको दरभाव बढाए पनि किसानहरू भने कृषि यन्त्र र ज्याला महँगिएको तर उत्पादनको न्यूनतम समर्थन मूल्य पनि नपाउने गरेको दोहोरो मारमा रहेका छन्। काठमाडौँको बुढा नीलकण्ठबाट सानो स्तरमा तरकारी खेती र पशुपालन सुरु गर्नुभएकी कृषि उद्यमी विमला आचार्य दाहाल अहिले चितवनको माडीमा 12 बिघा जमिन भाडामा लिएर प्राङ्गारिक कृषि गर्दै सफल उद्यमीको रूपमा परिचित हुनुभएको छ। विगत 14 वर्षदेखि निरन्तर कृषि कर्ममा सक्रिय रहँदै आउनुभएकी दाहालको फार्ममा उत्पादन हुने कालो चामल अहिले विशेष आकर्षणको केन्द्र बनेको छ। चीनबाट बिउ ल्याएर सुरु गरिएको सो धानमा प्रोटिन फाइबर र आइरन प्रशस्त मात्रामा पाइने भएकाले विशेष गरी मधुमेह र उच्च रक्तचापका बिरामीहरूका लागि लाभदायी मानिन्छ। बजारमा प्रति किलो 700 रुपियाँसम्म पर्ने कालो चामल उहाँले उपभोक्ताहरूलाई 550 रुपियाँमै उपलब्ध गराउँदै आउनु भएको छ। साथै चितवनका रैथाने रामधान र कालो मुसुरुको संरक्षण तथा उत्पादनमा पनि उहाँ सक्रिय रहनु भएको छ। उहाँले आफ्नो खेतीमा रासायनिक मल र विषादी प्रयोग नगरी प्राङ्गारिक विधिलाई प्राथमिकता दिनुभएको छ। युरियाको विकल्पका रूपमा धैसा नामक हरियो मल प्रयोग गर्दै आउनुभएको उहाँले बताउनुभयो। खेतीमा धैसा मारेर करिब 1.5 महिना पछि जोतेर माटोमा मिसाउँदा त्यसले प्राकृतिक रूपमा युरियाको काम गर्छ र माटोको उर्वरा शक्ति बढाउँछ उहाँले भन्नुभयो। विमलाले कोल्ड प्रेस्ड प्रविधिबाट उत्पादन गरिने शुद्ध सूर्यमुखी तेल पनि बजारमा उपलब्ध गराउँदै आउनु भएको छ। प्रारम्भिक विधिबाट उत्पादन गरिएको उक्त तेल स्वास्थ्यका लागि लाभदायी मानिन्छ। किसानले उत्पादनको उचित मूल्य नपाउने समस्या समाधान गर्न उहाँ हरेक शनिबार काठमाडौँको लाम्चीपाटमा सञ्चालन हुने फार्मर्स मार्केटमा आफै उपस्थित भएर उत्पादन बिक्री गर्नुहुन्छ। साथै बुढा नीलकण्ठ स्थित आफ्नै आउटलेट र अनलाइन सेवा मार्फत पनि उपभोक्ताको घर घरमा शुद्ध कृषि उत्पादन पुर्याउँदै आउनु भएको छ। काठमाडौँ मध्यवर्ती उपभोक्ता समितिले वन्यजन्तु पीडित परिवारका सदस्यका छोराछोरीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत माडी नगरपालिका 9 चितवनमा आयोजित कार्यक्रममा 20 जना विद्यार्थीहरूलाई प्रति व्यक्ति रु 5,000 का दरले छात्रवृत्ति प्रदान गरिएको हो। यसका लागि कुल 1,00,000 वितरण गरिएको समेत जनाइएको छ। कार्यक्रमको अध्यक्षता काठमाडौँ मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा माडी बगे सेक्टर प्रमुख शान्ता मगर प्रमुख अतिथिको रूपमा रहनु भएको थियो। कार्यक्रममा वन्यजन्तु परिवारका विद्यार्थीहरूको शैक्षिक निरन्तरतालाई टेवा पुर्याउने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको अध्यक्ष पाठकले बताउनुभयो। चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ। घटनापछि घाइते भएका चन्द्रकान्त बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहनु भएको छ। प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार बिहिबार बिहान करिब 11 बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूलाई सामूहिक रूपमा हातपात गरेका हुन्। चितवनको यसै गरी प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कार्यकक्षमा प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। उनीहरूलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो। सुक्खा पहिरो खसेर अवरुद्ध मुगली नारायणगढ सडक खण्ड पहिरो पञ्चायतसँगै दुईतर्फी सुचारू भएको छ। चितवनको इच्छाकामना गाउँपालिका सह पानी थारा क्षेत्रमा बिहान करिब 11:40 बजे सडकमाथिबाट सुक्खा पहिरो खस्दा अवरुद्ध सडक खण्ड अपरान्ह 3:30 बजेदेखि सञ्चालनमा आएको हो। पहिरो पञ्चायतसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।
चितवनको भरतपुर स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद सिंह नियुक्त हुनुभएको छ। स्वास्थ्य मन्त्रालयले बुधबार सिंहलाई अध्यक्षमा नियुक्त गरेको हो। यसअघिका अध्यक्ष डाक्टर विजय न्यौपानेको कार्यकाल चैतदेखि समाप्त भएपछि अस्पतालमा अध्यक्ष पद रिक्त रहेको थियो। स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धामा अध्यक्षका लागि आवेदन माग गरेको हो। सोही आधारमा सिफारिस गरिएका अन्तिम तीनजना आवेदक मध्ये सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। आगामी आर्थिक वर्षको बजेटलाई लिएर बिहिबार कर्णाली प्रदेश सभामा विपक्षीहरूले अवरोध गरेका छन्। सभामुख नन्दा गुरुङ विपक्षीलाई पेलेरै अघि बढ्न खोजेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र पूर्व मुख्यमन्त्री राजकुमार शाहले संसद बैठक अवरोध गरेका हुन्। सभामुख गुरुङले पेलेरै अघि बढ्न खोज्दा प्रतिपक्षी सांसदहरू अगाडि आएर घेरेका थिए। त्यस क्रममा धकेलाधकेलको अवस्था नै आएको थियो। प्रतिपक्षी दलहरूले अर्थमन्त्री राजविक्रम शाहलाई रोस्टममा जान दिएनन्। आज सत्ता पक्षले बजेट पास गर्ने तयारी गरेको थियो। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बन्दी प्रत्यक्षीकरण रिटमा कानून व्यवसायीहरूले पक्राउ पूर्जे गर्ने कागजात नै अवध भएको जिकिर गरेका छन्। बिहिबार विशेष अदालतमा भएको पौडेलको बन्दी प्रत्यक्षीकरण रिटको सुनवाईमा कानून व्यवसायीहरूले सो जिकिर गरेका हुन्। वरिष्ठ अधिवक्ता शम्भु थापाले विष्णु पौडेलको नाम अभियोग पत्रमा प्राविधिक बाहेक कतै नभेटिएको जिकिर गर्नुभयो। नेपाली काङ्ग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउवा समूहको बैठक बोलाउनु भएको छ। खड्काले गोल्फु टारस्थित आफ्नै निवासमा शुक्रबारका लागि निवर्तमान पदाधिकारी र वरिष्ठ नेताहरूको बैठक बोलाएको देउवा समूहका नेता डाक्टर प्रकाश रण महतले जनाउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मुलुकी अपराध संहिता संशोधन विधेयकको मस्यौदाप्रति आपत्ति जनाउनु भएको छ। बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा शाहीले संसदले संसदीय मामिला तथा कानून मन्त्रालयले मुलुकी अपराध संहिता 2074 दफा 49 संशोधन गर्न अघि बढाएको मस्यौदाप्रति विरोध जनाउनु भएको हो। जनता पार्टी आजपाका अध्यक्ष प्रभु शाहले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियता र संविधानको रक्षा गर्न नसकेको आरोप लगाउँदै उनले पदबाट राजीनामा दिँदा राम्रो हुने बताउनु भएको छ। बिहिबार आजपाको सचिवालय बैठकलाई सम्बोधन गर्दै शाहले राष्ट्रपति पौडेलले पद गरिमा कायम राख्न नसकेको र निवर्तमान सरकारको रबर स्ट्याम्प बनेको आरोप लगाउनुभयो। स्वास्थ्य शाखा र स्वच्छता मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूका लागि नयाँ आचार संहिता जारी गरिएको छ। मन्त्रालय र माथतका सम्पूर्ण निकायहरूको कार्य सम्पादन तथा सेवा प्रवाहलाई निष्पक्ष, पारदर्शी, सेवामूलक, अनुशासित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ आचार संहिता जारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आचार संहितामा कार्यालय समयमा मोबाइल र कम्प्युटर मार्फत व्यक्तिगत प्रयोगका लागि सामाजिक सञ्जाल प्रयोग गर्न नमिल्ने उल्लेख गरिएको छ। सरकारले शिक्षा नियमावली 10 संशोधन स्वीकृत गरेको छ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले शिक्षा नियमावली 10 संशोधन स्वीकृत गरेको हो। यसअघि 2077 फागुन 3 गते शिक्षा नियमावली 9 संशोधन भएको थियो। यसैबीच कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 पनि स्वीकृत भएको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले नेपाल प्रहरीका आठजना प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीलाई सरुवा गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: जति बेला जे मन लाग्यो त्यही भन्छन् है। तपाईँ पनि बोली फेर्ने नेता डाक्टर सिके राउत,
1: त्यस्तो के बोले जस्तो लाग्छ?
0: निर्वाचनमा पराजित भएर आइसकेपछि पहिलो पटक जनता जान चाहन्छन् कार्यक्रममा घोषणा गर्नुभयो रवि लामिछाने र बालेन्द्र शाह विदेशीबाट परिचालित पात्र, देश विदेशीको हातमा गइसक्यो तर राष्ट्रपाको प्रथम ऐतिहासिक महाधिवेशनमा गएर म उहाँहरूको एजेन्डामा साथ दिन चाहन्छु, मैले उठाएको एजेन्डा तपाईँहरूले पुरा गर्नुपर्ने बेला आछ भन्नुभयो नि। त्यसपछि 180 डिग्रीमा परिणत हुनुभयो भनेर व्यापक आलोचना भइरहेछ डाक्टर सिके राउतको।
2: होइन, यो यस्तो छ ऋषिजी, यसमा चाहिँ मान्छेहरूको आफ्नो आफ्नो बुझाइ होला, होइन, म एकदम स्लोली लिन्छु यसलाई। र के छ भन्दाखेरि यो देश नेपाल आजबाट होइन धेरै अगाडिदेखि स्वतन्त्र रूपले चलेको छैन। हामी जतिसुकै जे भन्दा पनि राष्ट्रवादी दृष्टिकोणले भन्ने कुरा एउटा हो, होइन, तर यो देश कहिले पनि स्वतन्त्र रूपले चलेन। यो कुरा हामीले हिम्मतका साथ स्वीकार्न सक्नु पर्दछ र सही र यथार्थ इतिहास अरूलाई पनि बताउन सक्नु पर्दछ जस्तो लाग्छ मलाई एउटा कुरा, होइन। यो धेरै भएको छैन यो देशमा, मन्त्री परिषदमै नै विदेशका राजदूत बस्ने गर्थे, होइन, म अहिले देशको नाममा जान चाहन्न, त्यस्तो अवस्था थियो। र मलाई एउटा पत्रकारले के भनेको थियो भन्दाखेरि नेपाल अहिले पनि इन्डिपेन्डेन्ट कन्ट्री चाहिँ हो तर सोभरेन नेसन चाहिँ होइन। सोभरेन्टी र इन्डिपेन्डेन्सको फरक चाहिँ उहाँले मलाई बताउनु भएको थियो, किनकि सोभरेन त्यति बेला तपाईँ हुनुहुन्छ जति बेला तपाईँ देशका सबै निर्णयहरू आफैले गर्न सक्ने अवस्थामा हुनुहुन्छ, त्यसपछि बल्ल सोभरेन नेसन हो। र नेपालमा जस्तै उदाहरणको लागि हतियारकोबाट खरिद गर्थ्यो, म एउटा उदाहरण मात्रै सम्झाउन चाहेँ, त्यसको लागि नेपाल स्वतन्त्र छ त छैन, हामी कसरी सोभरेन नेसन भयौँ, त्यो हो एउटा कुरा, होइन। त्यही भएर यसमा चाहिँ कुनै ठुलो क्रमभङ्गता थियो जस्तो मलाई लाग्दैन एउटा कुरा, है। अर्को कुरा धेरैलाई चर्चा परिचर्चामा के ल्याउनु भयो भने राष्ट्रपाको प्रथम महाधिवेशनमा मैले गएर धेरै नै सकारात्मक प्रशंसा गरे जस्तो भनेर पनि धेरैले भने, होइन,
0: तपाईँ त 180 डिग्री मात्रै होइन 360 डिग्रीमै ढल्किनु भयो क्या।
2: त्यसमा के छ भने तपाईँ मानव तपाईँले नै मलाई बिहेमा बोलाउनु भयो, मैले तपाईँको बिहेमा गएर के गर्ने, सयवटा तपाईँको खराबीहरू त्यहाँ गएर भन्ने हो त, वा मैले दुलहीको सयवटा खराबीहरू भन्ने त होइन नि।
0: तपाईँले अडान त हुन्छ नि डाक्टर राउत,
2: तपाईँले मलाई शुभकामना दिनका लागि
0: बोली फेर्नु त भएन नि।
2: मैले तपाईँलाई, तपाईँले मलाई यदि शुभकामना दिनको लागि बोलाउनु भयो भने मैले शुभकामना दिने नै हो, यति मर्यादा मैले पनि अतिथिको रूपमा राख्नु पर्दछ, मैले त्यही राखेको र मैले भनेको कुरा पनि कुनै अतिरञ्जित होइन। म आउँछु, एक एक गरी नै आउँछु तपाईँलाई, होइन आउँछु, होइन, किनभने मैले फेरि त्यहाँ प्रशंसा मात्रै गरिनँ, मैले उहाँहरूले आफ्नो एजेन्डा सम्झाएँ, होइन, उहाँहरूकोलाई चाहिँ चेतावनी पनि दिएँ कि जनमत भन्ने कुरा के हो भन्दाखेरि यो हावा जस्तै हुन्छ, होइन, त्यो पनि मैले सम्झाएँ। वाचा पुरा गर्नको लागि वाचा जनकपुरमा के गर्नुभएको थियो त्यो पनि सम्झाएँ, पनि त्यहाँ सबै कुरा मिश्रण छ, चुनौती पनि छ, होइन, वाचाले सम्झाएको पनि छ, राजनीतिक एजेन्डाले सम्झाएको पनि
0: छ। प्रसङ्गमा प्रधानमन्त्री बालेन्द्र शाहले त तपाईँलाई तत्काल काउन्टर पनि गर्नुभयो।
2: अब यसलाई म अन्यथा लिन्न, यो त एक हिसाबले सम्मान हो नि, उहाँले कमसेकम सुन्नुभयो, र सुन्नु मात्रै भएन, सम्माननीय प्रधानमन्त्रीज्यूले जवाबै दिने चेष्टा पनि गर्नुभयो भने यसले मैले उहाँको प्रतिक्रिया अन्यथा लिएको छु, मैले यसलाई सकारात्मक
0: रूपमा। कङ्ग्रेस सभापति गगन थापाको भाषण सुन्नुहोस्, नेकपा एमालेका नेता प्रदीप गेवालीको भाषण सुन्नुहोस्, उहाँहरूले त स्पष्ट रूपमा भन्नुभयो त,
2: होइन, उहाँहरूले के गर्नु उहाँको कुरा हो, तर मलाई एउटा अतिथिको रूपमा बोलाउँदाखेरि मैले शुभकामना पनि दिएँ, वाचा पनि सम्झाएँ, चेतावनी पनि दिएँ, यहाँसम्म चेतावनी दिएँ कि यदि तपाईँले त्यो वाचा पुरा गर्नु भएन भने यो हावा जस्तो हो, जन्म जता पनि जान सक्छ, एकछिनमा फुर्सद पनि हुन्छ, योभन्दा बढी आलोचना मैले के गर्ने हो त, त्यो भएको हुनाले यसमा अन्यथा लिनुपर्ने कुरा छैन। र धेरैले भन्ने गर्छन् तपाईँले त प्रधानमन्त्रीज्यूले भन्नुभयो उहाँ अलग लेभलको भन्दा हुनुहुन्छ, म त्यो अझै पनि अडान कायम छु, किनभने 3-4 दिनपछि मैले जति बेला उहाँले संहिता सम्बन्धी एउटा पोस्ट गरेँ त्यो पनि फेरि प्रधानमन्त्रीजी सम्बन्धित खासै थिएन, तर मान्छेले भन्न थाले, मैले पनि समाचार हेरेँ, धेरैले भन्न थाले, सिके राउतले 3 दिनमै प्रधानमन्त्रीजीको फेरि आलोचना गर्नुभयो, होइन, उहाँ अलग लेभलको बन्दा हुनुहुन्छ, यसमा कुनै द्विमत हुन सक्दैन, उहाँ अलग लेभलको बन्दा हुनुहुन्छ र 35-36 वर्षमै देशको प्रधानमन्त्री बन्नुभयो,

0: त्यसमा कुनै डर छैन. तर यसको मतलब मैले जतिखेर पनि
1: जसरी तपाईँ निर्वाचनमा पराजित भइसकेपछि पहिलो पटक जनता जान्न चाहन्छन् कार्यक्रममा आउनुभयो, जहाँ तपाईँले म संसदीय राजनीतिबाट सन्यास लिन्छु भनेर घोषणा पनि गर्नुभयो, अनि अस्तिको भाषण सुन्दाखेरि त मेल खाएन नि नेताजी.
0: मेल खाएन. तपाईँहरूले यस्तो गर्नुहोस्, सन्यास राजनीतिबाट होइन, संसदीय राजनीतिबाट सन्यास लिएपछि केही बोल्नै नपाउने, आम नागरिकको हैसियतमा पनि केही सचेत गराउनै नपाउने भन्ने कुरा बिल्कुलै होइन. म त झन् राजनीतिमा त सक्रिय नै छु. म एउटा राष्ट्र होइन जनमत पार्टी त चलाइराखेकै छु, त्यसको राष्ट्रिय अध्यक्ष नै छु. मैले त हरेक राजनीतिक कुरामा आफ्नो मन्तव्य राख्न पाउने हो, आफ्नो दृष्टिकोण राख्न पाउने हो, आफ्नो एजेन्डा तय गर्न पाउने हो. त्यो मान्छे कस्तो मान्छे
1: जोड्न खोजेको चाहिँ कि त त्यति बेला प्रधानमन्त्री बालेन्द्र शाहप्रति गरिएको टिप्पणी गलत हुनुपर्छ, कि त अहिलेको टिप्पणी गलत.
0: कुनै गलत होइन. तपाईँहरूले त्यही 100% ब्ल्याक एन्ड व्हाइट खोज्नुहुन्छ. तपाईँ नै तपाईँभित्र भनौँ न, मैले यदि तपाईँले लाइक गरिनँ भने जतिखेर पनि तपाईँभित्र के खराबी कुरा हुन्छ भने छ र तपाईँ यस्तो ह्यान्डसम हुनुहुन्छ, राम्रो हुनुहुन्छ, राम्रो कुरा पनि त हुन्छ नि. र राम्रो कुरा हुने बित्तिकै मैले तपाईँले गल्ती गरे पनि त्यो गल्ती नभन्ने, त त्यो नकोट्याउने, त्यसमा आलोचना नगर्ने भन्ने कुरा हुँदैन. त्यही भएर मैले भने त्यहीँबाट पनि साबित हुन्छ यो कुरा. त्यहाँ चाहिँ शुभकामना कार्यक्रम थियो, त्यहाँ जे गर्नुपर्ने थियो त्यहाँ मैले
1: गरेँ.
0: तिन चार दिनपछि
1: एजेन्डाको
0: कुरा आयो, फेरि मैले आफ्नो राजनीतिक एजेन्डाको कुरा राखेँ. मेरो अनेस्टी हेर्न सक्नुहुन्छ तपाईँले? त्यहाँ
1: नेताहरूले समय समयमा जे पनि बोल्दैन सक्छन्,
0: कसरी जे पनि
1: भाषणमा जे पनि भन्दैन सक्छन्,
0: बिल्कुलै
1: आफ्नो नेताहरूले
0: आफ्नो एजेन्डाको लागि हामीले प्रष्ट रूपमा कुरा राख्न जानेका छौँ. नेतृत्वको गुण त्यही हो.
1: डाक्टर राउत, आजको दिनमा प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रवादी कि राष्ट्रघाती?
0: यस्तो प्रश्न मलाई नसोध्नुहोस्. अहिले एउटा कुरा चाहिँ म के भन्छु भन्दाखेरि, हुन त अब 100 दिन लाग्दैछ, तर 100 दिन पनि मूल्याङ्कन गर्ने ठुलो समयावधि चाहिँ होइन. होइन, जुन कुराहरू धेरै समयमा पुरा हुन सकेका थिएनन्, उहाँसँग कुनै जादुको छडी छ वा हामीसँगै कुनै जादुको छडी छ भन्ने कुरा होइन. त्यो कुरा हामी पनि बुझ्छौँ र हामीले त्यही भएर त्यो पनि अपेक्षा गरेका छैनौँ कि ल तपाईँले खै 12 लाख रोजगारी चाहिँ 100 दिनमा सृजना गर्नुभएको. हामी त्यो तुरन्तै प्रश्न गर्न पनि चाहँदैनौँ, त्यो कुरा हामी बुझ्छौँ. ठिक छ, त्यही भएर यो 3 महिना नै उहाँको मूल्याङ्कनको लागि पर्याप्त छैन. उहाँ कस्तो छविको मान्छे हो, राष्ट्रवादी हो कि राष्ट्रघाती हो, के हो, यो पर्याप्त छैन भनेर मात्रै अहिले म भन्न चाहन्छु.
1: 3 महिनाको कुरा गर्नुभयो तपाईँले. यही असार 20 गते सरकारको हनीमुन पिरियड 100 दिन पुरा हुँदैछ. तपाईँले त सरकार बन्न नपाउँदै रवि बालनहरूको आलोचना गर्नुभएको थियो क्या?
0: एउटा कुरा
1: आलोचना मात्रै होइन, संगीन आरोप लगाउनु भएको थियो, देश नरहने खतरा छ.
0: हैन, एकदम सही सही कुरा हो. जुन जानकारी हामीसँग हुन्छ त्यो अनुसार नै हामीले जनतालाई सचेत गराउने हो. होइन, त्यति मात्र होइन, तपाईँले त्यसमा म थप पनि गर्न चाहन्छु. 100 दिन नपुग्दा पुग्दै पनि मैले विरोध पनि गरेको हो. सुकुम्बासी प्रकरण मैले एकदम जोरदार तरिकाले विरोध गरेको, जबकि 100 दिन प्रतीक्षा गर्नु पर्थ्यो. हाम्रो के राय छ भन्दाखेरि, हामी चाहँदैनौँ कि सरकार असफल होस्, कुनै पनि सरकार असफल होस् हामी चाहँदैनौँ. हामी चाहन्छौँ काम गरोस्, खास गरी यस्तो सरकारले जसले झन्डै द्वितीय बहुमत पाएको छ, त्यसले काम गरोस्, जनताको सेवा गरोस्, देशमा विकास गरोस् नै हामी चाहन्छौँ. तर हामी के चाहन्छौँ भन्दाखेरि, सरकारबाट कुनै चुक नहोस्, गल्ती नहोस्, सरकार गलत दिशामा नजाओस्. जस्तै 100 दिन नै भए पनि अहिले नै धेरै आलोचना गर्ने समय भइसकेको होइन 100 दिन नै. त्यही पनि हामी किन ठाउँ ठाउँमा गरिराखेका हुन्छौँ आलोचना भन्दाखेरि, सरकार चाहिँ सही दिशामा हिँडोस्, गलत दिशातिर नजाओस् भन्नलाई चाहिँ हामी त्यो सचेत गराएका हौँ. त्यही भएर सरकार पक्षसँग पनि हामी के आग्रह गर्न चाहन्छौँ भन्दा, हामी तपाईँको दुश्मनै चाहिँ होइनौँ. हामी चाहिँ के चाहन्छौँ, तपाईँ चाहिँ सही दिशामा संविधानवादमा अगाडि बढ्नुहोस्, मानव अधिकारलाई पालना गर्नुहोस्, संवैधानिक मूल्य मान्यताहरू जुन छ त्यसलाई पालना गर्नुहोस्, लोकतान्त्रिक मूल्य मान्यताले पालना गरेर अगाडि बढ्नुहोस्, त्यो हाम्रो आस्था हो. त्यही भएर पनि हामी पटक पटक सचेत चाहिँ गराइराखेका हुन्छौँ र त्योभन्दा धेरै अपेक्षा चाहिँ हामी सरकारसँग, मैले नै भनेको कुरा मान्नुपर्छ भने बिल्कुलै होइन. त्यो चाहिँ उहाँहरूले बहुमत पाउनु भएको छ, उहाँले आफ्नो पार्टीकै नीति अनुसार गर्ने हो.
1: बालेन्द्र शाहको राष्ट्रियतामा चाहिँ शङ्का छ कि छैन तपाईँलाई?
0: मैले त त्यही भएर मैले पहिलाको अन्तर्वार्तामा पनि भनेको थिएँ र त्यो उहाँले मैले पटक पटक प्रशंसा गर्दाखेरि त्यो स्टेटमेन्ट बदलिदिएर हेर्नुहोस्, मैले जस्तै भने नि उहाँलाई भने कि उहाँ चाहिँ कमिटेड हुनुहुन्छ होइन, अलग लेभलका हुनुहुन्छ होइन भने त्यो कुराहरू भन्ने बित्तिकै जुन देशमा एउटा राजनीतिक षड्यन्त्र भनौँ छ त्यो मेटिँदैन। हाम्रो अहिलेसम्मको जानकारी अनुसार बुझाइ के हो भन्दाखेरि देश यो स्वतन्त्र रूपमा बिल्कुलै चलेको छैन, राज्यका जुन संयन्त्रहरू छन् खास गरी नेपाली सेनादेखि लिएर कर्मचारी तन्त्रदेखि लिएर यहाँसम्म नेपाल प्रहरी पनि कतै न कतै उहाँहरूमाथि सन्देह गर्नुपर्ने आवश्यकता छ। अहिले
1: त्यसो भए नेपाल उपनिवेशका रूपमा चलिरहेको छ,
0: ठ्याक्कै त्यही त नभनौँ तर अहिले कन्ट्रोल चाहिँ धेरै हदसम्म हामीलाई बाह्यबाट भएको जस्तो अनुभूति हुन्छ।
1: सन् 1816 जस्तो जसरी ब्रिटिसले भारतमा शासन गरे जस्तो
0: अहिले के बढीमा भनौँ अहिले के हुन्छ भन्दाखेरि पात्रहरू खडा गर्ने र आफू चाहिँ भिजुअल रूपमा नदेखिने तर अन्य कुराहरू गरिराख्ने त्यस्तो रूपमा हुन्छ कि ती नेपालमा भएको हो कि भन्ने हाम्रो आशंका व्यापक छ। जुन चाहिँ मैले प्रथम अन्तर्वार्तामै भनेको थिएँ त्यो चाहिँ व्यापक रूपमा अहिले पनि देखिन्छ। त्यो
1: प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय संसदको रोस्टमबाट एउटा अभिव्यक्ति दिनुभयो, त्यो अभिव्यक्तिप्रति तपाईँको चाहिँ प्रति टिप्पणी के हो?
0: दिन न
1: नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो
0: होइन? सबभन्दा पहिले त त्यो उहाँ सामान्य प्रधानमन्त्री संसदमा गएको प्रक्रिया मिलेको थिएन, प्रश्न त्यसरी सोधिने होइन, नियमावलीमा त्यस्तो व्यवस्था होइन छैन र त्यो प्रक्रिया नै मिलेको थिएन र सामान्य प्रधानमन्त्रीज्यूले ख्याल गर्नु पर्थ्यो, त्यसरी स्पोन्टेनियस क्वेसन लिने पनि होइन खासमा, त्यो लिखित रूपमा दिएको कुरा नै पढ्ने हो। त्यो किन पढिन्छ भने भन्दाखेरि यस्तै खालको त्रुटिहरू नहोस्,
1: उहाँको जिब्रो चिप्लिएको जस्तो लाग्छ कि तपाईँलाई सुनियोजित हिसाबले नै बोल्नुभयो?
0: मलाई चाहिँ व्यक्तिगत रूपमा जिब्रो चिप्लिएको जस्तो लाग्छ, अब मान्छेहरूले के भन्छन् त्यो फरक कुराहरू, मलाई चाहिँ व्यक्तिगत रूपमा त्यो लाग्छ र त्यही भएर मैले चाहिँ के भन्यो या त उहाँले त्यसले संसदको रेकर्डबाट हटाएर हटाउन लगाएर यो कुराले साम्य पारिदिएको भए हुन्थ्यो जस्तो लाग्छ, तर हामी चाहिँ उल्टै के गर्यौँ त्यसलाई झन् झन् त्यसलाई विवादमा ल्याएर बढाउँदै गयौँ कि त्यो आफ्नै घाउलाई झन् खराब बनाउँदै गयो जस्तो लाग्यो मलाई।
1: अहिले रासोपाका धेरै व्यक्तिहरूले चाहिँ डाक्टर सिके राउतले रवि लामिछाने बालेन्द्र शाहको राष्ट्रियतामा शङ्का उठाउने, जे पनि बोलिदिने, राष्ट्रघाती जस्तो भनेर टिप्पणी गर्ने भनेर आक्रमण गरिरहेछन् नि, जसरी तपाईँको विगतमा देश टुक्र्याउनुपर्छ भन्ने, नेपाल आमा एउटै रहन सक्दैन भन्ने अभिव्यक्ति दिने, स्वतन्त्र मधेश जय स्वराजको नारा लगाउने डाक्टर सिके राउतले रवि लामिछाने र बालेन्द्र शाहप्रति चाहिँ त्यति धेरै आक्रमण गर्नुपर्ने, खन्निनुपर्ने, राष्ट्रियतामा शङ्का उठाउनुपर्ने भनिरहेछन् त?
0: अब भन्नेहरूले भन्छन् त्यसमा उहाँहरूको स्वतन्त्रता हो, त्यसले मैले अन्यथा लिन्न, सकेसम्म म पनि ईश्वरसँग प्रार्थना गरिराखेको हुन्छु कि यस्तो कुराहरूबाट चाहिँ मलाई पचाउन सक्ने झन् क्यापेसिटी चाहिँ दियोस् भन्नेरै म प्रार्थना गरिराखेको हुन्छु।
1: विगतमा तपाईँले नेपाल आमा टुक्र्याउनुपर्छ भन्ने अभिव्यक्ति त दिनुभएकै हो नि होइन? जय स्वराजको नारा लगाउनु भएकै हो
0: होइन? अधिकार नपाएपछि जनताको त्यो आफ्नो अधिकार हुन्छ, हेर्नुहोस् त्यति मात्र हो।
1: आज पनि त्यसमा अडिग हुनुहुन्छ?
0: जहाँको पनि जनताको त्यो अधिकार हुन्छ, हेर्नुहोस् त्यसमा चाहिँ यसले धेरै ठुलो विषय बनाउनु पर्ने आवश्यकता छ।
1: यदि अधिकार पाइएन भने, संकुचन गरियो भने स्वतन्त्र मधेसको नारा लगाउन अथवा देशै टुक्र्याउनु पनि पछि पर्नु हुँदैन?
0: त्यो त विश्वमा हेर्न सक्नुहुन्छ नि, सन् 1951 कतिवटा देश थिए, अहिले कतिवटा देश त्यो बनिरहेको छन् देशहरू, धेरै ठुलो कुरै होइन कि। र खास गरी अहिले सिमानाको धेरै चर्चा हुन्छ, सन्धिको धेरै चर्चा हुन्छ होइन, होइन ती सन्धिमै हेऱ्यो भने 1816 सन्धि डिसेम्बरमा गरेको सन्धि हेर्नुभयो भने त्यसमा स्पष्ट रूपमा के लेखिएको छ एउटा यो चर्चामा चाहिँ धेरैले ल्याएन, यो बिचमा अरू अरू कुरा चर्चामा ल्याए यो ल्याएन, त्यसमा के लेखिएको छ भन्दाखेरि पिपुल अफ तराई भनेर भनेको छ, त्यसमा माथि यदि दमन कुनै पनि तरिकाले भयो भने उहाँहरू यो देश बाट अलगिनका लागि स्वतन्त्र हुनुहुन्छ, त्यो अधिकार हुनेछ। वा एक्ज्याक्ट वर्डिङ त यसले मसँग छैन, तपाईँ हेर्न सक्नुहुन्छ त्यसमा के लेखिएको छ भने, किन त्यति बेला वार भएको थियो होइन, एङ्ग्लो गोर्खा वार भनिन्छ, त्यो भएको थियो र त्यसमा चाहिँ मधेसीहरूले खास गरी ब्रिटिसलाई सघाएका थिए, नेपाललाई सघाएका थिएनन्, किन नेपालको हिस्सा त्यति बेला मधेस थिएन र त्यति बेला गोर्खाली सेनाहरूले जुन प्रकारले दमन गरेको थियो, गोर्खाली सेना नेपाल भनेको अहिले जस्तो थिएन त्यति बेला, गोर्खाली सेनाले काठमाडौँ नेपाल कब्जा गरेको थियो, त्यसपछि मकवानपुर कब्जा गरेको थियो त के भनौँ, सेना पठाएको थियो, लुटपाट गरेको थियो र मोरङ राज्य, मोरङ जिल्ला भनेको मोरङ राज्यमाथि पनि आक्रमण गरेको थियो र त्यहाँ जुन किसानहरूसँग दमन गरेको थियो त्यस कारणले मधेसीहरू धेरै आक्रोशित थिए त्यति बेला र त्यही भएर एङ्ग्लो वार, एङ्ग्लो गोर्खा वार हुँदाखेरि मधेसीहरूले चाहिँ गोर्खालीको अगेन्स्टमा लडेका थिए। यो धेरैलाई थाहा नहुनसक्छ कि आज मधेसीलाई नेपाली सेनामा किन लिँदैन भनेको कुरा थाहा नहुनसक्छ, त्यसको रुट कज त्यहाँ थियो, उनीहरूले गोर्खाजको अगेन्स्टमा मधेसीहरूले फाइट गरेका थिए होइन, र त्यसको परिणाम के भयो भने अङ्ग्रेजहरूले जिते, तर जितेपछि पनि सन्धि जुन भयो 1816 को त्यसमा, त्यही भएर बकैदा के लेखिया छ भन्दाखेरि मधेसीहरूमाथि नेपालको राजाले कुनै पनि प्रकारको विभेद र दमन गर्ने छैनन्, यसो गरेको खण्डमा यिनीहरू यदि नेपाल छोडेर जान चाहेमा वा आफ्नो भूमि लिएर जान चाहेमा त्यसको लागि स्वतन्त्र हुनेछ।
1: डक्टर सिके राउतको घोषणा, मधेस फेरि पनि अलग हुन सक्छ, नेपाल टुक्रिन सक्छ,
0: यदि नेपाली सेना नेपालका राज्य संयन्त्रहरू स्थायी संरचनाहरूले यसरी नै अझ पनि जसरी अहिले संहिताले फाल्ने षड्यन्त्र गर्दैछन्, उहाँहरूले के लाग्छ संहिता फालेपछि यो देश बच्छ, यो देश पनि बच्दैन, संहिता फालेपछि यो देश पनि बच्दैन। काङ्ग्रेस एमालेका नेताहरू एकदम अहिले एकदम मौन समर्थन दिँदैछन् ढुक्क, कि हामीले बोल्नु हुँदैन यो विषयमा, त्यसपछि हामी चाहिँ पक्राउबाट बस्न सक्छौँ भनेर शीर्ष नेताहरूले मुखसम्म पनि खोल्या छैन,
1: खर्चिलो भयो भनेर सन्दर्भ त्यहाँसम्म पुगिसक्यो।
0: तर संहितामाथि हमला भइराख्दाखेरि नेपाली काङ्ग्रेस हो, नेकपा एमाले होस्, यहाँसम्म माओवादी गर्ने शीर्ष नेताहरू मुखसम्म खोल्या छन्, किन भन्दाखेरि त्यो खोल्यो भने हामीले पक्राउ गर्छ, क्या हो सरकारले भने डरायो। तर याद राख्नुपर्ने कुरा उहाँहरूले के हो भन्दाखेरि, संहिता मात्रै खारेज हुने छैन, त्यो देशमा संहिता रहेन भने त्यो सँगसँगै लोकतन्त्र पनि रहने छैन, गणतन्त्र पनि रहने छैन, यो संविधान पनि रहने छैन र पुरा तानाशाही व्यवस्था आउनेछ र त्यो तानाशाही व्यवस्थाले उहाँहरूले पनि बक्सिस दिने चाहिँ छैन, यो कुरा चाहिँ उहाँहरूले बुझ्नु पर्दछ। त्यही भएर विगतमा पनि उहाँले इमान्दारी त देखाउनु भएन, हामी माथि जहिले पनि षड्यन्त्र गर्नुभयो, अरूलाई अधिकार दिनै नचाहने, सारा अधिकार सिंह दरबारमै केन्द्रित गर्न चाहने, संहितामाथि घोर षड्यन्त्र गरिराख्ने, माओवादी समेतले दुर्भाग्यले भन्नुपर्छ, नेपाली काङ्ग्रेस र नेकपा एमाले त कुरै छोडो, उहाँ त संहिता कहिले दिन चाहनु नै भएन, तर नेकपा माओवादी समेतले पनि तत्कालीन कहिले पनि संहिताप्रति इमान्दार रहनु भएन। त्यही भएर म उहाँहरूलाई पनि भन्न चाहन्छु,
1: अहिले संहितालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीले पास गरेको डकुमेन्टमा चाहिँ तपाईँको आपत्ति छ?
0: होइन, एउटा कुरा के छ भन्दाखेरि, उहाँहरूको यो नयाँ होइन, जनताले बल्ल अलिकति बुझ्न थाले, हामीले निर्वाचनको क्रममा पनि उहाँहरूले पटक पटक सचेत गरायो कि उहाँहरूको केन्द्रीय समितिको बैठकले, महोत्तरी बैठकले पारित गरेको छ यो कुरा भनेर, तर जनताले जलेश्वर बैठकबाट कसैले पत्याएनन्, त्यही कुरा नै लगभग हुबहु नै अहिलेको प्रथम महाधिवेशनको प्रतिवेदनमा राखिएको हो, ठिक छ। र फेरि अर्को कुरा के छ भन्दा, कुनै पार्टीले कुनै एजेन्डा राख्दैमा अरू पार्टीले अब्जेक्सन गर्न मिल्दैन, कसैले राजा ल्याउनु पर्छ भनेर राखेकै छ, कसैले हिन्दू राष्ट्र ल्याउनु पर्छ भनेर राखेकै छ, कसैले धर्मनिरपेक्षता राखेको छ, सबैले आफ्नो आफ्नो अनुसार राजनीतिक एजेन्डा बोक्न स्वतन्त्र छन्। त्यही भएर उहाँहरूले राख्दैमा हामीले आपत्ति हुनुपर्ने कुरा चाहिँ बिल्कुलै होइन। तर के हो भन्दाखेरि, तपाईँले यहाँ भोट माग्ने बेलामा चाहिँ संहितालाई बलगर बनाउँछु भन्ने, काठमाडौँ अधिकार माग्न जानै पर्दैन त्यस्तो खालको स्वायत्तताको वाचा गरेर भोट लिने,
1: जनकपुरको सभामाले त
0: मधेसी मधेसी वेशभूषा लाउने, मधेसी
1: भाषा,
0: मधेसीको छोरा भनेर भाषण गर्ने, अनि अहिले चाहिँ लागू गर्ने बेलामा चाहिँ होइन संहिता खारेज गर्ने भन्ने कुरा भनेको चरम राजनीतिक बेमानी हो, त्यसमा चाहिँ हाम्रो आपत्ति छ। उहाँले जनतालाई जुन ठगी गर्दै हुनुहुन्छ त्यसमा चाहिँ हाम्रो आपत्ति छ र रहनेछ।
1: नेताहरूले संघीयताका नाममा लुटी खाने भाँडो बनाउनु भयो भन्ने आरोप लाग्छ
0: त्यसमा म होला
1: प्रदेश सरकार पटक पटक सञ्चालन गर्नु भएको थियो
0: र यति कुरा भनिराख्दाखेरि फेरि
1: जनमत पार्टीको तर्फबाट पनि मधेस प्रदेशको मुख्यमन्त्री बन्नु भएको थियो
0: त्यसमा आउँदैछु र यति कुरा भनिराख्दाखेरि फेरि यसलाई कसैले व्यक्तिगत दुश्मनी सम्मान प्रधानमन्त्रीजीसँग वा पार्टी सभापतिसँग होइन हाम्रो जे एप्रिसिएसन छ त्यो कायमै छ यो एजेन्डाको कुरा हो एजेन्डाको विचारको कुरा राजनीतिको कुरा हो त्यो कुरा चाहिँ बुझिरहेको अब जहाँसम्म संहिताको कुरा छ यसमा हो संहिताले धेरै खर्चिलो भयो कति खर्चिलो भयो थाहा छ तपाईँलाई 550 पाल्न गाह्रो भयो
1: पहिला मुख्यमन्त्री मन्त्री सांसदहरू सल्लाहकार स्वकीय सचिव
0: म भन्दैछु त्यही आउँदैछु ठ्याक्कै
1: त्यही व्यक्तिहरू आउनुहुन्छ
0: होइन 550 पाल्न गाह्रो भयो अनि यतिका 4-5 लाख कर्मचारी सेना प्रहरीहरू के काम छ सेनाको पहिला सेनाबाट सुरु गरौँ न सेनाको के काम छ नेपाली सेनाले यो देशलाई कहिले बचाएको छ दुई तिहाई भूभाग नेपालको कसको कारणले गुम्यो उनीहरूले लड्न नजाने न गुमेको हो
1: त्यसो भए नेपाली सेनाको औचित्य आवश्यकता
0: पहिला
1: जनताको अन्तिम विश्वास नेपाली सेना
0: के को विश्वास म सुनौ न पहिला होइन त्यहाँ भयो होइन यो देशले दुई तिहाई भूभाग कसरी गुमायो भन्दाखेरि यो सेनाले लड्न नसकेर भूभाग गुमायो र त्यति मात्र गुमाएको मात्रै होइन त्यति बेला प्रिजनर अफ वार जस्तो अहिले जुन भनिन्छ नि हाम्रो ब्रिटिस रेजिमेन्ट छ इन्डियामा गोर्खाली रेजिमेन्ट छ यस्तो उस्तो त्यो केही पनि होइन त्यो चाहिँ युद्ध हारेपछि ल अबदेखि तिमीहरू चाहिँ हाम्रो पक्षबाट लड्नुपर्छ त्यो प्रिजन अफ वार वा पहिलाको जमानामा दास बनाएर लड्थ्यो नि त्यसरी गोर्खालीहरूलाई दास जस्तै बनाएर आज भारतीय सेनामा बेलायती सेनामा राखिएको छ त्यसलाई हामी चाहिँ उल्टा गर्व गर्छौँ त्यो गर्व गर्ने कुरा होइन त्यो हारेको हुनाले हामीले त्यहाँ लड्न उनीहरूको तर्फबाट लड्न बाध्य बनाइएको कुरा हो त्यो कुरा हामीले पढाउँछ पढाउँदैन यो देशमा सेनाले कहाँ बचायो ल ठिक छ पृथ्वीनारायण शाहहरूले लडे त्यति बेला त्यसपछि रणबहादुर शाह र गिरवान युद्धसम्म आइसक्दाखेरि देशको हालत के भइसकेको
1: सिकेर एउटा प्रस्ताव चाहिँ नेपाली सेना भन्ने संस्था नै खारेज गर्नुपर्छ भन्ने
0: कुराको खोतले बोल्न
1: आवश्यकता छैन
0: त्यो होइन त्यो भयो त्यसपछि यही देशमा राजाहरूका शासन थियो होइन तर राणाहरूले कब्जा गर्दाखेरि शासन यो सेना कहाँ गएको थियो यही देशमा राणाहरूले 104 त्यो पनि 1-2 होइन 104 कब्जा गरिराख्दाखेरि सेना कहाँ गएको थियो देशलाई बचाउन थिएन त्यति बेला पनि थिएन र पुरै राज संस्थालाई नै मेटाउने गरी दरबार हत्याकाण्ड हुँदाखेरि आफ्नै राजाले पनि सेनाले किन बचाउन सकेन र अहिलेको परमाधिपति राष्ट्रपतिलाई किन बचाउन सकेन उहाँको राष्ट्रपति कार्यालय किन बचाउन सकेन सिंहदरबार ती छेउमै छेउमा भित्रमै थियो नि किन बचाउन सकेन
1: गढ्नै सिंहदरबार
0: भित्र छ सेनाले न त सीमा रक्षा गर्न सकेको छ लिम्पियाधुरा लिपुलेखमा गएर लडेको देख्नु भएको छ सुस्तामा गएर लडेको देख्नु भर्खरै सुस्ताको मान्छेहरू यहाँ आएर कराइराखेका छन् कि मलाई चाहिँ बस्न दिएन भनेर
1: उहाँहरू बुद्धि ठुलो
0: माइती घर मण्डलमा
1: पुग्नु हो नि त अहिले
0: होइन त्यसो भए किन चाहियो किन हतियार खरिद गर्छौँ हामीले किन पालेर राख्नु पर्यो युएनमा जाइ
1: धनको सुरक्षा गर्ने हो
0: होइन राजाको रक्षा गर्न सक्छ उसले जनताको रक्षा गर्छ आफ्नो परमाधिपति राजाको जसले रक्षा गर्न सकेन पुरा कुलकै नाश भयो त्यसले रक्षा गर्छ त्यो भएको हुनाले यदि खालि बोझको कुरा गर्ने हो भने तपाईँले याद छ अहिलेको बजेट कति छ सेनाको 65 अरब त्यसमा तपाईँले 110 पुरै 7 प्रदेश धान्नले पुग्छ 110
1: संघीयता होइन
0: होइन
1: नेपाली सेना चाहिँ खारेज गर्नु
0: खारेज गर्नुपर्छ
1: संघीयता होइन खारेज गर्नुपर्छ
0: म भन्छु अरूलाई अधिकार दिनबाट वञ्चित गर्नुहुन्छ षड्यन्त्र गर्नुहुन्छ म बोल्न डराउँदैन बढीमा के गर्छ मलाई सेनाले मारिदिन्छ त्योभन्दा बढी के गर्न सक्छ गायब गरिदिन्छ जङ्गल गरेकै हो पहिला पनि मलाई कुन जङ्गलमा लगेर मलाई मध्यरातमा लगेन मलाई होइन त्यो भएको म डराउँदिनँ बुझ्नु भएन त्यही भएर यदि सेना र यहाँको कुनै पनि संस्थाले संहितामाथि हमला बोल्छ भने अब जनता पनि जागिसकिन्छ जनताले पनि अब हिसाब माग्छ सेनाले पनि नेपाली सेनाले पनि संसदीय समितिमा हिसाब दिनुपर्छ तपाईँहरूको खर्च कहाँ हो उहाँहरूले पनि भ्रष्टाचारमा जिम्मेवार अहिले के भयो मानव अधिकारले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक आयोगलाई आयोगले उहाँहरूले बोलाउँदाखेरि बयान दिन नजाने उहाँहरूकै संविधानभन्दा माथि हो त्यो भएको हुनाले त्यो कुरा अब स्वीकार्य हुँदैन
1: नेपाली सेना नभएको भए भदौ 23 र 24 घटनापछि त्यसरी सेफ ल्यान्डिङ भएर निर्वाचन भएर
0: घटना देखिन्छ त त्यो घटना गरौँ नै, तपाईँ रिपोर्ट लिनुहोस् न, मन्त्रीहरूको रिपोर्ट डरले उहाँहरू बोल्नुहुन्न, ठिक छ, कि सेनाले हामीलाई पनि फेरि अर्को पटक भाग्न नदेला कि होइन मार्न लगाए, त्यही भएर अधिकार
1: पनि बोल्दैन, मन्त्री नेतालाई बचाएको त नेपाली सेनाले हो नि,
0: बचाएको पहिले फसाएको कसले हो, पहिले फसाएको कसले हो,
1: अनि वार्ता गरेर
0: त्यो ढोका खोलिदिएको कसले हो,
1: अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने
0: भूमिका खेलेको
1: जङ्गीअड्डामा बसेर होइन, सेनाले होइन, प्रधान सेनापति अशोक राज सिंहले होइन,
0: यहाँ सुन
1: डाक्टर राउत,
0: अहिले यतिको हातमा मोबाइल छ नि, पहिलाको जस्तो इतिहास लेखिने होइन, त्यहाँ गएर हेर्नुहोस् भिडियो होइन, राष्ट्रपति कार्यालयको ढोका चाहिँ कसले खोलिदिएको, सिंहदरबारको ढोका चाहिँ कसले खोलिदिएको होइन, त्यो मन्त्रीहरू क्वार्टरको ढोका चाहिँ कसले खोलिदिएको, त्यो हेर्नुहोस् न भिडियोमा गएर, त्यो भएर यो षड्यन्त्र जनताले बुझेपछि
1: भदौ 24 गतेको घटना घटाउने नेपाली सेना हो
0: होइन, धेरै हदसम्म त्यो देखिन्छ, अब खुलेर जनताले पनि अब खुलेर बोल्न सक्नु पर्दछ, किन धेरै षड्यन्त्र हो, किन
1: राष्ट्रपति कार्यालयको
0: हामीले बोलेनौ,
1: मन्त्री क्वार्टरको गेट खोल्ने, प्रधानमन्त्री निवासको गेट खोल्ने, सिंहदरबारको गेट खोल्ने नेपाली सेना,
0: भिडियोमा देखिन्छ, त्यति बेला मन्त्रीहरूलाई सोध्नुहोस्
1: डाक्टर राउत भन्दै हुनुहुन्छ
0: कसले गेट खोलेर छिर्न लागेको थियो, हेर्नुहोस् न
1: प्रमाण छ तपाईँसँग, आवश्यक पर्यो भने प्रमाण दिन सक्नुहुन्छ,
0: सामाजिक सञ्जालमा प्रमाण छ, हरेक ठाउँमा प्रमाण छ, भिडियो प्रमाण छ त होइन, त्यो भएको हुनाले अब चाहिँ जनताले यो कुरा बुझ्न सक्नु पर्दछ, नभए के हुन्छ, जनता फेरि जागेन भने के हुन्छ भन्दाखेरि यहाँ पाकिस्तानी मोडेलमा जान्छ, हेर्नुहोस् जनसेनाको पल्किन्छ फेरि उनीहरू चाहिँ यस्तो गतिविधि गर्न पल्किन्छ र त्यसपछि पाकिस्तानी मोडेल सुरु हुन्छ, यसै अहिले पनि भर्चुअल रूपमा यो देश हेर्दा चाहिँ बालेन्द्रजी देख्नुहुन्छ फ्रन्टियरमा के लाग्छ, बालेन्द्रजी चलाइराख्नु भएको छ देश, हो ठिक छ, उहाँले के गर्न खोज्नु भयो होला, इन्टेन्सन छ होला, तर यो देश उहाँबाट चलिराखेकै होइन, पर्दा पछाडिका पात्र
1: शैली कसले चलाइरहेको छ
0: होइन, त्यो एउटा मात्रै पात्र नभनौँ होइन, यहाँ धेरै पात्रहरू छन्, धेरै बिकेका पात्रहरू छन्, धेरै खरिद भइसकेका पात्रहरू छन्, संरचनाहरू छन्, के एकजना व्यक्तिको त के कुरा गर्नु, यहाँ पुराको पुरा संरचना नै डिप स्टेटले खरिद गरिसकेको अवस्था छ, त्यो भएको हुनाले यहाँ चाहिँ जनता चाहिँ जाग्नु पर्दछ, र यो एल्गोरिथममा
1: आजको दिनमा
0: आएर त्यो कन्टेन्ट क्रिएसन
1: मात्रै शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ, मधेस पहाड हिमाल सबै मिलाएर
0: 182
1: सिट राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको छ,
0: उहाँले सुदन गुरुङलाई हटाउन सक्नुभयो, कति शक्तिशाली हुनुहुन्छ
1: सुदन गुरुङलाई,
0: जति आरोप लागे पनि
1: राजीनामा दिन बाध्य गराएर छानबिन गरेर
0: आफैले छानबिन गरेर प्रतिवेदन बाहिर नआए पनि
1: ग्रहण गरिसकेपछि अनि फेरि कमब्याक गराउनु
0: हैन, त्यो त्यही त प्रतिवेदन कसैले हेर्न नपर्ने गरेर आफैले छानबिन गरेर त्यहाँबाट देखिन्छ नि कति पावरफुल छ र कसले चलाएको छ, त्यो भएको हुनाले यसमा धेरै छलफल,
1: सुदन गुरुङ पनि परिचालित पात्र हो, गृहमन्त्री सुदन गुरुङ
0: म भन्न सक्दिनँ, हेर्नुहोस् म भन्न सक्दिनँ, तर को कस्तो छ भनेर अब
1: उहाँ त जनताबाट निर्वाचित जनप्रतिनिधि हो, सुदन गुरुङ तपाईँलाई जनताले हराइदिए, उहाँ निर्वाचित भएर आउनुभयो, डाक्टर राउत
0: यो
1: उहाँको विषयमा छान्नु भयो,
0: यो इलेक्सन
1: प्रतिवेदन
0: बुझाइयो, इराकमा पनि इलेक्सन हुँदाखेरि 98% ल्याएर जित्थे क्या मान्छेहरू, बुझ्नुभयो, त्यतातिर अब धेरै छलफल नगरौँ,
1: प्रधानमन्त्री गृहमन्त्री सुदन गुरुङ भनेर प्रशंसा भइरहेछ, जनताले ताली बजाइरहेछन्, हुटिङ गरेर समर्थन जनाइरहेछन्,
0: राम्रो काम गरिराखोस् त्यही भनौँला, अहिले राम्रो काम गरिराखोस्,
1: गो हेड मालिन सुदन भनिरहेछन्,
0: र सकेसम्म जहाँ बाट कन्ट्रोल भइराख्नुहुन्छ त्यहाँबाट निस्किने चेष्टा गर्नुहोस्, मेरो चाहिँ सुझाव उहाँलाई, किन भन्दाखेरि प्रयोग भइसकेपछि नि पात्रहरू चाहिँ त्यो डस्टबिनमा फालिन्छ, जुनसुकै विश्वको जुनसुकै देशमा यस्तो एक्सपेरिमेन्ट भयो नि त्यहाँ हेर्नु होला, पात्रहरू प्रयोग भइसके यसरी फालिन्छन्, फेरि त्यो उसै नपाउने गरी फालिन्छ,
1: उहाँहरू पनि प्रयोग भइरहनु भएको पात्र हो,
0: तपाईँहरू जहाँबाट हुनुहुन्छ त्यहाँबाट निस्किने कोसिस गर्नुहोस्, देशको लागि राम्रो काम होस्, ठिक छ, इन्टेन्सन नराम्रो नहोला, परिस्थिति बस फस्नु भएको होला, परिस्थिति बसै प्रयोग पनि हुनुभएको होला, त्यो फरक पाटो हो, तर सकेसम्म त्यहाँबाट निस्किने दलदलबाट निस्किने कोसिस गर्नुहोस्, र त्यसमा नै देशको हित पनि छ, त्यसमा नै तपाईँहरूको पनि हित छ, अहिले धेरै शक्तिशाली लाग्ला, अहिले मदुरोको हालत हेर्नुहोस् न के छ, राष्ट्रपति
1: निकोलस मदुरो भेनेजुएलाको राष्ट्रपति
0: सेनाको बिचबाट उठाएर लगिदिए, अहिले हालत हेर्नुहोस् कस्तो छ,
1: नेपालले पनि त्यस्तै नियति बेहोर्न सक्छ,
0: सक्छ, त्यो भएको हुनाले
1: तर अहिले प्रधानमन्त्री बालेन्द्र शाहलाई पृथ्वीनारायण शाहसँग तुलना गर्छन्। नेपाल र नेपाली जोड्ने प्रधानमन्त्री, देश जोड्ने प्रधानमन्त्री, सबैलाई अटाउन सक्ने, सबैले रुचाएको व्यक्ति प्रधानमन्त्री बालेन्द्र शाह।
0: ठिक छ त, यो त कस्तो भने म यसलाई अब्जेक्सन भन्दा पनि यदि त्यो हो भने त्यसले सदुपयोग गरेर अगाडि बढ्नुहोस्, हाम्रो पनि शुभकामना छ।
1: तपाईँले कतै उहाँको डाहा गर्नुभएको त होइन,
0: एकदम
1: ईर्ष्या गर्नुभएको त होइन,
0: खुसी लागेको छ। मैले त शुभकामना पनि दिएको थिएँ कि प्रथम पटक जसरी
1: भयो छोरो
0: जसले
1: बनाइदिएको प्रधानमन्त्री केपी शर्मा पराजित गरेर
0: गर्व गरेका थियौँ, अहिले पनि गर्व गर्छौँ कि जसले गर्दा पनि होस्, बाह्य शक्ति केन्द्रले नै किन बनाएको नहोस्, तर प्रथम पटक कमसेकम एउटा मधेसीको छोरालाई प्रधानमन्त्री बनाइदियो त्यसको लागि हामी धन्यवाद छौँ, त्यसको लागि हामी खुसी छौँ र हामी चाहन्छौँ कि उहाँ सफल प्रधानमन्त्री बन्नुहोस्, देशको लागि राम्रो काम गरेर उदाहरणीय काम गरेर जानुहोस्, त्यही हामी चाहन्छौँ। त्यसमा हामी दुखित हुने कुरै होइन, हामी चाहिँ त्यही भएर पनि सहयोग गर्न तयार छौँ, पटक पटक भनिराखेका छौँ,
1: सहयोग गर्न तयार छौँ भन्नुहुन्छ, तर पछाडि पछाडि लक काट्नुहुन्छ, खेदो खन्नुहुन्छ,
0: होइन, त्यो सचेत गराएको, खाल्डोमा नखसोस् भनेर सचेत गराएको मात्र हो, त्यो दलदलबाट बाहिर निस्किनुहोस् जुन हामीले देखिरहेछौँ, होइन, जहाँसम्म हेर्छौँ त्यति भन्छ।
1: चप्पल हुन्छ नि, चप्पलले साथ दिन्छ हेर्नुहोस्, तर पछाडिबाट हिलो पनि फाल्छ क्या, तपाईँहरूले पनि त्यस्तै गरिरहनु भएको
0: होइन, हामीले हिलो फालेका छैनौँ, हामी चाहिँ त उहाँले पटक पटक शुभकामना दिइरहेछौँ, सहयोगको प्रतिबद्धता पनि गरिरहेछौँ, तर के छ भन्दाखेरि सही दिशामा हिँडोस् त्यो अपेक्षा पनि त हामी हाम्रो छ। हाम्रो यो अपेक्षा त होइन कि संविधान खारेज गरोस्, संहिता खारेज गरोस्, गणतन्त्र खारेज गरिदियोस् अनि उहाँ चाहिँ राजा महेन्द्र बा पृथ्वीनारायण शाह बनिदियोस्, त्यो हाम्रो अपेक्षा होइन।
1: उहाँको
0: क्लियरली भन्छु,
1: छ मिनटको सम्बोधनले मधेसमा शून्य सिट बनाइदिए, मधेसी दलहरूको जनताले शून्य सिटमा धारिदिए,
0: अनि के भयो त?
1: त्यही भएर प्रधानमन्त्री बालेन्द्र शाहको अगाडि केही चल्दैन अब भनेर उहाँलाई कमजोर बनाउनको लागि के बोल्न सकिन्छ भनेर हिँड्नु भएको त होइन।
0: हामीले किन कमजोर बनाउने? उहाँ धेरै कमजोर आफै हुनुहुन्छ, नभए अरू कुनै पार्टीले यतिका कन्टेन्ट क्रिएटर राखेको देख्नु भएको छ, यतिका एल्गोरिदमले कन्ट्रोल भएको देख्नु भएको छ, यो सब माइन्ड मोल्डिङ हो कि, एकदम माइन्डलाई एकदम डाइभर्ट गरिराखेको हुन्छ।
1: डक्टर सिके राउत जनताबाट तिरस्कृत हुनु पर्यो, क्याम्ब्रिज युनिभर्सिटी पढेको एउटा बौद्धिक व्यक्ति, नासाको वैज्ञानिक डाक्टर सिके राउत चाहिँ संसदीय राजनीतिबाट सन्यास लिने घोषणामा पुग्नु पर्यो, तर बालेन्द्र शाह जो मधेसबाट प्रतिनिधित्व गर्ने कोशी प्रदेशमा गएर चुनाव लड्नुभयो, अझ त्योभन्दा अगाडि त काठमाडौँ महानगरपालिकाको मेयर बन्नुभयो, एउटा ऱ्यापर इन्जिनियर देशको प्रधानमन्त्री हुनुभयो, तपाईँ चाहिँ नासाको वैज्ञानिक
0: त्यो
1: सडकको नेता बन्नुभयो,
0: कम्पेरिजन गर्नु बेकार छ, सबैको
1: त्यही भएर रिस त लाग्यो
0: होइन, बिल्कुल होइन, हामी योभन्दा अगाडि पनि उहाँभन्दा कम पढेको मान्छेहरू देशका प्रधानमन्त्री भएछ, हामीले रिस गर्ने आरिस गर्ने भन्ने कुरै होइन, हेर्नुहोस् ठिक छ, हामीले मैले त भने हामी त खुसी भयौँ, उहाँले शुभकामना आधिकारिक रूपमा हामीले शुभकामना नै दियौँ र सहयोग गर्ने भनेर पटक पटक भनिराखेका पनि छौँ, त्यही भएर हामीले उहाँसँग कुनै डाह पनि गरेको होइन, हाम्रो उहाँसँग कुनै रिस राग पनि छैन र हामी त गर्व गर्छौँ कि ल प्रथम पटक एउटा मधेसीको छोरो देशको प्रधानमन्त्री भएको छ, त्यही भएर हामी गर्व पनि गर्छौँ र हाम्रो शुभकामना के छ भने उहाँ राम्रो काम, भले उहाँ अहिले पुरै फन्दामा पर्नु भयो होला, कतै कुनै षड्यन्त्रको शिकार पनि हुनुहुन्छ होला होइन, त्यहाँबाट पनि निस्किएर उहाँ सकेसम्म देशको हितमा काम गर्नुहुनेछ भनेर हामी शुभकामना नै दिन चाहन्छौँ।
1: रवि लामिछाने र बालेन्द्र शाहहरू चाहिँ एउटै ढुङ्गामा सवार भइराख्न सक्नुहुन्छ, तपाईँहरूको बुझाइ के छ?
0: त्यो कुरा हामीले कसरी भन्यो त्यो उहाँहरूको कुरा हो नि,
1: राष्ट्रपतिको महाधिवेशनबाट पनि केही छनौट त पाउनुभयो होला
0: होइन, उहाँहरूको जे भए पनि आन्तरिक विषय हो, हाम्रो सकेसम्म शुभकामना एज अ पार्टी, उहाँहरूको पार्टी एक रहोस्, सशक्त भएर जाओस्, त्यही ठिक हुनेछ।
1: मधेसबाट विद्रोह गर्नको लागि तपाईँले पनि भित्रभित्रै उक्साइरहनु त भएको छैन?
0: होइन, मैले कसै म त कसै सम्पर्कमै छैन, उहाँको पार्टीको सांसद छ।
1: मधेसका नेताहरू जो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ अहिले रुष्ट हुनुहुन्छ, डक्टर अमरेश कुमार सिंहदेखि मनिष झासम्म विषय आउँछ बाहिर,
0: त्यो उहाँहरूको कुरा होला, त्यसमा हामीले के भन्ने कुरा छैन।
1: तपाईँहरू चाहिँ छलफल संवादमा हुनुहुन्न?
0: छैन छैन, हामी उहाँहरूसँग संवादमा छैनौँ। हामी किन संवादमा छैनौँ भने, मलाई याद छ उहाँहरू चाहिँ संहिता पक्षधर चाहिँ हुनुहुन्न, त्यही भएर हाम्रो संवाद पहिला पनि कहिले भएन। किनभने मलाई याद छ संसदमै तपाईँले रेकर्डिङ चेक गर्नुहोला, संहिता खारेज गर्नुपर्छ, समानुपातिक समावेशता खारेज गर्नुपर्छ भन्ने नेताहरू।
1: डाक्टर अमरेश कुमार सिंहको कुरा आउँदै हुनुहुन्छ,
0: उहाँको हेर्नु होला भिडियो छ, संसदकै रेकर्डिङ छ।
1: बालेन्द्र शाहपछि प्रधानमन्त्री को त? रवि लामिछाने कि डाक्टर अमरेश कुमार सिंह कि? भित्रभित्रै खेल भइरहेछ भन्छ नि क्या, तपाईँ त नेपाली राजनीतिलाई पनि मिहीन ढङ्गले संश्लेषण विश्लेषण गर्ने नेता हो।
0: खेल भए पनि प्रयास नभएको म चाहिँ भन्दिनँ होला, होइन, प्रयास भइराखेकै हुन्छ, जहिले पनि राजनीतिमा जे पनि जीवन्त हुन्छ, होइन, तर यसपालि त्यति सजिलो पनि छैन। जुन खालका शक्तिहरूले लागेर यो सरकार बनाएको छ, त्यो शक्तिको अगाडि चाहिँ पहिला जस्तो सजिलो चाहिँ छैन।
1: एउटा राजनीतिज्ञ भन्दा पनि वैज्ञानिक डाक्टर सीके राउतको माइक्रोस्कोपले चाहिँ के देख्छ त?
0: अहिले यस्तै चलिरहेको छ, होइन, प्रयास चाहिँ हुन्छ, प्रयास नहुने होइन, प्रयास चाहिँ गरिनेछ, हुन्छ, तर त्यति सजिलो गरी यो जाँदैन।
1: बालेन्द्र शाहलाई हटाउन सम्भव छैन,
0: तत्कालै छैन। मान्छेहरू त भन्छन् कोही दुई महिनामा, कोही दुई वर्षमा,
1: कति समय जाला त? आजको दिनमा भविष्यवाणी पनि गरिदिनुहोस् न।
0: अब यो भविष्यवाणी गर्नु उपयुक्त हुँदैन खासै। अब के हुन्छ भन्दाखेरि, जस्तै स्थिति पनि फेरि परिवर्तन भइरहेको छ, कहिले तपाईँलाई लाग्ला दुई महिनामै जाने हो कि पनि हुन्छ, होइन, स्थिति त्यस्तो फेरि नहुन्छ, कहिले हुँदैन। अब अहिलेको अवस्था हेर्दाखेरि, अहिले जुन देखिन्छ, होइन, जनतामा वितृष्णा दुई वर्ष जति लाग्छ पैदा हुन, भन्नुभयो, त्यसपछि बल्ल जनताले हिसाब खोज्न थाल्छ, होइन, त्योभन्दा अगाडि चाहिँ जनता अहिले मन्त्रमुग्ध छन् एल्गोरिदमको कारणले, होइन, यो बिचमा केही सुन्न पनि चाहँदैन, जस्तो सुकै 2+2 भनिदिनुहोस् पनि 4 हुन्छ भनेर उसले पत्याउँदैन, हामी तपाईँले भनेर पत्याउँदैन उनीहरूले, त्यस्तो अवस्था छ, होइन। र मलाई खास गरी, अब मैले यो केही भविष्यवाणी गरेको होइन, र मलाई के लागिरहेको छ भन्दाखेरि, जुन भदौमा आन्दोलन भयो त्यो अझै पनि पुरा भएको छैन, आन्दोलन भयो गरियो वा जे भयो भनौँ न, त्यो पुरा भएको छैन, र त्यही भएर त्यस्तै खालको अर्को पनि सङ्कट आउन सक्ने सम्भावना छ कि जस्तो लागिरहेको छ मलाई।
1: दुई वर्ष अगाडि नै विस्फोट हुन्छ कि दुई वर्ष पछाडि?
0: सकेसम्म दुई वर्षको हाराहारीमा
1: जतिसुकै विरोध गरे पनि तपाईँको यति चाहिँ स्वीकारोक्ति छ कि अहिले जनताले सुन्नेवाला छैन, बालेन्द्र शाह, सुदन गुरुङ, रवि लामिछानेको विरोध आलोचना पचाउन सक्ने स्थितिमा छैन
0: अहिले। वास्तवमा त्यस्तो माहौल बिल्कुलै छैन, होइन, तर त्योभन्दा अगाडि मैले अहिले
1: तथापि तपाईँ चाहिँ आँट गरेर बोल्दै हुनुहुन्छ, होइन,
0: हामी त्यो कसैको लाइक सेयरको लागि चाहिँ बोल्ने नै होइन, हामी आफ्नो एजेन्डा
1: भने जस्तो तितो यथार्थ बोल्नु भएको छ।
0: एकदम एकदम
1: एकदम डाक्टर राउत, मधेसमा तपाईँहरूको राजनीति चाहिँ बढारी हो क्या, क्लिन स्विपे भयो, कसरी रिभाइभ हुने सोच्नु भएको छ?
0: होइन, त्यसलाई चाहिँ पटक पटक उठान गरौँ, किनभने यो चुनावमा के भयो भन्ने कुरातिर लाग्दैन होला, हो कि किन केही पनि भएकै होइन भन्दा पनि भयो क्या, कुनै कुरा लोजिकल छैन, होइन, त्यो उतातिर विश्लेषण धेरै गर्न आवश्यक पनि हुँदैन जस्तो मलाई लाग्छ, होइन। अब कसरी रिस्टोर हुने, दुई वर्षपछि आफै रिस्टोर हुन्छ, हेर्नुहोस्, जनताले बिस्तारै थाहा पाउँछन्, पर्दा पछाडिका षड्यन्त्रहरू पात्रहरूलाई चिन्न थाल्छन्, ट्यान्जिबल परिवर्तन जुन खोजेका थिए रोजगारी खै त्यो बिस्तारै बुझ्दै जाने खोज्दै जानेछन्, होइन, अनि त्यो गरेपछि यो जति पनि यो कस्मेटिक कुराहरू देखिन्छ नि सामाजिक सञ्जालमा ग्लोरिफाई गर्नेका भगवानै बनाउने खालका कुराहरू यो आफै हराउँदैछ।
1: दुई वर्षपछि चाहिँ दुर्घटना हुन्छ,
0: दुर्घटना त त्योभन्दा अगाडि पनि हुनसक्छ, हाम्रो अनुमान है फेरि हो त्यो, तर दुई वर्षपछि जनतामा विरक्ति आउँछ।
1: अहिले विपक्षी नेताहरू चाहिँ लोकतन्त्र खतरामा पर्यो, एक हुनु पर्यो भनेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालहरू छटपटाइरहनु भएको छ नि, तपाईँलाई पनि यस्तै लाग्छ?
0: होइन, अब यस्तो छ, अब जुन प्रकारले शीर्ष नेतृत्व नेतृत्वहरूमाथि धरपकड भइराखेको छ त्यसले गर्दाखेरि उहाँहरू आत्तिनुपर्ने अवस्था चाहिँ बिल्कुलै छ, होइन? पूर्व प्रधानमन्त्रीज्यू त पक्राउनै पर्नुभयो, केपी शर्मा ओलीज्यू, होइन? अरूहरूलाई पनि पक्राउ गर्ने भनेर इन्टरपोलको सूचना पनि एउटा जारी गर्न खोजियो, होइन?
1: पाँच पटक प्रधानमन्त्री बनिसक्नु भएको नेपाली कङ्ग्रेसको पूर्व सभापति शेरबहादुर देउवालाई
0: त्यो भएर उहाँहरू
1: पक्राउ गर्ने तयारीमा छ सरकार,
0: त्यो भएर उहाँहरू
1: आत्तिनै जारी भएको छ, होइन? डाक्टर आरजु राणा देउवाको सन्दर्भमा
0: त्यो भएर आत्तिनुपर्ने अवस्था चाहिँ बिल्कुलै हो। तर यो भनिराख्दाखेरि लोकतन्त्रमाथि हमला नै नभएको चाहिँ होइन, होइन? जुन प्रकारले सरकारले संसदलाई चाहिँ महत्त्वहीन ठान्ने काम गर्यो, होइन? अध्यादेशबाट शासन लाद्ने काम गर्न खोज्यो, जुन तरिकाले स्वतन्त्र संवैधानिक निकायहरूमाथि दबाव दिने काम गर्यो, जस्तै अख्तियारले बोलाएर जबरजस्ती मुद्दा लाउनै पर्छ है फलानुलाई, प्रहरीको कार्यालयमा गएर राति धरना दिएर फलानुले पक्राउ गर्ने,
1: तपाईँकै अगाडि प्रधानमन्त्री बालेन्द्र शाहले स्पष्ट पार्नुभयो त, पाँच घन्टा मात्रै होइन पाँच वर्षसम्म
0: एक्ज्याक्टली
1: नियन्त्रणमा लिएर भए पनि एक्सन आउँदैन भने, परिणाम आउँदैन भने, नतिजा निस्किँदैन भने हामी छोड्दैनौँ भन्नुभएको छ त।
0: भनेपछि त्यो कुराहरू चाहिँ संविधानभन्दा बाहिर लोकतान्त्रिक प्रक्रियाको विरुद्धमा नै हो, त्यही भएर लोकतन्त्रमाथि हमला नभएको चाहिँ होइन, त्यो चाहिँ सत्य हो।
1: केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवाहरूसँग मोर्चाबन्दी गर्नुहुन्छ तपाईँहरू?
0: होइन, हामीले किन मोर्चाबन्दी गर्ने?
1: लोकतन्त्र खतरामा पर्यो भने, संघीयता खारेजीको अवस्थामा पुग्यो भने तपाईँहरूको तयारी त होला नि डाक्टर राउत।
0: होइन, हामी चाहिँ अहिले खास गरी हाम्रो पार्टीको धारणा के छ भन्दाखेरि, यति छोटो समयमा सरकारको विरोधमा ग्राउन्डमै ओर्लिहाल्नु चाहिँ त्यति उचित नहोला कि, वृहत रूपमा। अब हामी सचेत गर्नुलाई फेरि गर्छौँ, होइन? त्यो भनेको वृहत आन्दोलन वा सरकारै ढालिदिने प्रयत्न चाहिँ होइन, होइन? त्यो भनेको सचेत गराउने, सरकार यो गलत भइराखेको छ, यसलाई चाहिँ यसरी गर्नु पर्थ्यो भनेर सचेत मात्रै गराएको हो। जस्तै अस्ति पनि हामीले माइतीघर मण्डलामा त्यो विरोध पनि थिएँ, त्यो चाहिँ वाचाले स्मरण गराइदिएको, जनकपुरमा यो बोल्नु भएको थियो, त्यो चाहिँ पुरा हुनु पर्यो भनेर स्मरण मात्रै गराएको, त्यो विरोध प्रदर्शन पनि थिएन लाग्छ, होइन? तर मलाई के लाग्छ भन्दाखेरि, किनकि अहिले जनताको र देशको माहौल यस्तो छ कि यसमा चाहिँ पुराना राजनीतिक नेतृत्वका त कुरा सुन्नै चाहँदैनन् जनता, विश्वसनीयता पूर्णत गुमिसकेको अवस्था हो, र त्यो भएर उनीहरूले जतिसुकै राम्रा कुरा गरे तापनि जनता पत्याउँदैनन्, हेर्नुहोस्, होइन? त्यो भएर जनतालाई नेचुरली यसले छाडिदिनुपर्छ, आफैले बोध हुन दिनुपर्दछ। जस्तै जनतालाई अहिले बोध हुँदैछ नि, पहिला उहाँहरूले नै भन्नुहुन्थ्यो नेताहरू चाहिँ गाडी चढ्छन्, टेटाएर टुट्यु गर्छन्, अब अहिले त जनताले थाहा हुन्छ नि, यी नयाँहरू पनि आएपछि त बाटो बन्द गरिदिन्छन्, दर्जनौँ गाडीको लावा लस्कर हुन्छ, होइन? गाडी नै एकदम छानी छानी, कुन गाडी चाहिँ अफ रोड चल्छ है भनेर, नयाँ जापानिज गाडी कुन हो भनेर खोज्दै त्यो गाडी चढ्छन्, पहिला स्वकीय राख्नु हुँदैन भनेर यत्रो बदनाम गरियो, अहिले चाहिँ मन्त्री परिषदमै तपाईँको कतिवटा भन्दाखेरि झन्डै 210 स्वकीय र सल्लाहकारहरू नियुक्त गर्ने, अनि तिनीहरूले फेरि एकदम महँगा महँगा गाडी चढ्ने, त्यो त जनताले अहिले देखिरहेछ नि त, होइन? यो कुराहरू जनताले आफै बोध गर्दै जानेछन् बिस्तारै। जस्तै आज के उदाहरण,
1: उहाँहरूले कटौती गर्नुभएको छ, मितव्ययिता अप्नाउने भन्नुभएको छ, मन्त्रालयको संख्या घटाउनु भयो,
0: ठ्याक्कै उल्टो गरिदियो हुन्छ नि त। फेरि योभन्दा अगाडिको सरकारले स्वकीयलाई हटाएर पनि त चलाउनु भएको थियो, चार पाँचजना मन्त्री मात्रै हुँदा पनि चलेकै थियो, अहिले 17 मन्त्रालय किन तोक्नु पर्यो? त्यो पनि चाहिँदैन, देखेकै हो त, योभन्दा अगाडि सरकारमै भर्खरै त देखेको हौ, स्वकीय सचिव चाहिँदै चाहिँदैन, देखेकै हो त, फेरि यो 210 नियुक्ति किन त, त्यसले खर्च बढेन? कुरा चाहिँ मित्रभित्रको गर्ने, अनि 210 सल्लाहकार र स्वकीय सचिवहरू नियुक्त गरेर खर्च बढाउने, त्यो त मिलेन, त्यो कुरा जनताले अब बिस्तारै बुझ्दैछ। जस्तै मैले उदाहरणको लागि सानो उदाहरण भन्दैछु, होइन? जस्तै उहाँले आइतबारदेखि कहिले गरेर कालो सिसा हटाउनु पर्यो भने तडक भडक गर्न खोज्नुभयो, अब सबै आफ्नै नेताको सिसा कालो छ त, अनि यो एकदम देखिँदैन कि, त्यो भएको हुनाले
1: बिस्तारै भन्नुभएको छ, भिआइपी ट्रिट अब कसैले पाउँदैन,
0: सबैभन्दा
1: कालो सिसा पनि हटाउने,
0: सबैभन्दा त्यही त, फेरि कस्तो ड्वेल छ नि त, दुधारे भयो नि त, उहाँको नेताहरूले चाहिँ राखिराखेकै छन्, होइन? उहाँहरूको नेता चाहिँ अलग,
1: गृहमन्त्री सुदन गुरुङले निर्देशन दिइसक्नु त,
0: अलग
1: तत्काल हटाउनु,
0: अलग लिफ्ट चाहिने,
1: ट्राफिक प्रहरीले पनि कारवाही सुरु गरिसक्यो,
0: होइन? उहाँहरूलाई अलग लिफ्ट चाहिने, जानलाई जनतासँग छुने नहुने, होइन म तपाईँलाई भन्छु एउटा कुरा आफ्नो अनुभवै भन्छु. मलाई अस्ति प्रधानमन्त्री कार्यालयबाट बोलाइयो संविधान संशोधनको विषयमा सुझाव लिन बोलायो. तिन चारचोटि पाँचचोटि फोन आयो, म बाटैमा थिएँ. होइन गयाँ सिंहदार
1: असीम शाह नेतृत्वको कार्यदलले बोलायो तपाईँलाई.
0: 15 मिनटसम्म मलाई छिर्न पाएन सिंहदरबार. राष्ट्रिय एउटा राष्ट्रिय अध्यक्षले
1: पूर्व सांसद थियो,
0: पूर्व सांसदले सिंहदरबारभित्र छिर्नलाई 15 मिनट 20 मिनट कुर्नु पर्यो. सचिवसँग 10 पटक संवाद भएको छ, नाम आएको छैन. तपाईँको नाम त डाक्टर सिके रोत हो, चन्द्रकान्तै रोत चाहिने होइन. आम जनता हालत के भयो होला. यिनी त राजा महाराजाले भेट्न सजिलो थियो यिनीहरूभन्दा. अनि यो त होइन त सुशासन नौना थियो. उहाँले त
1: सुरुमा
0: पार्टीले के भनेका
1: थिए, जनमत पार्टीको अध्यक्षलाई सिंहदरबार छिर्नको लागि 20 मिनट पर्खिनु पर्यो.
0: त्यो पनि झन् डाइरेक्ट सचिवसँग मेरो सम्पर्क थियो र छिर्न पाएँ. आम जनताको हालत के भएको होला. त्यो पनि म त इन्भाइटेड थिएँ. बुझ्न सक्नुहुन्छ कि
1: प्रधानमन्त्रीको सल्लाहकारको नेतृत्वमा भएको
0: त्यो भएको
1: कार्यदलले नै तपाईँलाई बोलाएको थियो.
0: त्यो भएको हुनाले जनताले बिस्तारै बुझ्छन् कि उहाँले के वाचा गर्नुभयो. पहिला उहाँले के वाचा गर्नुभएको थियो त्यही पार्टीले कि सिंहदरबार
1: निर्वाचित तानाशाह भन्दै हुनुहुन्छ. इलेक्टेड अटोक्रेट
0: अलमोस्ट बनिसकेको अवस्था छ.
1: डिक्टेटरसिपतिर मुलुकलाई लैजाँदै हुनुहुन्छ,
0: लग्दै हुनुहुन्छ, लगिसकेकै छ लगभग. अब त छोटो अवधिमा देखिँदैछ.
1: उहाँहरूमाथि चाहिँ शङ्कै शङ्का छ तपाईँलाई. अब
0: शङ्कै शङ्का छ. त्यही पनि फेरि म रिपिट गर्छु, शुभकामना पनि छ. राम्रो गर्नुहोस्, कमी कमजोरीलाई सुधार गर्नुहोस्. त्यही भएर मात्रै हामी यो कुरा भन्दैनौँ.
1: सरकारले विभिन्न काण्ड फाइल खोलेको खोलै छ.
0: यो मिडिया कन्ज्युम्सन
1: सम्पत्ति शुद्धिकरण आकर्षित गरिरहेछ. नेताहरूको सम्पत्ति छानबिन गर्ने, पक्राउ गर्ने, अनुसन्धान गर्ने,
0: यस्तो
1: सरकार त एक्सन ओरिएन्टेड शैलीमा प्रस्तुत भइरहेछ नि. होइन,
0: तपाईँले 1000 जनाले पनि 12 लाख जागिरको त कुरै छाड्दियो. 1000 जनाले पनि जागिर दिनलाई धेरै समय लाग्छ. एउटा मात्रै बन्द उद्योग खोलाउनले पनि धेरै समय लाग्छ. राम्रो काम गर्नलाई धेरै समय लाग्छ. बुझ्नुभएन, धेरै समय लाग्छ होइन. तर जनता त आजित हुन्छ. अनि जनताले के गर्नु पर्यो भन्दाखेरि हरेक हप्ता एकजना हाई प्रोफाइल मान्छेले समात्ने, कहिले सेफलाई समात्ने, कहिले फलानु पार्टीको अध्यक्षलाई समात्ने, कहिले कसलाई समात्ने होइन. त्यसले के हुन्छ, त्यो एक हप्तासम्म त्यो माहौल जनताले पुग्यो होइन. जनताले एक हप्तालाई खुराक पुग्यो, फेरि त्यो भएपछि अर्को एक हप्ता फेरि अर्को मान्छेले समात्ने. यसरी गरेर
1: 54 जनाले
0: समात्यो भने
1: बहुचर्चित गौर काण्डको फाइल पनि खोल्ने.
0: मलाई एउटा
1: उपेन्द्र यादवदेखि
0: मलाई एउटा कुरा भन्नुहोस् त,
1: सब प्रभु शाहसम्म पहिला निशाना बनाइरहेको छ सरकारले भनिरहेछन्
0: होइन. सबभन्दा पहिले यो सरकार आएपछि जुन आन्दोलन पछि आएको थियो होइन, भदौको आन्दोलन पछि, र उसले आफ्नो 100 दिने प्रतिबद्धतामा पनि लेखेको छ कि 23 र 24 भदौ 23 र 24 के भएको थियो, त्यसमा चाहिँ कसको के भूमिका थियो, र सुरक्षा निकाय खास गरी नेपाल प्रहरी नेपाली सेनाको के भूमिका थियो, त्यो पहिला छानबिन गर्नुपर्ने सरकारले. त्यो नगरेर के एजेन्डा लियो त होइन, राजदरबार हत्याकाण्डको छानबिन गर्छु. पहिला जुन घटनाबाट तपाईँको उदय भएको हो त्यसमा नेपाली सेनाको भूमिका के थियो, नेपाल प्रहरीको भूमिका के थियो, त्यो पहिला खोज्नु पर्यो नि. वा कस कसको भूमिका थियो त्यो पहिला ल्याउनु पर्यो नि. त्यो नल्याएर अनि गौर हत्याकाण्डको फाइल खोल्छु रे, माओवादीको फाइल खोल्छु रे, राजदरबार हत्याकाण्डको फाइल खोल्छु रे, त्यो भनेको चाहिँ के,
1: एक एक काण्डको चिरफार गर्ने,
0: पहिला त्यहाँबाट सुरु
1: गर्ने, भण्डाफोर गर्ने,
0: अहिलेको कन्टेम्पोररी
1: पर्दाफास गर्ने,
0: पहिला अहिले कन्टेम्पोररी कुरा गरौँ त, जसको लागि तपाईँको उदय भयो त्यो त पहिला गरौँ न. त्यो गर्नु छैन. अहिले नै भनौँ त कस्तो दोधारे छ, ए ल के अरे सम्पत्तिको छानबिन गर्ने. मैले पनि आज बुझाएर आएको छु होइन, छानबिन गर्ने, तर आफ्नो मन्त्रीको चाहिँ नगर्ने, अहिलेको सांसदको नगर्ने. भने उहाँले के पुरा छुट्छ, उहाँले 200 तोला सुन राखेको कुनै हिसाब नगर्नुपर्ने. ह 56 करोड रुपियाँ यति कम उमेरमा 22 उमेरमा कहाँबाट कुनै जागिर गरेको छ, कहाँबाट आयो कि भन्नु नपर्ने, उहाँहरूको छानबिन नगर्ने. कस्तो खालको यो दोधारे नीति हो, त्यो जनताले अब बल्ल बुझ्दैछ, बल्ल बुझ्दैछन् कि आफूमाथि छानबिन नगर्ने, आफ्नो मन्त्री परिषदमाथिबाट पहिला त्यहाँबाट सुरु हुनु पर्थ्यो होइन. भनेपछि यहाँबाट जनताले बिस्तारै बुझ्दैछन्, यो खोक्रोपना बुझ्दैछन् र धेरै कुरा बुझ्नेछन् भनेर मलाई लाग्छ.
1: तपाईँहरू चाहिँ झस्किनुपर्ने अवस्थामा पुग्नु भएको छ होइन.
0: हामी एकदम झस्किनु
1: अवस्थामा
0: झस्किनु पर्ने अवस्थामा भएको, यसरी हामी बोल्न सक्थ्यौँ. हाम्रो के अगाडि पछाडि केही छँदै छैन। हामी पहिला पनि ज्यान दिनुको लागि तयार भएका मान्छे हौ, यहाँका नेपालका सेना प्रहरीले जङ्गल जङ्गल डुलाएर मार्न
1: खोज्ने दलहरू एक हुन सक्छ सक्दैन?
0: एकदम सक्छन्, नहुने कुरै छैन।
1: एकता हुन सक्छ मधेसवादी दलहरू बीच?
0: एकदम हुन सक्छ।
1: उपेन्द्र यादव, डाक्टर सीके राउत, महन्त ठाकुर लगायतका नेताहरू
0: सबैको हुन सक्छ। मेरो एउटा
1: गोलबन्द हुने
0: मैले पटक पटक भन्दै आएको छु, हामी चाहिँ अब पुरानो नेतृत्वमा जान सक्दैनौँ, होइन, नयाँलाई नेतृत्व प्रदान गरौँ। यदि नयाँमा पनि सहमत हुन सक्नुहुन्न भने कुनै शहीद परिवारकालाई दिउँ, हामी चाहिँ बढीमा सल्लाहकारमा बसौँ र नयाँ पुस्तालाई चाहिँ यो पार्टीहरू एकीकृत रूपमा चलाउनु दिउँ, मेरो चाहिँ त्यो धारणा।
1: डाक्टर राउतमाथि लाग्ने गम्भीर आरोप, आफ्नै घर परिवार मिलाउन नसक्ने, आफ्नै श्रीमतीसँग राम्रो व्यवहार गर्न नसक्ने, सम्बन्ध विच्छेदको अवस्थामा पुग्नुपर्ने, डाक्टर राउतले देश कसरी चलाउनुहुन्छ, जनतालाई कसरी न्याय दिलाउनुहुन्छ भनेर प्रश्न उठ्छ।
0: जसरी रासोपा चलेको छ
1: त्यसरी तपाईँमाथि,
0: मैले त भने जसरी रासो
1: अहिले ओसोको शरणमा पुग्नु भएको छ,
0: होइन, जसरी चलेको छ त्यति मात्रै हो नि, त्योभन्दा बढी नगरौँ।
1: श्रीमतीसँग सम्बन्ध कस्तो छ अहिले?
0: होइन, यसमा नो कमेन्ट छ, हामी अलग छौँ, दुई वर्षदेखि अलग छौँ।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद।
1: हस्, नमस्कार।
2: सोमबारको निम्ति मेरो पाहुना हुनुहुन्छ एकजना जेनजी अभियन्ता सरिश्मा थापा। सरिश्मा, स्वागत छ।
3: हजुर, धन्यवाद।
2: आराम?
3: एकदम। हजुर, हजुरलाई?
2: मलाई पनि एकदम आराम छ, तर देशलाई आराम छ कि छैन भन्ने विषयमा आज हामी संवाद गर्छौँ, होइन? सरकारको आज 96 दिन, यो 96 दिनसम्म आइसक्दाखेरि सरिश्माको म विभिन्न कार्यक्रमहरू हेर्छु, विभिन्न सामाजिक सञ्जालमा पोस्टहरू हेर्छु, होइन, जेनजी आन्दोलनदेखि अहिलेसम्म आउँदाखेरि जुन प्रकारको सरकारको अपेक्षा सरिश्मा लगायत सरिश्माको समूहबाट, जेनजीको समूहबाट जुन अपेक्षा गरिएको, त्यो अपेक्षा पुरा गर्न बालेन्द्र शाह नेतृत्वको सरकारले सकेन भने जस्तो खालको म देख्छु अभिव्यक्तिहरू, प्रतिक्रियाहरू, किन होला?
3: अब सर्वप्रथम त धन्यवाद यो प्रश्नको लागि। हामीले यो सरकार गठन गर्नुभन्दा अगाडि नै सुशीला सरकारको बेलादेखि, हामीले सुशीला प्रधानमन्त्री हुँदाखेरिदेखि, सुशीला कार्की प्रधानमन्त्री हुँदादेखि, यो सरकार बन्ने क्रमदेखि नै हामीले हेरिरहेको छौँ सरकारलाई। हाम्रो चाहिँ अब यो यत्रो वर्षको फ्रस्ट्रेसन जुन मान्छेमा थियो, उहाँहरूले मतबाटै, मताधिकारबाटै उहाँहरूले पुरानो पार्टीहरूलाई भोट नदिकन दुई तिहाई मत दिएर यसलाई बलियो सरकारको रूपमा उहाँहरूले पनि, हाम्रो नेपाली जनताहरूले पनि प्रस्तुत गरिदिनु भयो। त्यसपछि एक्सपेक्टेसन्स त झन् हाई हुने कुरा त भइ नै गयो। अब यत्रो आन्दोलन पनि भएको छ, अनि हामी जस्तो युथहरू जसले चाहिँ हिजोसम्म राजनीतिमा चासो पनि दिनुभएको थिएन, उहाँहरूले योपालि अब राजनीतिको मेरुदण्ड चाहिँ बलियो बनाउनुपर्छ भनेर सरकारको सपोर्ट गर्दै आएको कुरा पनि हो। सुशीला सरकार हुँदा नै हामीले घाइतेहरूको लागि पनि धेरै कामहरू गर्न सकेका थियौँ। तर यो नयाँ सरकार आइसकेपछि चाहिँ सबैभन्दा सुरु कुरा त जसले जेनजीको आन्दोलन गर्यो या जेनजीको सम्झौता भयो 10 बुधे भनौँ सुशीला सरकारसँग, त्यो 10 बुधे सम्झौता जसले बनायो या जसले हस्ताक्षर गरे, उहाँहरूसँग चाहिँ यो सरकारले पनि एउटा किसिमको छलफल चाहिँ गर्नु पर्थ्यो भन्ने हाम्रो प्रायोरिटी छ सुरुमा, होइन? तपाईँहरूले के को लागि आन्दोलन गर्नुभएको, कस्तो भइरहेको छ अहिलेसम्म, या एक्सपेक्टेसन्स के छ, किनकि त आन्दोलनको स्टेक होल्डर भनेर सिग्नेचर गरिसकेको मान्छेहरू, या त्यो सम्झौता जुन तपाईँहरूले 10 बुधे दिनुभएको छ हामीलाई, जसको चाहिँ बालेन्द्र शाहज्यूले आफै नै आफ्नो घोषणा पत्रमा लेख्नु भएको कुरा, आफ्नो कगार पत्रमा लेख्नु भएको कुरा थियो, त्यो कुरा चाहिँ अब कार्यान्वयनमा लिएर आउँदा तपाईँहरूको एक्सपेक्टेसन्स कसरी छ त भन्ने, एउटा त्यो जुन आन्दोलनलाई दिनुपर्ने स्थान थियो उहाँले आन्दोलनलाई स्थान नै दिनु भएन।
2: मैले यही रोके, हामी पालै पाला छौँ। जेनजी आन्दोलनको अभियन्ता अथवा जेनजी आन्दोलनमा होमिएका एउटा युवा पुस्ता जसको जगमा यो सरकार बन्यो, त्यो सरकारसँग जेनजी अथवा समग्र देशलाई जुन अपेक्षा थियो त्यो अपेक्षा अनुरूप यो सरकारले काम गर्न सकेन, र जो जो स्टेक होल्डर्सहरू हुन्, होइन, ती स्टेक होल्डर्स जसले 10 बुझे सम्झौता गर्यो सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग, ती पात्रहरूलाई चाहिँ यो सरकारले व्यवस्था गर्यो भनेर तपाईँ भनिरहनु भएको छ। तर आजभन्दा करिब 1 महिना अगाडि मात्रै होला, बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले जेनजी अभियन्ताहरूलाई सिंहदरबारमा बोलाएर आउनुस छलफल गरौं भनेर बोलाएको उक्त निमन्त्रणामा तपाईहरुले त वास्ता गर्नु भएन, त्यो त्यो निमन्त्रणा त पूर्ण रूपमा दरकार्नु भयो, जानु भएन। अहिले आएर जेनजीका अभियन्ताहरूलाई केही पनि सोधिएन, यो सरकारले भन्न मिल्छ त त्यसो भए?
3: यस्तो थियो, हामीलाई चाहिँ सरकारले बोलाउनु भएको छलफलको लागि होइन क्या, यसको लागि हामी जहिले कन्फ्युज भएको थियौँ। उहाँहरू चाहिँ संविधान सुधारको बहस पत्र रेडी गर्दै हुनुहुन्थ्यो, जबकि हामीले हाम्रो सम्झौता अनुसार संविधान सुधारको आयोग मागिएको, जुन आयोगमा गएर चाहिँ विभिन्न मान्छेहरूले चाहिँ आफ्नो सल्लाह सुझाव दिन पाऊँ र यो संविधानले कतिको काम गरेछ छैन या के गर्ने यो संविधानमा भन्ने कुरा चाहिँ नेपाली जनताबाटै माग होस् भन्ने किसिमको एउटा आयोग नै मागेका थियौँ हामीले हाम्रो सम्झौतामा। तर उहाँहरूले त्यो आयोगलाई चाहिँ आफ्नो हिसाबले, जो राजनीतिक सल्लाहकारको रूपमा आउनुभयो उहाँले नै संविधानको बारेमा कति बुझ्नु भएको छ र हिजोको दिनमा राजनीतिक पृष्ठभूमि थियो कि थिएन भन्ने कुरामा हामी कन्फ्युजन पनि थियौँ। उहाँको आइडियोलोजी पनि क्लियर थिएन,
2: होइन
3: त्यो कन्फ्युजन त हामीमा छ नै। हामीले विपक्षी दलहरूसँग पनि कुरा गरेको थियौँ, दुई तिहाईको सरकार भइसकेपछि अहिले नै संविधान संशोधन गर्नुपर्ने जरुरत के पर्यो?
2: मैले रोके कन्फ्युजन के कुरामा, जो चाहिँ यो बहस पत्रको संयोजक हुनुहुन्छ, त्यो संयोजक भन्ने पात्रको कुरामा कन्फ्युजन हो कि यसले गर्ने कार्य टिओआरमै तपाईँहरूको कन्फ्युजन हो?
3: होइन, यस्तो पनि हो, उहाँको आइडियोलोजीमा पनि हामीलाई कन्फ्युजन पनि हो, होइन। अनि अर्को साथसाथै चाहिँ
2: असीम शाहको आइडियोलोजी माथि पनि तपाईँहरू कन्फ्युजनमा क्लियर हुनुभएको छैन।
3: उहाँले पनि पहिला धेरैचोटि अगाडि नै राज संस्थाको कुराहरू उठाउनु भएको कुरा हो, आफ्नै मन्तव्यबाट होइन, आफ्नै बोलीबाट उहाँले त निष्पक्ष रूपमा यो कुराको सपोर्ट गर्नुभएको होइन। त्यो आइडियोलोजी प्लस कार्य दिशा पनि, यसको औचित्य के त, के कुरामा संविधान संशोधन उहाँहरूलाई चाहियो? दुई तिहाईको सरकार जब बन्दैछ, त्यस्तो बलियो सरकारले विपक्षी दलको कुरै नसुनिकन पनि ऐन संशोधन या अध्यादेश मार्फत शुद्ध काम गर्न सक्दो रहेछ। त्यसले चाहिँ अहिले नै संविधानको, अहिलेसम्म हामीले संविधान संशोधन भन्दै जाँदाखेरि संविधानले त्यो मौलिक जुन हक अधिकार दिएको छ त्यो कतिको काम भइरहेको छ, या जुन कानुनी व्यवस्था त्यो संविधानमा लेखिएको छ त्यो कुरा चाहिँ कतिको लागू भइरहेको छ त हाम्रो?
2: अध्यादेश मार्फत त तत्काल सरकारलाई काम गर्न सहयोग हुन सक्ने केही बुदाहरूका मात्रै कुराहरूमा अध्यादेशबाट काम गर्न सक्ला, तर संविधान नै परिवर्तन गर्नुपर्ने अथवा संशोधन गर्नुपर्ने विषयमा त विपक्षी दल लगायतका सम्पूर्ण स्टेक होल्डरको आवश्यकता छ। त्यसैको लागि त यो बहस पत्रको लागि संयोजक तोकेर एउटा टिम बनाइएको छ, अब संविधानमा के कस्ता कुराहरू आवश्यक छ भनेर छलफल गर्न खोजिएको हो त। त्यसैको लागि बोलाउँदा तपाईँहरू जानु भएन भन्ने मेरो प्रश्न क्या?
3: तपाईँले छलफल लागि बोलाउनु भएन नि त, कुरा त्यो छ, उहाँले तीन मिनटमा आफ्नो धारणा राख्नु भनेर बोलाउनु भएको थियो, जसमा
2: चाहिँ
3: हजुर तीन मिनट भित्रमा आफ्नो धारणा भनेर मात्रै जानु भनेर भन्ने कुरा हो कि। यो चाहिँ मैले तपाईँलाई बोलाएर भने हो नि त, हामीलाई छलफलको लागि पहिला बोलाउनुहोस्। हाम्रो धेरैजना साथीहरू आन्दोलनै गएका क्रममा अहिलेसम्म पनि जेल भित्र बस्न बाध्य हुनुहुन्छ, या अहिलेसम्म हाम्रो धेरै घाइतेहरूको चाहिँ उपचार शुद्ध, अहिले देखिहाल्नु भएको छ होला भिडियोहरू, धेरै घाइतेको उपचार शुद्धमा पनि यो सरकारले ध्यान दिन सकेको छैन, या हिजोको सरकारले गरेको जस्तो सहजकर्ता उहाँहरू बनिदिन सक्नु भएको छैन भनेर हामीले छ बुधे माग राखेर तपाईँले हामीलाई यसरी तीन मिनटमा, त्यही पनि हामीलाई इन्फर्म पनि आएको होइन, तपाईँले मलाई यहाँ इन्टरभ्यूमा बोलाउनलाई त तपाईँले मलाई फोन गर्नुभयो यसरी आउनुपर्छ भन्ने एउटा समय भन्नुभयो र हामी आयौँ। उहाँहरूले हामीलाई फोन पनि गर्नुभएको होइन, भन्नु पनि होइन, फर्मेलिटिजको लागि चाहिँ उहाँहरूले सोसियल मिडिया मार्फत लेखिदिनु भएको कुरा हो। हाम्रै धेरैजना साथीहरू चाहिँ अहिले प्रधानमन्त्री बालेन्द्र शाहज्यूसँग, या भनौँ गृहमन्त्रीज्यू त हामीसँग धेरै निकटबाट काम गर्नुभएको व्यक्ति हो, उहाँहरूसँग हाम्रो पर्सनल नम्बर राम्रैसँग छ, या भनौँ सम्झौता बनाउने बेलामा काम भएका व्यक्तिहरूसँग राम्रैसँग छ, तर उहाँहरूले हामीलाई बोलाउनु पनि भएको होइन, या जुन तीन मिनटको लागि तपाईँको धारणा भन्न आउनुहोस् भनेको लागि हामी एकदम ठुलो एक्सपर्ट हौँ भन्ने तरिकाले, या काठमाडौँमा भएका मात्रै जेनजी बोलाइएको थियो त्यो बेलामा, अरू जेनजीहरूले चाहिँ नसमेट्ने होइन, पहिला पनि यही कुराहरू भएको छ, या चुज पनि जो फेभरेट छ, या कसैको नातागोता छ, या को चाहिँ अलिकति सोसल मिडियामा भाइरल छ त्यसलाई मात्रै चुज गरेर बोलाएर संविधान संशोधनको, म जस्तो व्यक्ति जसले संविधान राम्रोसँग बुझेको पनि छैन होइन, उसलाई त अलिकति तयारी गर्न समय पनि त दिनुपर्ने होला नि त। यतिकै तपाईँले तीन मिनट आऊ, अनि संविधान जस्तो ठुलो कुरा, जो चाहिँ यति धेरै आन्दोलनबाट यहाँसम्म आएको संविधान छ, या यति धेरै जनताको आशा बोकेको त्यो संविधान छ, त्यो संविधानलाई छेडखानी गर्नको लागि आफ्नै आइडियोलोजी क्लियर नभएको व्यक्ति, अनि त्यही पनि हामीलाई नै बोलाइँदै जाँदाखेरि अरू व्यक्तिहरूसँग छलफल गर्न पाइनौँ, या हामीले पनि त एक दुई तिन चार गरेर काम गर्ने होला नि त। हाम्रो एक दुई तिनको मागै पुरा नगरिकन तपाईँ चार नम्बरको संविधान संशोधनको त्यो पनि बहस पत्र, जहाँ कि आयोग होइन, जुन चाहिँ हामीले मागिँदै मागिएको छैन, नमागिएको कुरा चाहिँ बहस पत्र भन्दा पहिला आयोग बनाउनु भन्ने कुरा थियो, त्यो आयोगै नभइकन एउटा व्यक्ति टपक्क टिपेर लिएर आएर बनाइदिनु भएको छ भने, त्यहाँ हामीले मान्दै जाँदा भोलिको दिनमा उहाँहरूले केही गलत संशोधन गर्नुभयो जो चाहिँ राष्ट्रघाती भयो भने हामी त्यसको जिम्मेवारी किन बस्ने त? पहिला उहाँहरूले हामीलाई पनि त त्यो ठाउँ दिनु पर्यो, के कुरामा हामीलाई संशोधन गर्न आवश्यक पर्यो, होइन कुन कुरा चाहिँ दुई तिहाईले पनि गर्न नसक्ने पर्यो, या कुन अधिकारले चाहिँ अहिले रोकिरहेको छ तपाईँहरूलाई कुन काम गर्न भन्ने कुरा भनिसकेपछि पो जाने होला त. तपाईँले अघिल्लो दिन त्यही पनि फेसबुकमा देख्नु भएको छ, त्यही पनि अर्कोले तिम्रो पनि नाम आएछ है भनेर भनिदिएको छ. हो होइन थाहा छैन, कहाँ जानुपर्ने थाहा छैन, होइन त्यो व्यक्तिहरू को हुनुहुन्छ, कसले बोलाइरहेको हो भन्ने कुरामा तपाईँले त्यही एउटा प्रधानमन्त्री कार्यालयबाट देखिएको कुरा मात्रै थाहा छ तपाईँलाई, अनि 3 मिनटको तपाईँको धारणा भन्नुहोस् भनेर बोलाउनु भएको क्या उठेर महोदय भनेर एउटा बहस गर्न गएको या छलफल गर्न गएको होइन. बरु हामीलाई चाहिँ कङ्ग्रेस पार्टीले चाहिँ छलफलको लागि आउनुहोस्, हामीसँग संविधानविदहरू पनि हुनुहुन्छ, कुन धाराले के हामीलाई गाह्रो भएको छ या राजनीतिलाई गाह्रो भएको छ हामी त्यो कुरा भन्छौँ भनेर चाहिँ बरु छलफलको लागि चाहिँ कङ्ग्रेस

0: कुरामा होस् या अस्ति जुन बच्चा बच्चीहरूलाई 23 गते जसरी मारियो सरकारको एउटा दम्बले या भनौँ हामीले यो अहिले स्वतन्त्रताको हिसाबले अभिव्यक्तिहरू राख्नको लागि हामीलाई डर भइरहेको छ या यो साइबर बुलिङमा चाहिँ मान्छेलाई यति धेरै महिलाहरूलाई भिक्टिमाइज गराइने कुराहरू छ जुन चाहिँ कानुनसम्म
1: स्वतन्त्र रूपमा बोल्नको लागि जुन बन्देज लगाइएको छ भन्ने जुन डर छ भन्नु पनि यो डर चाहिँ त्यो ताकाको डरको ह्याङ ओभरलाई क्यारी गरेर अहिले बोल्दै हुनुहुन्छ कि अहिलेको सरकार आइसकेपछि बोल्न अप्ठ्यारो भयो भन्नु खोज्नु भयो
0: अहिलेको सरकार आइसकेपछि हजुर यो सरकारमा चाहिँ कस्तो छ भने हामीले सरकारलाई कुरा प्रश्न सोध्नु भनेको जब प्रधानमन्त्री भनिसकेपछि त उहाँको एकजना व्यक्तिको मात्रै कुरा होइन होला नि त त्यो प्रधानमन्त्री कार्यालयमा काम गर्ने सम्पूर्ण स्ट्रक्चरहरूको कुरा होला हामीले प्रधानमन्त्री कार्यालयलाई या गृहमन्त्री भन्दा सुदनजी एकजनालाई मात्रै हामीले अङ्कित गरेर उहाँ व्यक्तिगत भएर त हामीले उहाँहरूलाई केही पनि भनेको होइन नि त यो त एउटा प्रणाली हो त्यो प्रणालीमा उहाँहरूबाट काम भएको छैन भनेपछि यो सरकारमा हामी यति निकट छौँ कि हामीलाई त यो सरकारले झन् काम गर्यो भने राम्रो हो नि त
1: यो सरकारसँग तपाईँहरू निकट हुनुहुन्छ
0: हजुर निकट एज इन हामीले उहाँहरूलाई चिनेको या देखेको जस्तै गृह मन्त्रालयमा भनौँ न यही सरकार भनिसकेपछि गृह मन्त्रालय होस् या हाम्रो धेरै जना सांसदहरू जुन राष्ट्र स्वतन्त्र पार्टीको हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले आन्दोलन पछि अप्सना बानु मनिष खनालज्यूहरू केपी खनालज्यूहरू भनौँ या सोम शर्माज्यूहरू योहरू चाहिँ हाम्रै आन्दोलनबाट जानुभएको व्यक्तिहरू पनि हो क्या हामीले आन्दोलनमै भेटिरहेको व्यक्तिहरू पनि हो या गृहमन्त्री आफै या गृहमन्त्रीको सल्लाहकार जेम्स कार्कीहरू या हाम्रो केन्द्रीय सदस्य हुनुभएको राष्ट्रपाको मान्छेहरू उहाँहरू हाम्रै मान्छे हो
1: आफ्नै मान्छेसँग किन रुष्ट हुनु भएको गएर थपक्लो यो गरौँ भनेर भने भइहाल्यो त
0: त्यो भनेको पनि हो उहाँहरूको चाहिँ कस्तो छ भनिसकेपछि हामीले एउटा अर्काको पार्टीमा गइसकेपछि भन्ने खालको एउटा भाषा भयो कि
1: त्यहाँ चाहिँ
0: हजुर र यो जेएनजीहरूले बनाएको आफ्नै पार्टी थिएन नि त उहाँ त राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिन जानु पर्यो नि त पहिला सुरुमा चाहिँ जेएनजीहरूको छुट्टै पार्टी बनाउने जसको चाहिँ संयोजकतामा चाहिँ बालेन्द्र शाह बसेर त्यसपछि हामीले गर्ने भन्ने कुराको जुन आइडियोलोजी थियो हाम्रो जेएनजीमा जुन आस्था थियो उहाँप्रति या विश्वास थियो भनौँ त्यो विश्वास चाहिँ उहाँहरूले पहिल्यै आफै नै अलिक अर्कै ढङ्गले प्रस्तुत भएर राष्ट्र स्वतन्त्र पार्टीमा जानुभयो अनि हाम्रो लागि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जुन सभापति हुनुहुन्छ लामी छानेज्यू उहाँ त हाम्रो लागि त दोषी व्यक्ति हो जसले आन्दोलनको बेलामा विज्ञप्ति निकाल्नु भएको रहेछ उहाँको पार्टीले जुन चाहिँ आफ्नै पार्टीकै त्यो नाम प्रयोग गरेर एउटा विज्ञप्ति निस्केको छ जसमा चाहिँ उहाँले आन्दोलन गर्न जाने व्यक्तिहरूलाई अङ्कित गर्नु भएको छ कता कता जाने के निकाल्ने कहाँ छिर्ने भन्ने कुराहरू होइन अनि जसले गर्दाखेरि चाहिँ त्यो बेलामा मान्छेलाई रिस भइरहेको बेलामा बच्चा बच्ची मारे भनेर हरेक चोटि तपाईँले मोबाइल स्वाइप गर्दा त्यहाँ बच्चा बच्ची मरिरहेको देखिएको बेलामा कसैले तिमीलाई यो गर त्यो गर भनेर जब अराइरहेको छ या भनौँ त्यही बेलामा पनि बालेन्द्र शाहज्यूको स्टाटसले गर्दा मान्छे जसरी काम डाउन भए भन्ने कुरा उहाँले भन्नुभयो त्यसरी नै रवि लामे छानेज्यूको त्यो एउटा विज्ञप्ति देखेपछि मान्छे उग्रज भए क्या त्यो उग्रज भइसकेपछि मान्छेहरूले यो कारागारहरू तोड्नेदेखि लिएर सिंहदरबार जलाउनेदेखि लिएर धेरै कामहरू गर्नुभयो त्यो चाहिँ एउटा मास मेनिपुलेसन र मिडिया मेनिपुलेसन उहाँहरूले गेम खेल्नुभयो
1: जेएनजी आन्दोलन त्यो दुई दिने जुन जेएनजी आन्दोलन थियो त्यो जेएनजी आन्दोलनलाई कन्ट्रोलमा ल्याउने काम चाहिँ बालेन्द्र शाहको स्टेटसले गर्यो तर उग्र उक्साउने विध्वंसकारी बनाउने काम चाहिँ रवि लामिछानेको स्टेटसले गर्यो भन्दै हुनुहुन्छ
0: हजुर यो तोडिने र जलाउने कुरामा चाहिँ रवि लामिछानेको कुरा पनि थियो बालेन्द्र शाहज्यूको स्टेटसबाट पनि धेरै मान्छे उग्र भएको हो नभएको होइन धेरै मान्छेलाई चित्त दुखाइ पनि हो सन्तान नभएको क्रममा भन्ने तरिकाले जुन भाषा प्रयोग गर्नुभयो उहाँले आफ्नो सन्तान भए पो बुझ्थिस् भन्ने तरिकाले हजुर त्यो भाषाले गर्दा पनि गलत भयो होला या कुनै बेलामा मान्छेको आइडियोलोजीमा तपाईँले सिंहदरबार त जलाउनु पर्दो रहेछ केही कुरा गेन गर्नको लागि भन्ने कुरा जुन घुसाइयो दिमागमा त्यसले गर्दा होस् या जस्तो तुकिचोमा गाडिदिन्छु वाला अभिव्यक्तिहरू होस् त्यो मैले भन्न सुहाउँछ होला एउटा मेयरज्यू भइसकेर सार्वजनिक पद धारण गरिसकेको या जसको चाहिँ फ्यान फलोवर्स एउटा स्टार्टसमा चाहिँ आदि नेपालीले हेर्ने मान्छेले चाहिँ त्यस्तो अभिव्यक्तिले गर्दाखेरि चाहिँ अलिकति गलत न्यारेसनमा हाम्रो आन्दोलन ड्राइभ
1: आजले भन्नुभयो त्यतिखेर त बालेन शाहको हाई हाई गर्दै हिँड्नुभयो त तपाईँहरू बालेन शाह खोज्दै हिँड्नुभयो प्रधानमन्त्री भएर देश चलाइदिनु पर्यो बालेनज्यू भन्दै हिँड्नु भएको पात्र मध्येबाट तपाईँ पनि त हो नि त त्यतिखेर होइन त भन्न सक्नुहुन्न
0: होइन म त सक्छु एकदम मजाले मैले त्यतिखेर पनि उहाँहरूलाई प्रश्न सोधेकै हो त्यो बेलामा पनि 10 बजे सम्झौता तपाईँहरूकोबाट हुन्छ कि हुँदैन मैले अहिलेसम्म व्यक्तिगत रूपमा बालेन्द्र शाहज्यूलाई भेटेको छैन पार्टीको अरू अरू व्यक्तिहरू भेटेको हो उहाँहरूलाई भेट्दाखेरि पनि मैले धेरै कुरामा यही कुरा नै भनिरहेको हाम्रो यो आन्दोलन अहिलेको आन्दोलन यसरी चुप लागेर बस्ने खालको बेला छैन अब तपाईँहरूले एउटा ट्रान्सप्यारेन्सीको कुरा पनि आउँछ पारदर्शिताको कुरामा पनि तपाईँहरूले हामीलाई साथ दिनुपर्छ भनेर हामीले त्यो बेलामा पनि भन्यो बालेन्द्र शाहज्यूलाई सपोर्ट नगर्ने या उहाँले गरेको काम गलत छ भनेको होइन तर आन्दोलन पश्चात जुन आयोग बनेको थियो त्यो आयोगले पनि उहाँलाई सर्टेन पर्सेन्ट दोषी देखियो होइन अनि दोषी देखिसकेपछि अहिले मानव अधिकार आयोगको जुन रिपोर्ट आएको छ त्यो रिपोर्टमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी दोषी देखियो त्यसपछि न त तपाईँले मलाई हेर्दा मेरो भित्र के लुकेको छ थाहा पाउनुहुन्न क्या जबसम्म म कानुनी रूपमा मलाई कानुनले यो मान्छे गलत छ भन्दैन

0: तपाईँको अगाडि त्यो सम्बन्ध त म गलत हुँदिनँ नि त मैले भन्न खोजेको पनि त्यति छ. हामीलाई कानुनी रूपमा बालेन्द्र शाहज्यूको कुराले गर्दा के इफेक्ट पर्यो हामीलाई थाहा थिएन. व्यक्तिगत रूपमा त आइडल हो नि युथ मान्छे. हिजोको दिनको त्यो पुरानो नेताहरूले गरेको जुन तानासाही प्रविधि थियो या मान्छे नै नगर्ने बेहोरा थियो त्यो भन्दा त
1: पुराना नेताका कारणले गर्दाखेरि यी तपाईँले भन्नुभएका पात्रहरू आइडल देखिएका हुन् कि आइडल नै हुन् कि के हो खास चाहिँ
0: देखिए भने त मैले
1: देखिएका मात्रै हुन् हो कि होइन
0: होइन बिस्तारै बुझ्दै जाँदा यो होइन रहेछ भन्ने कुरा चाहिँ किन आउँछ भन्नुहुन्छ. गरिबको बोलिदिने कोही छैन भनेर आएको व्यक्तिले सुकुम्बासीलाई मर्न बाध्य बनाउनु भयो क्या. चारजना भन्दा धेरैले त आत्महत्या गर्नुभयो कि होइन. गरिबको बोलिदिने कोही छैन भनेको मान्छेले गर्दा आज सुस्ताको मान्छेहरू आउनु परेछ माइती घरमा. सीमा विवाद बढ्दैछ होइन. त्यो कुराहरूले गर्दा यो आइडियोलोजी देखेको मात्रै कुरा हो. उहाँको अभिव्यक्ति हामीले अस्ति सुन्यौँ. नेपालले नै अर्काको भारतको भूमि मिचेको छ जस्तो अभिव्यक्ति मेरो प्रधानमन्त्रीबाट सुहाउँछ जस्तो चाहिँ मलाई लागेन होइन. मैले त्यो बेलामा पनि भनेको थिएँ. उहाँले के भन्नुभएको थियो प्रधानमन्त्री भएपछि थाहा पाएँ भन्नुभएको थियो. सायद कति कुरा हामीलाई थाहा छैन होला. कहाँ थाहा पाउनु भयो त हामीले पनि हेर्नु पर्यो भनेर जसरी क्वेसन सोधियो त्यसमा उहाँले अहिलेसम्म पनि आएर त्यो कुरा कि त मेरो गलत शब्द भयो भनेर पनि न रोस्टरबाट त्यो अहङ्कारले दिएन. जुन चाहिँ ठ्याक्कै केपी ओलीमा थियो मेरो गल्ती भयो नै नमान्ने. नत्र 23 गते जब गोली चलिसकेको थियो नैतिकताकै आधारमा पनि म मेरो देशको प्रधानमन्त्रीबाट म राजीनामा दिन्छु भन्नुभएको भए अहिलेसम्म त्यो 24 गते हुँदै हुँदैन थियो होला होइन. 23 गतेको केही न केही घटनाको निष्कर्षमा बेलुका जुन मन्त्री परिषदको निर्णय भएको थियो त्यो बेलामा पनि माफी मागिएको भए या जसरी उहाँहरूले अहङ्कारी रूपमा जसरी त्यो इन्टरभ्युजहरू दिनुभयो त्यो बेलामा या जुन तरिकाले बोल्नुभयो त्यही त रिस्तो हो नि.
1: आन्दोलन पनि सरकार हटाइहाल्ने भन्ने गरी त्यो आन्दोलन अगाडि बढेको त हुँदै होइन. सरकारसँग गएर तपाईँहरू एक हिसाबको सकेसम्म दबाब दिने वार्ता गर्ने अनि त्यसपछि जुन त्यो फेसबुकहरू सामाजिक सञ्जालहरू बन्द भएको थियो त्यो किन भएको थियो भन्ने हिसाबको एउटा प्रश्न गरेर सरकारसँग जवाब माग्ने खालको आन्दोलनको सुरुवात थियो सुरुवातमा त होइन.
0: हजुर हजुर. तर मैले के भने सिंहदरबार जल्दा कुनै बेलामा त्यहाँनिरको गृहमन्त्रीज्यूले मेरो जिम्मेवारी पर्छ भनेर राजीनामा दिनु भनेको चाहिँ तपाईँले 10-15 दिनसम्ममा इन्भेस्टिगेसन भइसक्थ्यो होला नि त के भएको हो भन्ने कुराले. यदि तपाईँको जुन संलग्नता अहिले तपाईँ छैन भन्दै हुनुहुन्छ त्यो संलग्नता थाहा पनि हुन्थ्यो होला थियो कि थिएन भन्ने कुरामा त होइन. जुन आइडल गरेको थियो उहाँलाई त आइडलिस्टिक जसरी बा भनेर सम्बोधन गरेको थिएँ त्यो सम्बोधनले त काहीँ न काहीँ ती बच्चा बच्ची मर्दाखेरि त मनमा हुनुपर्ने त हो नि. मैले भन्न खोजेको त्यति नै हो. घरमा दाजुभाइको झगडा परेको छ बाबा चुप्प लागेर बस्नुभयो एउटा बितिसकेपछि मात्रै बाबा आउनुभयो भने त्यो परिवारको महत्त्व के हुन्छ त. त्यहाँ प्रहरी र हाम्रो आन्दोलनकारी बीचमा जुन झडप भइरहेको थियो त्यसमा चाहिँ दुवैतर्फ आफ्नै नेपाली नागरिकहरू एकअर्कालाई नागरिक नै देखेको थिएन मानवीयता नै थिएन. त्यो बेलामा सरकारतर्फबाट गरिनुपर्ने त्यो समन्वयनको काम भएन नि त त्यो बेलामा भन्ने चाहिँ मेरो आइडियोलोजी होइन. मैले सोचेको चाहिँ त्यति हो. मेरो लागि त प्रधानमन्त्री केपी शर्मा ओलीले हान्नु भएको हो कि होइन या हान्ने आदेश दिनुभएको हो कि भन्ने कुरा नै अहिलेसम्म त कसैले पनि क्लियर गर्न सकेका छैनन् होइन. भन्ने नै हो भने त या कार्यान्वयन गराउन सकेका छैनन्. उहाँको संलग्नता डाइरेक्ट थियो भने अस्ति उहाँलाई 5 दिन हस्पिटलमा मात्रै राखेर किन घर फर्काउनु पर्ने अवस्था आयो. त्यो कुराहरू पनि छ होला.
1: ल खैर ठिक छ. अब तपाईँसँग म अहिलेका मन्त्रालयमा पुगेका मन्त्री भनेका पात्रहरूको कुराकानी गर्छु. तपाईँहरूलाई सडकमा पानी खुवाएर सघाउन पुगेको एकजना पात्र सुदन गुरुङ अहिले देशको गृहमन्त्री बन्नु भएको छ. तपाईँको भेट भएको छ गृहमन्त्री भएपछि
0: भएको छ.
1: के भन्नुहुन्छ तपाईँले के भन्नुभयो उहाँले के भन्नुहुन्छ के गर्छु भन्नुभएको छ तपाईँहरूसँग.
0: यसो सुदनजीलाई चाहिँ मैले यही आन्दोलन प्रसाद नै चिने. म आफै बाटोमा आन्दोलनमा बस्दा चाहिँ उहाँ त्यहाँ मलाई पनि हेल्प गर्न नै भनेर आउनु भएको थियो. बुझ्नलाई आउनु भएको थियो रातिको समयमा. त्यहाँ पछि चिनेको हो. म दसैँ तिहारमा पनि बाटोमै थिएँ माइती घरमा पारदर्शिताको कुरा लिएर. त्यो बेलामा पनि तिहारमा पनि उहाँले मबाट आएर फुलहरू त्यो बेलामा त टिका लगाइएन बहिनीको रूपमा चाहिँ उहाँले स्वीकारेर खुट्टै ढोगेर पनि फुलहरू शुद्ध पनि मेरो हातबाट लिनु भएको हो होइन. एउटा दाई मानेको व्यक्ति हो. तर जब उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिने भन्ने कुरा गयो त्यो कुरामा चाहिँ हाम्रो अलिकति नमिलेको आइडियोलोजी होइन. यो राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने कुरा काहीँ पनि थिएन
1: उनको काम
0: काहीँ पनि थिएन भनेर तपाईँ उहाँ नै गएर राष्ट्रिय स्वतन्त्र पार्टीमा मिसिनु भयो होइन. अनि अहिले गृहमन्त्रीको रूपमा आउँदा चाहिँ मैले उहाँलाई भेटेको भनेको चाहिँ एउटा रिजन चाहिँ तपाईँको हाम्रो जेएनमा भएको जेएनजीहरू जतिजना हुनुहुन्छ उहाँहरू चाहिँ कसैको प्रभावमा लोभमा केहीमा परेर या कसैले स्टाटस लेखेकै भरमा आइडियोलोजी गरेको भएर उहाँहरू अहिले 24 गतेमा संलग्नता भयो भनेर जेलमा हुनुहुन्छ. त्यही क्रममा चाहिँ 23 गते नै गोली लागेको एकजना भाइ चाहिँ जेलभित्र छ जुन चाहिँ यो सरकारको लागि पनि एकदम मर्या भयो. त्यो बाबु बितेको भए 23 गते सायद शहीद बनाएर पूजा गरेर हुन्थ्यो होला. तर अहिले जिउँदो भयो भन्दैमा अपराधी जुन बनाइएर जेलभित्र हालिएको छ यो कुराहरू चाहिँ गलत छ भन्ने तरिकाले हामीले उहाँलाई भेट्न गएको थियौँ होइन. अनि भेट्न जाने क्रममा चाहिँ हामीले जेएनजी परिषद जुन गठन गर्ने भने 10 बुँदे सम्झौता थियो त्यो अनुरूप पनि काम हुनु पर्यो भनेर कुरा गऱ्यौँ. तर कुरा गर्दै जाँदा उहाँले चाहिँ कसरी कुरा गर्नु भने मैले जेएनजी परिषद यस्तो बनाउन खोजेको मैले उनीहरूलाई यसरी निकाल्न खोजेको भन्दा त्यो मैले भन्ने कुरा धेरै आइसकेपछि जेन जी परिषद हजुरले बनाउने होइन, हजुर गृहमन्त्री हो, देश बनाउनतर्फ लाग्नु, हामीले जुन जसले दस बुझे सम्झौता गरेको छ त्यसले एउटा जेन जी परिषदको खाका कस्तो हुन्छ भन्ने तयार गर्न हामी सक्छौँ, या जेलबाट जो व्यक्तिहरू जेलभित्र हुनुहुन्छ त्यहाँ चाहिँ हामीले सम्झौतामा चाहिँ सङ्गठित सुनियोजित र हत्या जस्तो जघन्य अपराध बाहेक अरू कुरामा मुद्दा नचलाइने भनेको थियो, तर अहिले आपराधिक उपद्रव भन्दै चोरी डकैती भन्दै ती बच्चाहरूलाई जेलमा हालिँदैछ जसको चाहिँ एकदमै अनाथ बालबालिकाहरू हुनुहुन्छ, सम्बन्ध विच्छेदको बालबालिकाहरू हुनुहुन्छ, या न्यून वर्गीय गरिब परिवारको व्यक्तिहरू हुनुहुन्छ, दलित वर्गको व्यक्तिहरू हुनुहुन्छ भन्ने उहाँसँग कुरा गर्न गएको थियौँ। अनि त्यो क्रममा उहाँको कस्तो छ भने मलाई थाहा छ सबै कुरा म गर्न सकिहाल्छु नि भन्ने एउटा प्रायोरिटी छ। अनि मैले चाहिँ के भने तपाईँले गृहमन्त्रीबाट राजीनामा दिँदा पनि हामीले तपाईँको महामन्त्री पनि भेटेको थियौँ कविन्द्र बुढाकोटी सर, उहाँसँग चाहिँ हामीले कुरा गर्दै जाँदा त महानिवक्ता कार्यालयमा गएर चाहिँ कुरा गरेर यसरी यसरी हुने रहेछ तपाईँलाई पनि सायद भनेर कुरा गर्दाखेरि उहाँलाई हिजो भर्खर पनि फैसला भयो भने पनि म निकालिदिइहाल्छु नि भन्ने खालको अभिव्यक्ति मात्रै आउँछ क्या। अनि पहिला जसरी हामी ओम प्रकाश अर्यालकोमा जाँदा ओम प्रकाश अर्याल हुनुहुन्थ्यो अनि उहाँको सोकिएदेखि लिएर अरू टिमहरू पनि त्यहाँको सचिवहरू पनि बस्नुहुन्थ्यो क्या, गृहमन्त्री जब बस्नुहुन्छ अनि त्यो टिपोर्ट गर्न या ककला, अहिले त्यो कुराहरू छैन। नम्बर एक त गृह मन्त्रालय जानै एकदम धेरै गाह्रो छ होइन, अनि त्यहाँनिरको सचिवहरूको थ्रुबाट गराउनै पर्ने काम पनि यो अल्टर अल्टर हिसाबले अड्किरहेको छ, अनि त्यहाँ जाँदा उहाँ न कानुनको त्यति राम्रोसँग जानकार छ न उहाँको सचिवलाई सोकिए सचिवलाई राम्रोसँग जानकार छ भनिसकेपछि त अर्को व्यक्ति थर्ड पर्सन त हामीलाई बोलाइदिनु पर्यो नि त सहज गर्नको लागि, अनि त्यो पनि नबोलाइदिने, अनि जेएनजी परिषद जस्तो तरिकाले हामीले बनाउँछु भनेको त्यसरी चाहिँ होइन रे, एउटा हामी नेपाल जस्तो एउटा च्यारिटी वेमा चाहिँ बनाउँछु भन्नुभयो, अनि मैले हामी नेपाल होइन जेएनजीहरूले जुन आन्दोलन गरेको छ जेएनजी परिषदको एकदम ठुलो भिजन लिएर गरेको छ, राजनीतिक संवाद सांस्कृतिक संवादहरू गराउने कुरा गरेको छ या सरकारलाई सल्लाह सुझाव दिने कुरा गरेको छ भन्दा उहाँले बालेन्द्र शाहको टिममा 14-15 जना विज्ञहरू हुनुहुन्छ, तपाईँहरूको सल्लाह सुझाव चाहिँदैन हामीलाई, तपाईँहरू कोही नि होइन कसले गर्छ ब्युरोक्रेसीले गर्दैन तिमीहरूलाई भन्ने जस्तो शब्दहरू भनेर झन् डोमिनेटिङ गराउनु भयो, अनि जुन चाहिँ इथिक्स भएको मान्छे राजनीतिमा काम छैन या तिमीहरूले सिकाउनु पर्दैन जस्तो कुराहरू भइसकेपछि अनि हामी त्यहाँनिरबाट अह यसरी चाहिँ हुँदैन, गृह मन्त्रालयले व्यक्तिगत रूपमा लिन पनि मिल्दैन, या त उहाँले सरिष्मालाई लिएर आइस भने चाहिँ अबदेखि काम गर्दिनँ भन्ने शब्दहरू भिक्टिमहरूलाई गएर भन्नुभयो अरे, जो चाहिँ गृहमन्त्रीबाट भनिनु भन्ने कुरा चाहिँ एकदम केटाकेटी जस्तो पनि भयो नि त, राज्य नै मेरो दुश्मन जस्तो बनाइदिनु त भएन भन्ने कुरा, उहाँको काममा चाहिँ हामीलाई चित्त बुझाइ छैन, सायद उहाँ एमपीको रूपमा ठिक हुनुहुन्थ्यो तर गृहमन्त्रीको रूपमा चाहिँ एकदमै डरलाग्दो अवस्था छ, किनभने गृहमन्त्री भनेको शान्ति सुरक्षा समृद्धिको कुरा हुन्छ जहाँ शान्ति गराउनको लागि धेरै कानुनहरू जानकार पनि हुनुपर्छ, त्यही त्यस्तो चाहिँ मलाई लाग्छ, अलिकति टाइम भएको थिएन उहाँको गृहमन्त्रीकै रूपमा चाहिँ प्रस्तुत हुने जस्तो चाहिँ लाग्छ।
1: अब यो त थियो गृहमन्त्री सुदन गुरुङको बारेमा, अब बालेन्द्र शाह जो प्रधानमन्त्री हुनुहुन्छ उहाँको कार्यशैली प्रति तपाईँहरूको बाहिर बसेर हेर्ने दृष्टिकोण कस्तो बनिरहेको छ?
0: अब यस्तो हो, हामीले त बाहिरैबाट चाहिँ हेर्ने हो, र पनि उहाँहरूको चाहिँ एउटा प्रतिपक्ष.com भन्ने उहाँहरूले सायद उहाँहरूले नै बनाउनु भएको होला, मलाई त्यो चाहिँ राम्रोसँग थाहा भएन, तर त्यो प्रतिपक्ष.com हेर्नुभयो भने 3 मात्रै काम चाहिँ समयमा सकिएको छ कि 100 बुदाको काममा, आज 96 भयो होइन, अनि त्यसमा चाहिँ तपाईँको मेन बुदामा कामै भएको छैन, जस्तै कि यो उहाँहरूले सरकारले दलितसँग माफी माग्ने भन्ने किसिमले इन्टरनेसनल न्युजमा चाहिँ बालेन्द्र सरकार आइसकेपछि उहाँले दलितहरूसँग माफी माग्नुभयो क्षमा याचना गर्नुभयो भनेर इन्डियाको पार्लियामेन्टमा शुद्ध उठेको कुरा हो कि,
1: त्यो त माफी मागिसकियो त
0: होइन, त्यो त पार्टीले हो नि त,
1: पार्टीका सभापतिले पार्टीको तर्फबाट आफ्नो तर्फबाट र सम्पूर्ण सरकारको तर्फबाट हामी यो वर्गसँग माफी माग्छौँ भनेर भन्नुभएको छ त
0: होइन, भन्नु मात्रै भएको छ, माफी चाहिँ भएको छैन, अनि सरकारले भनेपछि बालेन्द्र शाहज्यूको मुखबाट
1: भन्नु मात्रै भएको छ भन्नाले कि
0: राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले चाहिँ गर्ने भनेपछि सरकारले चाहिँ
1: सरकारको तर्फबाट, किन भन्दाखेरि रुलिङ पार्टीको सभापति हो नि त, रुलिङ पार्टीको सभापतिले सरकारको तर्फबाट पनि माफी माग्छु भनेपछि त्यो हिसाबले पनि बुझ्दा गलत त हुँदैन होला
0: होइन, अब त्यो हिसाबले बुझ्ने हो भने चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले मागेको माफी भन्नु नि त, सरकारले मात्रै चाहिँ किन भन्नुहुन्छ त भन्ने कुरा हो, मेरो प्रधानमन्त्रीले माग्दैनन् भने अरूले आएर एउटा पार्टीले आएर मागेको मात्रै न केही त भ्यालिडेसन राष्ट्रले माग्नुपर्ने कुरा हो, दलितलाई त हामीले एउटा आफै नै हाम्रो यो भनौँ न समुदायले शोषण गरेको कुरा हो नि त, समुदायले नै मिलेर भनेपछि त समुदायले या सरकारले नै नेपालले नै माफी माग्नुपर्ने कुरा हो नि त उहाँहरूसँग भन्ने कुरा पनि भयो, या अर्को जुन हामीसँग रिलेटेड कुरा मात्रै भन्छु म, धेरै राजनीति ज्ञान त छैन मलाई, हामीसँग उहाँले के भन्नुभएको थियो त 24 छानबिन गर्ने एउटा हामी आयोग नै छुट्टै गठन गरेर पनि छानबिन गराउँछौँ भन्नुभएको थियो, खै त त्यो छानबिन उहाँहरूले त 1 हप्ता हो कि 2 हप्ताभित्रमै गर्छु भन्नुभएको थियो, अहिलेसम्म त त्यो छानबिन देखेन, त्यही माथि पनि जो जो प्रहरीहरू त्यो बेलामा चेन अफ कमान्ड कहाँ पुगेको थियो, कसले आदेश दिएको थियो भन्ने कुरा त परै जाओस्। जो जो व्यक्तिहरूले गोली चलाउनु भयो त्यो बच्चा बच्चीहरूलाई नसोचिकन या आफ्नो हातमा हतियार छ भन्दैमा मेरो निशाना कहाँ गएर लाग्छ भन्ने कुरा नसोचिकन हतियार चलाउनु भयो, जसले चाहिँ एकदम हुन्छ नि बोर्डरमा चलाउने खालको हतियारहरूबाट बच्चा बच्चीहरू मर्न बाध्य भए, उहाँहरूलाई चाहिँ फौजदारी अभियोग केही पनि नलाग्ने होइन, उहाँहरूलाई चाहिँ केही नै नहुने भन्ने तरिकाले कुरा भयो। तर त्यही आन्दोलनमा गएको जेएनजीहरूलाई चाहिँ फौजदारी नै मुद्दा लगाएर अहिलेसम्म जेलभित्र हालिदिएको छ नि त। 935 जना ओम प्रकाश अर्याल हुँदा अहिले 510 जना मुद्दा थियो भन्नुभएको थियो, तर अस्ति मेरो सर्टेन साथीहरू गृहमन्त्री भेट्न जाँदा 2700 फाइल पुग्यो भन्नुभयो। अब यो फाइल पुग्यो भनेको 2700 व्यक्ति पुगे कि 2700 मान्छेहरूको लागि किटानी जाहेर भइरहेछ कि 2700लाई चाहिँ के भइरहेछ भन्ने कुरै हामी कन्फ्युजनमा छौँ। भनेपछि उहाँहरूकै 100 बुदाको काममा 3 काम गर्ने, जसमा चाहिँ आधी भन्दा धेरै ढिला भएको छ, 57 भन्दा त तपाईँको कामै नहुने सक्ने अवस्थामा पुगिसक्यो, अनि 4 दिनमा अब के मात्रै भ्याउनुहुन्छ, अनि भ्याउने हो भन्दैमा चाहिँ के कुरा कहिले गर्ने भनेर टाइम सम्बत हिसाबले गर्नुहुन्न। अन्त 5 वर्ष समय उहाँको लागि पनि त्यति नै होला, हाम्रो लागि पनि त्यति नै होला, एउटा समय तोकेर दौडिरहेपछि त समयमा पुगेन भनेपछि अरू काम पनि ढिलाइ हुँदै जान्छ। अब 100 दिनमै उहाँहरू यसरी फ्लप खाँदै हुनुहुन्छ भने त अरू कुरा त धेरै छ।
1: अब तपाईँको दाई जसले चाहिँ माइती गर्मण्डलामा दाई बहिनीको सम्बन्ध औपचारिक रूपमा गाँस्नु भयो, अहिले प्रधानमन्त्री हुनुहुन्छ सुदन गुरुङ, गृहमन्त्री हुनुहुन्छ सुदन गुरुङ सरी, उहाँको सम्पत्तिमाथि निकै ठुलो प्रश्न उठ्यो। प्रश्न उठिसकेपछि एउटा छानबिन समिति गठन भयो, छानबिन गरियो भनियो, छानबिन प्रतिवेदन सरकारलाई बुझाएको केही समयमै उहाँ गृहमन्त्री फेरि दोहोरिनु भयो। तपाईँको टिप्पणी के छ दाईको सम्पत्तिमाथि?
0: मेरो टिप्पणी चाहिँ उहाँको इलेक्सन अगाडिको आफ्नै टिप्पणी है, म कहिले पनि सोचेर यस्तो होला भनेर चाहिँ भन्दिनँ। उहाँकै बाबाको टिप्पणी चाहिँ खाना खान नसक्ने अवस्था थियो, म भारी बोक्ने काम गर्थेँ, पोर्टर थिएँ भनेर उहाँले भन्नुभएको थियो होइन। अनि त्यसपछि जसरी एउटा डाँडै निस्क्यो अनि बजूको सम्पत्ति भन्नुभयो, मेरो बजूले चाहिँ मलाई बोकेर राख्नुहुन्न जस्तो लाग्छ, त्यति धेरै सुन भएको भए या मेरो बाबालाई त्यति धेरै भारी नै बोक्न बाध्य चाहिँ बनाउनुहुन्न थियो, तर कसै कसैको परिवारमा त्यो सम्पत्ति भन्ने कुरा भयो। तर अर्को के थियो भने, जो व्यक्तिलाई चाहिँ हामीले भ्रष्टाचारको सबैभन्दा ठुलो भन्ने तरिकाले दीपक भन्ने जीवु हुनुहुन्छ उहाँलाई भनिन्थ्यो, उहाँकै पार्टीबाट उहाँकैबाट चाहिँ सर्टेन कम्पनीबाट चाहिँ सर्टेन सेयर लिनु भएको रहेछ,
1: हजुर
0: उहाँको सेयर लिनु भएको रहेछ, अनि सेयर पनि प्रमोटर सेयर के आइपिओ भएको भए त जसले पनि भन्न पायो। तर मलाई चाहिँ कसरी थाहा थियो भने, मलाई पनि यस्तो सेयरको बारेमा त्यति धेरै थाहा थिएन, तर जब प्रमोटर सेयरहरू हुन्छ त्यो चाहिँ कुनै कम्पनीले लगानी गर्ने क्रममा चाहिँ तपाईँको चिनजान भएको छ भने अलिक त्योभन्दा ठुलो कम्पनीलाई तपाईँले हाम्रोमा पनि त लगानी गर्नु न भन्ने तरिकाले हाम्रोमा चाहिँ यस्तो यस्तो छ भनेर चिनेकै हिसाबले चाहिँ पाउनेवाला प्रमोटर सेयर हो रहेछ कि होइन, सुरुमै चाहिँ कम्पनी नै अलायन्स हुने बेलामा, भनेपछि त्यो सेयर किन्नको लागि उहाँले व्यक्तिगत रूपमा उहाँलाई चिन्नु नै पर्थ्यो होइन, या कोही कनेक्सन मार्फत भएको थियो। जुन छानबिन आयोगको प्रतिवेदन भन्दै हुनुहुन्छ त्यसले प्रणालीको गल्ती हो व्यक्तिको होइन भन्नुभयो, चोरको गल्ती होइन, धोका खुल्लै राखेर हिँड्नु चाहिँ तपाईँको गल्ती हो,
1: सिस्टमको गल्ती,
0: हजुर सिस्टमको गल्ती भयो,
1: व्यक्तिमा केही पनि गलत देखिएन
0: भन्ने खालको,
1: उहाँको सम्पत्ति वैध नै देखियो,
0: हजुर त्यस्तो खालको कुरा गर्नुभयो होइन। अनि त्यही क्रममा चाहिँ तपाईँले 2 बजे सस्मितजीको आफै प्रवक्ता सरकारको प्रवक्ताको हेर्नुभयो भने, भर्खर मैले छानबिन समितिको प्रतिवेदन बुझे भन्दै हुनुहुन्थ्यो, पढ्नु भएको या त्यसमा अनुसन्धान भएको रियल हो,
1: सरकारले ग्रहण गर्छ अध्ययन गर्छ त्यसपछि के हुन्छ उहाँलाई दोहोऱ्याउने नदोहोऱ्याउने हामी त्यसपछि बनाउला भनेर भनेको केही समयमै त उहाँले शपथ ग्रहण गर्नुभयो
0: 3 बजे हजुर। अनि त्यही माथि पनि मन्त्री बन्नुभन्दा अगाडि नै यो कुराहरू भएको छ। अनि म चाहिँ के भन्छु भने, कतिजना मान्छेहरूले या हाम्रो सेलिब्रिटीहरूले उहाँहरूलाई कस्तो ग्लोरिफाई गरेर सरकारको पैसा होइन नि त जहाँबाट भए पनि ल्याएको भनेर भन्नुभयो कि, कस्तो जहाँबाट भनेको रुख छ कि होइन, यो चाहिँ हाम्रो एकदम फेमस नायिकाले पनि भन्नुभएको छ, जहाँसुकैबाट ल्याएको भए पनि सरकारको होइन भन्ने तरिकाले, अनि कहाँबाट चाहिँ ल्याउनु भयो, किन सरकारमै पुग्नुपर्छ र त्यो दीपक जसको कुरा गर्दै थियौँ उहाँ आफै सरकार हुनुहुन्थ्यो कि सरकारको आसेपासी भएर उहाँले पैसा खानुभयो होइन, यो आन्दोलनको आसेपासी भएर सुदनजीसँग पैसा आएको हो कि उहाँले राम्रैसँग कमाउनु भएको, किनकि डिजे त मेरो पनि डिजे बिकी कुलहरू जस्तो ठुल्ठुलो डिजेहरू साथी छन् मेरो, उहाँहरूसँग यत्रो प्रपर्टी छ जस्तो त मलाई लाग्दैन। या सुदनजीले जुन फिल्डमा हिँड्नु भएको थियो हिजोको दिनमा त्यो नाइट क्लबहरूमा, त्यहाँनिरको धेरैजना अनरहरू पनि मैले चिनेको व्यक्तिहरू हुनुहुन्छ, अनर नै भइसक्दा पनि उहाँहरूसँग त्यति धेरै छैन, डिजेको एउटा म्याक्सिमम स्यालेरी तपाईँको मन्थली 30,000-40,000 पनि नेपालमा हुन गाह्रो छ मन्थली बेसिसमा काम गर्ने हो भने, इभेन्टमा त खोइ मैले हामीले उहाँलाई कहिले पनि डिजेको रूपमा त्यति धेरै फेमस डिजेको रूपमा पनि देखेनौँ होइन. अनि जसरी उहाँले विभिन्न तपाईँको उयोहरूमा लगानी गर्नुभएको छ ठुल्ठुलो अपार्टमेन्टहरूमा त्यो कुराहरू पनि क्वेसन मार्क नै छ होइन. अनि जसरी एउटा सम्पत्ति विवरणमा भन्दा पनि उहाँको ब्याङ्कको ट्रान्जेक्सन त्यो आउनु चाहिँ गलत हो हेर्नु हाम्रो पनि प्राइभेसीको कुरा हुन्छ. तर त्यो ट्रान्जेक्सन आउँदाखेरि हामी नेपालको खाताबाट सर्टेन पैसा उसको व्यक्तिगत खातामा पनि आएको कुराहरू पनि देखेको थियो होइन. च्यारिटी गर्छु भनेर खोलिसकेको कुराबाट व्यक्तिगत कि त स्यालेरी लिने एउटा स्यालेरीको हिसाबले आएको हो भने स्यालेरी स्लिप्सको हिसाबले कुरा गर्नु पर्यो. तर आफै चाहिँ म समाज सेवा गर्छु भनेको व्यक्तिहरूसँग यति धेरै पैसा अनि त्यही पनि उहाँले डिजे चाहिँ कति वर्ष गर्नुभयो उहाँको व्यक्तिगत. म मालदिप्स बस्या हो मलाई अहिले तपाईँले मेरो सम्पत्तिको स्रोत सोध्नुभयो भने मैले मन्थली बेसिसमा कति कमाउँथेँ स्यालेरी स्लिप नै म तपाईँलाई देखाउन सक्छु भनेपछि उहाँले चाहिँ मन्थली बेसिसमा डिजेको रूपमा कति कमाउनुहुन्थ्यो कि त उहाँले देखाउन सक्नु पर्थ्यो. त्योवाला पनि थिएन या कहीँबाट ब्याकअप हुनको लागि उहाँको फ्यामिली ब्याकग्राउन्ड त्यस्तो ठुलो हुन्थ्यो भने किन बाबाले त्यस्तो कुरा इलेक्सनको लागि चाहिँ बिचारा पीडित हुनुहुँदो रहेछ भन्ने किसिमको किन इलेक्सन अगाडि देखाइयो भन्ने कुरा पनि क्वेसन मार्क हुन्छ नि. या मन्त्री बन्नुभन्दा अलिकति अगाडि सात लाखमा जग्गा पाउँछ कतै भन्ने कुरा पनि क्वेसन हुन्छ होला. मैले 10 धुर पाएको थिएँ हो 12-15-18 लाख जतिमा विराटनगरमा चलन चल्तीको भाव हुन्छ नि त ढड्डामा त तपाईँले कसैले त दिन्छन् जस्तो मलाई लाग्दैन अहिलेको बेल त जुन चाहिँ आफैमा गलत हो ढड्डामै लेखेको हिसाबले ट्रान्जेक्सन हुनुपर्ने हो तर त्यो हुँदैन नेपालमा. त्यो चलिरहेको कुरा हो त्यो भूमि सुधारले हेर्नुपर्ने कुरा हो. तर उहाँले मैले 7 लाखमा पाएँ भन्दा अब हामीले पत्ताइदिनु पर्ने कि मलाई पनि त्यहाँ चाहिँ 7 लाख रुपियाँमा कसरी पाउँछ भन्ने कुरा कि हरेक नेपाललाई चाहियो जुन हो कि भन्नु न.
1: तपाईँले अनि दाईलाई सोध्नु भयो त गृहमन्त्री सुदन गुरुङलाई दाई तिम्रो यत्रो सम्पत्ति रहेछ कहाँबाट ल्यायौ प्रश्न उठ्या छ कम्तीमा बहिनीलाई त भनिदेऊ बहिनी फेरि भरे सडकमा गएर तिम्रै विरुद्ध उत्रिनु पर्ला भनेर सोध्नु भयो.
0: होइन उहाँको सम्पत्ति सोध्नु भन्दा पनि उहाँले चाहिँ मलाई जहिले पनि त 23 गतेको आन्दोलनमा थिनस् भन्दै ब्लेम लाउनुहुन्छ. उहाँकै कतिवटा मन्त्रीहरू त्यो बेलामा नेपालमै पनि थिएनन्. पहिला श्रम मन्त्री हुनुभएको जीव पनि नेपालमै हुनुहुन्थ्यो या भनौँ
1: 23 गतेको छोड्नु सम्पत्तिको विषयमा तपाईँले सोध्नुभयो.
0: त्यही भन्नु मलाई मैले सोद्धा उहाँको रिप्लाई चाहिँ यसरी मलाई नेगेटिभ बनाउने मात्रै रिप्लाई आउँछ कि तैँले किन सोध्ने देखेन मैले भनिसकिनँ आयोगबाट आएन त्यो आयोगको प्रतिवेदन पढौँ न त के आयो हामी पनि हेरौँ त्यो पनि छैन. दाइ अनि हामीले गोली लागे त छ नि बच्चा बच्ची मर्या त छ नि कसले मार्या त्यो प्रतिवेदन गौरीबहादुर प्रतिवेदनको के भयो गौरीबहादुर कार्की आएको त्यो पनि छैन. मानव अधिकारमा तपाईँकै नाम कसरी आयो दाई किन आयो दाई किनकि म आन्दोलनमा गएको थिएँ त्यही भएर आन्दोलनमा त हजारौँ गएको थिएँ त हजारौँको त आएन त नाम किन सर्टेन मान्छेको मात्रै आयो भनेर सोध्या हो त. अब सोध्दा उसँग एन्सर छैन त्यो एन्सरबाट बच्नलाई उसले मलाई गृह मन्त्रालय जान ब्यान गरे.
1: त्यो विरुद्ध चाहिँ तपाईँहरूले जसरी सडकमा अन्य विषयमा सडक तताइरहनु भएको छ त्यो विषयमा तपाईँहरू किन तताउनुहुन्न?
0: अनि अब यस्तो हो
1: क्या, यो त गम्भीर विषय हो नि. सरकारको गृहमन्त्रीको सम्पत्तिमाथि आम नेपाली जनतालाई अहिले पनि शङ्काको एउटा घेरा झुन्डिरहेको छ लागिरहेको छ. यो विषयमा चाहिँ तपाईँहरूले कहिले पनि आवाज उठाउनुहुन्न?
0: होइन, यो विषयमा आवाज उठाउने बेलामै फेरि सुकुम्बासी बस्ती उडेको पनि कुरा हामीलाई पनि याद छ नि त.
1: जहिले सँगसँगै छ
0: सँगसँगै
1: यो विषयमा तपाईँहरूले आवाज उठाएको हामीले देखेनौँ.
0: होइन होइन, मैले चाहिँ उठाएको छु अस्ति पनि सम्पत्ति विवरणको कुरा.
1: माइतीघर मण्डलामा जसरी तपाईँहरू पहिले टिकसेर हरेक विषयमा बस्दिनुहुन्छ यो विषयमा किन नबस्नु भएको?
0: होइन, अब यस्तो पनि भयो सरकारले धेरैवटा विषय दिएको छ हामीलाई
1: चाहिँ.
0: यो चाहिँ गम्भीर यस्तो विषय हो क्या, देशमा अरू पनि व्यक्तिहरू छन् नि त. हामीले त उहाँको प्रश्न त सम्पत्ति विवरण बुझाउनु पर्छ भनेर हामीले मागेको माग हो. योभन्दा अगाडि सुशीला सरकारको
1: बुझाइसकेपछि
0: चित्त बुझेन भनेर छानबिन गर्नु पर्यो, उहाँलाई नैतिकताको आधारमा भए पनि राजीनामा दिनु पर्यो भन्ने कुराहरू पनि
1: उठेको
0: थियो.
1: सुदनजीको मात्रै तपाईँहरूलाई शङ्का लाग्यो, अरू कसैको पनि लाग्ने? पहेँलपुर सरकार
0: होइन, अब पहेँलपुरमा एकजना नेपो किड हुनुहुन्छ जसलाई चाहिँ अब कहाँबाट आयो सम्पत्ति भनेर सोध्ने कुरा यही पार्टीको थियो होला.
1: होइन,
0: हाम्रो मन्त्री हुनुहुन्छ एकजना शिक्षा मन्त्री हुनुहुन्छ होइन, उहाँलाई चाहिँ उहाँको आफ्नो जुन केपी शर्मा ओलीको वाइफको जुन पोस्ट थियो उहाँको बाबाको पनि त्यही पोस्ट हो र पनि इक्वेल सम्पत्ति देखाउँदाखेरि त्यहाँ चाहिँ केही फरक पर्दैन रहेछ. यो कुरा त हामीले भन्दा पनि जोसँग पावर छ उसले हेर्ने होला नि त. हामीलाई त अहिले बाँच्नै गाह्रो भइरहेछ कि होइन. हामीले त यसो आवाज उठाएको भरमा हामीलाई त विभिन्न गालीहरू साइबर ब्युरो साइबरबाट विभिन्न गालीहरू डर त्रासहरू घर खोज्छु आउँछु मार्छु काट्छु बलात्कार गर्छु भन्ने कुराहरू या एउटा यो भन्नै नसक्ने शब्दहरू हामीलाई भनेर त हामीलाई त दबाइरहेको छ. डर छ निस्केर हिँड्दा पनि कसैले आएर केही गर्देला कि भन्ने.
1: अनि गृहमन्त्री नै यति नजिकको साथी यति नजिकको दाई भइरहेर किन डराउनु पर्यो भन्नु परेन तपाईँले?
0: परिवारबाटै त डर हुने भनेको मान्छेलाई बाहिर समाज त छँदैछ नि, डर हुने भनेकै त्यही कुरा. उसकै प्रश्न त सोध्दैछौँ नि हामीले. उसले हामीलाई जवाफ दिन सक्यो भने त हाम्रो लागि ऊभन्दा ठुलो कुरा कोही पनि होइन जसले हाम्रो आन्दोलनमा साथ दिएको थियो. तर हाम्रै जवाफ खोज्दै जाँदा उहाँले सुकुम्बासी बस्तीलाई चाहिँ माफी माग्नु भयो भन्ने कुरा भयो. बालेन्द्र शाहज्यूको कुरा ठिक थियो भने होइन, उहाँले गरेको डिसिजन ठिक थियो भने गृहमन्त्रीले माफी माग्नुपर्ने अवस्था किन आयो? किनकि डिसिजन गलत भयो
1: सुकुम्बासीको
0: विषयमा. त्यही डिसिजनको क्रममा उहाँहरूले 5 पाँच दिनको नोटिस दिएर अहिले निकाल्दै हुनुहुन्छ, फेरि त्यो निकाल्नबाट रोक्नलाई बोल्नु भएको छैन। भनेपछि मास मेनिपुलेसन र मिडिया मेनिपुलेसनले यो सम्पत्ति विवरण हामीले सोध्नु पर्ने थियो भन्ने जुन छ त्यो पनि भएको छैन कि मान्छेहरूको माइन्डमा चाहिँ अरू अरू दस थरीको कुरा गरेछ। अनि जसरी बालेन्द्र शाह भगवान हुनुभएको छ अनि भगवान्बाट केही गल्ती हुन्छ भन्ने कुरा एक्सेप्ट गर्न मान्छेलाई गाह्रो हुन्छ नि त, त्यो गाह्रो अहिले भइरहेछ। मान्छेले एकदम देवत्व गर्नुभएको छ बालेन्द्र शाहज्यूलाई, जुन तरिकाले उहाँले देखाउनु भएको सम्पत्तिमा चाहिँ हाम्रोमा हदबन्दी पनि थियो होला, यति यतिसम्मको मात्रै आफूसँग जग्गा जमिन राख्न मिल्ने भन्ने, त्यो क्रममा पनि त्यो कुराहरू पनि मिचेको छ। या सुनको कुरा जसरी 200 यति धेरै तोला किनिराख्दाखेरि कुनै व्यक्तिसँग धन्नै पैसा छ भन्दैमा त्यसले टन्नै जमिन र टन्नै सुन किन्दै जाँदा त्यो एउटा गरिबले चाहिँ त्यो सुन भन्ने कुरा कस्तो हुन्छ भन्ने कुरा देख्न पनि पाउँदैन, त्यो आफ्नो जग्गा भन्ने कुरा कस्तो हुन्छ भन्ने कुरा मेहनत गरेर पनि पाउँदैन, किनकि सर्टेन क्यापिटल होल्ड गर्ने मान्छेहरूले चाहिँ सबै कुरा स्टक गरेर आफूसँग मात्रै राख्छन्। त्यो कुरा चाहिँ यो सरकारले देखायो। सुनको भाउ किन बढ्छ भन्दाखेरि सबैजनाले माग चाहिँ बढ्दै गइरहेको छ तर आपूर्ति भएको छैन, अनि त्यो रन पनि भएको छैन। त्यो सुन त निकाल्ने कुरा हो, उनीहरूले आफैसँग जम्मा गरेर राखेपछि नेपाली समुदायमा चल्नुपर्ने सुन जसरी फ्लो हुनुपर्ने त्यो हुन पनि पाएको छैन। 210 तोला, 100 तोला, 55 तोला, 65 तोला, जो चाहिँ स्वर्णिम वागले आफै अस्ति नै सामान निकाल्दै हुनुहुन्थ्यो उहाँकै कुरा भनौँ, या जहिले पनि अरूलाई ब्लेम लाएर मात्रै हुन्छ जस्तो मलाई लागेन कि 35 वर्ष गलत भयो भनेरै त जेएनजी आन्दोलन भएर अब नयाँ चुनाव भएर मान्छेले तिमीहरू गलत छौ नै भनेर त भोट नहालिकन उनीहरूलाई हटाइदिइसके त। अनि अहिले पनि तपाईँले हिजोको सरकारले समातेको भनेर हामीलाई जब जेएनजीको बेलामा भन्नुभयो, हिजोको सरकार भनेको ओम प्रकाश अर्यालको सरकार जहाँ जगदीशजी आफै मन्त्री हुनुहुन्छ त्यही व्यक्तिहरू तपाईँको अहिले पार्लियामेन्टमा हुनुहुन्छ भनेपछि को हिजोको सरकार भन्नुहुन्छ? हिजोकै सरकारमा तपाईँको दबदबा थियो, तपाईँले थर्काउनुहुन्छ भनेर त सुशीला प्रधानमन्त्रीले इन्टरभ्यूमा गएर बोल्नु भएको छ, बालेन्द्रको टिमले आएर मलाई थर्काउँथे कराउँथे भनेर, जसले आमा भनेर फोटो हाल्नु भएको थियो अस्ति भर्खर सम्मान,
1: अहिले पनि थर्काउँछन् रे त बालेन्द्रको सचिवालयले त,
0: अनि उहाँलाई थर्काउँछन् भने हामीमा गाली आउँदैन त, हामीले यो सब कुराहरू गरिरहेछ।
1: ठीक छ, हामी एकदम अन्तिममा छौँ, बालेन्द्र शाह योग्य प्रधानमन्त्री हुने पात्र देख्नु भयो कि भएन?
0: होइन, उहाँ योग्य प्रधानमन्त्री हुन चाहिँ सक्नुहुन्छ, तर अहिले जे बिउ रोप्नु भएको छ त्यो बिउ चाहिँ रोप्नु भएन। उहाँमा सक्षम छैनौँ भनेको छैनौँ, सक्षम भएरै यति धेरै नेपालीले उहाँलाई भोट हालेको छैन, एक्सपेक्टेसन्स पनि छ होइन, तर
1: कहिलेकाहीँ सक्षमताको मापदण्डको परीक्षण नगरिकनै एउटा लोकप्रिय पात्र हुन्छ, ऊ सक्षम नहुन पनि सक्छ, सक्षम भएरै जनताले मत हालेको जस्तो देखिन्छ, तर उसको सक्षमता कति हो होइन भन्ने कुराको परीक्षा भइसकेको हुँदैन, त्यही भएको भएर मैले सोधेको, सक्षम मान्नुहुन्छ कि?
0: हजुर, म चाहिँ उहाँलाई व्यक्तिगत रूपमा त सक्षम, नत्र उहाँले भने जसरी हिटलरले कसरी मान्छेको माइन्ड कन्ट्रोल गर्न सक्छ भन्ने कुरा हेरेछु भन्नुहुन्छ, त्यसमा त उहाँ सबैभन्दा महान व्यक्ति हुनुहुन्छ, अरूको माइन्ड कसरी कन्ट्रोल गर्ने या मास मेनिपुलेसन हजुर, अनि देश तलाउन त त्यस्तोमै त सक्षम हुने हो नि, हरेक मान्छेहरूको माइन्डसँग तपाईँको र मेरो पनि त प्रधानमन्त्री दुवैजनाको बालेन्द्र शाह भएको जस्तै गरिकन हरेक माइन्डलाई चलाउन सक्ने पावर चाहिँ हुनुपर्छ, सो त्यो वेमा चाहिँ केपेबल हुनुहुन्छ, तर त्यही कुरा चाहिँ उहाँले गुड तरिकाले लगाउनु भयो भने चाहिँ उहाँ जस्तो बेटर कोही पनि हुन सक्दैन। तर त्यही कुरालाई चाहिँ अह मलाई यत्रो धेरैले माया गरेछन् भन्दैमा मै ठुलो या मै भगवान या जसरी राज्य अभिषेक हुन्छ त्यो तरिकाहरू देख्दाखेरि चाहिँ गलत हो कि जस्तो चाहिँ लागिरहेको हो भन्ने क्वेसन हो हामीलाई त, त्यति नै छ अहिलेसम्म उहाँको लागि भन्नुपर्ने कुराहरू पनि। अहङ्कार नरोपौँ, जसरी जनताले जस्तै ठुल्ठुलो तानाशाही प्रविधि पनि भगाएका छन् नेपालबाट, आफ्नो लागि स्वाभिमान खोज्ने जनता छन् त्यो स्वाभिमान त उहाँले पनि त बचाइदिनु पर्यो। अनि अर्को एउटा कुरा चाहिँ हाम्रो नेपालले चाहिँ कसैको पनि भूमि मिचेको छ भन्ने कुरा चाहिँ म पनि मान्दिनँ, कि त तपाईँले आएर पोडियममै हेरौँ प्रमाण तपाईँकै मुखबाट, अनि तपाईँको सांसदहरूले खोजेको प्रमाण हामीलाई चित्त बुझेको छैन, उहाँहरूलाई भोकचलन के हो, कुन क्षेत्रको क्षेत्रफल कति हो, या सुस्तामा कति हजार हेक्टर जमिन थियो, अहिले नेपालसँग कति हजार हेक्टर बाँकी भएको छ, 40,000 घटेर कहाँ पुगिसक्यो भन्ने कुरा जबसम्म उहाँहरूलाई नै थाहा छैन, र यो सीमा चाहिँ कसरी बन्छ भन्ने कुरा, या नागरिकले देश बनाउने कि सिमानाले देश बनाउने भन्ने कुरा जबसम्म उहाँको संसदहरूले सोच्दैनन् तबसम्म चाहिँ गाह्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
1: धन्यवाद।

0: स्नातक प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
2: हेलो आयन, के छ?
3: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
2: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
3: भिडियो अन गर न यार।
2: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
3: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
4: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0280, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई। टेकमाइन्डलाई
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
7: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-6353, 98550-77061 र 98550-77053।
9: माडीवासीहरूका लागि खुसीको खबर।
10: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै SD र SD च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
11: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: इस टाइम चेक
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 5570 2640
0: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। हिजो कर्णाली नदीमा खसेको गाडी अझै भेटिएन, धमिलो पानी र सतह बढेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको सरकारको दावी, निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रुपियाँसम्म जरिमाना हुने व्यवस्था, 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा परि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार,

दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाडी र तराईका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने छ। तर राति भने हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सडक यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ। सरकारले 100 दिनको अवधिमा सार्वजनिक स्वास्थ्य सेवामा सुधार गर्दै अस्पतालको सेवा, सरसफाई, डिजिटल स्वास्थ्य अभिलेख र स्वास्थ्य बिमालाई प्रभावकारी बनाएको जनाएको छ। सरकारले 213 अस्पतालमा 10% निशुल्क शय्या व्यवस्था लागू गरेको छ। यसबाट अहिलेसम्म 2,262 जनाले निशुल्क उपचार सेवा लिएका छन्। 5 ठूला सङ्घीय अस्पतालमा डिजिटल स्वास्थ्य अभिलेख प्रणालीको परीक्षण सुरु गरिएको छ भने अस्पतालको सेवा र सरसफाईको नियमित अनुगमन पनि थालिएको छ। जलन उपचार सुदृढ गर्न कृतिपुर अस्पताललाई 2 करोड रुपियाँ अनुदान तथा आउँदो आर्थिक वर्षका लागि 20 करोड रुपियाँको जलन उपचार कोष व्यवस्था गरिएको छ। यस्तै दुर्गम क्षेत्रमा आकस्मिक उपचार सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका पनि तयार पारिएको छ। सरकारले स्वास्थ्य बिमा बाबत झन्डै 4 अर्ब रुपियाँ भुक्तानी गरिसकेको तथा हेलो हेल्थ प्लेटफर्म मार्फत प्राप्त सबै गुनासा सम्बोधन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान थप गरेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानुनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख रुपियाँसम्म जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजल बिक्री वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। विक्रेता नियमावलीको दफा 29(1)मा विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रो पटक

0: लाई 6 लाख जरिवानाले 10 दिन आपूर्ति तथा तेस्रो पटकमा 10 लाख रुपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका हाँस, कुखुरा, बटाई लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कारवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही गरिने जानकारी दिनुभयो। गएको चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको छ। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नौलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलन नदिन उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रिस्पोन्स टिम परिचालन गरिएको, केही जिल्लामा नियन्त्रणमा आउने क्रममा रहेको उहाँको भनाइ छ। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायत ठाउँमा बर्ड फ्लू पुष्टि भएका 11 जिल्लासहित झन्डै 7 लाख पंक्षी, 11 लाख अन्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। प्रवक्ता डाक्टर उपाध्यायका अनुसार बर्ड फ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत नष्ट गरिएका पंक्षीको मूल्याङ्कन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण सङ्कलन कार्य भइरहेको समेत विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी फल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत यो प्रणाली निर्माण गरिएको रासोपाले जनाएको छ। रासोपाले प्रतिनिधि सभा सदस्यलाई यो प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक आयोजना गरेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपलोड गर्नुपर्ने उहाँले बताउनुभयो। सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत त्यही सिस्टममा अपडेट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट जस्ता कार्यक्रमको जानकारी प्रणालीमा राख्नुपर्ने भएको छ। अब विदेशको खबर। भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। सुरक्षा गार्डका रूपमा कार्यरत हर्नान गिललाई उद्धार टोलीले झन्डै 100 घण्टाभन्दा बढी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको बिबिसीले जनाएको छ। ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कङ्क्रिटको संरचनाभित्र रहेकाले ठूलो परिमाणको भग्नावशेषबाट जोगिन सफल भएका खबरमा उल्लेख छ। भग्नावशेषबाट उनको मधुर आवाज सुनेपछि उद्धारको

0: काम सुरु भएको थियो। उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेका थिए। उद्धारकर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेका थिए। उद्धारका क्रममा उनलाई पानी, अक्सिजन र स्लाइन उपलब्ध गराइएको थियो। भूकम्पमा अहिलेसम्म झन्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ। 10,000 मानिस अझै बेपत्ता रहेका अधिकारीहरूले जनाएका छन्। उद्धार तथा खोजीको काम भइरहेको छ। अब खेल खबर। विश्वकप फुटबलमा क्रोएसिया र स्पेन प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। बिहान भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम 16 पुगेको छ। आजको खेलमा पोर्चुगलले 2-1 गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो। खेलको 52 मिनटमा क्रोएसियाका इभान पेरिसिसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको 92 मिनटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजयी भयो। खेलको अन्तिम केही मिनट बाँकी रहँदा क्रोएसियाले गरेको गोल भिएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन। यो सँगै पोर्चुगल विजयी बन्दै विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। गैराती अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेनले अन्तिम 16 स्थान बनाएको छ। स्पेनले 16 वर्षपछि नकआउट चरणमा जित हात पारेको हो। यस्तै विश्वकप फुटबलमा अहिले क्यानाडाको भ्यानकुभरमा स्विजरल्यान्ड र अल्जेरिया बीचको खेल चलिरहेको छ। खेलको 26 मिनट चलिरहँदा स्विजरल्यान्डले अल्जेरियालाई 1 गरेको अवस्था छ। 4 भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजो कर्णाली नदीमा खसेको गाडी अझै भेटिएन। धमिलो पानी र सतह बढेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको सरकारको दावी। निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रुपियाँसम्म जरिमाना हुने व्यवस्था। 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा पनि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार। अहिलेसम्म ज्यान गुमाउनेको संख्या 2600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। स्विजरल्यान्ड र अल्जेरिया बीचको खेल चल्दै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै।
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481। वेबसाइट झुले.com.np।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर

0: इंस्टिट्यूट
1: फोन 0556 94 33 4 93 5 55।
2: यसअघिको खेल खबरमा पोर्चुगल र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। वर्षायामसँगै मनसुन सक्रिय भए विपदको जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा गाडी चलाउन पूर्ण रूपमा रोक लगाएको छ। कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आउजाउत गर्ने सार्वजनिक निजी र यात्रुवाहक गाडीलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभात ढुङ्गेल खनालले वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने उच्च सम्भावना उच्च रहेकाले यात्रु गाडीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो। गएका वर्षहरूमा पनि यो राजमार्गमा वर्षातको समयमा धेरै जनधनको क्षति भएकाले रातिको समयमा यात्रामा रोक लगाउने निर्णय गरेको उहाँको भनाइ छ। राजमार्गमा हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले मकवानपुर सिन्धुलीको जिल्ला प्रशासन कार्यालयको समन्वयमा यो निर्णय लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढुङ्गेलले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले गएको वर्षको तुलनामा चालु आर्थिक वर्षमा विपदका घटनामा कमी आएको जनाएको छ। अघिल्लो वर्ष महानगरमा जम्मा 425 विभिन्न शीर्षकमा विपदका घटना घटेका थिए भने चालु आर्थिक वर्षको जेठसम्ममा 347 मात्र विपदका घटना भएका विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्ध नेपालले जानकारी दिनुभयो। प्रमुख नेपालका अनुसार विपदका घटनामध्ये सबैभन्दा बढी आगलागीका घटना हुने गरेका छन् र पछिल्लो समय महानगरले हरेक दिन तार व्यवस्थापनको काम गरिरहेकाले आगलागीजन्य विपदका घटनामा कमी आएको छ। गएको 24 घण्टामा 2042 गाडी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट 13,33,000 राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नेपाल प्रहरीले 881 थान इलेक्ट्रोनिक चुरोट भेब र 6,00,000 नगद सहित 5 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कागेश्वरी मनोहरा नगरपालिका 8 बागमती करिडोरमा गाडी जाँच गर्दा 881 थान भेब र 6,00,000 नगद सहित 5 जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। र ट्राफिक प्रहरीले गङ्गाबुको नयाँ बस पार्कमा यात्रुलाई दुःख हैरानी दिने 23 जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँ बस पार्क क्षेत्रमा सार्वजनिक गाडीमा चढ्ने यात्रुलाई दुःख हैरानी दिने 23 जनालाई पक्राउ गरेको जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कान्ति लोकपथमा रातको समयमा गाडी चलाउन नपाइने, वर्षाको बेला हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्य, पेट्रोल पम्प बन्द गरे 3-10 लाख रुपियाँसम्म जरिमाना हुने, 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने र यस वर्ष काठमाडौँ महानगरमा विपदका घटनामा कमी। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

Swadesh FM, Tirana Bithaplo, 2 MHz.

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हेलो
2: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर त, तलाई हेरम।
1: भिडियो अनै छ त, देख्नु भएन र?
2: खै देखिन त, मैले त नेट स्लो भयो कि क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
2: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई। टेकमाइनलाई
6: एक आलुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
9: सम्पर्क 98550-51584-98651-54998।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सरकारले आफ्नो 100 दिने कार्यकालमा स्वास्थ्य क्षेत्रलाई थप पहुँचयोग्य उत्तरदायी र प्रविधि मैत्री बनाउन उल्लेखनीय प्रगति हासिल गरेको दावी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालको सेवा सुधार, डिजिटल स्वास्थ्य प्रणाली, निशुल्क उपचार तथा स्वास्थ्य बीमाको भुक्तानीलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको हो। मन्त्रालयका अनुसार सरकारी अस्पतालमा कार्य संस्कृति सुधारसँगै सरसफाई, सेवाको गुणस्तर र जवाबदेहितामा उल्लेखनीय परिवर्तन आएको छ। बिरामीको स्वास्थ्य अभिलेख डिजिटल प्रणालीमा राख्ने कार्य 5 संघीय अस्पतालबाट शुरू भएको छ भने विभिन्न अस्पतालमा सेवा सम्बन्धी ड्याशबोर्ड सञ्चालनमा ल्याइएको छ। विपन्न नागरिकलाई उपचारबाट वञ्चित हुन नदिने अस्पतालमा अनिवार्य गरिएको 10% निशुल्क सयाको प्रभावकारी कार्यान्वयनका लागि निशुल्क स्वास्थ्य बोतल सञ्चालनमा ल्याइएको छ। मन्त्रालयका अनुसार हालसम्म 2,262 जनाले उक्त सुविधाबाट लाभ लिइसकेका छन्। सरकारी अस्पतालको सरसफाई सुधारका लागि नियमित क्लिन अडिट शुरू गरिएको छ भने स्वास्थ्य कर्मीलाई सेवा प्रभार व्यवहार सुधार सम्बन्धी तालिम पनि प्रदान गरिएको मन्त्रालयले जनाएको छ। बिरामीलाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउन अस्पतालमा औषधि पसल सञ्चालन विस्तार गरिएको छ भने चलन उपचारलाई प्रभावकारी बनाउन किर्तिपुर अस्पतालका लागि 2 करोड रुपियाँ अनुदान तथा आगामी आर्थिक वर्षका लागि 20 करोड रुपियाँको चलन उपचार कोषको व्यवस्था गरिएको छ। दुर्गम क्षेत्रमा आकस्मिक उपचार सहज बनाउन एयर एम्बुलेन्स सञ्चालन निर्देशिकाको मसौदा पनि तयार गरिएको मन्त्रालयले जनाएको छ। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा वितरण भइरहेको खानेपानी आपूर्ति शुक्रबारदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड KUKL-का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरी जल स्थित प्रशोधन केन्द्रमा प्रभाव हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। वर्षाले मुहानमा पानी अत्याधिक धमिलो भएका कारण आपूर्ति सञ्चालन केही समयका लागि रोकिएको जनाइएको छ। निरन्तर वर्षा भएमा काठमाडौँमा जल आपूर्ति गर्न केही समय लाग्ने पनि जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाकी खबर चिनिया प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसवागढी नाकाको मितेरी पुलबाट गाड़ी सञ्चालन हुन थालेका छन् नेपालको उत्तरी नाका रसवागढीमा रहेको मितेरी पुलबाट आवागमन दुई दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी चार दिनपछि सञ्चालनमा ल्याइएको हो गत वर्षको असार 24 गते लेहिन्दी खोलामा आएको बाढ़ीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेली ब्रिज निर्माण गरिएको थियो बेली ब्रिज वर्षायामका लागि उपयुक्त छ छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले गाड़ी सञ्चालनमा रोक लगाए पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी गाड़ी आवागमन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ पुलको परीक्षण गरिनुका साथै नटलाई पुनः कस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि 22 कन्टेनर सहित साना तथा ठूला गाड़ीहरू हिजैदेखि केरुङ प्रस्थान गरेका छन् भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ सुरक्षा गार्डका रूपमा कार्यरत हर्नान गिल्ला उद्धार टोलीले झण्डै 100 घण्टाभन्दा बढी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको जनाइएको छ ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कंक्रिटको संरचनाभित्र रहेकाले ठूलो परिमाणको भग्नावशेषबाट जोगिन सफल भएका छन् भग्नावशेषबाट उनको मधुरो आवाज सुनेपछि उद्धारको काम शुरू गरिएको थियो उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेका थिए उद्धारकर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका थिए र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेका थिए उद्धारका क्रममा उनलाई पानी अक्सिजन र सलाइन उपलब्ध गराइएको थियो भूकम्पमा अहिलेसम्म झण्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ 10,000 मानिस अझै बेपत्ता रहेका त्यहाँका अधिकारीहरूले जनाएका छन् उद्धार तथा खोजीको काम अझै भइरहेको छ हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ अहिलेलाई बिदा दिनुहोस् नमस्कार

0: नभई पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ। यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
1: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
1: सम्पर्क 98-4-57-31-34 र 97-4-43-43-915।
2: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
2: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
1: जग्गा धनी सिधा सम्पर्क 98-1-72-54 र 98-456-90-042।

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 142 र 98 491 95 225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
5: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
5: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
5: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
6: भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
7: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, स्यालेरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
6: देवान, मेन पावर, नारायणगढ लाइन सोक, सम्पर्क 98 550 58 369, 98 426 43 211 र 98 142 076 04।

नेपाली रेडियो नेटवर्क बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा वितरण भइरहेको खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। लगातारको वर्षाका कारण मेलम्चीको मुहानमा पानी अत्याधिक धमिलो भएपछि प्रशोधन प्रक्रियामा जटिलता आएको हो। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेलका अनुसार पानी धमिलो भएसँगै मेलम्चीबाट सुन्दरी जल स्थित प्रशोधन केन्द्रमा प्रभाव हुने पानीको आपूर्ति तत्कालका लागि रोक्ने निर्णय गरिएको हो। मुहानको पानीको गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरिने र पूर्व वितरण तालिका अनुसार नै पानी आपूर्ति सुचारू गरिने लिमिटेडले जनाएको छ। तर मुहान क्षेत्रमा निरन्तर वर्षा भइरहेमा काठमाडौँ उपत्यकामा पुनः जल आपूर्ति सहज बनाउन केही समय लाग्न सक्ने अनुमान गरिएको छ। वर्षायाममा मुहान क्षेत्रमा आउने बाढ़ी र लेदोका कारण वर्षेनी मेलम्चीको पानी आपूर्ति अवरूद्ध हुने गरेको छ। यो बन्दसँगै उपत्यकावासीलाई खानेपानीको वैकल्पिक व्यवस्था गर्न र पानीको मितव्ययी प्रयोग गर्न केयुकेएलले आग्रह गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई ₹50 करोड़ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिएका छन्। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपुरा सीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट ₹70 करोड़ बराबरको क्षति भएको थियो। नेपाली औषधि बजारमा पछिल्लो समय नक्कली तथा झुटो विवरण भएका औषधिको बिक्री वितरण बढेको र फिर्ता गरिएका औषधि समेत बजारबाट न्यून परिमाणमा मात्र फिर्ता हुन थालेपछि औषधि व्यवस्था विभागले औषधि आपूर्ति श्रृंखला व्यवस्थित बनाउन सबुदे निर्देशन जारी गरेको छ। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीद्वारा जारी सूचनामा काउन्टर फिट तथा फल्सिफाइड औषधिको प्रयोगले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने भएकाले औषधि बिक्री वितरण संहिता 2080 मर्म अनुसार सम्पूर्ण उत्पादक पैठारीकर्ता थोक तथा खुद्दा विक्रेताले अनिवार्य रूपमा निर्देशन कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डाक्टर सुरेश आचार्य नियुक्त भएका छन्। नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। शर्माले नेपाली कांग्रेसको विधान 2017 धारा 36 तथा नेपाली कांग्रेसको नियमावली 2076 परिच्छेद 12 नियम 33 बमोजिम गठित प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डाक्टर आचार्यलाई नियुक्त गरेका हुन्। भक्तपुर निवासी डाक्टर आचार्यको यो नियुक्ति विधानको धारा 36 बमोजिममा आगामी 2083 साउन 1 गतेदेखि लागू हुनेछ। नवनियुक्त डाक्टर आचार्यसँग विभिन्न क्षेत्रमा काम गरेको लामो अनुभव छ। उनी नेपाली कांग्रेस प्रचार विभागका पूर्व उपप्रमुख हुन् भने यसका साथै उनले राष्ट्रिय सूचना आयोगको पूर्व प्रमुख, सूचना आयुक्त र नेपाल पत्रकार महासंघको पूर्व सभापतिका रूपमा समेत आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका छन्। वर्षायामसँगै मनसुन सक्रिय भई विपदको जोखिम बढेपछि कान्ति लोकपथमा रातिको समयमा गाडी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ। कान्ति लोकपथ हुँदै मकवानपुर सिन्धुली आवत जावत गर्ने सार्वजनिक निजी तथा यात्रु भाग गाडीलाई अर्को सूचना प्रकाशित नभएसम्म हरेक दिन बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्लाधिकारी सुप्रभा ढुङ्गेल खनालले वर्षायाममा पहिरो जाने, ढुङ्गा खस्ने तथा सड़क अवरुद्ध हुने सम्भावना उच्च भएकाले यात्रु र गाडीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताउनु भएको छ। गएका वर्षहरूमा पनि यो राजमार्गमा वर्षातको समयमा धेरै दंशनको क्षति हुने गरेकाले रातिको समयमा यात्रामा रोक लगाउने गरिएको थियो। हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क 98555-63938 र 98555-65542।

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73098 98074 46 142।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर कोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-5553-98550-77061 र 98550-77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98550-26440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज छ जिल्लामा बाढ़ीको जोखिम। दिउँसोभन्दा राति ठूलो पानी पर्ने, मुहानमा ढल पसेपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा, क्षतिको 75% उपलब्ध गराइने, औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न विभागको 6 बुँदे निर्देशन, उत्पादक तथा पैठारीकर्ताले आधिकारिक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने, कंगोमा इबोला संक्रमण तीव्र बन्दै उपचार परीक्षणका लागि क्लिनिकल ट्रायल शुरू, र अल्जेरियालाई हराउँदै स्विजरल्याण्ड विश्वकपको अन्तिम 16 प्रवेश। नेपाल खबरमा अब पूरा खबर। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बिहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको छ। आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली तथा आसपासका जिल्लामा बहने ससाना नदी तथा खोलाहरूको बाफ उल्लेख्य रूपमा बढ्ने

सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्र तथा आसपासका नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी किनार खोल्सा तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहनु तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त क्रियाकलाप नगर्न समेत महाशाखाले आग्रह गरेको छ। यसैबीच आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ, तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रियामा समस्या मेलम्चीबाट सुन्दरी जलको प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने उहाँले बताउनुभयो। तर लगातार वर्षा भइरहेको खण्डमा भने पानी आपूर्ति केही समय रोकिने भएको छ। औषधि व्यवस्था विभागले औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि छ बुँदे निर्देशन जारी गरेको छ। व्यवस्था विभागका निर्देशक निमित्त महानिर्देशक शिवानी खड्गीले देशमा औषधि आपूर्ति श्रृंखला सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक पैठारीकर्ता थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि निर्देशन जारी गरिएको जानकारी दिनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताहरूले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा बिक्री वितरण गर्न निषेध गरिएको निर्देशनमा भनिएको छ। आज पनि सुन चाँदीको भाउ बढेको छ। सुनको भाउ तोलामा 7,200 रूपियाँले बढेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो पनि बढेको थियो। हिजो सुनको भाउ तोलामा 6,200 रूपियाँले बढेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ आज तोलामा 165 रूपियाँले बढेर 4,625 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको 180 रूपियाँले बढेर 4,450 रूपियाँमा कारोबार भइरहेको थियो। हिजो पनि चाँदी तोलामा 180 रूपियाँले बढेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रसुवागढीको मितेरी पुलबाट गाडी चल्न शुरू, पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले 6 जिल्लामा बाढीको जोखिम, दिउँसो भन्दा राति ठूलो पानी पर्ने, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चिनिया प्राविधिकहरूले परीक्षण सम्पन्न गरेपछि 4 दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन हुन थालेका छन्। नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन 2 दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी 4 दिनपछि सञ्चालनमा ल्याइएको हो। गएको वर्षको असार 24 गते लेहेन्दी खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवाजावतका लागि बेली ब्रिज निर्माण गरिएको थियो। बेली ब्रिज वर्षायामका लागि उपयुक्त छ कि छैन भन्ने परीक्षणका लागि चिनिया पक्षले गाडी सञ्चालनमा केही समय रोक लगायो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी गाडी आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ।

नेपालमा विदेशी पर्यटक आगमन बढ्दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 को तुलनामा केही वृद्धि हो। तीमध्ये 29 पाँच तारे होटल रहेका छन्। अहिले सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 शैया उपलब्ध छन्। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खोल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। अब विदेशको खबर। अफ्रिकी देश कंगोमा फैलिएको इबोला प्रकोप झन भयावह बन्दै गएको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जिन कसयाले अहिलेको प्रकोप विगतका इबोला महामारीहरूको तुलनामा संक्रमण

अल्जेरिया लाई 2-0 पराजित गर्दै स्विजरल्याण्ड विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले दुवै हाफमा 1-1 गोल गरेको हो। स्विजरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एन्डोएले गोल गरेका छन्। स्विजरल्याण्डले अब अन्तिम 16 कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ। यस्तै विश्वकपमा आज राति 12:15 अस्ट्रेलिया र इजिप्ट, भोलि बिहान 4:15 अर्जेन्टिना र केप भर्डे तथा बिहान 7:15 कोलम्बिया र घानाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 6 जिल्लामा बाढ़ीको जोखिम, दिउँसोभन्दा राति ठूलो पानी पर्ने, मुहानमा ढल पसेपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड रकम निकासा, क्षतिको 75% रकम उपलब्ध गराइने, औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न विभागको 6 बुँदे निर्देशन, उत्पादक तथा पैठारीकर्ताले आधिकारिक विक्रेतासँग लिखित सम्झौता गर्नै पर्ने, कंगोमा युवला संक्रमण तीव्र बन्दै उपचार परीक्षणका लागि क्लिनिकल ट्रायल शुरू, र अल्जेरियालाई हराउँदै स्विजरल्याण्ड विश्वकपको अन्तिम 16 प्रवेश। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाऊ। नमस्कार।

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
8: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
7: प्रविधिको विकास सँगै गाडी पनि फेरिएका छन्।
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
7: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
8: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
7: कार्यक्रम सडक र सवारी।

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उजालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

Radio SFM, Tirana Bithaplo, 2 MHz.

0: प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हेलो
2: हेलो बुढी, के छ खबर?
1: ठिकै छ, चलेकै छ।
2: ल भिडियो अन गर त, तलाई हेरम।
1: भिडियो अनै छ त, देख्नु भएन र?
2: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
1: माडीको नेट यस्तै त हो नि।
2: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन्ड जोडिहाल्छ।
3: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
5: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेक माइन्डलाई, टेक माइन्डलाई।
6: एक आलुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
7: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
8: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
9: सम्पर्क 98550-51584, 98651-54998।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा खबर सहयात्री समीसा मथेको नमस्कार। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा अस्पताल र स्वास्थ्य संस्थाहरूलाई 23 अर्ब 44 करोड़ रूपियाँ भन्दा बढ़ी पैसा भुक्तानी गरेको छ। यो भुक्तानीसँगै बीमा बोर्डमा आबद्ध स्वास्थ्य संस्थाहरूको 2082 साल मंगिर मशान्तसम्मको सबै बाँकी रकम चुक्ता भएको छ। स्रोतको कमीले गर्दा समयमै पैसा दिन नसक्दा केही असहज परिस्थिति बनेको स्वीकार गर्दै बोर्डले मंगिर पछिको रकम भुक्तानीका लागि पनि बजेट व्यवस्थापन भइरहेको जनाएको छ। बोर्डले स्वास्थ्य संस्थाहरूलाई बिरामीको उपचार नरोक्न र नागरिकहरूलाई आवश्यक पर्दा मात्र बीमाको सेवा प्रयोग गर्न अपील गरेको छ। कोशी प्रदेशमा लामो समयदेखि चल्दै आएको बजेट विवाद सल्टिएको छ। मुख्यमन्त्री र मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा बढ़ी लगानी गरिएको बजेट कटौती गर्न सहमति जनाएपछि यो विवाद मिलेको हो। विवाद समाधानका लागि बनेको 6 सदस्यीय कार्यदलमा मन्त्रीहरूले आफ्नो क्षेत्रको बजेट फिर्ता गर्ने लिखित सम्झौता भएको छ। सहमति अनुसार भौतिक पूर्वाधार मन्त्रीले आफ्नो क्षेत्रको 40%, खानेपानी मन्त्रीले 30% र अन्य मन्त्रीहरूले 10% बजेट फिर्ता गर्नेछन्। यसरी फिर्ता हुने करिब 1 अर्ब रूपियाँ बजेट कम परेका अन्य क्षेत्र र पुराना योजनाहरूमा बराबर बाँडिनेछ। बजेट वितरणमा कमजोरी भएको मुख्यमन्त्रीले स्वीकार गरेसँगै अब प्रदेश सभाको बैठक सुचारू हुने र बजेट पास गर्ने बाटो खुलेको छ। दैलेखमा गाड़ी दुर्घटना भएको 24 घण्टा बितिसक्दा पनि त्यसमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाड़ी हिजो बिहान साङ्गे तडामा सड़कबाट 400 मिटर तल कर्णाली नदीमा खसेको थियो। बाटोमा धेरै ठाउँमा चेकपोस्ट भए पनि गाड़ीमा कति मानिस थिए भन्ने विवरण प्रशासनसँग छैन। प्रहरीले गाड़ीमा 5 देखि 6 जना जति हुन सक्ने अनुमान गरेको छ। नदीमा बेपत्ता भएको गाड़ी र यात्रु खोज्न सशस्त्र प्रहरीका 6 जना गोताखोर सहित 50 जना भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन्। वर्षाका कारण नदीमा पानीको सतह बढेको, पानी धमिलो भएको र भीड़का कारण घटनास्थल पुग्न गाह्रो भएकाले खोज्न निकै कठिन भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा गाड़ीका केही सिट र मोबाइलहरू मात्र फेला परेका छन्। दुर्घटना लगत्तै भीड़बाट उद्धार गरिएका एक पुरूषको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। मृतक कालीकोटका जोखे तेरुवा रहेको पहिचान खुलेको छ। नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल सहित 18 जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनवाई शुरू भएको छ। न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासमा यो मुद्दाको सुनवाई भइरहेको हो। नेपाल टेलिकमको बिलिङ प्रणाली परिमार्जन गर्ने काममा मिले महत्व गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पौडेल सहित 18 जनासँग 33 करोड़ रूपियाँ बिगो माग गर्दै मुद्दा दायर गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
2: आईएमई गरौं।
3: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाकी खबर। काठमाडौँ महानगरपालिकाले बन्सरे डाँडा लैजाने फोहोरको परिमाण कम गर्न 10 वडामा घरमै फोहोर छुट्याउने व्यवस्था शुरू गरेको छ। बन्सरे डाँडा ल्यान्डफिल्ड साइटको आयु बढाउन महानगरले वडा नम्बर 12 18 19 20 21 22 23 24 25 र 27 यो काम थालेको हो। फोहोर वर्गीकरण गर्न थालेपछि बन्सरे डाँडामा दैनिक जाने फोहोरको संख्या 20 ट्रकबाट घटेर 15 ट्रकमा झरेको छ। यो नयाँ व्यवस्थाबाट दैनिक करिब 3 मेट्रिक टन फोहोर कम भएको वातावरण विभागले जनाएको छ। सुक्खा फोहोरलाई बिक्री गर्न र व्यवस्थापन गर्न महानगरले नयाँ निर्देशिका नै बनाएर काम अघि बढाएको छ। र डोल्पामा बन्दै गरेको 106 मेगावटको जगदुल्ला जल विद्युत आयोजनाको मुख्य सुरुङ खन्ने काम शुरू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले एक कार्यक्रमका बीच सुरुङ निर्माणको शुरूआत गर्नुभएको हो। तीनै तहका सरकार र स्थानीयको लगानीमा बन्न लागेको यो आयोजना कर्णाली प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएको छ। आयोजनाका कारण डोल्पामा सड़क पुल लगायतका पूर्वाधार बनिसकेका छन् भने निर्माण सकिएपछि केन्द्र र प्रदेश सरकारले वर्षेनी करोड़ रूपियाँ यल्टी पाउने छन्। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: दिनहरू डल्ला हौ गेबिट भयो
1: मुङ्गुर पाल्ने घाटै लाल त्यहाँ फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200 छ
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना भिसा फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर
4: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ क्लिनर महिला पुरुष 50 जना सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ
2: देवान मेन पावर नारायणगढ लाइन्स चोक सम्पर्क 9855 58369 9846243211 र 9412076704
5: माडीवासीहरूका लागि खुसीको खबर
6: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849064977 र 9820235212
8: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
9: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
10: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
11: सम्पर्क 9765 73089 98074446 र 9491295225

0: पाहुनाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
1: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002 दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइड लिपिड प्रोफाइल इसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
4: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
6: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
7: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
9: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाडि संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 5880 र 98 5570 2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिश गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा साँझ 5 बजे बैठक बस्ने तय भएको हो। प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बैठकमा विभिन्न संवैधानिक निकायमा खाली रहेका पदहरू भर्ने र नियुक्तिका लागि नामहरू सिफारिश गर्ने बारे मुख्य छलफल हुनेछ। हाल निर्वाचन आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानवाधिकार आयोग, समावेशी मुस्लिम थारू मधेसी महिला तथा प्राकृतिक स्रोत र वित्त आयोगमा अध्यक्ष र सदस्य गरी थुप्रै पदहरू रिक्त छन्। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा आबद्ध स्वास्थ्य संस्थाहरूलाई 23.44 अर्ब रूपियाँ भन्दा बढी भुक्तानी गरेको छ। यो भुक्तानीसँगै स्वास्थ्य संस्थाहरूको 2082 साल मंगिर मसान्तसम्मको सबै बाँकी रकम सुक्ता भएको छ। बजेट व्यवस्थापनमा समस्या हुँदा समयमै पैसा दिन नसकेको स्वीकार गर्दै बोर्डले मंगिरपछिको रकम भुक्तानीका लागि पनि तयारी भइरहेको जनाएको छ। बोर्डले आज विज्ञप्ति जारी गर्दै बीमित नागरिकलाई अनावश्यक रूपमा स्वास्थ्य परीक्षण र उपचारको माग नगर्न आग्रह गरेको छ। बीमा कार्यक्रमलाई टिकाई राख्नका लागि चिकित्सकहरूलाई आवश्यकताभन्दा बढी परीक्षणका लागि दबाव नदिन पनि बोर्डले अपील गरेको छ। दैलेखको साङ्गेत डाँडामा हिजो दुर्घटना भई कैला कर्णाली नदीमा खसेको फोर्स गाडी र त्यसमा रहेका यात्रुको खोजी कार्य भइरहेको छ। दुर्घटना भएको 24 घण्टा बितिसक्दा पनि गाडीमा कति मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन। बाटोका चेकपोस्टहरूमा इन्ट्री गरिए पनि प्रशासनसँग यसको ठोस विवरण छैन। प्रहरीले गाडीमा 5 देखि 6 जना जति सवार रहेको अनुमान गरेको छ। नदीमा बेपत्ता गाड़ी र यात्रु खोज्न 6 जना गोताखोरसहित 50 जना भन्दा बढी सुरक्षाकर्मी खटिएका छन्। वर्षाका कारण नदीमा पानी बढेको, पानी धमिलो भएको र भीरका कारण घटनास्थल पुग्न गाह्रो भएकाले खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँ विश्वविद्यालयको 31औं दीक्षान्त समारोहमा विभिन्न संकायका 1,527 जना विद्यार्थी दीक्षित भएका छन्। आज आयोजित समारोहमा स्नातकदेखि विद्यावारिधिसम्मका विद्यार्थीलाई उपाधि प्रदान गरिएको छ। दीक्षित हुनेमा 800 पुरूष र 727 महिला छन्, जसमा 11% भन्दा बढी विदेशी विद्यार्थी रहेका छन्। स्वास्थ्य बीमा बोर्डले तथा स्वास्थ्य संस्थालाई 23,44,00,000,000 रुपियाँ भन्दा बढी पैसा भुक्तानी गरेको छ। यो भुक्तानीसँगै बीमा बोर्डमा आबद्ध स्वास्थ्य संस्थाहरूको 2082 साल मंगिर मसान्तसम्मको सबै बाँकी रकम सुक्ता भएको छ। स्रोतको कमीले गर्दा समयमै पैसा दिन नसक्दा केही असहज परिस्थिति बनेको स्वीकार गर्दै बोर्डले मंगिर पछिको रकम भुक्तानीका लागि पनि बजेट व्यवस्थापन भइरहेको जनाएको छ। कोशी प्रदेशमा लामो समयदेखि चल्दै आएको बजेट विवाद सल्टिएको छ। मुख्यमन्त्री र मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा बढी लगानी गरिएको बजेट कटौती गर्न सहमति जनाएपछि यो विवाद मिलेको हो। विवाद समाधानका लागि बनेको 6-सदस्यीय कार्यदलमा मन्त्रीहरूले आफ्नो क्षेत्रको बजेट फिर्ता गर्ने लिखित सम्झौता भएको छ। सहमति अनुसार भौतिक पूर्वाधार मन्त्रीले आफ्नो क्षेत्रको 40%, खानेपानी मन्त्रीले 30% र अन्य मन्त्रीले 10% बजेट फिर्ता गर्नेछन्। अवस्थ यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: පානිතන්නේ පාන්
1: माडिकोलागी आधिकारिक विक्रेता जेनन एंड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसंतपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी संपर्क 9845518705 र 9856554613
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
3: कहाँ गएर के सिप सिकौ भन त अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
5: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Ford 056-496-374, 98-510-61-356.
3: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayatka, Talimharu, Dhamadham, Sanchalan Bhai Raheko Chha. Sathi, Job Guarantee Sahit, 6 Mahine Cook Talim, Sanchalan Ma Raheko Chha. गरी खाने शिक्षा हामी सबैको इच्छा
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बीमा बोर्डबाट गएको मङ्सिरसम्मको दाबी बकेउता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बिमितलाई आग्रह। वर्तमान सरकारको 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, नागरिकले महसुस गर्ने गरी काम नगरेको श्रम संस्कृति पार्टीका अध्यक्ष राईको टिप्पणी। ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 नेपाली युवा रिहा। कर्णालीमा हिजो खसेको मिनीबस र यात्रुको आज पनि खोजी चल्दै। एल निनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी, सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह। र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान पौने 4 बजे। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बिमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुस यताको रकम भुक्तानी गर्न बाँकी रहेकोले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यसैता कार्यसूचीमा समेटेका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालय जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनैतिक सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढेकोले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्ता नरहेको बताउनुभयो। महँगी नियन्त्रण गर्नुपर्ने आफ्नो पार्टीले उठाउँदै आएको माग रहेको राईको भनाइ छ। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 गते लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ्न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बेलुका 5 बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिस सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको खोजी कार्य आज दोस्रो दिन पनि भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका 6 जना गोताखोरको टोलीले आज पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02001 10055 नम्बरको मिनी बस हिजो बिहान 11:30 दैलेखको चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङ्गे तडाबाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसित, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना पनि परिचालन गरिएको छ। चालक र सहचालक गरी 2, गाडी छुट्दा चढेका 3 र दैलेखको डुङ्गेश्वरबाट 2 गरी मिनी बसमा 7 जना रहेको पछिल्लो विवरण छ। यात्रु कति संख्यामा थिए भन्ने पूर्ण विवरण अहिले खुल्न सकिरहेको छैन। यसअघि हिजो भीरमा अड्किएको अवस्थामा फेला परेका 1 जनाको उद्धारपछि ज्यान गएको थियो। यसैबीच कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र सञ्चालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेशसभा सदस्य यम बहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ, जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषदमा प्रदेश सरकारका मुख्य सचिव, लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधि सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसै गरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा 3 वर्षका लागि 1 जना कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन WMOले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। WMOले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने बताएको समाचार संस्था AFPले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्कालीन तयारी गर्न आग्रह गरेको छ। डब्ल्युएमओको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार एलनिनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। एलनिनो समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा धेरै तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एलनिनो प्रभाव हो। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात् बलियो श्रेणीमा पुग्ने अनुमान छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डालास रङ्गशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 4 बजे साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डेले खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रङ्गशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। केप भर्डे समूह चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा हुनेछ। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुङ्गो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्याण्ड एकअर्कासँग खेल्ने पक्का भइसकेको छ। यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीचको विजेतासँग खेल्ने चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बिमा बोर्डबाट गएको मङ्सिरसम्मको दाबी बक्यौता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बिमितलाई आग्रह। वर्तमान सरकारको 100 दिने उपलब्धि, भोलि सार्वजनिक गर्ने तयारी, नागरिकले महसुस गर्ने गरी काम नगरेको श्रम संस्कृति पार्टीका अध्यक्ष राईको टिप्पणी। ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 नेपाली युवा रिहा, कर्णालीमा हिजो खसेको मिनी बस र यात्रुको आज पनि खोजी चल्दै। एलनिनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी, सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह। र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान पाउने 4 बजे।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भेटभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841949481। वेबसाइट झुले.com.np।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रियामा समस्या आउँदा मेलम्चीबाट सुन्दरी जलको प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। वर्षाले मुहानमा पानी अत्याधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार नै पानीको आपूर्ति सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो। तर लगातार वर्षा भइरहेमा भने पानी आपूर्ति गर्न केही समय लाग्ने भएको छ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरेको छ। शैक्षिक सत्र 2082 प्राप्त नतिजाका आधारमा काठमाडौँको राष्ट्रिय सभागृहमा हिजो भएको कार्यक्रममा महानगरका कार्यवाहक मेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनी काजी महर्जन सहितका अधिकारीहरूले सम्मान प्रदान गर्नुभयो। कार्यक्रममा कार्यवाहक मेयर डंगोलले सामुदायिक शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार विकास, जनशक्ति तथा मानव स्रोत व्यवस्थापन लगानी बढाइरहेको बताउनुभयो। सम्मान कार्यक्रम 2079 सालदेखि रोकिएकोमा यस वर्षदेखि निरन्तरता दिएको शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिनुभयो। आउँदो वर्षदेखि कक्षा 12 विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कार र सम्मानमा जोड्ने पनि उहाँको भनाइ छ। काठमाडौँ महानगरपालिकाले बन्चरे डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 ओडाबाट स्रोतमै वर्गीकरण र व्यवस्थापन थालेको छ। महानगरको वातावरण विभागका प्रमुख सरिता राईले बन्चरे डाँडामा फोहोर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरेको बताउनुभयो। महानगरपालिकाले वडा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 स्रोतमै फोहोर वर्गीकरण व्यवस्थापन अघि बढाएको हो। प्रमुख राईका अनुसार स्रोतमै फोहोर व्यवस्थापनपछि अहिले महानगरबाट दैनिक 15 ट्रक फोहोर बन्चरे डाँडा पुग्ने गरेको छ। यसअघि वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पुग्ने गरेको थियो। घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न पनि महानगरपालिकाले 7 क्षेत्र वर्गीकरण गरी वैज्ञानिक विधि अपनाउने जनाएको छ। महानगरले फोहोर मैला संकलन र ढुवानी सम्बन्धी कार्यविधि 2081 कानूनमा ल्याई वर्गीकरणबाट फोहोरको मात्रा घटाउने, पुनः प्रयोग गर्ने र विसर्जन गर्न क्षेत्रगत आधारमा व्यवस्थापन गर्ने कार्य अघि बढाएको हो। भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले वडा नम्बर 7 रहेको मुनि विहारलाई शारीरिक व्यायाम सम्बन्धी सामग्री हस्तान्तरण गर्नुभएको छ। एक कार्यक्रमका बीच मेयर प्रजापतिले ती सामग्री हस्तान्तरण गर्नुभएको हो। उहाँले स्वास्थ्य प्रवर्धन र नियमित व्यायाम संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले व्यायाम सामग्री सहयोग स्वरूप उपलब्ध गराएको बताउनुभयो। यस्तै महाविहार परिवारका बिच्छु विपस्पी महाशिविरले शारीरिक व्यायाम सामग्री सहयोग प्रदान गरेकोमा भक्तपुर नगरपालिकाप्रति धन्यवाद एवं आभार व्यक्त गर्दै यो सहयोग समुदायका सदस्यको स्वास्थ्य प्रवर्धन र नियमित व्यायाम संस्कृतिको विकासमा महत्वपूर्ण योगदानका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। र वैदेशिक रोजगारीमा न्यूजील्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा भारतीय नागरिक सञ्जय कुमारलाई प्रहरीले पक्राउ गरेको छ। सञ्जयले न्यूजील्याण्ड पठाइदिने भन्दै एकजनाबाट 980,000 रुपियाँ लिएर सम्पर्क हुनुभएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिका 16 पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले बताउनुभयो।

0: त धेरै रिसाएछन् बोलेनन् खै
1: खै यति करलान्दन नगाउने के हो गठे
2: मुहा बिरालो छ क्या
3: हे के भनम खै हे

0: केटाले फकाउन नसकेको छ है।
1: ल ल गाउँदिनु म।

0: इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0564-93-440, 493-580 र 98-550-26-440।
1: It's 5 o'clock. अहिले 5 बजेको छ। समयको ख्याल राखौं। 5 बज्यो।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक शुरू हुन लागेको छ। प्रमुख विपक्षी दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बैठकमा विभिन्न संवैधानिक निकायहरूमा खाली रहेका पदहरू भर्ने र नियुक्तिका लागि नामहरू सिफारिस गर्ने बारे मुख्य छलफल हुनेछ। हाल निर्वाचन आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवाधिकार आयोग, समावेशी, मुस्लिम, थारू, मधेसी, महिला तथा प्राकृतिक स्रोत र वित्त आयोगमा अध्यक्ष र सदस्य गरी थुप्रै पदहरू रिक्त छन्। कर्णाली प्रदेश सरकार र प्रतिपक्षी दलहरू बीच बजेट सम्बन्धी विवाद समाधान गर्न 6 बुँदे सहमति भएको छ। यो लिखित सहमतिसँगै प्रदेश सभामा लामो समयदेखि जारी अवरोध हटेको छ। सहमति अनुसार नियम विपरीतका कुनै पनि आयोजनाहरू कार्यान्वयन नगरिने र तोकिएको बजेट सीमाभन्दा कम रकमका नयाँ योजना नल्याइने निर्णय भएको छ। यस्तै विवादमा परेका निश्चित व्यक्ति र व्यक्तिगत प्रतिष्ठान लक्षित कार्यक्रमहरू पनि हटाइने भएको छ। हेटौडाले पुनः डोजर सडकदेखि दायाँ बायाँ 25-25 मिटर भित्र पर्ने घर र भौतिक राशि 15-15 मिटर मात्र सडक बढाउन पहल गरिदिन आग्रह गरेका थिए। 25 मिटर सडक बनाउँदा सिङ्गो बिरगञ्ज उजाडिने भन्दै उनीहरूले लामिछानी समक्ष दुखेसो पखेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: see AI TV ma hermus football ko har ek exciting moment. AI picture and sound sanga up to 30% cashback ra 0% EMI. Nagrikta bhaye puksha. Best exchange value plus 4 years full warranty. Aba ghar mai stadium experience. LG life's good.
1: Yo ho Nepali radio.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। दैलेखमा हिजो भएको गाड़ी दुर्घटनामा ज्यान गुमाउने एकजना र बेपत्ता चारजनाको पहिचान खुलेको छ। दुर्घटनामा कालीकोटका 35 वर्षीय जोखी तिरुवाको मृत्यु भएको प्रहरीले जनाएको छ। नदीमा बेपत्ता हुनेहरूमा कालीकोटका मेखे तिरुवा, सिर्जना खड्का तथा सुर्खेतका चालक रामु सुवेदी र सहचालक तुलाराम सुवेदी रहेका छन्। कर्णाली राजमार्गको दैलेख खण्डबाट कर्णाली नदीमा खसेको सो यात्रुवाहक गाड़ी र बेपत्ता यात्रुको खोजी भइरहे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन। र सिंहदरबार परिसरभित्रै निजामती कर्मचारीको स्वास्थ्य जाँच तथा उपचारका लागि नयाँ सेवा इकाइ शुरू भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आज मन्त्रालयमा परिसरमा स्वास्थ्य सेवाको उद्घाटन गर्नुभयो। सिंहदरबारमा 7,000 भन्दा बढी कर्मचारी छन्। इकाइमा अस्पतालमा जस्तै टिकट काटेर सामान्य स्वास्थ्य परीक्षण गराउन तथा रगतको नमूना दिन सकिने व्यवस्था छ। अवस्था यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 9765073089 9804446182 र 9841995225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 9855092260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: हेलो, सुन्नुहोस् न बाबुको बुबा, बाबुलाई के भयो के भयो? बिरामी भएर अस्पताल लिएर आएको, आइसियुमा राख्नु पर्छ रे, काठमाडौँ नै लैजानु पर्ने भयो।
3: त्यसो भए निको बाल अस्पतालमा लगिहाल, त्यहाँ 24 घन्टा इमर्जेन्सीमा समेत बाल रोग विशेषज्ञद्वारा नै चेक जाँच गरिन्छ, म त्यही आइपुग्छु।
4: निको बाल अस्पताल अब नयाँ व्यवस्थापनका साथ जन्मेदेखि 16 वर्षसम्मका बाल बालिकाहरूको उपचारका लागि जर्मनी प्रविधि युक्त उपकरणद्वारा काठमाडौँ बाहिरका बिरलै अस्पतालमा उपलब्ध नर्सरी, एनआइसियु, पिआइसियु, मुटुको इको, इसिजी र सबै खाले आइसियु सेवा, विशिष्ट विशेषज्ञ डाक्टरद्वारा सुपर स्पेशलिटी सेवा, 24 घन्टा विशेषज्ञ डाक्टरको निगरानीमा ओबिडी सेवाका साथै गम्भीर प्रकृतिका रोगहरूको सफल उपचार एवं इन्फ्लुएन्जा फ्लू खोप सुचारू रहेको समेत जानकारी गराउँदछौँ।
5: बाल बालिकाको लागि विश्व स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने चितवनको एकमात्र अस्पताल निको बाल अस्पताल प्राली,
6: भरतपुर 10 नयाँ मेडिकल कलेज, सीएमसी अगाडि।
5: फोन 056-528-953 558-853।
7: ओए आखा देख्दैनौ के गरेको? हेर त, भर्खर किनेको नयाँ स्कुटर कुच्चाइदियो यार।
8: Oh my God, sorry दिदी, sorry, ब्रेक नै लागेन के?
7: Sorry भनेर हुन्छ, अब मलाई अरू थाहा छैन, मलाई मेरो स्कुटी पहिला जस्तै चाहियो।
8: Don't worry दिदी, हाम्रै बसन्तपुरमा आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट छँदैछ नि, त्यही जाऊ, तपाईँको स्कुटी पहिलाको भन्दा झक्कास बन्छ दिदी। अनि सँगै आरआरपी खाजा घर पनि छ, मिठो खाजा खानु होला र फ्रेस हुनु होला।
0: आरआरपी मोटर्स एन्ड डेन्ट पेन्ट र आरआरपी खाजा घर, नयाँ बजार, बसन्तपुर बजार माडी।
9: हामी कहाँ डेन्टिङ, पेन्टिङ, प्लास्टिक वेल्डिङ, ग्यास वेल्डिङ, मेटल वेल्डिङ, स्टिकर पेन्टिङ र नम्बर प्लेटको काम गरिनुका साथै सबै खाले खाजा, खाना, नास्ता र चिसो पिय पदार्थको पनि व्यवस्था रहेको छ।
0: प्रोप्राइटर राजेन्द्र पाण्डे, रिता पाण्डे, 98450-5531 र 98091-96210।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, विभिन्न 6 बुदा सहित सरकार असफल देखिएको एमालेको टिप्पणी, सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवा वर्गको गुनासो।
2: हरेक सरकारी मान्छेहरूले नि आफ्नो काम राम्रोसँग गरिरह, पहिला त्यही 2-3 घन्टा लाग्ने कामलाई अलिक 15-20 मिनटमै सकिन्छ, अहिलेको त्यो डरको भावले अलिक करप्सन पनि कम भयो।
3: इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एफोर्ट देखिएको छैन।
0: बीमा बोर्डबाट गएको मङ्सिरसम्मको दाबी बक्यौता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह, सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सुरु।
1: पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ्दो, पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र, लगातार 2 दिन बढेको शेयर बजार आज घट्यो।
0: फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक, जलवायु परिवर्तनसँग जुत्न प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना।
1: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान 4:15 हुने।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा वर्तमान सरकारको भोलि 100 दिन पुग्न लागेको विषय। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बाले नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू सहित उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यस यता कार्यसूचीमा समेटिएका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालयले जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीति सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको दावी गर्नुभएको छ। आज सिंहदरबारमा संचारकर्मीसँग सरकारको 100 दिनको समीक्षा गर्दै उहाँले शुरूआती चरण सफल भएको दावी गर्नुभएको हो। आउँदा दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ्ने रासोपाका सभापति लामिछानेको भनाई छ।
1: यसैबीच नेकपा एमाले बालेन्द्र शाह बाले नेतृत्वको सरकारको समीक्षा 6 बुदामा गरेको छ। उसले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुदे वाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा देखिएको उल्लेख छ। एमाले वर्तमान सरकारको 100 दिने कार्य कालमा राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति सामाजिक न्याय आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल स्वेच्छाचारिता शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो।
0: गएको भदौमा भएको नवयुवाको आन्दोलन, त्यसपछि फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनाव र त्यही जनादेशबाट वर्तमान सरकार बनेको हो। यसबीचमा सरकारले मन्त्रालयको संख्या घटाउने, पुराना तथा अव्यवहारिक कानूनहरू खारेज गर्ने, बलियो अर्थतन्त्र बनाउने लगायतका काम योजना र लक्ष्यका साथ अघि बढेको दावी गर्दै आएको छ। तर महँगी नियन्त्रण, नागरिकका न्यूनतम आवश्यकताको सम्बोधन र रोजगारी जस्ता दैनिक जनजीवनसँग जोडिएका विषयमा ठोस कामको शुरूआत हुन नसकेको अहिले पनि गुनासो छ। सरकारको 100 दिने कार्यकालका उपलब्धि र कमी कमजोरी बारे हामीले काठमाडौँमा भेटिएका केही युवालाई सोधेका छौं।
8: सोनी अधिकारी, धनुषा जिल्ला, मध्य प्रदेश। हाम्रो देशले पालना गर्ने पार्लियामेन्टरी सिस्टम हो, जहाँ प्रधानमन्त्रीज्यू समय समयमा आएर संसदमा उत्तर दिनुपर्छ र उहाँले कुनै पनि विधेयक ल्याउनु भयो, किन ल्याउनु भयो त्यसको स्पष्टीकरण दिनुपर्छ, सब जनताले बुझाउनु पर्छ। स्ट्याटस लेख्नुहुन्छ, किन लेख्दै हुनुहुन्छ, सबै जनता एकनाश छैनन्। कसैलाई सामान्य अर्थमा बुझाउनु पर्ला भने कसैलाई त्यो स्ट्याटसले पनि पुग्छ, तर सब जनतालाई हेरेर तपाईँले काम गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ।
2: हरेक कामहरूमा हरेक सरकारी मान्छेहरूले नि आफ्नो काम राम्रोसँग गरेर, पहिला त्यही 2-3 घन्टा लाग्ने कामलाई अलिक 15-20 मिनटमै सकिन्छ। अहिलेको त्यो डरको बाहले अलिक करप्सन पनि कम भए, त्यसको लागि धेरै पोइन्ट दिन्छु। बल्ल 100 दिन भएको छ, अझै छ समय गरिराख्नुहुन्छ।
9: रितिका पौडेल, ओखलढुङ्गा। पहिलाको गभर्मेन्ट भन्दा चाहिँ उहाँहरूले अलि राम्रो राम्रो अब रुलहरू ल्याउनु भएको छ, सबै कामहरू पनि गर्नु भएको छ। तर के भयो भन्दाखेरि इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एफोर्ट देखिएको छैन। जस्तै अब हामी ब्याचलर्स पढ्ने स्टुडेन्टहरूलाई अब पार्ट टाइम जबहरूको व्यवस्था छैन है, एउटा त्यसमा चाहिँ अझै एफोर्ट लगाउनु भयो भने उहाँहरूले बेटर हुन्छ।
10: जेनिस पौडेल, मकवानपुरको। देख्ने गरी पाएको भनेको चाहिँ 10 र 12 रिजल्ट चाँडै आएको छ, त्यही हो। धेरै कुरा परिवर्तन भएको छ, जस्तै अब राजनीतिक नियुक्ति त्यो जम्मै खारेज भएको छ, अनि क्वालिफाइड मान्छे नै राख्न खोजिएको छ, त्यो पनि राम्रै काम हो। लाइसेन्स दिने ठाउँमा पनि जस्तै पहिला त अब यत्रो लामो लाइन हुन्थ्यो नि त, लाइनहरूलाई ठिक गर्नुको लागि सेवा प्रवाह राम्रै हो। स्थानीय तह होइन, प्रोभिन्सियल लेभल सबै छ, अनि त्यो मेन कुरा तिनीहरूको समन्वय हुनुपर्छ कि, सानो तिनो रोडको विकासदेखि लिएर होइन सबै ठाउँ खाने पानी इत्यादि सबै कुरा, अनि राम्रोसँग विकास हुन्छ।
11: शिवाङ्गी शाह, सर्लाही जिल्ला। पहिला के थियो भन्दाखेरि जवाबदेहिता, दण्डहीनता, कुनै ठुलो नेताहरू कुनै मुद्दामा पर्यो भने निस्किहाल्थ्यो, त्यही भएर जनताहरूलाई न्यायपालिकाप्रति पनि विश्वास थिएन। अहिले के छ भन्दाखेरि धेरै दिन पनि भएको छ, सिमाना मिचेको कुरा आएको थियो नि, हुनसक्छ उहाँले अर्कै सेन्समा भन्नुभयो होला, तर उहाँले जसरी भन्नुभयो नि उहाँले लिगल पर्सन भएरै बोल्नुपर्छ कि, उहाँ एउटा बडी हो के, त्यही भएर उहाँले त्यो कुराको स्पष्टीकरण दिनु पर्थ्यो जस्तो लाग्छ मलाई।
12: सन्देश कटवाल, पूर्व मोरङ। ठिकै नै लागिरहेको, अब यसो हेर्दाखेरि त अब सुकुम्बासी हटाए, नयाँ नयाँ कानुन पनि निस्किँदैछ, धेरै फिल्डमा जस्तो मलाई लाग्छ राम्रो एउटा केही एक्सन लिएको छ, त्यस्तो चेन्ज चाहिँ अब त्यो दुरुस्ती त देखिँदैन नै है।
13: स्नेहा चौधरी, घर महत्तरी। जस्तै नर्सहरूले उहाँहरूको तलब डबल गरिदिनु भयो, तिनी शुल्क शिक्षाहरू त पहिला नै दिन्छु भनेर त गर्नुभएको थियो, तर खासै हाम्रो प्राप्त चाहिँ भएको थिएन। अब चाहिँ निशुल्क शिक्षाहरू चाहिँ दिने भनेर त्यो छ, अनि अरू ट्रेड युनियनहरू खारेज गर्नुभयो, खेलकुद क्षेत्रहरूमा पनि प्लानहरू गर्नुभएको छ नि त अहिले, त्यस्तो वेमा अब गर्नु खोज्नु भएको त्यो नि राम्रो पक्ष हो।
14: आदेश लिम्बू, बारा जिल्लाबाट। कमी कमजोरी नै छ, सकारात्मक त छ पहिला भन्दा त, जबसम्म मलाई लाग्छ यो अध्यादेशहरू नि एकदम राम्रो छ, बजेट भाषणहरूदेखि लिएर सबै राम्रो छ, तर यो राजस्व सङ्कलन पनि हल्का नेगेटिभ वेमा भइरहेछ भनौँ न, यो ट्राफिक फाइनहरू भयो, समस्या छ त्यस्तोमा चाहिँ। अरू त सब ठिकै लागिरहेछ मलाई।
15: जाराया खान, म यही गोपनडोलमा बस्छु। सुकुम्बासी हटाउनु भयो, तिनीहरूलाई धेरै जस्तोलाई न्याय चाहिँ पाएको छैन। कतै कतै मान्छेहरूले चाहिँ अब जमिनहरू पाइरहेछ, घरहरू बस्नु पाइरहेछ, कसै कसैले पाएको छैन। स्कुल सेक्टरहरूमा यही एजुकेसनहरूमा चाहिँ यो पोलिटिक्सहरू हटाउनु भयो, त्यो चाहिँ राम्रो हो।
16: दिनेश चौधरी, नेपालगञ्ज। त्यस्तो खासै त परिवर्तन अझै पाएको छैन। विकास कार्य सुरु गर्नको लागि यताउता भट्काइएको छ होइन, पुरै अब ठाउँ ठाउँमा अब त्यो भट्किने क्रम जारी छ। अब त्यो भट्किएपछि अब केही दिनमा अब त्यहाँ राम्रो राम्रो कामहरू सुरु होला भन्ने आशा छ। सुरुवात चाहिँ भएको छैन, विकास चाहिँ भएको छैन, मलाई त्यो लाग्छ है।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहक विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
18: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, सुशासनको सवालमा सरकार सफल भएको, रासोपा सभापति रवि लामिछानेको दावी, विभिन्न 6 बुदासहित सरकार असफल देखिएको एमालेको टिप्पणी, सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
1: बीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थाले 7 महिना अर्थात पुस यताको रकममा भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकममा विनियोजन भएपछि मात्रै पुसदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई अनावश्यक भन्दा बढी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले आग्रह गरेको छ।
0: फेरि पनि स्वास्थ्यकै खबर, निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सिंहदरबारभित्र सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा आजदेखि सेवा इकाइ सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवा गराएको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाइ राखिएको भूमि व्यवस्था तथा सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। त्यहाँ कर्मचारीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछ।
1: कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।
0: नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुईजना नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम पुञ्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 गते लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ्न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढाएको छ।
1: नेपालमा विदेशी पर्यटकको आगमन संख्या बढ्दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 तुलनामा वृद्धि हो। तीमध्ये 29 पाँच तारे होटल रहेका छन्। हाल सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 सैया उपलब्ध छन्। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रममा बढ़िरहेको विभागले जनाएको छ। पर्यटन विभागले समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको टुरिज्मलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिएको जनाएको छ। परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी छ। होटल संघ नेपाल हानका अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ्नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढेको संकेत भएको बताउनुभयो। भारतीय पर्यटकको आगमन, पर्यटन मैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटन उद्योग अझै विस्तार हुने उहाँको विश्वास छ। होटल व्यवसायीहरूका अनुसार होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सृजना, स्थानीय अर्थतन्त्रको चलायमान तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको छ। अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। सन् 2024मा 11,47,567 र सन् 2025मा 11,58,000 विदेशी पर्यटक नेपाल आएका थिए। चालू वर्षको जूनसम्म 5 लाख भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्।
0: लगातार दुई दिन बढेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 8.30 अंकले घटेर 2,653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, माइक्रो फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनीको शेयर घटेकोमा 104 बढेको छ। यस्तै 14 कम्पनीको शेयर भने गडबड भएको छैन। आज अप्पर लोहरी खोला हाइड्रो पावरको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सानीगढ़ हाइड्रो स्नो रिवर्स कलंगा हाइड्रो सिक्को शेयर 15% बढेको छ। आज निप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4.11 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 85,84,000 कित्ता शेयर 4.41 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: आज सुन चाँदीको भाव बढेको छ। सुनको भाव तोलामा 7,200 रुपियाँले बढेर 2,90,700 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रुपियाँले बढेर 2,83,500 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढेको छ। चाँदीको भाव आज तोलामा 165 रुपियाँले बढेर 4,625 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रुपियाँले बढेर 4,450 रुपियाँमा कारोबार भएको थियो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352 5224-353

0: तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
1: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। बैतडीमा बस दुर्घटना हुँदा 17 जना यात्रु घाइते भएका छन्। धनगढीबाट बैतडीका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-39-63 नम्बरको बस आज दिउँसो बैतडीको पाटन नगरपालिका 8 गैराखानमा दुर्घटना भएको हो। घाइतेलाई उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बस दुर्घटनाको कारण खुल्न सकेको छैन। यसैबीच हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन। 6 जना गोताखोरको टोलीले आज दोस्रो दिन पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको मिनी बस हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 साङ्केत बाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयले पत्रचार गरेको छ।
3: आज दिउँसो लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ। दिउँसोको तुलनामा आज राति थोरै ठाउँमा तर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो वर्षाको सम्भावना रहेको क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
4: मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरिएको जनाएको छ। मेलम्चीले आज विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको हो।
3: लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र सञ्चालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेश सभा सदस्य यमबहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ, जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषद प्रदेश सरकारका मुख्य सचिव, लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसै गरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा 3 वर्षका लागि एकजना कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ।
4: चालू आर्थिक वर्षमा 6 वर्ष यताकै धेरै दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निकासी भएको हो। आर्थिक वर्ष 2077-78 1,91,415 किलो दालचिनी भारत निर्यात भएको थियो। कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार चालू आर्थिक वर्षमा 12,88,482 किलो तेजपत्ता पनि भारत निर्यात भएको छ। गएको वर्ष 1,21,010 किलो दालचिनी र 8,81,731 किलो तेजपत्ता निकासी भएको थियो। तथ्याङ्क अनुसार पाल्पाबाट 2080-81 1,76,697 किलो दालचिनी भारत निर्यात भएको थियो। पाल्पामा उत्पादन हुने तेजपत्ता र दालचिनीको प्रमुख बजार भारत हो। तेजपत्ता र दालचिनी प्रमुख आमदानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। किसानले तेजपत्ता प्रति किलो 50-60 र दालचिनी प्रति किलो 100 रुपियाँमा बिक्री गर्दै आएका छन्।
3: नेपाल दर्पणमा अब विदेशका खबर. फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ. भएको जुन महिना

0: साउनको 22 देखि 28 तारिकसम्म कीर्तिमान स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यही अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या 62% बढेको छ। फ्रान्सले गएको जुनमा इतिहासकै तीव्र तातो हावाको लहर सामना गरेको थियो। देशका धेरै ठाउँमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस घटनापछि जलवायु परिवर्तनसँग जुझ्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनैतिक दलले आलोचना गरेका छन्। द ग्रीन पार्टीले यसै विषयलाई लिएर सरकार विरूद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ। स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् 2003 विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो। सन् 2003 गर्मीका कारण फ्रान्समा झण्डै 15,000 जनाको ज्यान गएको थियो। मौसमविदहरूले युरोपमा पछिल्ला दिनहरूमा थप अत्यधिक तापक्रमको चेतावनी दिएका छन्।
1: संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमी घटनाको जोखिम उल्लेखनीय रूपमा बढ्ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्टले खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 4 बजे साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्डेले खेल्दैछन्। यो खेल अमेरिकाको मियाबी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। केप भर्डे समूह चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 बजे कोलम्बिया र घानाले खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पनि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुङ्गो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भएको छ। त्यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग खेल्नेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी। विभिन्न 6 बुदा सहित सरकार असफल देखिएको एमालेको टिप्पणी। सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो।
0: बीमा बोर्डबाट गएको मंगसिरसम्मको दावी बक्यौता भुक्तानी। अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बिमितलाई आग्रह। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा शुरू।
1: पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ्दो। पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र। लगातार 2 दिन बढेको शेयर बजार आज घट्यो।
0: फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2,000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक। जलवायु परिवर्तनसँग जुझ्न प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना।
1: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान पाउने 4 बजे।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
3: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

बीपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर सिंहले लिए शपथ ग्रहण सैनिक आवासीय महाविद्यालय चितवनमा विद्यार्थीका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयमा मात्रै रहेको एमालेको निष्कर्ष अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बिमा बोर्डको आग्रह बैतडी बस दुर्घटना अपडेट चालक सहित 17 जना घाइते 2 जनाको अवस्था गम्भीर गाजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको माग र काठमाडौँमा सुस्थावासीको धरना गृहमन्त्रीको आश्वासनले मानिलन प्रधानमन्त्रीलाई नै भेट्ने अडान 14 प्रमुख निर्वाचन आयुक्त पद रिक्त माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। विस्तारमा चितवन जिल्लामा पालिएका 2,20,000 बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ। मुरडिली भाइरसका कारण उक्त रोग लाग्ने पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात नेउपानेले जानकारी दिनुभयो। जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएको अनुमान गरिएको छ। कार्यालयले हरेक वर्ष बाख्रामा त्यस रोग विरुद्धको खोप दिँदै आएको छ। रोगबाट बचाउन 3 महिना उमेर पुगेका सम्पूर्ण स्वास्थ्य भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा उक्त रोग विरुद्ध खोप लगाउन डाक्टरको सुझाव रहेको छ। स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डाक्टर योगेन्द्र प्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि डाक्टर सिंहले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथसँगै उहाँले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नु भएको छ। अध्यक्ष पदका लागि प्राप्त आवेदन मध्ये छनौट समितिले डाक्टर योगेन्द्र प्रसाद सिंह, डाक्टर अजय कुमार झा र डाक्टर विजय चन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। सरकारद्वारा सोही सिफारिस मध्येबाट डाक्टर सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो। सैनिक आवासीय महाविद्यालय चितवनमा अध्ययनरत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि तथा शैक्षिक सफलता हासिल गर्न प्रेरित गर्ने उद्देश्यले शुक्रबार एक दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्ने, मानसिक तनाव कम गर्न सहयोग पुर्याउने तथा सही लक्ष्य निर्धारणमा प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको महाविद्यालयले जनाएको छ। देशभरमा अब केही राष्ट्रिय खबरहरू। बैतडीमा बस दुर्घटना हुँदा चालक सहित 17 जना घाइते भएका छन्। घाइतेमध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दशरथ चन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका गौराखानमा शुक्रबार दिउँसो करिब 3 बजे धनगढ़ीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सुप्र 01001 3963 नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सड़कबाट करिब 60 मिटर तल खसेको थियो। दुर्घटनामा चालक सहित 17 जना घाइते भएका छन्। घाइतेमध्ये 2 जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। नेकपा एमाले बालेन्द्र शाह नेतृत्वको सरकारको समीक्षा सबुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुँदे वाचा पत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा विवादास्पद निर्णयमा मात्रै देखिएको एमाले उल्लेख गरेको छ। एमाले वर्तमान सरकारका राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्यायमा सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला बोलाउने भएको छ। 7 प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोलफुटार स्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरे पनि कहिले बोलाउने भन्ने तय भइसकेको छैन। अध्यक्ष अर्क सम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्की पुल उद्घाटन गरी काठमाडौँ फर्केसँगै अध्यक्ष सम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो।
गएको मङ्सिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बिमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात् पुसेताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन आग्रह गरेको हो। सर्वोच्च अदालतको पूर्ण इजलासले खुला प्रतिस्पर्धाबाट एकै मितिमा नियुक्त भएका निजामती कर्मचारीहरूको ज्येष्ठता गणना हाजिर भएको मितिबाट नभई नियुक्त भएको मितिबाटै हुने फैसला गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान र हरिप्रसाद फुयालको पूर्ण इजलासले सुनाएको फैसलाको पूर्ण पाठ हालै मात्र सार्वजनिक भएको हो। पार्टी नेकपाले केन्द्रीय विभागको संख्या बढाएर 47 बनाएको छ। असार 15 गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले पारित गरेको नेपाल कम्युनिष्ट पार्टीको नियमावली 2083 47 केन्द्रीय विभाग कायम गरेको हो। यसअघि साबिक नेकपा माओवादी केन्द्रले र एकीकृत समाजवादीको 32 विभाग थियो। विभागको संख्या घटाउनु पर्ने बहस भइरहेका बेला नेकपाले 15 थपेको छ। नियमावली अनुसार नै नेताहरूको जिम्मेवारी तोकिसकिएको छ। सरकारी निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि तयारी गरेको छ। शुक्रबार बस्ने संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरिने सिफारिसबारे छलफल र आवश्यक निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो। सोही अनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिबारे पनि छलफल हुन लागेको हो। क्षेत्रका बासिन्दाले सीमा अतिक्रमण रोक्न नागरिकता र लालपूर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन सर्काएका छन्। प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ। 50 बढीको संख्यामा काठमाडौँ आएका सुस्तावासीले भूमि संरक्षण वर्षदेखि बसोबास गर्दै आएकालाई नागरिकता र लालपूर्जा वितरण गर्नुपर्ने 3 प्रमुख माग राखेका छन्। पार्टी राजसपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रयोग भएको विद्युतीय मतदान उपकरण सम्बन्धी प्रश्न उठेपछि प्रविधिका संस्थापक राम लक्ष्मणले प्रष्टीकरण दिनुभएको छ। असार 7 12 गतेसम्म चितवनमा भएको राजसपाको महाधिवेशनमा मतदानको लागि राम लक्ष्मण इनोभेसन प्रणालीसँग सम्झौता गरेको थियो। मेसिनको विश्वसनीयता र निष्पक्षतामाथि भ्रम उत्पन्न भएको भन्दै उनीहरूले बुदागत रूपमा प्रष्टीकरण दिएका हुन्। नेपाली काङ्ग्रेसकी सांसद विष्णु कुमारी सापकोटाले गाँजा खेतीलाई कानूनी मान्यता दिन सरकारसँग माग गर्नुभएको छ। राज्यसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले गाँजा खेतीको व्यावसायिक र औद्योगिक उपयोगबाट देशको अर्थतन्त्रमा ठूलो सुधार ल्याउन सकिने बताउनुभयो। विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलाम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसुन सक्रिय भएसँगै मेलाम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मेलाम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकृत मधु तिमिल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइसकेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 सुरुङको सफाई मरमत निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। माडीको अधिकतम तापक्रम 36 सेल्सियस र न्यूनतम तापक्रम 26 सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 32 सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 प्रति घण्टा र सापेक्षित आर्द्रता 65% मापन गरिएको छ। प्रदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। बिपी कोरेला क्यान्सर अस्पतालका अध्यक्ष डाक्टर सिंहले लिए शपथ ग्रहण। समस्या महाविद्यालय चितवनमा विद्यार्थीका लागि प्रेरणात्मक कार्यक्रम सञ्चालन। एमाले सरकारको रुचि सस्तो चर्चा र विवादस्पद निर्णयमा मात्र निष्कर्ष। अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बिमा बोर्डको आग्रह। बैतडी बस दुर्घटना हुँदा चालक सहित 17 घाइते, 2 अवस्था गम्भीर, 5 गाँजा खेतीलाई वैधानिकता दिन सांसद सापकोटाको र काठमाडौँमा सुस्तावासीको धरना। गृहमन्त्री आश्वासनले मानिनन्, प्रधानमन्त्रीले भेट्ने अडान। 14 प्रमुख निर्वाचन आयुक्तको पद। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: बुवा अब मेरो बिहे गर्नु पर्यो
1: दिदीको
0: लागि पनि मैले खोज्नु पर्ने भयो होइन

0: इस समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4943 4440 4943 5680 र 98 5570 2640
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मङ्सिरसम्मको बकेउता रकम भुक्तानी। मनसुनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने।
5: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
6: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपीएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
5: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
6: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
5: अपरिचित वा शंकास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
6: ओटिपी पासवर्ड पिन सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
5: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
6: शंकास्पद एसएमएस फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
5: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
6: नेपाल टेलिकम राष्ट्रको संचार।
4: समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षक अन्तर्गत आज उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा मन्त्रालय राष्ट्रपति कार्यालय उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनु पर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख सुकुम्बासीको 1 वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएका प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मङ्सिरसम्मको बकेउता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बकेउता बापत उपलब्ध गराउनु पर्ने 23,44,02,98,000 रुपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनासम्मको दाबी बक्यौता फरफारक भएको जनाएको छ। गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ। त्यसै गरी बोर्डले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाव नदिन तथा स्वास्थ्य बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो ग्रिग्रान तथा बाढीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सेनाले नदीमा पानीको धमिलोपना पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुने अवस्था सृजना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिनुभयो। तिमल सेनाका अनुसार हाल वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा यी कार्यहरू पनि सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। नेपाल प्रहरीले मनसुनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाइमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। विपद प्रतिकार्यका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। केही दिनको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सडक सञ्चालनमा आएका छन् भने जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनायण काफ्लेका अनुसार यही असार 15 गते आएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाडिनी गाउँपालिका 2 स्थित सालझण्डी ढोरपाटन सडक असार 17 गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग र असार 18 गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छा कामना गाउँपालिका 6 स्थित मोगलिङ नारायणगढ सडक खण्ड सञ्चालनमा ल्याइएको हो। यसै गरी असार 17 गतेको अभिरेल वर्षासँगै अवरुद्ध भएको रुकुम पश्चिमको 8 बिस्कुट नगरपालिका 6 रिजेगार्ड खोला स्थित जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर भने हालसम्म पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सडक खण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुवार यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। बैठकको निर्णयबारे जानकारी दिँदै परिषदकी सदस्य एवं प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। परिषदबाट सिफारिस भएका नाम संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढिरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
7: सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालय जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले जानकारी दिनुभयो।
8: विशेष गरेर ऊर्जा क्षेत्रसँग सम्बन्धित 5 बुझाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भए ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी
7: सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा पुरा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी,
8: ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानूनका लागि सम्बन्धित निकाय स्पष्ट समय सीमा तोकी कार्यान्वयनमा लैजाने भन्ने विषयमा यदाइडिसिएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कार्यान्वयन योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
7: ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढेको मन्त्रालयले जनाएको छ। विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारी।
8: जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयनमा भएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
7: सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
4: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे पलाञ्चोकको धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालय केयुको 31 दीक्षान्त समारोहमा आज मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। नयाँ पिँढीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिनुभयो। मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सिप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रह समेत गर्नुभयो। समारोहमा आमन्त्रित भारत स्थित डेक्कन कलेज पोस्ट ग्रेजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति सभापति प्राध्यापक डाक्टर भूपेन्द्र पटवर्धनले नेपाल भारत बीच शिक्षा अनुसन्धान र परम्परागत ज्ञानको आदान प्रदानलाई थप सुदृढ बनाउनु पर्ने आवश्यकता औल्याउनु भयो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, बहोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड रुपियाँ बराबरको क्षति भएको छ। औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृङ्खलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति श्रृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि स्वनिर्देशन जारी गरिएको बताउनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनु पर्नेछ। काठमाडौँ महानगरपालिकाले बन्सरे डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा ओडाबाट स्रोतमय फोहोर वर्गीकरण व्यवस्थापन सुरु गरेको छ। महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बन्सरे डाँडा फोहोर व्यवस्थापनको आयु बढाउन स्रोतमय फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरिएको बताउनुभयो। प्रमुख राईका अनुसार स्रोतमय फोहोर व्यवस्थापन पछि हाल काठमाडौँ महानगरपालिकाबाट दैनिक 15 ट्रक मात्रै फोहोर बन्सरे डाँडामा लगिँदै आइएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पठाउने गरिएको महानगरले जनाएको छ। निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सिंहदरबारबाटै सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि एकाइ सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनु पर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। स्वसेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत

गराइएको हो। स्वसेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण रगत परीक्षण लगायत सेवाहरूलाई लक्षित गरी स्वास्थ्य परीक्षण रगत परीक्षण लगायत सेवाहरू लक्षित गरी स्वास्थ्य परीक्षण रगत परीक्षण लगायत सेवाहरू

0: 80,000 केजी भन्दा बढी तेजपात भारत निर्यात भएको छ। चालु आर्थिक वर्षमा गएको 6 वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँमा कारोबार भएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। अस्ट्रेलिया र इजिप्ट 2026 फिफा विश्वकपको अन्तिम 32 शुक्रबार अमेरिकाको डालसमा आम्ने सामने हुँदैछन्। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हासिल गर्ने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार आज राति 12:15 हुनेछ। इजिप्टले समचरणमा न्युजिल्यान्डलाई 3-1 हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। विश्वकप 2026 ब्रेन इम्बोलो र डान एन्डोएले गरेको 1-1 गोलको मद्दतले स्विजरल्यान्डले शुक्रबार अल्जेरियालाई 3-0 हराएको छ र प्रतियोगिताको अन्तिम 16 चरणमा प्रवेश गरेको छ। स्विस टिमले विश्वकप नकआउट चरणमा जित निकालेको यो सन् 1938 यता पहिलो पटक हो। नेपालले 16 दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा 16-3 पदक प्राप्त गरेको छ। भुटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत 81 पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारीले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई सहित लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 27.6 मिलिमिटर, पोखराको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 3.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर, र दिपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मङ्सिरसम्ममा 23.44 अर्ब रुपियाँ बकौता रकम भुक्तानी। मनसुनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा कप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर। दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ क्लिनर महिला पुरुष 50 जना सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ। देवान मेन पावर नारायणगढ़ लाइन सोक, सम्पर्क 98550-58369, 98426-43211 र 98142-76704।
3: माडी नगरपालिकाको किसान सूचीकरण कार्यक्रम सम्बन्धी सूचना।
2: माडी नगरपालिकाले किसानहरूको सूचीकरणका लागि यस वर्ष वडा नम्बर 1, 2, 3, 4 र 5 मा गडक सहजकर्ताहरूलाई

0: जेठ 15 गतेदेखि परिचालन गरेको छ। सम्पूर्ण किसानको एकीकृत तथ्याङ्क संकलन गरी सरकारी तथा विभिन्न निकायबाट प्रदान हुने सेवा सुविधा तथा कृषि अनुदानलाई व्यवस्थित गर्ने उद्देश्यले किसानको सूचीकरण गरिने भएकाले सम्बन्धित वडाका किसानहरूलाई आफ्नो घरमा आउने गडक सहजकर्ताहरूलाई आफ्नो यथार्थ विवरण दिई सूचीकृत हुन अनुरोध गर्दछौ। स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
1: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ।
0: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
1: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
0: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
1: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
0: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
1: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
0: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौनलिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण भरी माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार. साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ. कांग्रेसभित्रको विवाद झन गहिरिँदै इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने, सरकारको 100 दिन सफल भएको रासुपाको दावी, सरकार फितलो र असफल रहेको विपक्षी दलको टिप्पणी.
1: आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन. च्यामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो.
0: स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको 23.44 अर्ब रुपियाँ भन्दा बढी बकौता भुक्तानी. सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालन, कार्यस्थलबाटै स्वास्थ्य सेवा सुरु.
2: सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानु पर्दा निकै समय लाग्ने, निजामती अस्पतालमा पनि भिड बढ्दो, भिडलाई नियन्त्रण गर्नलाई, अलिकति व्यवस्थापन गर्नलाई सिंहदरबारमा स्थापन गरिएको.
0: मनसुन भर मेलम्चीको पानी आपूर्ति बन्द, काठमाडौँवासीलाई खाने पानीको समस्या बढ्ने. दैलेखमा कर्णाली नदीमा खसेको गाडी अझै बेपत्ता, किसान कल सेन्टरमा किसानको चासो बढ्दै.
3: तर मलाई लाग्छ 2 घन्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ, फोनहरू राम्रै आउने गरे आउँछ.
0: र फ्रान्समा त्यति गर्मीको कहर, एक सातमै 2000 भन्दा बढीको मृत्यु. विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुने.
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: महिलाका लागि ब्लू बस सञ्चालनको पहल सार्वजनिक यातायातलाई थप सुरक्षित बनाउने सकारात्मक प्रयास हो. तर महिलाका लागि छुट्टै बस व्यवस्था गर्नु मात्र दीर्घकालीन समाधान हुन सक्दैन. सबै सार्वजनिक यातायातमा महिला निर्धक्क यात्रा गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नु राज्यको मुख्य दायित्व मानिन्छ. ब्लू बस सँगै प्रभावकारी कानूनी कार्यान्वयन, निगरानी र जनचेतनामा पनि जोड दिन आवश्यक छ. अब खबर सन्तोषी रावलबाट.
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको शुरूआत गर्ने सवालमा सरकारको 100 दिन सफल भएको बताएको छ. पार्टीको अभिमुखीकरण कार्यक्रम पछि संचारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारको 100 दिन सुशासनमा केन्द्रित भएको बताउनुभयो. तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएको भन्दै सुशासन सरकारको अहिलेको प्राथमिकता रहेको बताउनु भएको छ. उहाँले सुझावको आधारमा केही कमी कमजोरी रहे सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ.
6: सरकारले यो 100 दिनमा नागरिकसँग सम्बन्धित विषयहरूमा बढी जोड लगायो. सरकारले अहिले यो 100 दिनमा विशेष गरेर सुशासनमा अझै बढी समय लगाएको छ, लगाउनु पर्ने नै छ. सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा. विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ. भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ. त्यसमा केही कमी कमजोरी रहेछ भने नागरिक समाजले उठाएका विषय, ती कमजोरीहरूलाई पनि हामी त्यसलाई सुझावको रूपमा अगाडि बढाएर त्यसमा अझ परिपक्व ढङ्गले सरकार अगाडि बढ्छ.
5: यसैबीच नेकपा एमाले भने सरकारको 100 दिन फितलो, अपरिपक्व र विवादास्पद भइएको निष्कर्ष निकालेको छ. महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन असफल देखिएको उल्लेख गरिएको छ. प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोडिएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक हुनु अहिलेको सरकारको असफलताको मुख्य कडी भएको एमालेको निष्कर्ष छ. कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
1: देशको पक्षमा बिल्कुलै देखिएनन्, जनताका पक्षमा देखिएनन्, आधारभूत तहका गरी खाने जनताको पक्षमा छैन. च्यामा शुल्क लगाइयो, त्यसै गरी स्वास्थ्यमा पनि अनावश्यक 3% चाहिँ कर लगाइयो, विद्युतमा 5% भ्याट लगाइयो, लगातार रूपमा चाहिँ जनता तल्लो तहका जनता गरी खानेहरू रुकुम राष्ट्रियका विरुद्धमा यो सरकार चाहिँ गएको देखिएको छ.
5: विशेष महाधिवेशन पछि दुई ध्रुवमा विभाजित नेपाली कांग्रेसको इतर पक्षले अहिलेकै अवस्थामा संस्थापन पक्षसँग कुनै पनि सहमति नहुने निष्कर्ष निकालेको छ। पूर्व उपसभापति पूर्ण बहादुर खड्का निवासमा आज बसेको बैठकले सभापति गगन थापा नेतृत्वसँग कुनै एकताको महाधिवेशन नहुने निष्कर्ष निकालेको नेता डाक्टर प्रकाश रण महतले सीआईएनसँग बताउनुभयो।
7: पार्टी मिल्नुपर्छ भन्ने पक्षमा हो, तर जो नेतृत्व हुनुहुन्छ उहाँहरूले चाहिँ चाहेको देखेन, भेट्दाखेरि कसै भेट्दाखेरि सबै भइहाल्छ नि भन्नु। अब सामान्य कुराहरू हामीले राखेका छौँ, ठुला कुरा गरेका छैनौँ। 15 अधिवेशन निष्पक्ष हुने तर साझा संयन्त्र समागम संयन्त्र जे हुन्छ गर्नु पर्यो, र नवीकरण भएकाहरूलाई चाहिँ सबैलाई यो नभनिकन त्यसलाई डिजिटल गर्ने कुरा चाहिँ सबै चाहिँ केन्द्र गर्नु पर्यो। त्यसमा को आयो को आएन, किनभने नवीकरण त गरिसकेका छौँ। यति नै कुरा छ, र यो धेरै अगाडिदेखिको प्रयास हुँदा पनि उहाँहरू चाहिँ गम्भीर देखिनु भएको छैन, त्यसले चाहिँ हामी सबै चिन्तित छौँ।
5: हालको नेतृत्वबाट कुनै पनि सहमतिका खाकाहरू प्रस्तुत नभएको अवस्थामा आन्तरिक मतभेद बढ्ने कांग्रेसको निष्कर्ष छ। यसैबीच निवर्तमान सभापति शेरबहादुर देउवा समूहले छुट्टै सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको छ। सोमबार कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी गरेको नेताहरूले बताएका छन्। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा एकाई सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि सेवा एकाई सञ्चालनमा आएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाई सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको कर्मचारी कल्याण शाखाको प्रमुख दीपक ढकालले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
8: निजामती कर्मचारीहरू ठुलो संख्यामा सिंहदरबार परिसरमा कार्य गर्नुहुन्छ। उहाँहरूले चाहिँ सामान्य चेक जाँचको लागि पनि अब निजामती अस्पताल जानुपर्दा निकै समय लाग्ने, अनि निजामती अस्पतालमा पनि अब भिड बढ्दो भिडलाई नियन्त्रण गर्नलाई अलिकति व्यवस्थापन गर्नलाई सिभिल सर्भिस हस्पिटलको चाहिँ एक्सटेन्सन काउन्टर सिंहदराभित्र राख्नुपर्छ भन्ने कुरा अस्पताल व्यवस्थापन समितिले समेत निर्णय गर्यो। त्यसको आधारमा चाहिँ यो सिंहदरबारमा स्थापन गरिएको हो।
5: दैलेखको चामुण्डा बिन्द्रसैनी नगरपालिका साथ स्थित कर्णाली राजमार्गको चाङ्ने ताडा क्षेत्रबाट कर्णाली नदीमा खसेको गाडीको अझै फेला पर्न सकेको छैन। आज बिहानभरि खोजी जारी रहे पनि नदीमा गाडी नभेटिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
8: गाडी पनि भेटेको छैन र कुनै पनि बडीहरू पनि भेटेको छैन। गाडी खसेको स्थान त एकदमै करेन्ट धेरै भएको, पानीहरू पनि धेरै भएको, त्यो अब गोताखोरहरू पनि त्यहाँ एकदमै भित्र जान सक्ने स्थिति छैन। त्यहाँ चाहिँ अब जुन आज दिनभरि नै खोजेको छ, त्यसको 4-5 किलोमिटर तलसम्म पनि गोथाखोरले खोजेको छ। अब सम्भावित जहाँ खसेको भनेको छ त्यहाँ पनि खोजेको छ, तर अहिलेसम्म पत्ता लगाउन लागिसकेको छैन। बडी चाहिँ एकजनाको भेटियो होइन, त्यही एकजनाको चाहिँ आफन्त दुईजना तिनजना अनि एउटा चालक र सहचालक, यही पाँचजनाको मात्रै मिसिङ भएको भन्ने हिसाबले चाहिँ एक किसिमले जानकारी आएको छ। त्यहाँभन्दा बढीको परिवारहरूले कसैले सूचना दिनुभएको छैन।
5: तमिलो पानी र वेग ठूलो भएकाले खोजी प्रभावित बनेको छ। दुर्घटनामा परेका मध्ये हिजो कालीकोटका एकजनाको शव फेला परेको थियो। त्यसबाहेक गाडी सहित अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको छ। यस्तै आज बैतडीमा भएको बस दुर्घटनामा 17 जना घाइते भएका छन्। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको बस दिउँसो बैतडीको पाटन नगरपालिका 8 गौराखानामा दुर्घटनामा परेको हो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगसिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौता बाफत उपलब्ध गराउनु पर्ने 23,44,02,98,015 रकम भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगसिर महिनासम्मको दावी बक्यौता फरफारमा भएको जनाएको छ। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची बसेको पानी आपूर्ति बन्द हुने जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि समितिले विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्र भन्दा माथिल्लो भागमा रहेको पहिरो गिग्रान तथा बाढीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको हो। अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठाइएको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको समितिले जनाएको छ। लगातार परेको वर्षाले बैतडीको पाटन नगरपालिका छ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन पूर्ण रूपमा भत्किएको छ। विद्यालयका प्राध्यापक वीरेन्द्र खिसीका अनुसार सोह्र असारदेखि निरन्तर परेको वर्षाका कारण आज करिब पौने दस बजे चार कोठी दुई तले भवन पूर्ण रूपमा भत्किएको हो। घटना भएको समयमा भवनभित्र केही नरहेकाले कुनै मानवीय क्षति नभएको प्राध्यापक केसीले जानकारी दिनुभयो। भवन भत्किएसँगै पठन पाठन सञ्चालनमा समेत समस्या भएको केसीले बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। जुन महिनाको अन्त्यतिर युरोपमा गर्मीका कारण फ्रान्समा एक साताको अवधिमा 2000 भन्दा बढी अतिरिक्त मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार जुनको अन्तिम सातामा अघिल्लो साताको तुलनामा मृत्यु संख्या 29% बढेको हो। विशेष गरी 45 वर्ष भन्दा माथिका व्यक्तिहरूमा मृत्युको दर उल्लेख्य रूपमा बढेको पाइएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अन्तर्गत राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति पौने 12 बजे अमेरिकाको डल्लास रंगशालामा सुरु हुनेछ। त्यस्तै भोलि बिहान पौने 4 बजे साबिक विजेता अर्जेन्टिना र केप भर्डे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जेको विजेता र केप भर्डे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्।
0: सन्तोषी रावल। नार्को किसान सेन्टरबाट कृषकलाई प्रत्यक्ष प्राविधिक सेवा।
3: पैसा लाग्दैन यसमा। 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ। किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ।
0: कृषि समस्याको समाधान सम्भव छ। कुराकानी सँगै हानिकारक परम्परागत अभ्यासले महिला किसानमा परेको प्रभाव रिपोर्ट लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो।
10: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
11: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
12: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
13: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
14: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
13: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
15: महिलाको श्रम अधिकार र सम्मानको आवाज।
16: कार्यक्रम साझा आवाज।
13: लैङ्गिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
17: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
18: प्रोप्राइटर मधुमाया जीसी पढे हैन, प्रोप्राइटर बनेछु। हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 600,000 जति कमाइन्छ।
13: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
14: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
15: पसिनाको सम्मान समानताको अभियान
16: कार्यक्रम साझा आवाज
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ नेपाल कृषि अनुसन्धान परिषद नार्गले किसान कल सेन्टरलाई राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको नियमित सेवाका रूपमा सञ्चालन गरिरहेको छ यस सेवा केन्द्रबाट बाली पशुपालन रोग किरा व्यवस्थापन कृषि प्रविधि कृषि यान्त्रिकीकरण लगायतका विषयमा किसानलाई परामर्श दिइन्छ यसबाट किसानले कसरी लाभ लिइरहेका छन् हामीले नार्का कृषि मौसमी डाक्टर मुक्तिनाथ झासँग सोधेका छौं
3: हरेक शुक्रबार 11:35 चाहिँ नेपाल कृषि अनुसन्धान परिषदमा चाहिँ यो टोल फ्री पैसा लाग्दैन यसमा 4-6 बीचमा चाहिँ किसान दाजुभाइहरूले चाहिँ आफ्नो यो कृषिसँग सम्बन्धित समस्याहरू राख्नुहुन्छ त्यहाँ सबै विज्ञहरू बस्नुहुन्छ जस्तो कि म एउटा कृषि इन्जिनियरिङ मेरो विषय यो मेसिन भयो सँगसँगै यो सिँचाइका कुराहरू भए त्यस्तै चाहिँ त्यहाँ अब रोगका किराका साथीहरू बस्नुहुन्छ त्यस्तै लाइफ स्टकतिरका पशुपालन गर्ने किसान दाजुभाइहरूलाई सम्बोधन हुने गरी त्यसका विज्ञहरू बस्नुहुन्छ तपाईँ र फरक फरक विज्ञहरू बस्नुहुन्छ केही समस्या छ भने यहाँ मैले समाधान गर्न नसके पनि हजुरहरूले चाहिँ 11:35 यदि सम्पर्क गर्नुभयो भने हरेक शुक्रबार 4-6 पक्कै पनि समस्याका समाधानहरू चाहिँ हल गर्न सजिलो हुन्छ र पक्कै पनि त्यसले चाहिँ किसान दाजुभाइहरू चाहिँ अलिकति बेनिफिटेड हुन सक्नुहुन्छ
5: तपाईँले नम्बर नोट गर्नुभएको छैन भने म पुनः दोहोऱ्याउँदैछु 11:35 तपाईँले हरेक शुक्रबार 4-6 फोन गर्न सक्नुहुनेछ तपाईँको खेतीपातीसँग सम्बन्धित पशुपालनसँग सम्बन्धित माछा पालनसँग सम्बन्धित जुन कुनै विषयमा पनि केही समस्या छन् भनेदेखि तपाईँले किसान कल सेन्टरमा फोन गरेर चाहिँ प्रत्यक्ष विज्ञसँग नै टेलिफोनमा संवाद गर्न सक्नुहुन्छ होइन त त्यसको समस्याको समाधान गर्न सकियो तर किसानहरूको गुनासो अब समुदायमा पुगेर छलफल गर्दै गर्दा कुरा गर्दै गर्दाखेरि त्यहाँनिर चाहिँ लिमिटेड हुन्छ मतलब निश्चित मात्रामा चाहिँ फोन उठाइन्छ अनि त्यो समय पनि 2 घन्टाको समय भयो अनि हाम्रो फोनै लाग्दैन हामीले कुरै गर्न पाउँदैनौँ कति ट्राई गर्दा पनि कोसिस गर्दा पनि कुरा हुँदैन अनि जम्मा 12 कि कतिवटा मात्रै फोन लिनुहुन्छ यो चाहिँ समस्याको विषय रहेछ पनि भन्नुभएको थियो कि यसबारेमा केही छलफल भएको छ हजुरहरूको
3: यस्तो समस्या नहुनु पर्ने त्यही पनि म त्यो टिमसँग यदि यस्तो गुनासो छ भने यो मेसेज म पनि प्रत्यक्ष चाहिँ त्यो टिमसँग पुर्याउँछु तर मलाई लाग्छ 2 घन्टाको समयमा राम्रै मैले एक दिन अब्जर्भ गर्न पाएको थिएँ फोनहरू राम्रै आउने गरे आउँछ त्यो
5: ठाउँमा
3: रह्यो कुरा अलिकति मैले चाहिँ अर्को पाटो समस्या चाहिँ ठाउँ ठाउँबाट के पाएँ भने कुनै समस्या छ भने शुक्रबारसम्म कुर्नु पर्ने हुन्छ खेतीपाती गर्ने किसान दाजुहरूले त के हुन्छ कि तत्काल समाधान चाहिन्छ त्यो कतिपय पशुपालनमा भयो कहिलेकाहीँ त यो यदि किरा र रोगको एक दिनमै चाहिँ पुरै स्वाहा पार्ने हुने रहेछ कतिपय केसहरूमा त्यो भएर यसको फ्रिक्वेन्सी बढाउनु पर्यो भनेर ठाउँ ठाउँबाट मैले चाहिँ
5: तत्कालैको लागि चाहिँ व्हाट्सएप ग्रुप कि बनाएको रहेछ व्हाट्सएप ग्रुपमा पनि किसानहरू त्यहाँनिर एड हुनुभयो भनेदेखि त्यहाँ चाहिँ त्यो बालीको अथवा जे समस्या छ त्यसको चाहिँ फोटो खिचेर यस्तो समस्या भएको छ भनेर हालिदिनु भयो भनेदेखि विज्ञहरूले सुझाव दिनुहुँदो रहेछ कि त्यो कस्तो राम्रो लाग्यो थियो मलाई चाहिँ
3: हजुर त्यो पनि हो नि जस्तो कहिले काहीँ के हुन्छ फोनमा समस्या भन्दै गर्दाखेरि उहाँले भन्ने समस्या र हामीले बुझ्ने त्यो समस्या चाहिँ फरक पर्न सक्छ त्यो भएर यदि फोटो र भिडियोको अवस्थामा कहिले काहीँ त यदि सिम्पलै मगाउनु पर्ने अवस्था हुनसक्छ त्यो अवस्थामा चाहिँ अब यो खासमा हेर्नुभयो भने टु वे कम्युनिकेसन न हो किसान र विज्ञ दुवैजना सँगै मिलेर सबै कुराहरू तत्काल पनि सम्भव नहोला तर सँगै गएर चाहिँ समाधान चाहिँ गर्न सकिन्छ पक्कै पनि तपाईँहरू यो एउटा कार्यक्रम राम्रै कार्यक्रम 11:35 मलाई चाहिँ त्यो राम्रो लागेको छ तथापि जति राम्रो गरे पनि सुधारका बाटोहरू जहिले पनि हुन्छ र त्यसको डोमेन अझै बढाउनु पर्ने पक्कै पनि छ हप्तामा एक दिन अब 2 घन्टाले पक्कै पनि किसानमै पुरै देश भएको अवस्थामा त्यतिले समाधान गर्ला जस्तो मलाई पनि लाग्दैन यो गुनासोहरू चाहिँ मैले टिप्छु र हजुरहरूको गुनासोमा सम्बन्धित ठाउँमा चाहिँ पुर्याउने कोसिस गर्छु
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ कर्णालीको कृषि महिलाको काँधमा अधिकार भने अझै टाढा
12: महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले. पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ. पुरुष
0: महिला किसानलाई अवसरमा अझै असमानता, समानताका लागि स्थानीय सरकारले गर्नुपर्ने पहल, विशेष सामग्री बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
20: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353.
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: साझा खबरमा अब महिला किसानको कुरा. कर्णालीमा खेतीबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकार जिम्मेवारी, अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्. तर उनीहरूको श्रमको उचित मूल्याङ्कन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ. यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ.

0: असारको महिना बिहानको झिसमिसे उज्यालो चरा चुरुङ्गीको चिरबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी यही मौसममा धेरै महिला किसान दिनको सुरुवात डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई गोडमेल कटानी पशुपालन र घर धन्दा सम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
1: थोरै तरकारी लिए भइगयो भने जस्तै हुन्छ, अब तरकारी धेरै हुन्छ, बजार सानो छ, त्यस्तो अनुभव त अब जस्तै धेरै छ त। अब एक केजी टमाटर लिएपछि आधा घन्टा 20 मिनट 2 घन्टा जति पनि कोही कुराले गबले भुलाइराखेछन् त, समस्या त धेरै छ त। अझ र हामी हेर्नेखातको महिलाहरूलाई बाटो त्यस्तो नराम्रो छ, पुरुषले माथि आम्नो खुट्टो माथि गर्ने, आफू माथि हुने, अब महिलाले जति दुःख संकष्ट गरे पनि त महिला कन अलि दबाउनै खोज्छन् त पुरुषहरूले।
0: खेतमा दिनभर काम गरेपछि घरमा खाना पकाउने, बालबालिका र ज्येष्ठ नागरिकको हेरचाह गर्ने जिम्मेवारी पनि अधिकांश महिलाकै काँधमा हुन्छ। यसले उनीहरूको स्वास्थ्यदेखि आर्थिक अवसरसम्म असर पुर्याइरहेको किसान बेसरकला नेपालीको अनुभव छ।
2: कहिले कसो अलिकति हो हलो सलो जोत्दाखेरि खन्दाखेरि केही हामीले गाह्रो पर्यो भनेपछि हामीले जाउँ भनेर भनेपछि मात्र हो, नत्र महिलाहरूले धेरै गर्छन्। पुलिस अलिकति हो पुरुषले गर्ने, उब्जनी गर्दाखेरि हामीले गर्नुपर्छ, ड्याङहरू बनाउँदाखेरि हामीले गर्नुपर्छ, ग्रिन हाउस गर्दाखेरि कहिले कसो हामीलाई धेरै लोड पर्यो भने कामको अब गर्नु भनेपछि सघाउने मात्र हो अलिकति। पुरुष भन्दा पनि महिलाले धेरै बढी बोझ हुन्छ, धेरै महिलाले धेरै बढी काम गर्नुपर्छ पुरुषले भन्दा।
0: राष्ट्रिय तथ्याङ्कले पनि यही वास्तविकता देखाउँछ। नेपालको कृषि गणना 2078 अनुसार कृषिमा संलग्न जनशक्ति मध्ये महिलाको सहभागिता आधा भन्दा बढी छ। नेपाल श्रम शक्ति सर्वेक्षण अनुसार पनि कृषिमा कार्यरत महिलाको प्रतिशत पुरुषको तुलनामा उल्लेख्य रूपमा बढी छ। तर राष्ट्रिय तथ्याङ्क कार्यालयको कृषि गणना अनुसार कृषि सञ्चालन गर्ने व्यक्ति मध्ये महिलाको हिस्सा करिब 1/3 मात्र छ। अर्थात् खेतमा महिलाको श्रम बढी भए पनि निर्णय गर्ने अधिकार र स्रोतमा उनीहरूको पहुँच अझै सीमित छ। छायानाथ रारा नगरपालिका तिनकी किसान रामदेवी बुढा उत्पादन गरेको अन्न बाली र तरकारी बजारसम्म पुर्याउन तथा व्यापार सम्बन्धी निर्णय लिन अझै पनि कठिन हुने बताउनुहुन्छ।
3: अब पहिला त कृषिमा व्यवसाय गर्नलाई सजिलो थियो, अहिले गाह्रो छ। अब केही यता पर्वजोलतिर हालम भनेपछि कर्मचारी अन्न यहाँ जग्गा सग्गा हेरी जान्छन्, कहीँ पानीको ऊ छैन, रोजगार छैन भन्ने भयो, कोही क्या भन्ने भयो। अनि त्यही भएर पनि हामीलाई गाह्रो त गाह्रो, तरकारी खेती गर्ने कन गाह्रो पनि गाह्रो छ। अब यो डोखामा लिँदाखेरि पनि हामी कन गाह्रो छ त, केलाई गाह्रो छ भनेपछि अब राति आँट्छौँ, अध राति आँट्छौँ, पुरुष दाजुभाइले कोहीले केही नभने पनि त हामी कन ढोलको डर छ, पहिरोको डर छ, बाटो नराम्रो छ, हामी कन त्यही बाटो सबजनाले लागेको त्यही बाटो हेरिदिए पनि त हामी कन कति कति सुविधा हुने थियो त।
0: कतिपय ठाउँमा महिलाको नाममा जग्गा नहुनु, कृषि ऋण, तालिम अनुदान र आधुनिक प्रविधिमा पुरुषलाई प्राथमिकता दिनु जस्ता अभ्यास अझै कायमै छन्। यसको प्रत्यक्ष असर उत्पादन आमदानी र महिला सशक्तिकरणमा परेको छ। कर्णालीमा वैदेशिक रोजगारी र अन्य कारणले पनि धेरै पुरुष घर बाहिर रहने भएकाले खेतीपातीको मुख्य जिम्मेवारी महिलाले सम्हालिरहेका छन्। तर नीति निर्माणदेखि कृषि सम्बन्धी योजना बनाउने तहसम्म उनीहरूको आवाज भने कमजोर सुनिन्छ। महिला किसान रमाइली बुढा महिला किसानलाई सिप प्रविधि, वित्तीय सेवा र जग्गा माथिको अधिकार सुनिश्चित गर्न सके उत्पादन र परिवारको आर्थिक अवस्था दुवैमा सुधार आउने बताउनुहुन्छ।
4: एउटा राख्ने ठाउँ भइदिए अनि एउटा गाडी भइदिए हामीलाई डोकामा लिनु नपर्ने थियो, हामीलाई अलि मिलाएर दिँदाउ, बजारमा डोका गरिकन लिनु नपर्ने थियो। रोड आएको थियो, गाडी गरिकन निको तरकारी तराई तराईको निय ल्याउँछन् त, हाम्रो तरकारीले मार्केटै पाए छैन।
0: नेपालको कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब 24% रहेको छ। यो क्षेत्रको मेरुदण्ड नै महिला किसान हुन्। तर उनीहरूको श्रमलाई उचित सम्मान, निर्णय प्रक्रियामा सहभागिता, सम्पत्ति माथिको अधिकार, कृषि प्रविधिमा पहुँच र वित्तीय अवसर विस्तार नगरी दिगो कृषि विकास सम्भव देखिँदैन। खड्क सुनार, CIN रेडियो मुगु, मुगु गमगडी।
5: महिलाले उत्पादन गर्छन् तर बजारसम्म पुग्ने बाटो सजिलो छैन। एक्लै बजार जाँदा कुरा काट्ने, यातायात नपाउने, व्यापारीसँग मूल्य तय गर्न कठिन हुने समस्या अझै कायमै छ। यस्तो समस्या समाधानका लागि के गर्नुपर्छ? हामीले काठमाडौँको शङ्करापुर स्थित माने डाँडा महिला किसान समूहका सचिव अस्मिता खातीसँग सोधेका छौँ।
6: केही छैन गऱ्यो भने, मेहनत गऱ्यो भने हरेक चिज बिक्नेछ, कसैले मागेर हिँड्नुपर्ने उयो नै छैन, तर मेहनती चाहिँ हुनु पर्यो मान्छे, अनि सोच चाहिँ राम्रो हुनु पर्यो, परिवर्तन चाहिँ हुनै पर्यो, हामी दुःख चाहिँ गऱ्यो भने
7: हरेक परिवर्तनको कुरा, यो त अहिलेदेखिको कुरा होइन नि त।
6: हजुर,
7: म जन्मिँदा भन्दा अगाडिदेखि नै परिवर्तन गर्ने, सोच परिवर्तन गर्ने भन्ने कुरा यहाँ जन्मिनुभन्दा अगाडिदेखिको पनि कुरा होला होइन, कुरा भइरहँदा पनि अहिलेसम्म पनि परिवर्तन किन भइरहेको छैन, यसमा चाहिँ के कारण होला जस्तो लाग्छ हजुरलाई?
6: यो चाहिँ अब पहिलादेखि नै चलिआएको चलन भनौँ कि पुरुषमाथि गर्ने व्यवहार हो। आमाले पनि छोरालाई पढ्दैन तिमी यो गर्न, तिमी यो पढेर बस, तिमी काम गर्नु पर्दैन भने
7: काम नगर
6: नगर भन्ने उयो हो कि,
7: बहिनीले गर्छ अब सानो बहिनीलाई हराउने
6: त्यस्तो चलनले पनि हो कि आजसम्म पनि परिवर्तन गर्न नसकेको। जस पुरुषमा चाहिँ त्यति परिवर्तन चाहिँ भएको छैन अहिलेसम्म, दबिरहेछ
7: आफ्नो बच्चाहरू हुर्काउँदै गर्दाखेरि, हुर्काइमा पनि हुर्काउँछ बाबाले कसरी हुर्काइरहेछ भन्ने कुराले पनि फरक पार्ने भयो,
6: त्यो फरक नै पर्ने भयो, अनि त्यही देखेर आएर पनि अहिलेको युवाहरू पनि त्यति चाहिँ काममा सघाउनु पर्छ भन्ने सोच चाहिँ भएको छैन जस्तो लाग्यो।
7: आफ्नो सन्तानलाई चाहिँ कसरी हुर्काइरहनु भएको छ त?
6: मैले चाहिँ मेरो छोरालाई, मेरो 7 वर्ष भयो, मैले चाहिँ त्यो खाना खाएपछि त्यसलाई कुच्चो लाउनेदेखि काम, अनि जस आफ्नो सामानहरू चाहिँ आफै व्यवस्था गर भनेर चाहिँ भन्या मतलब गर्न पनि लाएको छु मैले।
7: अहिले नेपालमा धेरै महिला किसान, हुन त सरकारी डेटा पनि आएको छ, नेपालमा 60% भन्दा बढी अझै पनि कृषि पेसामा आश्रित परिवार छन्, तीमध्ये 70% चाहिँ किसान महिला छन् कि, महिला किसानले काम गरिरहेछन्, तर उनीहरूको न परिचय छ महिला किसान भनेर, अनुदान लिने ठाउँमा पनि पुरुषै छन् होइन, राहत लिने ठाउँमा पनि पुरुषै बढी छन्, सबै ठाउँमा चाहिँ अलिक बढी पुरुष देखिनुहुन्छ, काम गर्ने धेरै महिला तर पाउने जति हुन्छ नि पुरुष हुनुहुन्छ।
6: यसलाई घटाउनको लागि चाहिँ राज्य अनि नगरपालिकाबाट नै महिलालाई अगाडि कसरी बढाउने होइन, विभिन्न सिपमूलक तालिम अथवा कुरा पुरै जानकारीहरू चाहिँ महिलालाई पनि हुनु पर्यो, अनि घरबाट पनि स्वतन्त्र हुनु पर्यो महिला, महिलालाई मात्रै काम मात्रै आइराख्नुपर्छ भन्ने छैन, महिलाले नै अगाडि बढ्न दिनुपर्छ भन्ने सोच चाहिँ घरबाटै हुनुपर्छ।
5: काङ्ग्रेसभित्रको विवाद गहिरिँदै गएको छ भने इतर पक्षले संस्थापनसँग तत्काल सहमति नगर्ने नेताहरूको दावी छ। सरकारको 100 दिन सफल भएको राष्ट्रपाको दावीमा सरकार फितलो र असफल रहेको विपक्षी दलहरूले टिप्पणी गरेका छन्। स्वास्थ्य बिमा बोर्डद्वारा मङ्सिरसम्मको 23.44 अर्ब रुपियाँ भन्दा बढी बकेउदा भुक्तानी गरिएको छ भने आजबाट सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालन भएको छ। मनसुन भएर मेलम्चीको पानी आपूर्ति बन्द हुने भएको छ, यसले काठमाडौँवासीलाई खानेपानीको समस्या बढ्नेछ। दैलेखमा कर्णाली नदीमा खसेको गाडी अझै बेपत्ता छ भने किसान कल सेन्टरमा किसानको चासो बढ्दै गएको छ। र फ्रान्समा अत्यधिक गर्मीले एक सातामै 2000 भन्दा बढीको मृत्यु भएको छ। विश्वकप फुटबलको नकआउटमा आज अस्ट्रेलिया र इजिप्ट आमने सामने हुनेछन्। हस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि असार 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार, शुभरात्री। सिंगो नेपाल र सारा नेपालीको आवाज।

0: Swadesh FM 93.2 MHz.
1: It's 8 p.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: त्रिवी सहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त, प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिश।
0: बालिन सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष, सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको रासोपा सभापति लामिछानेको दावी।
1: काठमाडौँमा महिलाका लागि निशुल्क ब्लू बस चलाउने सरकारको तयारी, रङ फेरेर प्रचारमुखी काम गर्न थालेको भन्दै विपक्षी दलको विरोध।
0: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड मानिस सहभागी हुने अनुमान।
1: र फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भेट्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। त्रिभुवन विश्वविद्यालय सहित सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन्। विश्वविद्यालयका उपकुलपति समेत रहनुभएका प्रधानमन्त्री बालिन्द्र शाहले आज सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको हो। नियुक्ति हुनेहरूमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्ट रहेका छन्। उपकुलपति छनौटका लागि शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनाइएको थियो। उक्त समितिले 8 विश्वविद्यालयका उपकुलपतिका लागि 24 जनाको नाम सिफारिस गरेको थियो। त्यसैबाट प्रधानमन्त्री शाहले 7 विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुभएको हो। अब लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन बाँकी छ।
1: संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा काठमाडौँ र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाक्ले ओखलडङ्गालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषदका सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारी ठाकुरले जानकारी दिनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ।
0: सर्वोच्च अदालतले व्यवसायी अजय राजसुमार्गीमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज यस्तो आदेश दिएको हो। सर्वोच्चकै फैसला विपरीत हुने गरी फेरि अनुसन्धान अघि बढाउँदै सरकारले पासपोर्ट नै रोक्का गरेपछि सुमार्गीले सम्पत्ति शुद्धिकरण विभागसँगै अध्यागमन विभागलाई समेत विपक्षी बनाई हिजो रिट दायर गर्नुभएको थियो। सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्राली र नेपाल सेटेलाइट टेलिकम प्रालीमा कानून बमोजिम नै वैदेशिक लगानी ल्याउँदा सम्पत्ति शुद्धिकरण विभागले 7 वर्ष अघि नै अनुसन्धान गरेको थियो। 2076 जेठ 14 गते सर्वोच्चले सो रकम वैधानिक स्रोतबाट आएको हो कि होइन भन्ने विषयमा 6 महिनाभित्र अनुसन्धान सकेर आवश्यक कार्यवाही अघि बढाउन परामर्श दिएको थियो। त्यसपछि फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई पत्रचार गर्दै अनुसन्धानको निचोडबारे प्रश्न गरेको थियो। तर विभागले गोलमटोल रूपमा हदम्याद नलाग्ने भन्दै जवाब पठाएपछि निर्देशनालयले अदालतको परामर्श बाध्यात्मक रहेको भन्दै सुमार्गीको ठेक्का सुमार्गीको रोकका राखिएको रकम फुकुवा गरेको थियो। त्यति बेलाकै फैसलाले टेक्दै आज सर्वोच्चले निवेदनको अन्तिम किनारा नलाग्दासम्म सुमार्गी विरूद्ध कुनै काम कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको हो। साथै अदालतले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने भए शोको आधार र कारणसहित 15 दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ। व्यवसायी सुमार्गीले आफूलाई एउटै विषयमा पटक पटक धरपकड गर्न खोजिएकाले आफू अदालत जान बाध्य भएको बताउनुभयो। आफूले विक्रमसम्म 2070 सालमा ल्याएको विदेशी लगानीलाई अनुसन्धानका नाममा 6 वर्षसम्म विभिन्न बैंकमा रोकिएको र त्यही पैसालाई राजनीतिक व्यक्तित्वहरूसँग जोडेर पटक पटक आफ्नो बदनाम गर्ने चेष्टा गरिएको भन्दै सुमार्गीले आपत्ति जनाउनुभयो। जहिले सम्पत्ति शुद्धिकरण भनेको छ, लखेटेको छ, राजनीतिक नेतृत्वसँग जथाभावी नाम जोडेर मीडिया ट्रायल गर्ने गरिएको छ, कति मान्छेलाई कहिलेसम्म मैले स्पष्टीकरण दिँदै हिँड्ने, सुमार्गीले भन्नुभयो। 2074 सालदेखि नै सरकार फेरिएपछि मलाई एउटै मुद्दामा अनुसन्धानका नाममा निशाना बनाउने गरिएको छ। पासपोर्ट रोक्का गर्ने सरकारको निर्णयले आफ्नो व्यवसाय र व्यक्तिगत ख्यातिमा अपूरणीय क्षति पुगेको र विदेशी लगानीकर्ता समेत निरुत्साहित भएको व्यवसायी सुमार्गीको भनाई छ। आज अदालतमा सुमार्गीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील कुमार पन्त, रामनारायण बिराडी, सुरेन्द्र थापा, सुरेन्द्र खड्का, कमल खनाल, अधिवक्ता समीर शर्मा, मुकुन्द न्यौपाने लगायतले बहस गर्नुभएको थियो।
1: नेकपा एमाले बालेन्द्र शाह नेतृत्वको सरकार सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णत असफल देखिएको टिप्पणी गरेको छ। आज सरकारको 100 दिने कार्यकालको प्रारम्भिक धारणा सार्वजनिक गर्दै एमाले आफ्नो 100 बुँदे बाचापत्र र आम जनताको अपेक्षा अनुरूप काम गर्नुको साटो सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै रुचि देखाएको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनामा खुलेआम जोडिएका प्रमाण एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको दावी गरिएको छ। छबुदामा सरकारका कामको समीक्षा गरेको एमाले सिंहदरबारबाट कानूनले नचिनेका व्यक्तिले स्वेच्छाचारी शासन चालेको आरोप लगाएको छ। बिहानीले दिनको संकेत गर्छ भने झैं 100 दिनको सरकारको कामले मुलुकको आर्थिक संकट समाधान गर्न, विधिको शासन कायम गर्न सरकार पूर्ण रूपमा असफल साबित भएको एमालेको विश्लेषण छ। यो अवधिमा सरकारका काम अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद देखिएको बताएको छ। एमाले यो सरकार नीतिगत र संवैधानिक रूपमा विचलनमा गएको भन्दै शान्ति, सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो हिँडेको आरोप लगाएको हो। त्यस्तै सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारितातर्फ सरकार अघि बढेको पनि एमालेको आरोप छ। त्यसै गरी प्रशासनिक सुधार र सेवा प्रवाहमा पनि सरकार असफल भएको एमाले टिप्पणी गरेको छ। परराष्ट्र नीतिमा गम्भीर ढंगले चुकेको सरकार देशभक्ति र राष्ट्रहितका सवालमा अत्यन्तै फितलो देखिएको निष्कर्ष पनि एमाले निकालेको छ।
0: यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झुलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष साम्पाङले सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस हुने गरी परिणाम दिन नसकेको बताउनुभयो।
3: कोसिस उहाँहरूले गर्नु भएकै हो, कोसिस भएको, तर रिजल्ट चाहिँ महसुस त्यति जनतालाई भएको छैन। महँगीहरू धेरै भयो, अब महँगी नियन्त्रण गर्नुपर्छ भन्ने सल्लाह सुझाव हाम्रो रहेको थियो।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सरकार सुशासन र नागरिकलाई सेवा दिने विषयलाई प्राथमिकतामा राखेर राम्रो शुरूआत गरेको दावी गर्नुभएको छ। उहाँले आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै सरकारले शुरूआती 100 दिनमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूलाई प्राथमिकतामा राखेर नागरिक सेवा प्रवाहलाई सुस्त र प्रभावकारी बनाउने प्रक्रियाको शुरूआत भएको बताउनुभयो।
4: सुशासन सरकारको अहिलेको प्राथमिकता भएको हुनाले सुशासनका क्षेत्रमा र नागरिकलाई सेवा दिने विषयमा जहाँ नागरिकको हुनुहुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्ने हुन्छ, तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। यो राम्रो बिगिनिङ जस्तो मलाई लाग्छ।
1: सभापति लामिछानेले विकास निर्माण तथा दीर्घकालीन पूर्वाधार आयोजनाको विषयमा सरकारले 2-3 वर्षको योजना बनाएर काम गरिरहेको उल्लेख गर्दै त्यसको नतिजा 2-3 वर्षभन्दा पहिले अपेक्षा गर्न हुने बताउनुभयो। यद्यपि विकास निर्माणको विषयमा तत्काल देखिने केही क्षेत्रमा पनि उपलब्धिमूलक काम भएको सभापति लामिछानेको दावी छ।
4: सुशासनका मुद्दामा सरकारको बढी ध्यान गयो तुलनात्मक रूपमा. विकास निर्माण र दूरगामी विषयहरूमा आज गरिएको कामको प्रभाव अलिकति पछाडि देखिँदै आउँछ. भौतिक पूर्वाधारकै क्षेत्रमा भन्नुहुन्छ भने हामीले 3 वर्षलाई प्याकेज बनाएर काम गरेका छौँ, जसको नतिजा 3 वर्षभन्दा अगाडि अपेक्षा गर्न केही गाह्रो हुन सक्ला, यद्यपि तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ.
0: नेपाली कांग्रेसको इतर पक्षले वर्तमान अवस्थामा संस्थापन पक्षसँग सहमति हुने सम्भावना छिण बन्दै गएको निष्कर्ष निकालेको छ. नेता पूर्णबहादुर खड्काको निवास गोलफुटारमा बसेको इतर पक्षको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले अहिलेको परिस्थितिले एकताको महाधिवेशन हुने सम्भावना कमजोर भएको बताउनुभयो. वहाँले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्र प्रस्ताव विमति र सहमतिको प्रयास स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीमा सहमति जुटाउन समय लाग्ने बताउनुभयो. विश्वकर्माले गत पौषमा विशेष महाधिवेशन त्यसपछि पार्टीभित्र देखिएको अन्तर्कलह माघ 6 गते एकता र वैशाख 6 गते आएको फैसलालाई स्वीकार गर्दै पार्टीले सहमतिको प्रयास निरन्तर जारी राखेको स्मरण गराउनुभयो. तर संस्थापन पक्ष एकपक्षीय रूपमा अघि बढ्दै गएर अधिवेशनका गतिविधि सञ्चालन गरे पार्टी एकताको सम्भावना अझ कमजोर हुने उहाँको भनाइ छ. नेता विश्वकर्माले पार्टी एकतालाई प्राथमिकतामा राखेर इतर पक्षले निरन्तर पहल गरिरहने स्पष्ट पार्नुभयो. नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
5: गुणस्तरीय प्लम्बिङको परपर्दना मार्बल.
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड. साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भरको.
7: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ? ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ. कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्. यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ. सही सूचना, सुरक्षित कर्जा. वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैङ्कद्वारा जारी सन्देश. नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा. फोन नम्बर 01-5719-605. गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np.
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
1: सरकारले काठमाडौँ उपत्यकामा महिलाहरूका लागि निशुल्क र सुरक्षित यात्रा सुनिश्चित गर्ने भन्दै साझा यातायातका बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने तयारी गरेको छ. राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले विगतमा आफ्नो निर्वाचन क्षेत्र चितवनमा चलाएको अवधारणालाई सरकारले अपनत्व लिएर देशैभर विस्तार गर्न खोजेको हो. यसलाई सरकारले 100 दिने कार्यसूचीमै पनि राखेको थियो, तर गुडिरहेका हरिया बसको रंग फेरेर सरकारले प्रचारमुखी काम गरेको र सार्वजनिक यातायातको दलीयकरण गर्न खोजेको भन्दै यसको कडा आलोचना हुन थालेको छ. एक सामग्री सहकर्मी माधव तिमल छैनबाट.
8: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकाका विभिन्न 3 रूटमा साझा यातायातसँग सहकार्य गरेर ब्लू बस चलाउने गृह कार्य गरिरहेको छ. मन्त्रालयका अनुसार महिलाहरूका लागि मात्रै तोकिएको यो बसमा यात्रुले भाडा तिर्नुपर्ने छैन भने यसको खर्च सरकारले नै बेहोर्नेछ. मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी ज्ञानराज लम्सालले साझा यातायातको पहिचान यथावत राखी आगामी आर्थिक वर्षदेखि मन्त्रालयको 3 करोडको लगानीमा नयाँ ब्लू बस सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो.
9: ब्लू बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग मन्त्रालयले सहकार्य गरिरहेको अवस्था छ. साझा यातायात त आफ्नो आइटी छ, त्यही हिसाबले अगाडि चलि नै रहन्छ. ब्लू बस सञ्चालन गर्नको लागि हाम्रो मन्त्रालयले साझा यातायात अहिले अफर गरेको छ, प्रस्ताव माग गरेको छ, छलफल भइराखेकै छ.
8: तर रासोपाले आफ्नै पार्टीको चुनावी रङ निलो र नाम ब्लू बससँग ठ्याक्कै मिल्ने गरी सरकारी बस रङ्ग्याउन खोजेको भन्दै आलोचना समेत हुन थालेको छ. प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले यसलाई स्टन्टको संज्ञा दिएको छ. पार्टी सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले यो स्टन्ट धेरै दिन नटिक्ने बताउँदै वर्तमान नेतृत्वले इतिहासका धरोहरहरूलाई उपेक्षा गरेको आरोप लगाउनुभयो.
10: एउटा स्टन्ट हो यो, धेरै दिन टिक्दैन, यस्तो पारे झन् टिक्दैन, कलर मात्र होइन, उहाँ त कलर भयो मिल्यो भने सिंहदरबारभित्रै कलर लाउनु, संसद भवनभित्र एउटा कलर लाउनु, त्योभन्दा नेपाली गणतन्त्रको कलर शान्ति प्रक्रियाबाट मुलुक गेजापाको फोटो, भीमसेन थापाहरूको फोटो जसले नेपालको महत्त्वपूर्ण कार्य उनीहरूको फोटो कसो लगाएको भयो त्यो बेलाको ऐतिहासिक लगाएको भए हुन्थ्यो, अरू सक्ने भए त उहाँहरू आफ्नै फोटो लगाउनुहुन्थ्यो होला।
8: अर्को प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले यसप्रति कडा आपत्ति जनाउँदै यसलाई जनमतको अपमान र चटक्के कामको संज्ञा दिनुभयो। जनताले जीवनस्तरमा परिवर्तन आउने विश्वासका साथ दिएको मतको उपहास गरिएको उहाँको टिप्पणी छ।
11: यति धेरै चटकै हुन्छन् भन्ने त्यो अनुमान पनि गरे, यो त जनमतको हुर्मत हो नि, यति धेरै विश्वास गरेर तर आम चाहिँ जनताको जीवन स्तरमा परिवर्तन ल्याउँछन् भन्ने विश्वासका साथ दिने मतको यो अपमान गर्ने कुरा, त्यसलाई चाहिँ होइन अनदेखा गर्ने कुरा हो नि त, त्यसको चाहिँ पुरै खिल्ली उडाएको भद्दा मजाक भयो। यस्ता काममा यस्ता चाहिँ वयतका मन लाग्नुहुन्छ, त्यही भइरहेका साझावास चाहिँ हरियो चाहिँ रङमा भएका साझावासलाई निलो रङ लगाएर ब्लु बस बनाउने भन्ने कुरा, त्योभन्दा चटकी कुरा के हुन सक्छ ल भन्नुहोस् त।
8: साझा यातायातका प्रमुख कार्यकारी अधिकृत सिइओ भूपेन्द्र अरियालले बसको रङ परिवर्तन गर्ने विषयमा सरकारवाला निकायहरूसँग गहन छलफल सुरु भइसकेको तर सञ्चालनका लागि ठ्याक्कै मिति नै टुङ्गी नसकेको बताउनु भएको छ। उहाँले यस निर्णयका सम्भावित जोखिम र नकारात्मक प्रभावहरूका बारेमा समाजमा भइरहेका बहसलाई ध्यानमा राख्दै छिट्टै सबै पक्ष बसेर उचित निष्कर्ष निकाल्ने बताउनुभयो।
12: छलफल र समाजमा छ, यसको सम्भावित जोखिमहरू अनि यसले पार नकारात्मक प्रभावहरू इम्प्याक्टका कुराहरू छन्, अब यी विषयहरूमा अब गहन छलफल हामी सुरुवात गरेका छौँ, हामी अब कसरी गर्ने भन्ने कुरा सिधै यस विषयमा हामी सम्बन्धित सरकारहरूलाई निकायहरू बसेर पनि छलफल गर्छौँ।
0: नगर्न बिमितहरूलाई आग्रह गरेको छ। बोर्डले आज सूचना जारी गरी स्वास्थ्य बीमामा आबद्ध भएका बिमितहरूलाई अस्पतालहरूमा अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक एवं स्वास्थ्य कर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले ध्यान आकर्षण गराएको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न नागरिकको तर्फबाट पनि महत्वपूर्ण भूमिका निर्वाह गरिदिन बोर्डले अनुरोध गरेको हो। बोर्डले चालू आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल 23,44,02,98,16 रुपियाँ दावी भुक्तानी गरेको छ। उक्त भुक्तानीसँगै मिति 2082 साल मंगसिर मस्तान्तसम्मको सम्पूर्ण आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दावी बक्यौता पूर्ण रूपमा फरफारक भएको जनाएको छ।
1: निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सञ्चालनमा आएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा इकाइ सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीहरूलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालमा धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो।
0: औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्तिमा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्न निर्देशन दिनुभएको हो। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिको सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनु पर्नेछ।
1: भारी वर्षासँगै आजदेखि मेलम्ची खानेपानी अस्थायी रूपमा बन्द भएको छ। आयोजनाको मुहारमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति अस्थायी रूपमा बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका सहायक प्रबन्धक एवं सूचना अधिकारी वीरबहादुर चन्दले जानकारी दिनुभयो। उहाँका अनुसार मेलम्ची आसपास ठूलो वर्षा भएपछि खोलामा आज पनि बाढी आइरहेको छ। यदि पानी पर्न रोकिए मेलम्ची खोला सङ्लिएपछि काठमाडौँ उपत्यकामा पठाइने र अन्यथा बागमतीको धापबाट भए पनि पानी वितरण गर्ने योजना रहेको सूचना अधिकारी चन्दले बताउनुभयो।
13: अब त्यो जुन पानी छ नि बागमतीबाट मेलम्चीबाट आउने, अब त्यो धमिलो पानी आयो भने त्यो त सुरुङ मार्गमा पुरै जाम भएर बलुवा त्यहाँ बस्नेहरूले गर्दाखेरि झन् असर पर्छ भनेर त्यो अहिले अस्थायी रूपमा बन्द गरिएको। अब एक दुई दिनभित्र मिल्यो भने त्यहाँबाट गर्ने होइन, भयो भने त्यो बागमतीको धापबाट पानी वितरण गर्ने भन्ने कुरा भइरहेछ। बर्सातको लागि मात्रै हो यो समस्या, अरू बेला त थिएन। अब त्यो अब नेपाल सरकार अब खानेपानी मन्त्रालय छलफल भइरहेको छ यसको बारेमा।
0: राष्ट्रिय सभामा विनियोजन विधेयक 2083 माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ मन्त्रीहरूले असार 22 गते दिनुभएका छन्। आज बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले मन्त्रालयको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूचीबारे सदनलाई जानकारी गराउनु भएको हो। अध्यक्ष दाहालका अनुसार युवा श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरूले असार 22 गतेको बैठकमा जवाफ दिनुहुनेछ। त्यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्रीहरूले पनि सोही दिन सदनमा उठेका प्रश्नहरूको सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ।

0: को हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले गत बुधबार 5 वर्ष कैद सजाय सुनाएको थियो। अदालतको यो फैसला अनुसार आज कोइरीलाई कारागार चलान गरिएको प्रवक्ता गोलेले बताउनु भएको हो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

0: Mikäs bonus pound? मात्रदूत 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार काठमाडौँ विश्वविद्यालय केयुको 31औं दीक्षान्त समारोह दोस्रो चरणमा विभिन्न विधाका 1527 विद्यार्थी दीक्षित भएका छन् शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा काप्री पुलाञ्चोकको धुलीखेल स्थित उक्त विश्वविद्यालयमा आज सम्पन्न समारोहमा दीक्षित हुने विद्यार्थीहरूमध्ये 11.72% नेपाल बाहेक अन्य 7 देशका रहेका छन्
2: चितवनमा रोप्न तयार भएको धानको बिउमा मरुवा रोगको समस्या देखिएको छ भरतपुर महानगरपालिका क्षेत्रमा रोप्नका लागि तयार भएको बिउको ब्याडमा मरुवाको समस्या देखिएको जिल्ला स्थित कृषि विकास कार्यालयले जनाएको छ कार्यालयको सूचना अधिकारी बिन्दु पौडेलका अनुसार भरतपुर महानगरपालिका 27 र 28 रोप्नका लागि तयार भएको धानको ब्याडमा मरुवाको समस्या देखिन थालेको हो
3: नेपाली सेनाको पूर्वी पृतना र कोशी प्रदेशका 14 जिल्लामा तैनाथ सेनाका युनिटले विपदलाई लक्षित उच्च सतर्कता सहित आवश्यक तयारी पूरा गरेको जनाएको छ विपद प्रतिकारीय तयारीका लागि कोशीमा मनसुनजन्य बाढी पहिरो डुबान आगलागी सवारी दुर्घटना तथा अन्य विपदलाई लक्षित गर्दै सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरी आवश्यक तयारी पूरा गरेको जनाएको हो
2: शेयर बजार परिसूचक नेप्से आज ओह्रालो लागेको छ नेप्से परिसूचक 8.30 अङ्कले ओह्रालो लागेर 2653.40 बिन्दुमा कायम भएको हो आज कुल 345 कम्पनीको सेयर 4,41,12,34,537 मूल्यमा खरिद बिक्री भएको छ आज 103 कम्पनीको सेयर मूल्य बढ्दा 160 कम्पनीको सेयर मूल्य घट्यो भने 14 कम्पनीको सेयर मूल्य स्थिर रह्यो
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेको अन्त्येष्टि कार्यक्रम भोलिदेखि यही असार 25 गतेसम्म 6 दिन चल्ने भएको छ इरानको इतिहासकै सबैभन्दा ठूलो राजकीय अन्त्येष्टिहरूमध्ये एक हुने इरानी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् अन्त्येष्टि समारोहमा करिब 1.5 करोड़देखि 2 करोड़ मानिसहरू सहभागी हुने अनुमान गरिएको छ
2: नेपाल परिवेशमा अब खेल समाचार
4: विश्वकप फुटबल विशेष
5: फेफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भिड्दैछन् यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 12:15 अमेरिकाको डालासमा शुरू हुनेछ दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रन लागेका हुन् इजिप्टले समूह चरणमा न्युजिल्याण्डलाई 3-1 गोल अन्तरले हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रन लागेको हो यी दुई टोली बीच

0: पटक सन् 2010 को नोभेम्बरमा भेट हुँदा इजिप्ट 3-0 गोल अन्तरले विजय भएको थियो। अस्ट्रेलियाका प्रशिक्षक टोनी पोबो भिजले पाराग्वे विरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिने सम्भावना छ। डिफेन्स बलियो भए पनि अस्ट्रेलियाले पछिल्ला दुई खेलमा गोल गर्न सकेको छैन। त्यसैले नकआउट चरणमा अघि बढ्न अस्ट्रेलियाका स्ट्राइकरहरूलाई आज गोल गर्नै पर्ने दबाव छ। अस्ट्रेलिया 20 वर्षीय युवा खेलाडी निस्टोरी इरानकुन्डाको गति र काउन्टर अट्याकमा निर्भर रहनेछ। यता इजिप्टका लागि सबैभन्दा ठूलो चिन्ता कप्तान मोहम्मद सलाहको फिटनेस हो। ह्यामस्ट्रिङको चोटका कारण उनी खेल्ने नखेल्ने निश्चित भएको छैन। टोलीले उनी समयमै फिट हुने आशा गरे पनि कुनै ग्यारेन्टी गरेको छैन। अस्ट्रेलियाले हालसम्म विश्वकपमा केवल 2 गोल गरेको छ। 2 गोल टर्की विरुद्ध आएका थिए। समूह चरणमा टर्की माथिको जित निर्णायक बनेपछि अस्ट्रेलिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो। यदि उसले इजिप्टलाई हरायो भने क्वार्टर फाइनल प्रवेशका लागि अर्जेन्टिना वा केप भर्डेसँग खेल्नेछ। इजिप्टले 3 खेलमा 3 गोल बेहोरे पनि उसको रक्षात्मक प्रदर्शन पूर्ण रूपमा सन्तोषजनक छैन। तर अस्ट्रेलियाले अवसरको सिर्जना गर्न सङ्घर्ष गरिरहेको यो खेलमा धेरै गोल हुने सम्भावना देखिएको छ। सलाह खेल्न नसके इजिप्टका लागि अर्को चरण पुग्ने सम्भावना निकै कमजोर हुने विश्लेषण गरिएको छ। 34 वर्षीय सलाहले क्लब फुटबल जस्तो शानदार प्रदर्शन विश्वकपमा नगरे पनि टोलीका सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन्। हालसम्म उनले 3 खेलमा 3 गोलको योगदान दिएका छन्। विशेष गरी न्युजिल्यान्ड विरुद्धको जितमा उनको भूमिका निर्णायक बनेको थियो। इजिप्टका लागि उनले 87 खेलमा 61 गोल गरिसकेका छन्।
1: र अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो। गत जेठ 26 गते विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकज विक्रम नेमाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएको थियो। अदालतले सो पत्र लगायत विभिन्न निकायमा भएका पत्राचार तत्काल कार्यान्वयन नगर सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: त्रिवी सहित 7 वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त, प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस।
2: बालिम सरकारको 100 दिन अपरिपक्व र विवादास्पद रहेको एमालेको निष्कर्ष। सुशासनलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको रासोपा सभापति लामिछानेको दावी।
1: काठमाडौँमा महिलाका लागि निशुल्क ब्लू बस चलाउने सरकारको तयारी, रङ फेरेर प्रचारमुखी काम गर्न थालेको भन्दै विपक्षी दलको विरोध।
2: इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि कार्यक्रम 6 दिनसम्म चल्ने, 2 करोड मानिस सहभागी हुने अनुमान।
1: र फिफा विश्वकप फुटबलमा आज अस्ट्रेलिया र इजिप्ट भेट्दै एन्फा पदाधिकारीको विदेश भ्रमण नरोक्न उच्च अदालतको अन्तरिम आदेश।
2: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।
3: थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा सञ्चार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
4: AIO?
5: Yes, AIO. All in one mart. The best place for shopping.
4: Kya sara ho khas tya?
5: Ke chaina bhana na. Nun dekhi sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastari restaurant haru tesmathi prashasta parking area.
4: Wow, kaha chha ra yo?
5: Yahi Min Bhavan ma, Shantinagar Gate sangai.

0: 지금
1: 시작.

0: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
1: वन्य जन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
0: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
1: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
1: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट चितवन नेशनल पार्क.gov.np।
2: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
0: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
2: प्रवेश परीक्षा साउन पहिलो साता, भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
0: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था,
2: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
0: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
2: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
0: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
2: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र 98455-33158।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853-518-953।
0: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
3: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
3: सम्पर्क 98-457-31034 र 97-443-43915।
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
5: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: कति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
2: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
1: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6353 98-5570-61 र 98-5570-53

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा बर्खामा पुरानै खाउ बल्झिने डरमा मेलम्चीको पानी बन्द, दिगो समाधान कहिले भेटिएला?
1: फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने हाम्रो लक्ष्य छ। त्यो सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ हजुर।
0: पासपोर्टलाई लिएर प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच के भएको हो?
2: यत्रो ठुलो ट्रान्जिसनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढङ्गले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसंघले सुडानमा जारी भीषण गृहयुद्धका बीच उत्तर कोर्डोफान राज्यमा अर्को गम्भीर मानवाधिकार संकट पैदा भइरहेको जनाएको छ। राष्ट्रसंघीय मानवाधिकार प्रमुख फोल्कर ट्युकले घेराबन्दीमा परेको उक्त राज्यको राजधानी एल ओबेद वरपर लगातार अत्याचारका घटनाहरू भइरहेको भन्दै चेतावनी दिएका हुन्। राष्ट्रसंघको एउटा आकस्मिक सत्रलाई सम्बोधन गर्दै ट्युकले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल कदम चाल्न पनि आग्रह गरे। जिनिभाबाट बीबीसीकी इम्युजिन फोल्स भन्छिन्,
4: This session is aimed to be preventative.
3: यो सत्र पूर्व सावधानीका लागि हो। ट्युकले यो कुनै अभ्यास वा ड्रिल नभएको स्पष्ट पारे। उनका अनुसार एल ओबेद शहरमा गम्भीर हिंसाका स्पष्ट संकेतहरू देखा परेका छन्। बीबीसीकी इम्युजिन फोल्स। पछिल्ला दिनमा एल ओबेद सुडानी सेना र अर्धसैनिक ऱ्यापिड सपोर्ट फोर्सेस आरएसएफ बीचको लडाईँको केन्द्र बनेको छ। इरानका राष्ट्रपतिले तेहरान स्थित ग्रान्ड मोसल्ला मस्जिदमा उपस्थित भई दिवंगत सर्वोच्च नेता अली खामेनेई प्रति श्रद्धाञ्जली प्रकट गरेका छन्। खामेनेईको शवसँगै परिवारका अन्य चार सदस्यको शव बाकस पनि प्रदर्शनमा राखिएको छ, जसमा उनीसँगै मारिएकी सानी नातिनीको शव पनि समावेश छ। उनीहरू फेब्रुअरीमा अमेरिका र इजरायलले थालेका युद्धको शुरूआततिर मारिएका थिए। शनिबार हुने आधिकारिक समारोहमा लाखौं मानिस तथा विदेशी कूटनीतिज्ञहरू पनि सामेल हुने ठानिएको छ। फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झन्डै एक तिहाईले बढेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका छन्। इन्टरपोलले सोमबार मोनाकोमा भएको एउटा बम विस्फोटनको घटनामा संलग्न रहेको आशंकामा एक युक्रेनी महिलाको खोजी भइरहेको जनाएको छ। उक्त घटनामा 3 घाइते भएका थिए। स्थानीय सरकारी अभियोजकहरूका अनुसार 39 वर्षीय ती महिलाले पुरुषको भेषमा उक्त बम राखेकी थिइन् र त्यसलाई रिमोट कन्ट्रोल मार्फत विस्फोट गराएकी थिइन्। र पाकिस्तानी अधिकारीहरूले अस्पतालहरूबाट मानव साल नाल तस्करी गरेर बुढ्यौली नदेखिने एन्टी एजिङ सुई बनाउन प्रयोग गरिएको आशंकामा एउटा संगठित गिरोहबारे अनुसन्धान गरिरहेका छन्। फेडरल इन्भेस्टिगेसन एजेन्सीले उक्त गिरोहले हरेक महिना करिब 200 किलोग्रामको परिमाणमा उक्त अङ्ग खरिद गर्ने र त्यसलाई सुकाएर प्रशोधन गरी विदेश निर्यात गर्ने गरेको आरोप लगाएको छ। इस्लामाबाद प्रहरीले यस मामिलामा गत साता 5 पक्राउ गरेको थियो। एक अधिकारीले बीबीसीलाई बताए अनुसार मानव साल नालसँग सम्बन्धित यस्तो अन्तर्राष्ट्रिय गिरोह फेला परेको यो पहिलो पटक हो। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। मेलम्ची खानेपानी संरचना रहेको स्थानमा खोलाको पानीमा बढेको धमिलोपना र पानीको कारण त्यहाँको अस्थायी संरचनामा पुगेको क्षतिका माझ केही अवधिका निम्ति सुरुङबाट काठमाडौँ पानी पठाउने काम बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। विक्रम सम्मत 2078 असार 1 र साउन 16 गते मेलम्चीमा आएको भीषण बाढी तथा गेग्रान बहावले उक्त खानेपानी परियोजनाको सुरुङमा पानी पसाउने संरचना वा मुख्य हेडवर्कलाई व्यापक क्षति पुगे यता हरेक वर्ष बर्खामा मेलम्ची बन्द हुने गरेको छ। सुनौ संजय ढकालको यो रिपोर्ट। काठमाडौँ उपत्यकाका लाखौं मानिसहरूको दैनिक जीवनसँग सोझै जोडिने यो महत्वपूर्ण परियोजना अस्थायी रूपमा बन्द हुँदा पनि खानेपानीको वैकल्पिक व्यवस्था गरेर सकेसम्म कम अप्ठ्यारो पर्ने गरी काम गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड KUKLले बताएको छ। तर विगतमा उसले बाचा गरे पनि खानेपानीको अभावले उपभोक्ता धेरै मारमा पर्ने गरेका थिए। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद उपाध्याय भन्छन्,
1: हिजो चाहिँ धमिलोपना मात्रै नबढेर बसाई ड्याममै क्षति पुग्यो र बन्द गरेको छ। अहिले केही दिन वेट गर्छौँ, एक दुई दिन फेरि पानी घटेर तत्काल मद्दत गरेर चलाउन सक्यो, फर्दर क्षति नपुग्ने भयो भने त्यसलाई रिज्युम गर्छौँ, नत्र त्यो अन्त हामी बन्द गर्नलाई तयारी गरेका छौँ।
0: प्रत्येक वर्ष जसो यो वर्ष पनि बर्खाको अवस्था हेरेर सुरुङमा पानी पठाउने काम बन्द गर्ने योजना समितिको थियो। गत वर्ष छेउको रिवरमा खोलाको पानी सुरुङमा पसाएर वैकल्पिक व्यवस्था गरिएकोमा यो वर्ष चाहिँ त्यसो गर्ने योजना नरहेको उपाध्यायले बताए। समितिको उक्त योजना माथिल्लो निकायले मानेमा सुरुङको सरसफाई तथा जाँचका कार्यहरू गरिने अधिकारीहरूले बताए। दैनिक 17 करोड लिटर पानी काठमाडौँलाई आपूर्ति गरिरहेको मेलम्ची अकस्मात बन्द हुँदा त्यसले सर्वसाधारण उपभोक्तालाई असर पर्ने देखिन्छ। खानेपानी आपूर्तिको जिम्मा पाएको KUKLले सकेसम्म आन्तरिक क्षमताबाट वैकल्पिक व्यवस्थापन मिलाइने बताएको छ। मेलम्चीको 17 करोड लिटर दैनिक पानीमा छेउछाउका याङ्ग्री र लार्के खोलाबाट थप 17 करोड लिटर पानी जम्मा गरेर दीर्घकालसम्मका निम्ति काठमाडौँको तिर्खा मेटिने बाचा एकपछि अर्को सरकारले गर्दै आएका छन्। तर 2078 सालको विनाशले मेलम्चीकै 17 करोड लिटर पनि अहिले बाह्रै मास आउन सकेको छैन। फेरि विकास समितिका कार्यकारी निर्देशक उपाध्याय,
1: प्रारम्भिक डिजाइन रिपोर्ट सबमिट गराएको छ कन्सल्ट्यान्टले, हामीले त्यसको रिभ्यू गरेर फिडब्याक दिएका छौँ। अब यसको फाइनल डिजाइन चाहिँ सेप्टेम्बरसम्म सक्ने भन्ने त्यो हाम्रो लक्ष्य छ। त्यो डिजाइन सकेपछि निर्माणको लागि टेन्डर अगाडि बढाउने भन्ने लक्ष्य छ।
0: अहिलेको ढिलाइलाई त्यहाँको भौगोलिक जटिलताका कारण स्वाभाविक नै मान्न सकिने भूगर्भशास्त्रका प्राध्यापक रञ्जन दाहाल बताउँछन्। अब एउटा विषय संक्षेपमा, संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरु प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै, तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनु भयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
5: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेशान नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलेट सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढङ्गमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईवटा भारत अथवा चिनसँग भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि, नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
6: भारतपछि तपाईँ चिन जानुभयो, चिनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
5: चिनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएका थिए। मेरो भ्रमणको एउटा ठुलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चिन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरुद्ध प्रयोग हुन नदिने विषयमा हामी स्पष्ट छौँ भन्ने कुरा मैले कम्युनिकेट गर्ने, त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चिनका सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलि बढी जोड कनेक्टिभिटी, दुई देशबिचको कनेक्टिभिटी टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा, रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलि बढी जोड हुन्छ भनेर मैले राख्छु।
6: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
5: मैले अपेक्षा गरेको भन्दा बढी सङ्ख्या र अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेसन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
6: अनि अन्तिममा यो बिचमा अलिकति राजधानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर भयो। जनताले समयमा राजधानी पाउँछन् अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
5: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिरहेका छौँ। अहिले एउटा ठुलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जिसन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेको छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठुलो ट्रान्जिसन हुँदै गर्दा पनि निकै धेरै अप्ठ्यारो नपरिकन ट्रान्जिसन गर्न सकौँ भनेर हामी अहिले काम गरिराखेका छौँ।
6: खासमा यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
5: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै यसमा मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगाएको छ। भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्र्याक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ। भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
6: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बिच सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
5: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठुलो ट्रान्जिसनका बिच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढङ्गले यो ट्रान्जिसन होस् भन्ने दुवै पक्षको चाहना हो, र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। फ्रान्सले गत जुन महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्ति मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जुनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जुन महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढिरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मङ्सिर सम्मको 23 अर्ब 44 करोड रुपैयाँ बकेउता रकम भुक्तानी। मनसुन जन विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुँदै। समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षक अन्तर्गत आज उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण पूर्वाधार विकास ग्राहक ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा मन्त्रालय राष्ट्रपति कार्यालय उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नु पर्ने राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनु पर्ने र समयमा निर्माण सक्नु पर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख सुखमवासीको एक वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको 1:15 बजे बस्नेछ। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मङ्सिर सम्मको बकेउता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक संस्थालाई बकेउता बापत उपलब्ध गराउनु पर्ने 23 अर्ब 44 करोड 2,98,000 रुपैयाँ भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनाको दाबी बकेउता फरक भएको जनाएको छ। गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्की मोरङलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा काठमाडौँ र यही अषाढ 23 गतिदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले ओखल ढुङ्गालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषदका सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी ठाकुरले जानकारी दिनुभयो। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो गेग्रान तथा बाढीका कारण सुरङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमिल सिन्हाले नदीमा पानीको धमिलोपना पानी प्रशोधन केन्द्रको क्षमता भन्दा बढी हुने अवस्था सृजना हुन सक्ने भएकाले सुरंगको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिनुभयो। नेपाल प्रहरीले मनसुन जन विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाइमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसुन जन विपद पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। विपद प्रतिकारका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सडक सञ्चालनमा आएका छन् भने जाजरकोट डोलमा डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफलेका अनुसार 15 गते गएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाणनी गाउँपालिका 2 स्थित साल झण्डी ढोरपाटन सडक अषाढ 17 गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुमरे क्षेत्रको सिद्धार्थ राजमार्ग तथा अषाढ 18 गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छा कामना गाउँपालिका 6 स्थित मुगलिङ नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा आएका छन्। यसै गरी यही अषाढ 17 गतेको अविरल वर्षासँगै अवरुद्ध भएको रुकुम पश्चिमको 820 कोट नगरपालिका 6 रिजेगाड खोला स्थित जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर भने हालसम्म सञ्चालन हुन नसकेको प्रहरी नायब महानिरीक्षक काफलेले जानकारी दिनुभयो। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट नियुक्त हुनुभएको छ। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ। त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषि राम कटेल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मराठा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताउनु भएको छ। पार्टीका सांसद लक्षित डिजिटल प्लेटफर्म पल्स आरएसपी र साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उहाँले नागरिकका सुझावलाई ग्रहण गरेर अझै परिपक्व ढंगले सरकार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। सभापति लामिछानेले विकास निर्माण र दूरगामी महत्वका विषयमा आज गरिएको कामको प्रभाव केही समयपछि देख्दै आउने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे प्लाञ्चोकको धोली खेल स्थित काठमाडौँ विश्वविद्यालय क्यूको आज 31 दीक्षान्त समारोहमा मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नयाँ पिढीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्याय उपाध्यायले निकास भएको रकम पीड़ित किसानलाई क्षतिको 75% सम्म क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। पशु सेवा विभागले कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकको पशु सेवामा जानकारी गराउन अनुरोध गरेको छ। विभागले बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणका लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी भइरहेको छ। उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न तेहरानमा इरानी नेताका साथै विदेशी उच्च पदाधिकारीहरूको समूहको पनि सहभागिता रहनेछ। खामेनीको शव तेहरानको ग्रान्ड मोसल्लामा पुर्याइएको छ। 7 दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रममा लाखौं मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ। पाकिस्तानका पश्चिमी प्रान्त स्थित दाना सार क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। कोइटाबाट पेशावर जाँदै गरेको यात्रुवाहक बस सडकबाट 20 मिटर तल खोलामा खसेको थियो। दुर्गम पहाड़ी क्षेत्रमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानमा ट्राफिक नियमको उल्लङ्घन, उच्च गति र कमजोर सडक सुरक्षा मापदण्ड र लापरवाहीपूर्ण ड्राइभिङका कारण धेरै सडक दुर्घटनाहरू हुने गरेका छन्। अब आर्थिक समाचार।
4: तनहुँमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु भएको छ। आयोजनाको मुआवजा निर्धारण समितिको बैठकले जग्गा अधिग्रहण र त्यसको मुआवजा निर्धारण गरेको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाबाट तनहुँको व्यास नगरपालिका, बन्दीपुर, देवघाट, रिसिङ र आबु खैरेनी गाउँपालिका तथा भरतपुर महानगरपालिकाका केही भाग प्रभावित हुनेछन्। आयोजनाबाट वार्षिक करिब 520 करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् 2026 जुन महिनामा मात्रै 80,200 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका छन्। जुन महिनामा 78,600 जना भन्दा बढी सार्क राष्ट्र भित्रका र 1,500 जना भन्दा बढी अन्य मुलुकका पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये करिब 95% भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्य प्रमुख राजेश गुप्ताले बताउनुभयो। यस वर्षको जनवरीदेखि जुन महिनासम्मको 6 महिनामा मात्रै 2,22,900 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्। गत वर्षको जुन महिनामा जम्मा 20,800 जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने जनवरीदेखि जुनसम्मको 6 महिनाको अवधिमा 98,500 जना विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको एक्याप जोमसोम कार्यले जनाएको छ। चालू आर्थिक वर्षमा पाल्पाबाट करिब 3,48,000 केजी दालचिनी र 12,88,000 केजी भन्दा बढी तेजपात भारत निर्यात भएको छ। चालू आर्थिक वर्षमा गएको 6 वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन बर्न कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँमा कारोबार भएको छ।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अच्युत अर्यालबाट।
5: अस्ट्रेलिया र इजिप्ट 2026 फिफा विश्वकपको अन्तिम 32मा शुक्रबार अमेरिकाको डालसमा आम्ने सामने हुँदैछन्। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हासिल गर्ने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार आज राति 12:15 हुनेछ। इजिप्टले समचरणमा न्युजिल्यान्डलाई 3-1 हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। विश्वकप 2026 ब्रेन इम्बोलो र डान एन्डोएले गरेको 1-1 गोलको मद्दतले स्विजरल्यान्डले शुक्रबार अल्जेरियालाई 3-0 हराएको छ र प्रतियोगिताको अन्तिम 16 चरणमा प्रवेश गरेको छ। स्विस टिमले विश्वकप नकआउट चरणमा जित निकालेको यो सन् 1938 यता पहिलो पटक हो। नेपालले 16 दक्षिण एसियाली शारीरिक संगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा 16-3 पदक प्राप्त गरेको छ। भुटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत र 1 काँस्य पदक प्राप्त गरेको नेपाल शारीरिक संगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारीले जानकारी दिनुभयो।
0: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम सम्माको वर्षा हिमपातको सम्भावना छ। त्यसै गरी देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम सम्माको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्षको मङ्सिरसम्मको 23.44 करोड रुपैयाँ बकियौता रकम भुक्तानी। मनसुन जन विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी व्यापक। र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर्दा तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइनलाई
3: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले यही असार मसान्तसम्म आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौ
3: प्रवेश परीक्षा साउन पहिलो साता भर्ना साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि
2: क्याम्पसका विशेषताहरू टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रवासको व्यवस्था
3: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन
3: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको
3: सम्पर्क नम्बर 98-550-73-474 98-550-77-680 र 98-455-33-158
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर
5: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 056-5010-60
7: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
9: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63

0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। चितवन जिल्लामा पालिएका 2,20,000 बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको छ। मुरडिली भाइरसका कारण उक्त रोग लाग्ने पशु सेवा कार्यालय चितवनका प्रमुख डाक्टर प्रभात नेउपानेले जानकारी दिनुभयो। जिल्लामा अहिले 3,00,000 बाख्रा पालिएको अनुमान गरिएको छ। कार्यालयले हरेक वर्ष बाख्रामा त्यस रोग विरुद्धको खोप दिँदै आएको छ। रोगबाट बचाउन 3 महिना उमेर पुगेका सम्पूर्ण स्वास्थ्य भेडा बाख्रालाई प्रत्येक 2 वर्षमा उक्त रोग विरुद्ध खोप लगाउन डाक्टरको सुझाव रहेको छ। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा वरिष्ठ चिकित्सक डाक्टर योगेन्द्र प्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि डाक्टर सिंहले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। सबसँगै उहाँले अस्पतालको अध्यक्षको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नु भएको छ। अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्ये छनौट समितिले डाक्टर योगेन्द्र प्रसाद सिंह, डाक्टर अजय कुमार झा र डाक्टर विजय चन्द्र आचार्यको नाम अन्तिम सिफारिसमा पठाएको थियो। सरकारद्वारा सोही सिफारिस मध्येबाट डाक्टर सिंहलाई अध्यक्षमा नियुक्त गरिएको हो। सैनिकावासीय महाविद्यालय चितवनमा अध्ययनरत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि तथा शैक्षिक सफलता हासिल गर्न प्रेरित गर्ने उद्देश्यले शुक्रबार एक दिने उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्ने, मानसिक तनाव कम गर्न सहयोग पुर्याउने तथा सही लक्ष्य निर्धारणमा प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको महाविद्यालयले जनाएको छ। अब केही राष्ट्रिय खबरहरू। बैतडीमा बस दुर्घटना हुँदा चालक सहित 17 घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दस र चन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका गौराखानमा शुक्रबार दिउँसो करिब 3 बजे धनगढीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको सुप्र 01001 39 63 नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सडकबाट करिब 60 मिटर तल खसेको थियो। दुर्घटनामा चालक सहित 17 घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। बालेन्द्र शाह नेतृत्वको सरकारको समीक्षा छबुदामा गरेको छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुँदे वाचा पत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रुचि सस्तो चर्चा विवादस्पद निर्णयमा मात्रै देखिएको एमाले उल्लेख गरेको छ। एमाले वर्तमान सरकारका राष्ट्रियता र कूटनीतिक रूपमा असफल उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्यायमा सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। वर्तमान सभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेला बोलाउने भएको छ। 7 प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको समूहले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोलफुटार स्थित निवासमा शुक्रबार बसेको समूहका वरिष्ठ नेताहरूको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरे पनि कहिले बोलाउने भन्ने तय भइसकेको छैन। अध्यक्षहरूका सम्पाङले सरकारले 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झुरुङ्की पुल उद्घाटन गरी काठमाडौँ फर्केसँगै अध्यक्ष सम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो। गएको मङ्सिरसम्मको दावी बक्यौता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बिमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात् पुसेताको रकम भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन आग्रह गरेको हो। इजलासले खुला प्रतिस्पर्धाबाट एकै मितिमा नियुक्त भएका निजामती कर्मचारीहरूको ज्येष्ठता गणना हाजिर भएको मितिबाट नभई नियुक्त भएको मितिबाटै हुने फैसला गरेको छ। न्यायाधीशहरू महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान र हरिप्रसाद फुयालको पूर्ण इजलासले सुनाएको फैसलाको पूर्ण पाठ हालै मात्र सार्वजनिक भएको हो।
कम्युनिस्ट पार्टी नेकपाले केन्द्रीय विभागको संख्या बढाएर 47 बनाएको छ। असार 15 गते बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले पारित गरेको नेपाल कम्युनिस्ट पार्टीको नियमावली 2083 47 केन्द्रीय विभाग कायम गरेको हो। यसअघि साबिक नेकपा माओवादी केन्द्रले र एकीकृत समाजवादीको 32 विभाग थियो। विभागको संख्या घटाउनु पर्ने बहस भइरहेका बेला नेकपाले 15 थपेको छ। नियमावली अनुसार नै नेताहरूको जिम्मेवारी तोकिसकिएको छ। आयोगमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिका लागि तयारी गरेको छ। शुक्रबार बस्ने संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरिने सिफारिसबारे छलफल र आवश्यक निर्णय गर्ने प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो। सोही अनुसार बैठकमा प्रमुख निर्वाचन आयुक्त नियुक्तिबारे पनि छलफल हुन लागेको हो। क्षेत्रका बासिन्दाले सीमा अतिक्रमण रोक्न नागरिकता र लाल पुर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन सर्काएका छन्। प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ। 50 बढीको संख्यामा काठमाडौँ आएका सुस्तावासीले भूमि संरक्षण वर्षदेखि बसोबास गर्दै आएकालाई नागरिकता र लाल पुर्जा वितरण गर्नुपर्ने 3 प्रमुख माग राखेका छन्। राजसभाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रयोग भएको विद्युतीय मतदान उपकरण सम्बन्धी प्रश्न उठेपछि प्रविधिका संस्थापक राम लक्ष्मणले प्रष्टीकरण दिनुभएको छ। असार 7-12 गतेसम्म चितवनमा भएको राजसभाको महाधिवेशनमा मतदानको लागि राम लक्ष्मण इनोभेसन प्रणालीसँग सम्झौता गरेको थियो। मेसिनको विश्वसनीयता र निष्पक्षतामाथि भ्रम उत्पन्न भएको भन्दै उनीहरूले बुदागत रूपमा प्रष्टीकरण दिएका हुन्। सांसद विष्णु कुमारी सापकोटाले गाँजा खेतीलाई कानूनी मान्यता दिन सरकारसँग माग गर्नुभएको छ। राज्यसभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले गाँजा खेतीको व्यावसायिक र औद्योगिक उपयोगबाट देशको अर्थतन्त्रमा ठूलो सुधार ल्याउन सकिने बताउनुभयो। विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलाम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसुन सक्रिय भएसँगै मेलाम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मेलाम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको हो। समितिका सूचना अधिकृत मधु तिमल सिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइसकेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 सुरुङको सफाई मरमत निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो

0: निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: मुख्य शास्त्र अर्थात श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुत पण्डित राम भक्त अधिकारी
2: गीतोपदेशको क्रममा आज स्वदेश एफएमबाट प्रातः कालमा हामी समायुक्त भएका छौँ गीतोपदेशका लागि यहाँहरू सबैलाई आमन्त्रण गर्दछु। भगवान् श्रीकृष्ण अर्जुन प्रति दयावश भएर भन्नुहुन्छ, कर्मजम बुद्धियुक्ता हि फलं त्यक्त मनीषिण जन्म बन्ध विनिर्मुक्त पद गच्छ तनामयम भन्नुहुन्छ। हेर अर्जुन, शरीर भगवानको भक्तिमा तल्लीन रहेर महर्षिहरू या भक्तहरूले आफूलाई सांसारिक कर्मका प्रतिफलबाट मुक्त गर्दछन्। यसरी नै जन्म र मृत्युका चक्रबाट मुक्त भएर तिनीहरूले सम्पूर्ण दुःखभन्दा परको सुखस्वरूपमा आस्था गर्दछन्, सुखस्वरूप आत्माको भर पर्दछन्। यसरी सुख प्राप्त गर्दछन् जीवनमा। त्यसकारण हाम्रो भगवान्प्रतिको भक्ति हामीले गर्नुपर्दछ भनिकन यहाँ अर्जुनलाई सिकाउनुहुन्छ, भक्ति गर, भक्ति गर, परमात्माको चरणारविन्दको ध्यान गर, भक्ति गर। यो भक्तिबाट तिमीले चाहिँ ऊर्जा प्राप्त गर्दछौ, तिमीमा ऊर्जा खडा हुन्छ, त्यो भक्तिले तिमीलाई शक्ति दिन्छ भनिकन यसरी भक्तिका बारेमा सिकाउनुहुन्छ। यहाँ भक्तिका बारेमा भगवान्ले सिकाइरहँदाखेरिमा यदा थे मोह कलिलम बुद्धि व्यतितरिषति तदा गन्तासि निर्वेदम सुर्त व्यस्त सुर्तस्य छ। यसरी भन्नुहुन्छ परमात्मा अर्जुनलाई, हेर भक्ति, तिमीले भगवान्प्रति ध्येय भगवान्लाई बनेर बनाएर तिमी ध्याता बनेर भक्ति गर। अब तिम्रो बुद्धिको अथवा बुद्धिले मोहरूपी घना जङ्गललाई पार गर्नेछौ तिमीले। त्यस समयमा तिमी पहिल्यै सुनिसकेका अथवा सुनिरहेका र सुन्नुपर्ने सबै कुराहरूप्रति, सबै जान्नेका र जान्न पर्ने सबै कुराहरूप्रति भगवान्मा आश्रय रहु र तिमी अल्पज्ञ भएर भगवान्को आदेशलाई मानेर आफ्नो जीवन व्यतीत गर भनेर यसरी अर्जुनले अनि अर्जुनलाई भगवान् श्रीकृष्ण उपदेश बख्शिन्छ। भक्ति र शक्तिको बारेमा यहाँ यस्तो प्रसङ्ग उठेको छ, यहाँ एउटा रामायणको प्रसङ्ग म राख्ने अनुमति माग्छु। रामायणको कार्यक्रममा भगवान् रामले सेतुबन्धन गर्दा त्यो गर्नको पूर्व संज्ञामा भगवान् शिवजीको आराधना गरेर शिव शक्ति प्राप्त गरेर अनि त्यो पुलको शिलान्यास गर्नु थियो। शिव शक्ति प्राप्त गर्नको लागि भगवान् रामले हनुमानलाई शिवजीको मूर्ति लिएर आउन भनेर आदेश दिनुभयो। हनुमानजी भगवान् रामको यो वचनलाई शिरोधार्य गरेर अनि उहाँ चाहिँ नि जानुभयो शिवलिङ्ग लिन। धेरै धेरै टाढा पुग्नुभयो, काशी बनारस आदि ठाउँमा पुगेर भगवान्को शिवलिङ्ग प्रार्थना गरेर शिवजीलाई प्रार्थना गरेर रामको पूजा आराधना भइराखेको छ। यसको लागि हजुरको म शिवलिङ्ग लिन यहाँ आइराखेको छु भनिकन बिन्ती गरेर शिवलिङ्ग उठाउनुभयो। उठाइसकेपछि अनि गरुङ्गो थियो, हनुमानजीले मनमा यस्तो चिन्ता गर्नुभयो, म जस्ता वानरहरू धेरै थिए, भगवान् रामले पनि विवेक गर्नु भएन, अरूलाई पठाइदिएको भए पनि हुन्थ्यो, जुनसुकै काममा पनि मैलाई हराउनुहुन्छ भगवान्ले भन्ने मनमा परेछ। यो कुरा भगवान् रामले थाहा पाउनुभयो। थाहा पाइसकेपछि अनि भगवान् रामले एउटा बालुवाको शिवलिङ्ग बनाएर आफ्नो मुहुर्तभित्र अनि शिलान्यास गर्नलाई चाहिँ उहाँले उद्यत हुनुभयो। अनि शिलान्यास गरेर भगवान् शिवजीको पूजा आराधना सकेपछि टुप्लुक्क हनुमानजी शिवलिङ्ग बोकेर त्यस ठाउँमा उपस्थित हुनुभयो। शिवलिङ्गलाई राखेर हात जोड्नुहुन्छ, भगवान् मलाई शिवलिङ्ग लिन पठाएर हजुरले यहाँ शिवजीको पूजा सम्पन्न गरिबक्सेछ प्रभु, किन यस्तो किन हुन गयो भनिकन सोध्नुभयो। सोधेपछि भगवान् रामले भन्नुहुन्छ, यहाँ मुहुर्त बित्न लागेको हुँदा हनुमान, मैले बालुवाको शिवलिङ्ग बनाएर शिवजीको आराधना गरेँ, तिमीले यो बालुवाको शिवलिङ्गलाई मेटेर त्यहीँ माथि तिमीले लिएको शिवलिङ्ग राख भन्नुभयो। अनि हनुमानजीले रामको वचनलाई शिरोधार्य गरेर गएर त्यो बालुवाको शिवलिङ्ग त्यसलाई मेट्न लाग्नुभयो। सक्नु भएन हनुमानजीले, ओहो के को अचम्म हो, कत्रो कत्रो पुरुषार्थ गरेको रामको भक्त हनुमान, आज त्यो बालुवाको शिवलिङ्ग मेट्न नसक्दा ज्यादै उनीमा एउटा ठुलो मानसिक धक्का पर्यो, ममा केमा कमजोरी भयो, म पुच्छरले बेरेर हनुमानले त्यो शिवलिङ्गलाई मेट्न खोज्नुभयो तर मेट्न सक्नु भएन। यस्तो भइसकेपछि अनि हात जोडेर हनुमानजी भन्नुहुन्छ परमात्मा रामको पाउमा परेर, हे प्रभु मैले गल्ती गरे, मेरो गल्ती माफ गरिकन परमात्माले भक्तमाथि अनि दया गर्नुपर्दछ प्रभु, म दयाको भिखारी हुँ भनेर भन्नुभयो। यदि भनिसकेपछि भगवान् रामले पनि अनि उहाँका सम्पूर्ण गल्तीहरू अनि उनले गलत स्वीकार गरिसकेपछि यसलाई प्रायश्चित्त भनिकन भनिन्छ। प्रायश्चित्त गरिसकेपछि अनि आदि त्यही कमजोरी भएका कर्महरूमा पनि सम्पूर्णता हुने हुनाले यो कमजोरीलाई भगवान्ले क्षमा गरिदिनुभयो। त्यसै कारणले भनिन्छ, शक्ति त भक्ति त हनुमानको, शक्ति हुनै रामको, यसरी शक्ति परमात्माको प्राप्त गरेर, शक्ति परमात्माको प्राप्त गरेर सारा प्राणीहरू आफ्नो जीवनमा विभिन्न प्रकारका शक्तिहरू प्रयोग गर्दछन्, तर अज्ञान भयो म शक्तिशाली हुँ, मैले परमात्माबाट शक्ति पाएको होइन, मेरो आफ्नै ऊर्जा हो, मै सफल छु भनिकन अहङ्कार गर्छ। त्यो अहङ्कारले गर्दा हनुमान फेल भए झैँ, हाम्रो जीवनमा पनि अहङ्कारले हामीलाई फलो गरिराखेको छैन।

0: परमात्माले तिमीलाई शक्ति प्रहार गर्नुहुन्छ, के अरे उपहार दिनुहुन्छ। त्यो शक्ति त परमात्माको शक्ति हो, तिम्रो शक्ति होइन भनिकन यसरी परमात्मा भगवान् श्रीकृष्णले अर्जुनलाई यो हनुमानको उदाहरण लिएर आएर यहाँ चाहिँ बताउनु भएको छ। समा शीर्षा कर्मजम बुद्धियुक्ता हि फलम जगत मनीषिण जन्म मन विनिर्मुक्त पदम गच्छत्यनामयम भनिकन यसरी अर्जुनलाई शिवजीको र हनुमानको उदाहरण लिएर आएर सम्झाउनु भयो। यसरी परमात्मा प्रति नमन गर्दै यो मोक्ष शास्त्र आजको लागि म यहीँनिर विश्राम गर्छु। सत्यम मरम धीमहि जयतु संस्कृतम हरे नमः।
1: स्वदेश FM 93.2 MHz।
2: आज विक्रम सम्वत 2083 साल असार 20 गते शनिबार, असार कृष्ण चतुर्दशी सन् 2026 जुलाई 4 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
3: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि।
4: सरकारको 100 दिन आज, नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सफल भएको सरकारको दावी, सरकार विरुद्ध विपक्षी दलको मोर्चाबन्दी, मन्त्रीहरूलाई धमाधम सल्लाह, सचिव सरहका सल्लाहकार, राहदानी विवादले अन्तर्राष्ट्रिय छविमै आँच, धमाधम राजनीतिक नियुक्ति गर्दै सरकार लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपालको बदलिदो पर्यटन बजार शीर्षकको शुभ समाचार।
2: हिमाल पारीको जिल्ला मुस्ताङ, जहाँ आँखै अगाडि उभिएका हिमालले कहिले चाँदी त कहिले सुनको मुकुट पहिरिन्छन्। पृष्ठभूमिमा सुसाउँदै गरिरहेको पवित्र कालीगण्डकीको छेवैको जोमसम बजारमा हिजो आज बेग्लै चहल पहल छ। यो चहल पहल कुनै उत्सवको होइन, पर्यटकहरूको हो। 26 जेठमा मुस्ताङका लागि एउटा विशेष दिन भयो। त्यस दिन 3,808 जना पर्यटकले मुस्ताङको माटोमा टेकेको जोमसम स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश प्रसाद गुप्ता बताउँछन्। तिनीहरूमध्ये 250 जना युरोपेली थिए, बाँकी छिमेकी देश भारतबाट आएका धार्मिक पर्यटक थिए। यसमा नेपाली तीर्थयात्रीको संख्या समावेश छैन। विशेष गरी भारतको बिहार र उत्तर प्रदेशमा यति बेला चर्को गर्मी छ। त्यहाँका विद्यालयमा गर्मी विदा सुरु भइसकेकाले सर्वसाधारण शीतलताको खोजीमा नेपाल पसिरहेको जोमसोम स्थित स्नोल्यान्ड की संचालक तथा होटल संघ मुस्ताङ की अध्यक्ष विमला शेरचनको भनाइ छ। सडक पनि सहज भएकाले उनीहरूलाई यात्रा गर्न सजिलो छ। अहिले पोखराबाट बिहान हिँडेको टोली 4.5 घन्टामै जोमसम पुगिरहेका छन्। अध्यक्ष शेरचनले भनिन्, भारतीय पर्यटक इभीमै सजिलै जोमसम आइरहेका छन्। कोही आफ्ना परिवार, केटाकेटी र वृद्ध बाबुआमालाई डोर्याउँदै आइरहेका छन्। भारतीय विद्यालयका महिला शिक्षिकाको संख्या उल्लेख रहेको गुप्ताले बताए। अर्कोतर्फ कालीगण्डकीको किनारै किनार ढुङ्गा र हिलो छिचोल्दै रफ सडकमा बाइक कुदाएर एडभेन्चरको मजा लिन आइपुगेका भारतीय युवाहरूको जोस पनि हेर्न लायक छ। हिमाली जिल्ला मुस्ताङमा विदेशी पर्यटकहरूको आकर्षण वात्तै बढेको नेपाल प्रहरीको तथ्याङ्क छ।
5: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
6: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी एआई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर अन्तरिम निर्वाचनको म्यान्डेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ यो अवधिमा सरकारले भ्रष्टाचार कम गरी सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ भने सरकार सञ्चालन लगायतका कतिपय विषयमा निराशा जन्माएको छ सरकार गठन भए लगत्तै 13 चैतमा बसेको मन्त्री परिषद बैठकले सरकार गठन पछिका 103 हनीमुन पीरियडमा गर्ने लामो प्रतिबद्धता सहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो यो कार्यसूची अनुसार सरकारले केही काम सम्पन्न गरेको छ भने कतिपय काम अधुरै देखिन्छ सरकारको कामका ट्र्याक गर्न बनाइएका केही डिजिटल पोर्टलले समेत सरकारको यो अवधिको कामलाई सिग्रेटमा मूल्याङ्कन गरिरहँदा नागरिक तहमा भने सरकारप्रति भरोसा टुटिन सकेको देखिएको छ विपक्षी दलको नजरमा सरकार असफल देखिए पनि विगतका सरकारका 100 दिने कार्यशैलीको तुलनामा वर्तमान सरकारले केही आशा लाग्दा काम गरेको देखिएको छ प्रधानमन्त्री बालन शाह नेतृत्वको सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 दिने कार्यसूची मध्ये केही महत्वपूर्ण प्रतिबद्धता कार्यान्वयनमा ल्याएको दावी गरेको छ भने धेरै विषय अझै प्रारम्भिक चरणमै छन् प्रशासनिक सुधार राजनीतिक नियुक्ति डिजिटल सेवा सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सरकारले उल्लेखनीय प्रगति देखाए पनि शिक्षा संविधान संशोधन सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारका अधिकांश प्रतिबद्धता भने अझै पूरा हुन बाँकी देखिएका छन् सरकारले पहिलो 100 दिनमै उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गरेको छ विभिन्न सार्वजनिक निकायमा राजनीतिक आधारमा गरिएका 1594 नियुक्ति खारेज गर्नुका साथै निजामती सेवामा रहेका दलीय ट्रेड युनियनको वैधानिक व्यवस्था पनि अन्त्य गरिएको छ संघीय मन्त्रालयको संख्या 22/18 जारिएको छ भने कर्मचारी सरुवा प्रणालीलाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ सेवा प्रवाह सुधारका लागि निर्णय प्रक्रियाका तह घटाउने डिजिटल फाइल ट्र्याकिङ अनलाइन धितोरोक्का तथा फुक्का प्रणाली लागू गर्ने र प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका 150 भन्दा बढी स्थानीय तहमा पदपूर्ति गर्ने काम पनि सरकारले अघि बढाएको छ
4: यसैबीच सरकारको 100 दिन नपुग्दै सरकार विरूद्ध विपक्षी दलहरूको मोर्चाबन्दी शीर्षकमा कान्तिपुर दैनिकमा समाचार छापिएको छ संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनीमुन अवधि मान्ने गरिन्छ यस अवधिमा विपक्षीले समेत चर्को आलोचना नगर्ने र काममा शंकाको लाभ दिने अभ्यास छ विगतमा अधिकांश सरकारप्रति यस्तै संस्कार थियो राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह नेतृत्वको सरकारका हकमा भने 100 दिन नपुग्दै विपक्षी दलहरू को विरोध शुरू भयो उनीहरूबाट यस बीचमा सदन अवरोध गर्नेदेखि मोर्चाबन्दीसम्मका कार्य भए प्रतिनिधि सभामा 6 राजनैतिक दलको प्रतिनिधित्व छ अपार जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गरिरहेको छ काङ्ग्रेस एमाले नेकपा श्रम संस्कृति पार्टी र राप्रपा विपक्षी बेन्चमा छन् श्रम संस्कृति पार्टी बाहेकका 4 विपक्षी दल संसदीय मुद्दामा मोर्चा बनाएरै अगाडि बढ्दै आइरहेका छन् मोर्चामा नरहे पनि श्रम संस्कृति पार्टीले सरकारको सबैभन्दा चर्को विरोध गरिरहेका छ 19 चैतमा बसेको संसदको पहिलो बैठकमै एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकार र सरकारको नेतृत्व गरेको राष्ट्रपामाथि गम्भीर खालका आरोप लगाएका थिए राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी विजयमा टिओभी एआई अल्गोरिदम गोइबल्स जस्ता माध्यम प्रयोग गरी राष्ट्रियता लोकतन्त्र गणतन्त्र संघीयता तथा शान्तिका पक्षधरलाई खलनायक र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिलाई महानायक बनाइएको आरोप उनले लगाएका थिए उनले यसमा दृश्य र अदृश्य शक्तिको भूमिका समेत रहेको आरोप लगाउँदै सरकारप्रति असहिष्णु व्यवहार प्रदर्शन गरेका थिए संसदीय अभ्यासका अनुभवी काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसी लोकतान्त्रिक प्रक्रिया विरुद्ध सरकार चल्दा विपक्षीहरूले बाध्य भएर विरोध गर्नु परे पनि कानून निर्माण र बजेट पारित गर्न अवरोध नभएको बताउँदछन् 2/3 नजिकको शक्ति पाएको सरकारले 100 दिनमा नयाँ दिशाको भरोसा दिन नसकेको उनको टिप्पणी छ सरकारले संसदीय परम्परा र अभ्यासलाई उपेक्षा गर्ने जनभावना स्वीकार नगर्ने र लोकतान्त्रिक प्रक्रिया र पद्धतिलाई मिस्ने काम गरेकाले सरकारको प्रतिबद्धता र व्यवहारमा

0: आशंका उत्पन्न भएको उनको दावी छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
1: नेकपा एमाले बालेन्द्र शाह नेतृत्वको सरकारले संहिता विरोधी अभ्यास गरिरहेको आरोप लगाएको छ। सरकारको सय दिने कार्यकालको समीक्षा गर्दै एमाले बाचा विपरीत प्रदेशमाथि प्रत्यक्ष शासन चलाउन खोजेको आरोप लगाएको छ। सय दिनभित्र संघ प्रदेश र स्थानीय तहको संगठन व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गर्ने प्रतिबद्धता कहिले पूरा हुने हो थाहा छैन। संहिता कार्यान्वयनका लागि आवश्यक कानून बनाउनुको साटो प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्ने र कार्यकारी आदेश मार्फत शासन चलाउने गलत सोचको साथ गतिविधि अघि बढाइँदैछ। महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। त्यस्तै एमाले सरकारको नीति तथा कार्यक्रममै घोषणा पत्र र सार्वजनिक प्रतिबद्धता बीच विरोधाभास देखिएको जनाएको छ। सबै राजनैतिक दलका घोषणा पत्रका आधारमा साझा राष्ट्रिय प्रतिबद्धता तयार गर्ने घोषणा गरिए पनि व्यवहारमा त्यसअनुसार कुनै साझा राष्ट्रिय दस्तावेज तयार नभएको एमालेको दावी छ। संविधान संशोधनको प्रक्रिया पनि सरकारले अपारदर्शी ढंगले अघि बढाएको आरोप एमाले लगाएको छ। संशोधनका लागि कार्यदल गठन गर्नुअघि राजनीतिक दलहरूसँग न्यूनतम परामर्श समेत नगरिएको, संशोधनको एजेण्डाबारे जानकारी माग्दा पनि उपलब्ध नगराइएको भन्दै एमाले त्यसलाई अदृश्य स्वार्थ पूरा गर्ने छब्बी र प्रयासको संज्ञा दिएको छ भने सयौं शहीदको बलिदान, जनआन्दोलन र संविधान सभाको लामो प्रक्रियाबाट बनेको संविधानलाई हतार र अपारदर्शी रूपमा संशोधन गर्न खोज्नु गम्भीर राजनीतिक तथा संवैधानिक त्रुटि भएको एमालेको भनाइ छ। त्यस्तै सुशासनका नाममा सरकारले प्रतिशतपूर्ण र छनौटपूर्ण कानूनी व्यवहार गरेको एमालेको दावी छ। राजनीतिक प्रतिस्पर्धी दललाई कमजोर बनाउन सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने, झुटा मुद्दा लगाउने र पर्याप्त प्रमाण बिना पूर्व प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको तर लामो समयसम्म अभियोजनको आधार प्रस्तुत गर्न नसकिएको एमाले उल्लेख गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग हुँदाहुँदै सम्पत्ति छानबिन आयोग गठन गरी बहालवाला मन्त्री र सांसदलाई अनुसन्धानको दायराभन्दा बाहिर राखिएको निर्णयले सरकारको सुशासनको दावी नै कमजोर बनाएको एमालेको निष्कर्ष छ।
0: यसैबीच सरकारका सय दिन मीडियासँग बढ़ो दूरी, मन्त्रीहरू मौन शीर्षकमा कान्तिपुर दैनिकमै खबर छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा मीडियालाई राज्यको चौथो अङ्ग मानिन्छ, जसले सरकारका काम कारवाहीमाथि निरन्तर निगरानी राख्ने र नागरिकलाई सुसूचित गर्ने गर्दछन्। तर बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको सय दिन पार गर्दै गर्दा मीडिया र अभिव्यक्ति स्वतन्त्रतामाथि चौतर्फी घेराबन्दीका संकेतहरू देखिन थालेका छन्। जिम्मेवार मन्त्रीहरूबाटै आउने धम्कीपूर्ण भाषा, सत्ताका समर्थकहरूबाट भइरहेको निरन्तरको साइबर बुलिङ, सरकारले लादेको विभेदकारी विज्ञापन नीति र पछिल्लो समय न्यायालयबाट समेत आउन थालेका आदेशहरूले प्रेस स्वतन्त्रतामाथि नै प्रश्न उठ्न थालेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छापिएको छ र अगाडि लेखिएको छ, गत 26 जेठमा गृहमन्त्री सुदन गुरुङले सिंहदरबारमा दोस्रो पटक शपथ ग्रहण गरे, पदभाली ग्रहण गरे। देशको आन्तरिक शान्ति सुरक्षा र अमन चयन कायम गर्ने जिम्मेवारी पाएका गृहमन्त्री गुरुङको पहिलो निशाना भने सोझै मीडिया र सञ्चारकर्मीतर्फ लक्षित थियो। पदभार ग्रहण गर्दै उनले मीडियाले कसैको अपमान गर्ने वा चरित्र हत्या गर्ने काम गरे गृह मन्त्रालयले हेरेर नबस्ने बताएका थिए। आइन्दादेखि कुनै नागरिकलाई उनीहरूको अपमान गर्न, चरित्र हत्या गर्न कसैको प्रयास गरेको खण्डमा गृह मन्त्रालय यसमा एकदम संवेदनशील भएर काम गर्छ भनेर धम्कीपूर्ण भाषामा उनले भने। यो विषयलाई सिरियसली गृह मन्त्रालयले हेर्नेवाला छ। प्रचलित कानून अनुसार सञ्चार मन्त्रालयको अनुगमन गर्ने र काम कारवाहीको सिफारिस गर्ने निकाय प्रेस काउन्सिल नेपाल हो। पदभार ग्रहणका क्रममा उनले काउन्सिलको क्षेत्राधिकारलाई व्यवस्था गर्दै अबदेखि कसैले मीडिया ट्रायलको नाममा आत्महत्या गर्न नपरोस् भन्दै पत्रकार लक्षित टिप्पणी गरेका थिए। विशेष गरी हाम्रो चेलीबेटीहरूलाई, नेपाली छोरीहरूलाई जुन तरिकाले उहाँहरूको चरित्र हत्या गरिन्छ त्यसमा गृह मन्त्रालय एकदम सिरियस हुन्छ। यो आइन्दादेखि समाजमा यस्तो खालको प्रवृत्ति नहोस् उनले भने। जति अट्याक गर्नुहुन्छ बरु मलाई नै गर्नुहोला, तथ्यको आधारमा गर्न पर्यो, तोडमोड गर्नु भएन। मिडिया ट्रायलको नाममा कसैले आत्महत्या गर्न नपरोस् हाम्रो देशमा आइन्दादेखि। उनको उक्त अभिव्यक्तिले पत्रकार तथा सञ्चार माध्यमबाट हुने त्रुटि वा कमजोरीलाई अब गृह मन्त्रालयले डिल गर्छ भन्ने पनि छ। गृह मन्त्रालयको उक्त अभिव्यक्ति, गृहमन्त्रीको उक्त अभिव्यक्ति कानूनभन्दा पनि व्यक्तिगत रहेको मिडिया अध्यक्ष विनोद ढुङ्गेल बताउँछन्। सरकारका प्रमुख व्यक्तित्व प्रधानमन्त्री र गृहमन्त्रीमा कानूनले के गर्छ भन्नुको सट्टा म

0: के गर्छु मैले ठिक गर्छु गर्दैन भन्ने शैली हावी भएको देखिन्छ। उहाँले भन्नुभएको छ आजको कान्तिपुर दैनिकमा सरकारका 100 दिन मिडियासँग बढु दूरी मन्त्रीहरू मौन शीर्षकमा खबर छापिएको छ।
1: प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषदका सदस्य भीष्मराज आङदेम्बेले निर्वाचन आयोगको रिक्त प्रमुख आयुक्त र आयुक्त सिफारिश प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाह बालिनले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। उनले संवैधानिक निकायमा नियुक्ति गर्दा परिषद सदस्यहरूसँग संवादको शैली अपनाउनु पर्नेमा त्यस्तो नगरिएको भन्दै प्रधानमन्त्रीको शैलीप्रति सैद्धान्तिक असहमति जनाएका छन्। परिषदको शुक्रबार बसेको बैठकमा आङदेम्बेले संवेदनशील निकाय निर्वाचन आयोग लामो समय रिक्त रहन नहुने तर नियुक्तिको प्रक्रिया अघि बढाउनु अघि परिषदका सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने उनको भनाइ थियो। निर्वाचन आयोग जस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ। उनले प्रधानमन्त्री बालिनलाई भने, तर तपाईँको जुन खालको शैली छ त्यसमा सैद्धान्तिक असहमति त छँदैछ, प्रमुख आयुक्तसँगै आयुक्त सिफारिस गर्ने विषयमा यसअघि नै छलफल गर्नु पर्थ्यो, त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ, उनले भनेका छन्। आङदेम्बेको यस्तो असन्तुष्टिपछि प्रधानमन्त्री बालिनले आफूले व्यक्तिगत रूपमा संवादको प्रयास गरेको दावी गरेका छन्। मैले छुट्टा छुट्टै संवाद गर्न खोजेको थिएँ, श्रीमान प्रधान न्यायाधीशसँग पनि कुरा गर्न खोजेको थिएँ, तर बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन् उनको भनाई उद्धृत गर्दै एक सदस्यले भनेका छन्। प्रधानमन्त्रीको जवाबप्रति पुनः प्रतिक्रिया दिँदै आङदेम्बेले त्यसो भए विपक्षी नेता सभामुख र राष्ट्रिय सभा अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नु उपयुक्त हुने धारणा राखेका छन्। प्रधान न्यायाधीशलाई किन बोलाउनुहुन्छ तपाईँ? प्रमुख विपक्षी नेता प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई बोलाएर छलफल गर्न सक्नुहुन्थ्यो, उनले भनेका छन्। उनले राष्ट्रपति र प्रमुख विपक्षी नेतासँग प्रधानमन्त्रीको संवादहीनताप्रति पनि असन्तुष्टि जनाएका छन्। हामी बीच संवादहीनता छ, राष्ट्रपति र प्रधानमन्त्री बीच पनि संवादहीनता छ। अब संवैधानिक परिषद पनि त्यही अवस्था देखिन थालेको हो कि या नियत नै त्यस्तो हो? आङदेम्बेले सोधेका छन्। आङदेम्बेले प्रधानमन्त्री बालिनलाई तपाईँलाई चिन्दिन भनेपछि भन्ने शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
0: शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शुक्रबार मन्त्रालयमा नवनियुक्त उपकुलपतिहरूलाई मन्त्री पोखरेलले शपथ गराएका हुन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजै त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वारहरू मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका थिए। यसरी कुलपतिको उपकुलपतिको पद तथा गोपनीयताको शपथ लिनेहरूमा क्रमशः त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्य पश्चिम विश्वविद्यालयमा राजन सुवाल छन्। त्यस्तै कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजसी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरठाले उपकुलपति पदको शपथ लिएका छन्। सो अवसरमा विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढङ्गले विश्वविद्यालयको काम कारवाही गर्न निर्देशन दिएका थिए। सबैजनाले इतिहास बनाउने गरी आफ्नो अवधिमा काम गर्नुहोला, यसमा सरकार र मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहन्छ, कसैको दबावमा नपरी व्यावसायिक तवरले जिम्मेवारी निर्वाह गर्नुहोला, उनले भने। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आङ्गिक क्याम्पसहरूमा 10% छात्रवृत्ति पारदर्शी ढङ्गले अनिवार्य गराउन र विश्वविद्यालय र क्याम्पसमा भएका युनियन र ट्रेड युनियनका ब्यानरहरू हटाउन निर्देशन समेत दिएका थिए। नवनियुक्त उपकुलपतिहरूलाई शपथपछि मन्त्री पोखरेलले भने ट्रेड युनियनका ब्यानरहरू हटाउनु आजको अन्नपूर्ण पोस्टमा खबर छ।
1: यस वर्ष मनसुन शुरू भएपछि वैशाख 1 देखि 19 गतेसम्म विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा कुल 2731 विपज्जन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज